यस पदका साथै आजको कार्यक्रम यही नै समाप्त हुन्छ। भोलि बिहान 5:25 बजे सत्सङ्गसहित यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। जय श्री राधे।

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट बिहान 6 बजेको समाचार सुन्नुहोस्। देशका 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अप्नाइएको पशु सेवा विभागले जनाएको छ। गत चैत 4 गते मोरङमा पहिलो पटक बर्ड फ्लू पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोकसम्म संक्रमण फैलिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म 5,69,858 पन्छी, 9,89,313 अन्डा र 1,954.85 क्विन्टल दाना नष्ट गरिएको छ। यसैबीच रोग नियन्त्रणका लागि पशु सेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन समेत गरेको छ। नेपाल र भुटानका उच्च सरकारी प्रतिनिधिबीच लुम्बिनीमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल र भुटानका गृहमन्त्री लोन्पे छिरिङबीच भएको छलफलमा पर्यटन, सांस्कृतिक आदान प्रदान तथा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहेर द्विपक्षीय भेटवार्ता सम्पन्न भएको हो। भेटमा गृहमन्त्री पौडेलले भुटानको पार अन्तर्राष्ट्रिय विमानस्थल र भैरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सडकको निर्माणलाई तीव्रता दिन असार 3रो सातादेखि रातको समयमा सवारी साधन आवागमन रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले स्तरोन्नति भइरहेको सडकमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तयार भएको छ। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठनको 6 वर्षपछि रक्षा मन्त्रालयले मस्यौदा तयार गरी सम्बन्धित निकायहरूको परामर्श लिइसकेको जनाएको छ। सो विधेयक शिक्षा तथा खेलकुद मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, अर्थ मन्त्रालयबाट राय सुझाव लिई प्राप्त सहमति अनुसार संशोधनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने क्रममा रहेको मन्त्रालयले जनाएको हो। बाँकेको डुडुवा र राप्ती सोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको 75% काम सकिएको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ। कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले पुल निर्माण स्वीकृत ढाँचा डिजाइन अनुसार भइरहेको उल्लेख गर्दै हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब 75% प्रगति भएको जानकारी दिनुभयो। कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अल्पत्र पारिएका 16 रुङ्ड ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु गरेको जुम्ला स्थित सडक डिभिजन कार्यालयले जनाएको कार्यालयले सूचना प्रकाशित गर्दै कालीकोटका 12, जुम्लाका 3 र मुगुका 1 गरी 16 ठेक्का सम्झौता गरेर पनि समयमै काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएको सम्बन्धित 15 दिने सार्वजनिक सूचना निकालिएको कार्यालयका सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। एसियाली राजमार्गको मापदण्ड अनुसार निर्माण हुनुपर्ने बुटुपल नारायण गढ सडक खण्डको कामप्रति जनस्तरबाट व्यापक गुनासो र प्रश्न उठेपछि सरकारवालाको टोलीले स्थलगत अनुगमन गरेको छ। संयुक्त टोलीले हिजो पश्चिम नवलपरासीको दाउन्ने पश्चिमदेखि बुडुवलतर्फको सडक खण्डमा प्राविधिक तथा व्यावहारिक अवस्थाको सूक्ष्म अनुगमन गरेको हो। सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा 3 महिनादेखि निशुल्क वितरण गरिने औषधिको चरम अभाव भएको छ। अस्पतालहरूमा
उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव देखिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीभित्रको कार्यशैली र संगठनात्मक अवस्था कमजोर भए पनि जनताका बीचमा पार्टीको एजेन्डा स्थापित भइसकेको बताउनु भएको छ। पार्टीको काठमाडौँ जिल्ला स्थित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष लिङदेनले नयाँ सोच, कार्यशैली र योजनाका साथ आगामी महाधिवेशनलाई पार्टीको सुधारका अवसरमा लिने बताउनुभयो। पछिल्लो 24 घण्टामा भएका विभिन्न घटनामा एकजनाको मृत्यु भएको छ भने 13 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 24 घण्टामा 25 विपदका घटनाहरू भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार 12 खेल्दै गरेका बालकलाई सर्पले डस्दा उनको मृत्यु भएको छ। उहाँले 25 घटनामा झन्डै आधा 12 घटना सर्पदंशका रहेको पनि जानकारी दिनुभयो। उहाँका अनुसार सङ्खुवा सभा 12, नवलपरासी पूर्व कपिल वस्तु कैलाली कञ्चनपुरमा सर्पदंशका घटनामा परेर 10 घाइते भएका छन्। प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिन्द्राज राणाको सवारी दुर्घटनामा मृत्यु भएको छ। उपप्रमुख राणाले हिजो नगरपालिकाको बोलेरो पिकअप गाडी आफै चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको खाल भन्ने स्थानमा सडकबाट 400 तल खसेर दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो। गण्डकी प्रदेशसभाको हिजोको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 बजेट तथा मन्त्रालयगत विनियोजनमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाब प्रस्तुत गर्नुभएको छ। बैठकको सुरुमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नन्दप्रसाद नेउपानेले संघ सरकारले कानून नल्याएका कारण प्रदेश सरकारले बनाएको विद्युत ऐन कार्यान्वयनमा नआएको बताउनु भएको छ। उहाँले खानेपानी पाइप खरिदको प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाइने पनि बताउनु भएको छ। शक्तिखोर फिसलिङ सडक खण्ड अन्तर्गत कालिका नगरपालिका 9 कोलार डाँडामा हिजो ढुङ्गासहित खसेको पहिरो हटाइएपछि अवरुद्ध सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। सडकमा खसेका ठुला ढुङ्गा र पहिरो हटाई दुईतर्फी सडक सञ्चालन गरिएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो। पहिरोको जोखिम रहेकाले शक्तिखोर हुँदै उपर दाङगढी मायाटार लगायतका क्षेत्रमा आवत जावत गर्ने यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अपनाएर मात्रै यात्रा गर्न उहाँले अनुरोध गर्नुभयो। बाँकेको खजुरा गाउँपालिका 2 स्थित गौघाट स्थित राष्ट्रिय पशु प्रजनन कार्यालयबाट चालु आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्म मसान्तसम्मको 11 49,587 पशु चौपायालाई कृत्रिम गर्भधान गराइएको छ। कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डाक्टर खिमानन्द खनालका अनुसार 28,588 गाई, 20,526 भैँसी तथा 473 बाख्रा गरी करिब 49,587 पशुलाई कृत्रिम गर्भधान गराइएको हो। पछिल्लो समय पशु चौपायालाई कृत्रिम गर्भधान गराउने किसानको संख्या दिन प्रतिदिन यो क्षेत्रमा बढ्दै गएको छ। रूपन्देहीमा नदीमा डुब्दा एक बालकको मृत्यु भएको छ भने अर्का एकजना बालक बेपत्ता भएका छन्। मोहरम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका 1 गुजरपुर वा स्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका बालकको नदीमा डुब्दा मृत्यु भएको हो भने अर्का बालक बेपत्ता भएका हुन्। उनको खोजीकारी अहिले प्रहरीद्वारा जारी रहेको छ। संघीय सरकारले आगामी आर्थिक वर्षदेखि 100 युनिटमाथि 5% विद्युतमा कर लगाउने तयारी गरेका बेला मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङदी गाउँपालिकाले भने स्थानीयलाई मासिक निशुल्क बिजुली उपलब्ध गराउने भएको छ। मर्स्याङदी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आर्थिक वर्षदेखि प्रत्येक घरलाई मासिक 50 युनिटसम्म विद्युत निशुल्क दिने भएको हो।
फिफा विश्वकप फुटबल 2026 अन्तर्गत गैराति भएका समूह यालका खेलहरूमा इङ्ल्यान्ड र क्रोसियाले महत्त्वपूर्ण जित दर्ता गरेका छन्। न्युयोर्कको न्युजर्सी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले पानामालाई 2-0 गोल अन्तरले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ भने फिलाडेल्फिया स्टेडियममा भएको अर्को प्रतिस्पर्धात्मक खेलमा क्रोसियाले घानालाई 2-1 गोल अन्तरले पराजित गरेको छ। यसै गरी आज बिहान नेपाली समयअनुसार 5:15 सुरु भएका उपसमूह केक अन्तर्गतका खेलहरू अहिले जारी रहेका छन्। पोर्चुगल र कोलम्बिया बीचको खेल पनि अहिले जारी रहेको छ। रेडियो नेपालबाट बिहान 6 बजेको समाचार सकियो। यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असार 14 गते आइतबार, ज्येष्ठ शुक्ल पक्ष चतुर्दशी तिथि, तदनुसार 28 जुन सन् 2026, नेपाल सम्बत 1146, आज तसलाथुव 14। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। वैचारिक र सांगठनिक स्पष्टता, रासुपा महाधिवेशनको सन्देश शीर्षकको समाचारलाई गोर्खापत्रले प्रमुख समाचार बनाएको छ। प्रतिनिधि सभाको पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन नीति र नेतृत्व चयन गर्दै सकिएको छ। देशको आर्थिक विकास सुशासनका लागि आगामी रणनीतिक कार्यदिशासहित समग्र रूपान्तरणका मुद्दामा विमर्श गर्दै नयाँ नेतृत्व चयन गरेर रासोपाको महाधिवेशन सम्पन्न भएको हो। महाधिवेशनमा प्रस्तुत राजनीतिक, सांगठनिक, आर्थिक सहितका प्रतिवेदन र महाधिवेशनबाट पारित ती दस्तावेजले राजनीतिक स्थायित्व र सुशासनको मार्गचित्र कोरेको विश्लेषण गरिएको छ। अब पारित दस्तावेज कार्यान्वयनमा ध्यान दिनुपर्ने विश्लेषकको आग्रह छ। राजनीति शास्त्री एवं त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र विभागका पूर्व प्रमुख प्राध्यापक डाक्टर मीना वैद्य मल्ल, पूर्व राजदूत एवं राजनैतिक विश्लेषक प्राध्यापक विजयकान्त कर्णले रासोपाको राजनैतिक प्रतिबद्धतालाई कार्यान्वयन गर्न सुझाव दिनुभयो। रासोपा महामन्त्री विपिन कुमार आचार्यले महाधिवेशनमा पारित नीतिलाई सिरोपर गरेर पार्टी अघि बढ्ने प्रश्न पार्नुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। गोर्खापत्रको अग्रपृष्ठबाटै पूर्वानुमानमै राजीनामा दिन थाले कर्मचारी शीर्षकको समाचार लिँदैछौ। निजामती कर्मचारीले पूर्वानुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ्दै गएको छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकको मसौदामा ऐन जारी भएको मितिभित्र एक पटकका लागि कर्मचारीको सेवा अवधि 30 वर्ष र अवकाश उमेर 55 वर्षको प्रस्ताव गरेको चर्चा भएपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुन्। आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनिएको अध्यादेशले 30 वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीले 30 वर्षसम्मको मात्र पेन्सनका लागि अवधि गणना हुने चर्चा छ। कसैबाट पुष्टि नभएको यस्तो चर्चाका कारण कर्मचारीले राजीनामा दिन थालेका बताइएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले ऐन नै नबनी बाहिर सञ्चार माध्यममा आएकै हल्लाका भरमा कर्मचारीले पदबाट राजीनामा दिएको बताउनुभयो। उहाँले भन्नुभयो, कतिपय कर्मचारीले व्यक्तिगत कारणले त कतिपयले स्वास्थ्यका कारणले पनि पदबाट राजीनामा दिन्छन्। यसलाई हामीले धेरै अस्वाभाविक रूपमा लिएका छैनौँ, तर ठूलो सङ्ख्यामा कर्मचारीले पदबाट राजीनामा दिए भने चाहिँ नीतिगत रूपमा सोच्नुपर्ने हुन्छ। कर्मचारीले जुनसुकै बेला पनि आफ्नो सेवाबाट राजीनामा दिएर अवकाश हुन पाउने व्यवस्था कानूनले नै सुनिश्चित गरेको उहाँले स्पष्ट पार्नुभयो। विधेयकको मस्यौदा अहिले राय सुझावका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। मन्त्रालयले उक्त विधेयकको मस्यौदा गत जेठ 26 गते कानून मन्त्रालयमा रायका लागि पठाएको हो। कानून मन्त्रालयले विधेयकको मस्यौदाको अध्ययन गरिरहेको छ। उक्त व्यवस्था ऐन निर्माण हुँदासम्म कायम रहे पेन्सन घट्ने जोखिमबाट बस्न कर्मचारीले पदबाट राजीनामा दिएको हुन सक्ने बुझाइ प्रशासनिक वृत्तको छ। राष्ट्रिय किताबखाना निजामतीका महानिर्देशक श्रवण कुमार पोखरेलले असार महिना लागेदेखि 89 जना निजामती कर्मचारीले पदबाट राजीनामा दिए पेन्सन पट्टाका लागि किताबखानामा आएको जानकारी दिनुभयो। त्यस्तै यसै अवधिमा 71 जना कर्मचारी अनिवार्य अवकाशमा गएका छन्। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा अनुमति बिना स्कुलले सञ्जालमा राख्छन् विद्यार्थीका फोटो भिडियो शीर्षकको समाचार प्रकाशित छ। एक साँझ उमा प्रसाई टिकटक चलाइरहनु भएको थियो। स्कुल गर्दै जाँदा छोराको पौडी खेल्दै गरेको भिडियो देख्नुभयो। पोखरीमा खिचिएको उक्त भिडियोमा छोराले भिडियो खिच्न नचाहेको जस्तो देखिन्थ्यो। पृष्ठभूमिमा सङ्गीत राखेर उक्त भिडियो सार्वजनिक गरिएको थियो। उक्त भिडियो उमाले विद्यालयबाट प्राप्त गर्नुभएको थिएन, इन्टरनेट मार्फत देख्नुभएको थियो। पछि बुझ्दा भिडियो स्कुलको ग्रुपमा राखिएको र अर्का एक अभिभावकले डाउनलोड गरी सार्वजनिक गरेको
खुलेको थियो। प्रसाईका छोरा अटिजम भएका बालक हुनुहुन्छ। भिडियोमा छोराको व्यवहारबाट टिप्पणी र कमेन्ट थिए। उक्त भिडियोका लागि प्रसाईसँग कसैले पनि भिडियो खिच्न वा सार्वजनिक गर्न अनुमति मागेको थिएन। अनुमति बिनै सामाजिक सञ्जालमा भिडियो राखिएको बारे असहमति जनाउँदै उहाँले भन्नुभयो, मेरो बच्चा अटिजम भएको होस् वा नहोस्, उसको वा अभिभावकको सहमति बिना तस्विर सार्वजनिक हुनुहुँदैन। विद्यालयले शुल्क सम्बन्धी सूचना घर पठाउन सक्छ भने तस्विर प्रयोग सम्बन्धी सहमति फारम पनि पठाउन सक्छ। 7 वर्षीय छोरा र 13 वर्षीय छोरीकी आमा शिल्पा ढकाल पनि यस्तै चिन्तामा हुनुहुन्छ। उहाँको गुनासो विद्यालयका पोस्टभन्दा बढी अभिभावकहरूको व्यवहारप्रति छ। कतिपय अभिभावकले परीक्षाको नतिजा अनुमति बिना साझा गर्ने र बालबालिकाको व्यक्तिगत जानकारी सार्वजनिक गर्ने गरेको उहाँले बताउनुभयो। उहाँले फोटोका आधारमा विद्यार्थीहरूले आफूलाई अरूसँग तुलना गरेको पनि पाउनु भएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै सकसमा किसान बढ्दो लागत खडेरीको जोखिम शीर्षकको समाचार लिँदैछौँ। मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ। मुलुकमा मनसुन भित्रिए पनि यस क्षेत्रमा वर्षा हुन सकेको छैन। कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन। रोपाईका लागि किसान अझै अन्यलमा छन्। बर्दियाको गुलरिया नगरपालिका 7 का प्रमेश यादवले पानी नपर्दा धानको ब्याड नै सुक्न लागेको बताउनुभयो। 7 पटक बोरिङ चलाएर सिँचाइ गरिसके त्यसले पनि पर्याप्त भएन, उहाँले भन्नुभयो। सरकारले तोक्ने धानको समर्थन मूल्यमा पनि उहाँलाई चित्त बुझेको छैन। उहाँ भन्नुहुन्छ, बिउ त जसोतसो किन्न पाइन्छ तर मल पाइँदैन। समस्याका बावजुद अन्न उब्जाए पनि राज्यले न्यून समर्थन मूल्य तोक्छ अनि किसानको हौसला कसरी बढ्छ? यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। मनसुनी विपदको जोखिममा कृषि शीर्षकको समाचार लिँदैछौँ। यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपदको उच्च जोखिममा रहेको छ। मनसुन भित्रिए पनि यतिखेर वर्षा कम गराइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम कायम छ। नेपालको कुल जनसङ्ख्याको करिब 60% जनसङ्ख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूका परिवारलाई मात्र होइन, देशको सिङ्गो जनसङ्ख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा गम्भीर असर पर्छ। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मडारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान जान सकेको छैन। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: सारी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। नयाँ पत्रिका दैनिकमा सिंहदरबारमा रजगज गर्नेहरूको सदरखोर यात्रा शीर्षकको समाचार प्रकाशित छ। आवश्यक परे विपक्षी दल दुवैलाई ह्यान्डल गर्छु, मोदी र चीनलाई समेत मिलाइदिन्छु। करिब 10 वर्ष अघि बिचौलिया दीपक भट्टले एक उच्च प्रहरी अधिकारीसँग हतियार खरिद डिलका क्रममा गरेको दावी अहिले चर्चामा छ। एक गोप्य भिडियोका अनुसार त्यसबेला उहाँले देशका सबै शक्ति केन्द्रलाई आफ्नो प्रभावमा राख्न सक्ने हैसियत रहेको दावी गर्नुभएको थियो। भट्टको अस्वाभाविक पहुँचले राज्य संयन्त्रका धेरैले उहाँको हैसियतबारे अनौठो मान्थे। सत्ता र प्रतिपक्ष दुवैसँग समान पहुँच बनाएका बलमा भट्टले 2 दशकभन्दा बढी समयसम्म सिंहदरबारभित्र आफ्नो प्रभाव विस्तार गर्नुभयो। सिंहदरबारलाई आफ्नो स्वार्थ अनुसार चलाउने हैसियत बनाएका उनै भट्ट 1.5 सातादेखि सदरखोरको नामले चिनिने दिल्ली बजार कारागारमा छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धानले भट्टले राज्य संयन्त्रलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्दै बैंकिङ, बिमा, धितोपत्र, बजार लगायत विभिन्न क्षेत्रमा प्रभाव विस्तार गरेको निष्कर्ष निकालेको छ। यो प्रसङ्ग आजको नयाँ पत्रिका दैनिकमा सविस्तार प्रकाशित छ। पाँच वर्षसम्म बनेन मुगु हुम्ला जोड्ने दोमुख पुल शीर्षकको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अन्नपूर्ण पोस्टमै सगरमाथा क्षेत्रमा 90,000 केजी फोहोर शीर्षकको समाचार प्रकाशित छ। विगतका वर्षहरू जस्तै यस वर्षको मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भीड लाग्यो, जहाँ एकै दिन 274 जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् 2019 मे महिनामा पनि एकै दिन नेपाल तर्फबाट 223 र तिब्बत तर्फबाट 113 जनाले सगरमाथा चढेका थिए। एकै दिन 100 मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै गरेको तस्विर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यसको वातावरणीय प्रभावमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन्। सगरमाथा आरोहणका क्रममा देखिने यस्तो अत्यधिक भीडले त्यहाँ उत्पादन हुने फोहोर र प्रदूषणलाई निकै चुनौतीपूर्ण बनाएको टिप्पणी हुने गरेको छ। सगरमाथा क्षेत्रमा अहिले 90,000 केजी फोहोर रहेको सम्बन्धीको यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। रोपाई 12% मात्र शीर्षकको समाचार कारोबार दैनिकमा प्रकाशित छ। सरकारले विभिन्न कार्यक्रम आयोजना गरी असार 15 राष्ट्रिय धान दिवस मनाइरहँदा देशभर धान रोपाई 12.07% मात्र सकिएको छ। अहिले देशभरमा धानखेती हुने जमिन 13,82,262 हेक्टर छ। यसमध्ये हालसम्म 1,66,903 हेक्टरमा मात्रै रोपाई भएको हो। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको तथ्याङ्क अनुसार असार 12 उक्त क्षेत्रफलमा धान रोपाई सकिएको हो। गत वर्ष यो बेलाका तुलनामा यो वर्ष कम क्षेत्रफलमा रोपाई सकिएको छ। गत वर्ष यो समयमा कुल खेतीयोग्य जमिनको 15.62% धान रोपाई सकिएको थियो। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। ड्रागन खेतीबाट गाउँमै सफलता शीर्षकको समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। मकवानपुरगढी गाउँपालिका 3 देवी डाँडाका 29 वर्षीय सुरेश कुमार ब्लोन ड्रागन खेतीबाट गाउँमै सफल कृषि उद्यमी बन्नुभएको छ। एक्सकभेटर चालकको काम छोडेर 3 वर्ष अघि सुरु गर्नुभएको व्यावसायिक खेतीबाट उहाँले लाखौं रुपियाँ आमदानी गर्दै गाउँका युवाका लागि उदाहरणीय कृषकको परिचय बनाउन सफल हुनुभएको हो। करिब 11.5 वर्षसम्म देशका विभिन्न विकास निर्माण आयोजनामा एक्सकभेटर चालकका रूपमा काम गरेका ब्लोनले विक्रमसम्म 2079 चैतदेखि बैंकबाट 15 लाख रुपियाँ ऋण लिएर ड्रागन खेती सुरु गर्नुभएको थियो। कृषि क्षेत्रमा सम्भावना देखेपछि गाउँ फर्किएर व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो। हाल उहाँले ड्रागन फलसँगै पशुपालन र टमाटर खेतीलाई पनि व्यावसायिक रूपमा सञ्चालन गर्दै बहुआयामिक कृषि प्रणाली अपनाउनु भएको छ। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आधुनिक इतिहासकै सबैभन्दा कठिन क्षणमा भेनेजुएला शीर्षकको समाचार आजको अन्नपूर्ण पोस्टबाट लिँदैछौँ। भूकम्पपछिको विनाशकारी अवस्थामा भेनेजुएलाका नागरिकले बुझ्नुपर्ने हरेक बिहान बिउझनुपर्ने हरेक बिहान झन्झन अन्धकारमय र कष्टकर बन्दै गइरहेको छ। बेपत्ता भएका आफ्ना आफन्तहरू चमत्कारिक रूपमा जीवितै भेटिनेछन् भन्ने प्रार्थनाहरू फेरि एकपटक अधुरै रहे र अर्को एउटा रात पनि त्यसै बित्यो। बाँचेका मानिसहरूले जसोतसो आँखा चिम्लन त खोज्छन् तर भत्किएका भवनहरू र चरम त्रासका दुस्वप्नहरूले उनीहरूको निद्रा बिथोलिदिन्छ। पूर्व प्रहरी कर्मचारी जान कार्लोस रोआ गर्सिया र उनको परिवारका लागि यो सडककै बास भएको अर्को एउटा रात थियो। काराकाशमा रहेको उनीहरूको भवन पूर्ण रूपमा भत्किन त पाएन तर अहिले त्यहाँ बस्न निकै खतरनाक भइसकेको छ। यो दुखद प्रसङ्ग आजको अन्नपूर्ण पोस्टबाट लिएका हौ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
1: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा, फोन नम्बर 01-4211-921 तथा मोबाइल नम्बर 97-6-85-40-744 र 97-6-85-40-745।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415 हेस डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नमस्कार, कार्यक्रम अन्तर सम्वादबाट म बाबुराम तिमिल सिन्हा। यति बेला मुलुकको पशुपालन क्षेत्र र जनस्वास्थ्यमा एउटा ठूलो चुनौती थपिएको छ। देशका विभिन्न 11 जिल्लाका 82 भन्दा बढी स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। गत चैत 4 गते मोरङ जिल्लामा देखिएको यो रोग अहिले झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी हुँदै काठमाडौँ उपत्यकाका 3 जिल्ला र काभ्रे पलाञ्चोकसम्म फैलिसकेको छ। पशु सेवा विभागका अनुसार यो संक्रमण नियन्त्रण गर्ने क्रममा हालसम्म 5,69,858 पन्छी, 9,89,313 अन्डा र करिब 1,954.85 क्विन्टल दाना पनि नष्ट गरिसकिएको छ। यद्यपि पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार यसमा केही तलमाथि समेत पर्न सक्छ। महामारीलाई थप फैलिन नदिन विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी तिनै तहका सरकारबीच समन्वयको प्रयास पनि अहिले जारी राखेको छ। पन्छी जन्य उत्पादनको ओसार पोसारमा भेटेनरी प्रमाणपत्र पनि अनिवार्य गरिएको छ। यसै पृष्ठभूमिमा केन्द्रित भएर आजको अन्तर सम्वादमा हामी बर्ड फ्लूको वर्तमान अवस्था, किसानहरूले भोग्नु परेको क्षति र उपभोक्ताले अप्नाउनु पर्ने सावधानी बारे पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर सम्वादमा।
5: हजुर नमस्कार, धन्यवाद।
4: हाल देखिएको बर्ड फ्लू संक्रमणको पछिल्लो वस्तु स्थिति के कस्तो छ, यसलाई विभागले कसरी मनिटरिङ गरिरहेको छ, त्यसै गरी कसरी मूल्याङ्कन गरिरहेको छ? मैले हाम्रो कुराकानीको सुरुवात यही प्रश्नबाट गरेँ।
5: हजुर, एकदमै सान्दर्भिक प्रश्न। यहाँले अघि पृष्ठभूमिमा पनि भन्नुभएको छ, हाम्रो जुन 2082 चैत 4 गते मोरङबाट यो रोग देखिएको थियो र तत्पश्चात विभिन्न जिल्लाहरू हुँदै हाल चाहिँ काठमाडौँ उपत्यका 3 जिल्ला र काभ्रेमा यो रोग सीमित छ। र यो असाध्यै तीक्ष्ण प्रकारको संक्रामक भाइरसबाटै हुने रोग भएको हुनाले ठुलो सङ्ख्यामा पन्छीहरू मर्न सक्ने र यसको चाहिँ मैले पटक पटक धेरै पटक भन्ने गरेको छु, न उपचार छ न प्रभावकारी खोप नै छ। त्यसैले रोगलाई तत्काल नियन्त्रणका लागि पशु विभाग आफ्नो सम्पूर्ण संयन्त्र र विशेष गरी प्रादेशिक तहका सरकारहरू र स्थानीय तहसँग समन्वय गरेर र सुरक्षा निकायहरूसँग समन्वय गरेर हामीले तत्कालै यो रोग नियन्त्रण गर्ने प्रयास गरेका छौँ र अहिलेसम्मको प्रयासमा चाहिँ सफल पनि भएको छ। किनभने यो रोग चाहिँ अहिले धेरै ठाउँमा छैन, जस्ट यहाँले अघि भन्नुभयो जस्तो काठमाडौँ उपत्यका र काभ्रेमा छ। अब यसको पृष्ठभूमिमा अब अहिले पछिल्लो समय हेर्ने हो भनेदेखि अलिकति मैले यहाँका किनभने हामी दिनानुदिन अथवा अहोरात्र खटेका छौँ र अहिले चाहिँ तर 100 स्थानमा आजका दिनमा भन्नुपर्दाखेरि 100 स्थानमा रोग पुष्टि भएको छ र त्यहाँ यसको पछिल्लो संक्रमण पनि फेरि पनि भने काठमाडौँको हाम्रो 15 स्थानमा यो रोग अहिलेसम्म देखा परेको छ। त्यसै गरी भक्तपुरमा अलिक बढी 25 स्थानभन्दा बढीमा यो रोग भक्तपुरमा चाहिँ देखिएको छ र ललितपुरमा 12 स्थानमा गएर चाहिँ र काभ्रेमा 5 गरी करिब करिब 56-57 गरी 100 57 भन्दा बढी चाहिँ सङ्ख्यामा यो रोग काठमाडौँ उपत्यकामै देखिएको हुनाले हामी चाहिँ काठमाडौँमा भनिरहँदाखेरि केही दिन पहिले सदर चिडियाखानामा पनि देखिएको हुनाले चाहिँ र यसले के देखाउँछ भन्दाखेरि विशेष गरी चाहिँ जङ्गली चराचुरुङ्गीमा पनि यो रोग छ र कागमा त हामीले रोगै पत्ता लगाएका छौँ, जसले गर्दाखेरि चाहिँ अझै भनौँ सङ्क्रमण टरिसकेको छैन तर नियन्त्रित अवस्थामा छ र हामी रोग देखिन साथ त्यसलाई चाहिँ सम्पूर्ण पन्छीजन्य उत्पादन भनेपछि अन्डा यहाँले अघि नै भन्नुभएको छ, त्यसपछि दाना लगायत अरू पन्छी उत्पादन सामग्री नष्ट गरिएको छ र जसले गर्दाखेरि चाँडै रोग संक्रमण यो संक्रमण चाहिँ नियन्त्रणमा आउने विभागले विश्वास लिएको छ। किनभनेदेखि हाम्रो पूर्वतर्फ हेर्ने हो भने झापा मनसुनसुनमा पनि यस्तै निकै चाहिँ तीव्र रूप लिएको थियो। करिब डेढ महिना यो रोग चाहिँ झापा मनसुनसुनमा देखा पर्यो। तत्पश्चात यो रोग अहिले चाहिँ त्यहाँ मात्रै नहुनु, त्यसपछि त्यो मोतेरमा देखियो, बाह्रमा देखियो, चितवनमा देखियो, नवलपरासी देखियो, त्यसपछि काठमाडौँ उपत्यकामा केन्द्रित भयो र काभ्रेमा देखेको हुनाले चाहिँ अहिले बाहिर अघि मैले भनेका जति पनि सुरुवातका जिल्लाहरू छन् यी सातवटा जिल्लामा सङ्क्रमण मुक्त भइसकेको अवस्था छ र यहाँ पनि अब बिस्तारै सङ्क्रमण नियन्त्रित अवस्थामै जाने हामीले विश्वास लिएका छौँ र अहोरात हाम्रो संयन्त्र र सबैको साथ सहयोग छ यसमा। त्यसरी स्थानीय प्रशासन सिडी साबिर क्षेत्रमा यो चाहिँ नष्ट गर्ने भएर चाहिँ उहाँले समन्वय गरिदिनु भएको छ र सकेसम्म यो चाड नियन्त्रणको लागि विभाग र विभागको सम्पूर्ण चाहिँ हाम्रो नेटवर्क अथवा हाम्रो चाहिँ संयन्त्रहरू तल्लिने अवस्थामा छ सर।
4: छोटो समयमै 11 जिल्लाका 82 स्थानमा देखिएको भनेर हिजोसम्मको तथ्याङ्क थियो, अहिले यहाँले कुराकानीका क्रममा 100 स्थानमा देखिएको कुरालाई औल्याउनु भयो, जसमा काठमाडौँका 15 स्थानमा यहाँले देखिएको कुरा उल्लेख गर्नुभयो, 25 स्थान भक्तपुर, 12 स्थान ललितपुर र 5 स्थान काभ्रेको तथ्याङ्कलाई यहाँले पेश गरिरहँदा 57 स्थान त काठमाडौँ उपत्यकाभित्रकै जिल्लामा देखिएको छ। छोटो समयमा यो त तीव्र रूपमा फैलिएको जस्तो पनि देखियो आँकडाका हिसाबले, यसलाई अब नियन्त्रित कि अनियन्त्रित के भनेर हामीले सतर्कता अपनाउन सकिन्छ? यहाँले भने जस्तो नियन्त्रणभित्रै त यो देखिएन नि।
5: त्यसो बडो सान्दर्भिक प्रश्न हो, यहाँलाई मैले भनिहालेँ यो कृष्ण प्रकारको भाइरस हो र कोभिडभन्दा नै बढी सङ्क्रमण हुने यसले ऊ राख्दै यसको त्यो किसिमको भाइरस हो, यहाँले यसरी बुझिदिनुपर्ने हुन्छ। र हामीले त धेरै सङ्क्रमण बाहिर चाहिँ सङ्क्रमण हुन बाहिर भएको छैन, त्यो एकदमै हाम्रो लागि राम्रो पक्ष हो र काठमाडौँमा पनि कहाँ कसरी फैलिएको छ हामीले सूक्ष्म तरिकाले अध्ययन गरेका छौँ। हरेक अध्ययनमा हरेक आउटब्रेकमा अथवा जहाँ रोग देखियो त्यहाँ चाहिँ आकस्मिक रोग अन्वेषण टोली भने हाम्रो वरिष्ठ पशु चिकित्सकज्यूहरू हुनुहुन्छ, उहाँले चाहिँ साँच्चै नै त्यो रोग कहाँबाट आएको त्यो हामी सबै विश्लेषण एकैछिन तत्कालै पुग्नुहुन्छ, हामी कोर्मा पुगेका हुन्छौँ, पुग्नु भएको छ र उहाँहरूको रिपोर्ट पश्चात चाहिँ सिडिएस आयोगको समन्वयमा चाहिँ जिल्ला स्थित हाम्रो कार्यालयको सहयोगमा तत्कालै कुखुराहरू नष्ट गरी कुखुरा भनौँ न चाहिँ नष्ट भएको अवस्थाहरू छ। यहाँ मैले यहाँले के भने भनेदेखि काठमाडौँमा थप पहिलोमा चाहिँ यहाँ जङ्गली चरा विशेष कागमा बढी देखियो र कागको मिक्तर यहाँले यता कता सुन्नुभएको छ र यो विशेष गरी काठमाडौँ भन्ने सुरुवातमा चाहिँ यो जस्तै किर्तिपुर, चन्द्रगिरी, ताराकेश्वर, टोखा अथवा जो चाहिँ विशेष गरी चाहिँ काठमाडौँ भ्याली प्रोपर भन्दा पनि यो भित्ताभित्ताका चाहिँ जो जहाँ चाहिँ जङ्गलहरू अथवा चाहिँ भनौँ त्यहाँ कागहरू अलिक बढी मुभमेन्ट हुन्छ त्यस्ता ठाउँमा बढी देखियो, जस्तै टोखा, साखुसम्म र यतापट्टि गोदावरी लगायत अहिले केही स्थानमा त भित्र पनि देखिएको छ, किनभने जङ्गली चरा कहाँ पुग्छ पुग्दैन भन्न सकिन्न र भक्तपुरका करिब तिन चारै पालिकाहरू प्रभावित भयो र मूलत चागु नारायण चाहिँ अलिक बढी हटस्पट भयो। मैले भनिरहँदाखेरि अलि बढी चाहिँ जहाँ यो चाहिँ त्यसरी जङ्गली चराको मुभमेन्ट अथवा कागको मुभमेन्ट हुन्छ त्यहाँ बढी देखेको अवस्था छ। यो मैले यो अहिले भनेको सङ्क्रमण चाहिँ पहिलेदेखि नै होइन धेरै पहिलेदेखिको करिब करिब एक महिना पहिलेदेखि नै काठमाडौँमा अलिक फाटाफुट्टा देखा परेको थियो, त्यो बेलादेखिको सङ्क्रमण हो। यो सङ्क्रमण निकै ठुलो प्रकारको छैन, यहाँ चाहिँ कस्तो छ भनेदेखि विशेष गरी पन्छीहरूलाई उचित जैविक सुरक्षा भनौँ न त्यहाँ त्यसको सरसफाई पनि गर्नु पऱ्यो खोरको, यहाँ त छाडा छोडिएका र लोकल पन्छीहरूमा चाहिँ अलिक बढी देखिएको अवस्थाहरू छ। त्यो लोकल त्यत्तिकै छाडा छोडेर पालिन्छ, यी जङ्गली चराहरूको सङ्क्रमण भने आइहाल्छन्, व्यावसायिक रूपमा चाहिँ पाल्ने पन्छीहरूमा कम देखिएको छ। यद्यपि रोगले व्यावसायिक लोकल इम्पु केही पनि भन्दैन, जहाँ पनि पुग्न सक्छ, तर अलिकति सुरक्षाको हिसाबले चाहिँ यो व्यावसायिक पन्छी पालन जहाँ विशेष गरी चाहिँ यहाँ त प्यारेन्ट स्टोक अथवा भनौँ कुखुराको विभिन्न प्रजातिहरू पालिन्छ, त्यहाँ चाहिँ यो रोग खासै धेरै ठुलो सङ्क्रमण देखिएको अवस्थाहरू छैन। केही लेयर्स फार्ममा चाहिँ अघि तथ्याङ्कमा पनि यहाँले हेर्नुभएको छ, झन् झन् 10 लाखको हारिहारीमा अन्डा नष्ट भएको छ, यसको मतलब थुप्रै लेयर्स नष्ट भएको छ भन्ने कुरो हजुरहरू आफैले पनि अनुमान लगाउन सक्नुहुन्छ। विशेष लेयर्समा चाहिँ हामीले के देख्यौँ भन्दाखेरि कहिलेकाहीँ लेयर्स र चाहिँ लोकल पनि सँगसँगै पाल्ने कतिपय ठाउँमा एउटा त्यो कारणले सङ्क्रमण थपिएको अवस्थाहरू छ र कतिपय ठाउँमा चाहिँ लेयर्समा जुन अब अन्डा सङ्कलन गर्नको लागि अथवा अन्डाको व्यवसाय गर्नको लागि प्रयोग हुने जुन क्रेटहरू अथवा त्यो बाक्सा त्यो बाकसहरू अन्डाको बाकसहरू पुनः प्रयोग गरिदिएर चाहिँ कतिपय ठाउँमा त्यो प्रयोग भएको र त्यसबाट पनि वास्तवमा भाइरस देखेर त जाँदैन, कसरी लानु पनि हुन्न, तर अन्जानमा उहाँले जान्नु पनि भएको छ, तर सामान्य लोभ गर्दा पनि मैले स्पष्ट भन्नुपर्ने हुन्छ। त्यो कारणले पनि लेयर्समा अलिक बढी सङ्क्रमण फैलिएको अवस्थाहरू हो र त्यसले, तर व्यवसायिक रूपमा पालिएका जुन ब्रोइलर, यहाँलाई म स्पष्ट भन्छु, ब्रोइलर फार्म जुन छ, जुन मासुको लागि प्रयोग गरिन्छ, त्यहाँ कहीँ कतै पनि खासै सङ्क्रमण देखिएको छैन अहिलेसम्म, होइन? त्यसले गर्दाखेरि चाहिँ जैविक सुरक्षाका विधिहरू चाहिँ अवलम्बन गर्ने, अलिकति लेयर्स पाला किसानहरूले चाहिँ अलि बढी नै ध्यान दिनुपर्छ भनेर उहाँहरूलाई हामीले चाहिँ विशेष गरी पन्छी पालनका विभिन्न चाहिँ तहमा रहनुभएका महासङ्घ सङ्घहरूसँग नै व्यवसाय गर्ने समय पछि पनि आउँछ, तर अहिले यो उद्योग जोगाउने बेला हो, यहाँहरूले यसलाई चाहिँ ध्यान दिनुपर्छ। के अरे, जैविक सुरक्षाका विधि नथा पाएका कुनै पनि किसानहरू हुनुहुन्न अहिले, उहाँले त्यो अवलम्बन गर्नुपर्छ भनेर हामीले भनेका छौँ। यद्यपि यहाँको यो तथ्याङ्क चाहिँ मैले अघि यहाँले प्रारम्भमा भन्नुभएको थियो, हामीले 4-5 दिन पहिले चाहिँ निकालेको विज्ञप्तिमा 82 स्थानमा थियो, भनेपछि रोग त अहिले पनि पुष्टि भइरहेको छ नि त। जस्तै हिजोकै हिसाबले भन्नु, हिजो बल्ल एउटा मात्रै देखिएको छ हाम्रोलाई, त्यो राम्रो पक्ष छ। पछिल्लो समय चाहिँ हामी यो अहोरात बिदा छैन, आज पनि हाम्रो प्रयोगशाला चलिरहेको हुन्छ, र त्यहाँ चाहिँ विशेष भनौँ न नमुनाहरू आयो, कुखुराहरू आयो भने त्यसको हामी तत्कालै परीक्षण गरेर चाहिँ रोगको अवस्था पत्ता लगाउन सक्ने अवस्थाहरू छ, जसले गर्दाखेरि चाहिँ पछिल्लो समय सङ्क्रमण घट्दै गएको, म त यो अहिलेसम्मको चाहिँ भर्खरै हिजो बेलुकासम्मको मैले तथ्याङ्क भनेको हुनाले यहाँलाई अलिकति सङ्क्रमण बढेको देखिन सक्छ। काभ्रेमा हो अलिकति 3-4 सङ्क्रमण बिचमा थपिएको छ, भक्तपुरको चागुनारायण क्षेत्रमा केही सङ्क्रमण थपिएको छ, अन्त भनेको पुरानै चाहिँ तथ्याङ्कहरूलाई जुन हामी 82 स्थानमा अस्तिसम्म भन्ने गर्थ्यौँ 4-5 दिन पहिलेसम्म, त्यसैमा केही थपिएको। तर मैले यहाँलाई के भन्छु भनेदेखि, मैले प्रारम्भमै भने यो रोगको न उपचार छ न प्रभावकारी खोप छ, कहीँ कहीँ यहाँले खोप देख्नुहुन्छ तर त्यो खोप प्रभावकारी छैन बाहिरी मुलुकमा, हाम्रो मुलुकमा यो रोगको खोप छैन, जसले गर्दाखेरि चाहिँ तत्कालै नष्ट गर्नको लागि अहिले हामीसँग, मैले 100 स्थानमा यहाँलाई भनिरहँदाखेरि हिजो बेलुका 11-12 बजेसम्म नै कुखुरामा यो अपरेसन स्टाम्पिङ आउट अपरेसन भन्छन् होइन, जुन चाहिँ पन्छी पदार्थ र पन्छी सामग्री नष्ट गरेर चाहिँ त्यहाँ तह लाउने र त्यसबाट चाहिँ हामीले 4 किलो तोकेर कुनै पनि त्यो पन्छी उत्पादनहरू बाहिर जान नपाउने गरी चाहिँ उहाँहरूलाई चाहिँ हामीले चाहिँ सुसित गराएका हुन्छौँ र त्यो भयो उहाँ दण्डनीय हुनुहुन्छ, त्यो कुराहरू उहाँलाई भनेका हुन्छ। भनेपछि हाम्रो सम्पूर्ण 2 ठाउँ भए कि सबै ठाउँमा हामीले चाहिँ नष्ट भएर तह लगाइसकेको अवस्थाहरू छ। काभ्रेमा अलिकति ठुलो फार्म भएको हुनाले पनौतीमा अहिले बिहानैदेखि काम हुँदैछ र किर्तिपुरको एक ठाउँमा हुँदैछ भने बाँकी सकिएको अवस्थाहरू छ भने चाहिँ यहाँलाई के भन्यो भनेदेखि 100 स्थानमा एउटा नयाँ आज देखेको ठाउँमा जाँदै हुनुहुन्छ र अरू चाहिँ 2 स्थान बाहेक अरू सबै स्थानमा सुरक्षित तरिकाले चाहिँ हामीले नष्ट गरेर चाहिँ त्यो भाइरसलाई विशेष गरी त्यो विषाणुलाई त्यहाँबाट बाहिर नजानको लागि अहरात हामीले प्रयास गरेका छौँ। र यो सङ्क्रमणबाट मैले यहाँलाई भनिहालेँ, यो त कस्तो छ भनेदेखि एक किसिमको चाहिँ भाइरस र सब धेरै सङ्क्रमण गर्ने तीक्ष्ण सङ्क्रमण गर्न सक्ने जस्तो खुबी भएको हुनाले अलिकति सङ्क्रमण बढेको देखिए तापनि रोग नियन्त्रित अवस्थामा छ भन्न खोजेको कारणले त्यो यसमा आत्तिनुपर्ने अवस्थाहरू चाहिँ छैन। यद्यपि हामी चाहिँ अहोरात्र वास्तवमा चाहिँ काम गरेका छौँ र चाँडै नै यहाँसँग चाहिँ अब केही भनौँ करिकरी 1-2 हप्तापछि बोल्दाखेरि अब नेपालमा यो भाइरस छैन भन्ने अवस्थाहरू सिर्जना गर्नको लागि हामी काम गर्दैछौँ।
6: हामी कुराकानीकै क्रममा रहेका छौँ। आजको अन्तरसंवादमा हामीले बर्ड फ्लूको वर्तमान अवस्था, किसानहरूले भोग्नु परेको क्षति, उपभोक्ताले अप्नाउनु पर्ने सावधानीबारे केन्द्रित भएर पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालसँग कुराकानी गरिरहेका छौँ। हुन्छ महानिर्देशकज्यू, कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। अब कतिपय साना किसानहरूले क्षतिपूर्तिको अभाव र डरले आफ्ना पशु पन्छीहरू बिरामी पर्दा पनि लुकाउने गर्छन् भन्ने कुराहरू पनि बाहिर आउने गरेका छन् यदा कदा। त्यसै गरी अब नियन्त्रणकै क्रममा पनि यहाँले दिएको तथ्याङ्क अनुसार पनि 5.5 लाख भन्दा बढी त पशु पन्छीहरू नष्ट गरिएको छ, झन्डै 10 लाखको संख्यामा अन्डाहरूको नष्ट भएको छ, नष्ट गरिएको छ। यसबाट किसानहरूलाई भएको करोडौँको आर्थिक क्षति र आर्थिक क्षति हुन्छ भनेर किसानले रोगलाई लुकाउने परिपाटी बीचको यो सन्तुलन कसरी यहाँहरूले मिलाइरहनु भएको छ? किसानहरू खुलेर बाहिर आउनु भएको छ कि छैन? किसानहरू खुलेर बाहिर नआउँदासम्म रोग नियन्त्रण गर्न पनि पक्कै पनि एउटा चुनौती पनि थपिन्छ होला। यो सन्दर्भलाई विभागले कसरी मूल्याङ्कन गरेको छ? किसानको ठुलो लगानी पनि रहेको छ।
5: अहिले एकदमै सान्दर्भिक प्रश्न, किनभने अहिले यो रोगको बारेमा धेरै पहिलेदेखि जुन किसानहरू चाहिँ भनौँ न पीडित हुनुभएको छ, करिब 3 महिनादेखि नै यो रोग देखिएको छ मैले यहाँलाई भनिहालेँ। र यसमा स्पष्ट के छ भन्दाखेरि अब बर्ड फ्लू कारण रोग नसक्ने रोग हो सबभन्दा पहिले त है किसानले पनि बुझ्नुभएको छ, अधिकांश किसानलाई यो कुरोहरू थाहा छ, हामीले सुश्रित पनि गराएका छौँ। अब त्यसैले गर्दा थोरै सङ्क्रमण हुनसाथ अलिकति अस्वाभाविक चाहिँ मृत्युदर हुनसाथ किसानहरूले चाहिँ वास्तवमा हाम्रो पसेवा नजिकको पसेवा निकायलाई अनिवार्य रूपमा खबर गर्नुभएको अवस्थाहरू छ। किनभनेदेखि कुखुरामा अरू रोगमा चाहिँ बिमा लगायत अरूको उपचार पनि छ, खोप पनि छ, बिमाहरू पनि अरू रोगमा हुन्छ भने चाहिँ बर्ड फ्लूमा मैले फेरि पनि जोडेँ, न उपचार छ, न प्रभावकारी खोप छ, न बिमाले काम गर्छ, जसले गर्दाखेरि किसानहरूले तत्कालै यो रोगको रिपोर्टिङ गर्नुपर्छ भन्ने कुरो चाहिँ अधिकांश किसानहरूले यो कुरो बुझ्नुभएको छ। र थोरै वास्तवमा 4-5 10-15 पानीले किसानको पनि यो

0: सदस्य रूपमा कारवाही काम कारवाही गर्नुभएको छ, कारोबार गर्नुभएको छैन, उहाँ दण्डनीय चाहिँ दण्डचारी हुनु पर्नुहुन्छ भन्ने कुरा मैले चाहिँ फेरि पनि यहाँ रेडियो नेपाल मार्फत चाहिँ सबैजना अनुरोध गरेँ। जहाँसम्म क्षति भएको विषयवस्तु छ, अहिलेसम्मको हिसाबमा हामीले चाहिँ केही समय भएको पहिले काठमाडौँको जुन ठुलो आउटब्रेकभन्दा पहिले एउटा आकलन गरेका थियौँ, करिब 60 करोड बराबरको प्रत्यक्ष क्षति भइसकेको छ। र मैले यहाँलाई भने चाहिँ जानकारी गराउनुपर्छ, बर्डफ्लूमा चाहिँ वास्तवमा किसानलाई निकै ठुलो पीडामा हुने हुनाले सरकारले उचित क्षतिपूर्ति राहत स्वरूप दिने व्यवस्था छ। अब यसको यसको मतलब चाहिँ यहाँले हरेक जिल्लामा पन्छीहरूको दर रेट फरक पर्न सक्छ र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूकै नेतृत्वमा बहुसरकारवालाहरू बसेर विभिन्न उमेरका कुखुराहरूको चाहिँ मूल्य यो हुन्छ भनेर उहाँ निर्धारण गरेर पशु विभागमा पठाउनुहुन्छ र त्यसको त्यसको आधारमा हामीले जुन लागत हुन्छ लागत मूल्यको 75% क्षतिपूर्ति दिने व्यवस्था छ। र अहिले त्यसको लागि जति पनि यो मैले हिजोका दिनसम्म भन्नुपर्दाखेरि 6 लाखभन्दा बढी पन्छी नष्ट भएको छ, करिब 10 लाखको आरआरमा चाहिँ अन्ना नष्ट भएको छ, झन्डै झन्डै 200 मेट्रिक टन जति चाहिँ दाना नष्ट भएको छ। यी सबैको किसानहरूले सम्बन्धित जिल्लामा क्षतिपूर्तिको लागि निवेदन पेस गरिसक्नु भएको छ। जिल्लाको संयन्त्रको सिफारिस अथवा सम्बन्धित प्रदेशको सिफारिसमा हामीले किसानकै खातामा एक्चुअली एसेसमेन्ट यो सर्व तथ्याङ्कहरू हेरेर त्यसलाई चाहिँ पुनरुजु गरेर पठाउने व्यवस्था गरेका छौँ। र यसै वर्ष यो असारको चाहिँ यही महिनाकै भन्नु करिब 20-22 गतेसम्म हामी किसानलाई सबै अहिले पछिल्लो समय यो आज प्रभावित हुँदा किसानलाई हामी बिस्तारै सम्बोधन गर्दै जान्छौँ। तर चैतमा चैत वैशाख जेठमा जुन किसानमा चाहिँ भनौँ न पीडामा पर्नुभयो अथवा उहाँहरूको व्यवसायहरूलाई चाहिँ अहिले छप्प भएर बसेको अवस्थाहरू छ, त्यसमा चाहिँ तत्कालै हामीले राहत दिने कार्यक्रम अगाडि बढाइसकेका छौँ। र मैले पुनः यहाँहरूलाई भने यो लुकाएर लुक्नै सक्दैन, यसले त्यो आफ्नो फार्म त जान्छ नै, अन्त यो सङ्क्रमण फैलि नदिनको लागि चाहिँ यहाँहरू तत्काल रिपोर्टिङ गर्नुपर्ने कर्तव्य सम्पूर्ण किसान उद्यमी दाजुभाइ दिदीबहिनीहरूको हुन्छ। जसले गरेर अर्को थप चाहिँ यो लुकाएर अव्यवस्थित तरिकाले यसलाई कारोबार गर्न थाल्यो भनेदेखि मानिसमा सर्न सक्ने सम्भावना पनि रहन्छ, सम्भावनाको कुरा गरेँ मैले त्यो होइन। त्यसैले गर्दाखेरि यसमा त पहिले आफ्नो व्यवसाय बचाउनु पर्यो, मानवीय क्षति चाहिँ नहोस् भन्ने कुरो चाहिँ हिसाबले हामी जानु पर्यो। र अलिकति हजुरलाई फेरि चाहिँ मान्छेले चाहिँ आत्तिनुपर्ने अवस्थाहरू छैन, मानिसमा असाध्यै कम सङ्क्रमणहरू फैलिने भन्दा चाहिँ विश्व स्वास्थ्य सङ्गठन WHOसँगको चाहिँ हाम्रो समन्वयमा अन्यत्रको आउटब्रेकहरू पनि यो कुरो चाहिँ पत्ता लागेको छ। यद्यपि मान्छे त सर्वस्व हो नि त, कुनै एउटै पनि सङ्क्रमण हुनु हुँदैन भन्ने किसिमले हामीले चाहिँ काम गर्नुपर्ने आवश्यकता छ। मैले हजुर यति कुरा गरेँ, त्यसले गर्दाखेरि चाहिँ यो सङ्क्रमणलाई अहिले चाहिँ लुकाउने भन्ने प्रश्नै आउँदैन। त्यसरी त आज 100 भन्दा बढी साना कि तिनीहरू वास्तवमा मैले भनिहालेँ यहाँलाई
1: हामी कार्यक्रमको अन्त्यतिर पनि आइरहेको छौँ। मैले थप एउटा प्रश्न गरेँ यहाँलाई, हामी कार्यक्रमको अन्त्यतिर पनि भएको हिसाबले अब नेपालमा हरेक वर्ष जसो बर्ड फ्लूको प्रकोप अब दोहोरिने गरेको छ, यो मात्र पहिलो पटक पनि होइन, एक किसिमले हेर्ने हो भने यसलाई मौसमी चक्र नै हो कि भन्ने जसरी पनि हेर्न सकिन्छ, भन्ने जसरी पनि हेर्न सकियो, यसको दीर्घकालीन नियन्त्रणका लागि विभाग मन्त्रालयले के कस्तो रणनीति बनाउनु पर्छ, हामीसँग 1.5 मिनट को मात्र समय छ, यही समय सीमाभित्र यहाँले भनिदिनुहोस् न।
0: एकदमै यहाँको प्रश्न यसो छ, यो भाइरस हो, भाइरसलाई चाहिँ नियन्त्रण गर्नको लागि सबभन्दा पहिले जैविक सुरक्षाका विधि नै अप्नाउनु पर्ने भयो। अब किसानहरूको हिसाबले भन्यो भने चराचुरुङ्गीहरू चाहिँ खोरमा प्रवेश हुन नदिने, देखेमा तत्काल अब धपाउनु पर्ने भयो, खोरभित्र र बाहिर निसङ्कमण गर्नुपर्ने भयो, मरेका कुखुरा राम्ररी खाल्टो खाने तह लाउनु पर्ने भयो, धेरै कुखुरा बिरामी पऱ्यो भने तत्कालै पशुपालनहरूलाई खबर गर्नुपर्ने भयो। र विभाग र मन्त्रालयको हिसाबमा त हामी जहिले पनि हजुर वर्षभरि नै यो रोग देखिएको छ कि छैन सर्भेलेन्स, रोग देखेको बेलामा मात्र होइन रोग नदेखिएको बेलामा पनि हामी रोग छ कि छैन भनेको निरन्तर 12 महिना सर्भेलेन्स गरेका हुन्छौँ होइन। जसले गर्दाखेरि हामीले तत्काल कहाँ यो रोगको प्रकोप देखियो भन्ने कुरो बाहिर आउनु पहिले नै वास्तवमा हाम्रो नमुनाहरूमा चाहिँ हामीले देख्यौँ भने तत्कालै यो चाहिँ नेपाल सरकार मान्य मन्त्री यसो निर्णय गरेर यसलाई चाहिँ यो रोग देखियो भनेर हामीले चाहिँ भनिहाल्छ। रोग लुकाउनु लुकाउनै हुँदैन किनभने रोगले उग्र रूप लिन्छ भन्ने कुरो छ। जहाँसम्म मौसमीमा परिवर्तन सँगसँगै भाइरसमा पनि अलिकति नयाँ सङ्क्रमण देखिएको नयाँ खाले भाइरस हो पुनर्जन्म भयो कि भन्ने किसिमले यसलाई चाहिँ जेनोमिक सिक्वेन्स यसको विश्लेषण गर्नको लागि जनस्वास्थ्य क्षेत्र र पशु स्वास्थ्य क्षेत्र हामी दुईजना सँगै बसेर नयाँ स्ट्रेन पनि केही आयो भने त्यसको अनुसन्धानमा पनि हामी सँगसँगै काम गरेका छौँ भने हाम्रो कामहरू प्यारलाई सबै कामहरू भएको छ। र किसान दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ मैले फेरि पनि भने यो रोग देखा परेमा चाहिँ ठुलो आर्थिक क्षति हुने र त्यस पछाडि चाहिँ 1.5-2 महिनासम्म कुखुरा पनि पालन गर्न चाहिँ हामीले नसक्ने र यो अप्रत्याशित रूपमा चाहिँ अरबौँ

0: क्षति भइसकेको अवस्थामा र तत्काल रिपोर्टिङ गरेर रोग नियन्त्रणमा लिनको लागि यहाँहरू सबैको प्रयास हुन्छ। हाम्रो चाहिँ तत्काल हाम्रो बर्फ रोग नियन्त्रण नियमावली 2078 छ, त्यस अनुसार चाहिँ तत्कालै रोग नियन्त्रण गरेर चाहिँ किसानलाई उचित राहत दिने व्यवस्थामा चाहिँ पशु विभाग हाम्रो सम्पूर्ण निकाय तल्लिन्छ भन्ने कुरो मैले यहाँलाई गरेन, मेरो अनुरोध पनि हो। यसलाई चाहिँ लुकाएर लुक्दैन, यसलाई तत्काल यो रोग परास्त गरेर व्यवसाय गर्नु समय छ, व्यवसायको मानदण्ड कायम गर्नु सम्पूर्ण कुखुरा पालक व्यवसाय उद्यमीहरूको हुनेछ भन्ने कुरो उहाँले बुझ्नु भएको छ। र मैले फेरि पनि भने नियन्त्रित अवस्थामा हामी छौँ र यसलाई चाहिँ चाँडै नै बर्फमुक्त नेपाल बनाउने अभियानमा यहाँहरू सबैको चाहिँ सहयोगको पशु विभागले अपेक्षा गरेको छ।
1: हुन्छ, यहाँको महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
0: हजुर, पश्चिम विभागको तर्फबाट चाहिँ त्यसै कुरा सम्बोधन गर्ने अवसर लिनुभयो, रेडियो नेपाललाई म धन्यवाद दिन चाहन्छु। सम्पूर्ण उपभोक्ता अथवा तमाम किसान दाजुभाइ जसले सुन्नुभएको छ, रेडियो सुन्नुभएको छ, उहाँहरूलाई फेरि पनि यो रोग चाहिँ नियन्त्रणको लागि यहाँहरू सबैको तर्फबाट चाहिँ मैले पश्चिम विभागको सहयोगको अपेक्षा गरेको छु र चाँडै नै रोगमुक्त नेपाल बनिने अभियानमा यहाँहरूको साथ सहयोगको फेरि पनि अपेक्षा गर्दै म रेडियो नेपाल धन्यवादको साथ मेरो जुर्मानाहरू राख्ने चाहन्छु। हवस्, नमस्कार, धन्यवाद।
1: आजको अन्तरसंवादमा हामीले बर्ड फ्लूको वर्तमान अवस्था, किसानहरूले भोग्नु परेको क्षति र उपभोक्ताले अप्नाउनु पर्ने सावधानीबारे केन्द्रित भएर पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालसँग कुराकानी गर्यौं। कुराकानीको क्रममा आजसम्मको तथ्याङ्कमा करिब 11 जिल्लाका 100 स्थानमा बर्ड फ्लूको प्रकोप फैलिएको छ, जसमध्ये काठमाडौँका 15 स्थानमा बर्ड फ्लू देखिएको कुरा हामीलाई विभागका महानिर्देशकले जानकारी गराउनु भएको छ। त्यसै गरी भक्तपुर पनि जोखिममा रहेको देखिएको छ, भक्तपुरमा 25 स्थानमा बर्ड फ्लूको समस्या देखिएको छ। त्यसै गरी ललितपुरका 12 जिल्लामा देखिएको छ भने काभ्रे प्लानचोकमा पनि बर्ड फ्लूको प्रकोप बढ्दै गएको देखिएको छ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।

0: रमेश तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
1: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
0: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
2: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
4: कहिले र कुन खोप लगाउने त?
3: 15 महिनासम्मका बाल बालिकाले
4: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
3: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
4: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
3: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
5: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
6: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
5: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
6: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
5: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
6: फोन नम्बर 542-13-59।
7: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
6: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
7: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
6: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
8: वर्षा र बाढीबारे थाहा पाउन 1155 डायल गरौँ। यसमा फोन गर्दा पैसा लाग्दैन।
9: पालिका प्रहरी र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरिराखौँ, सके कन्ठै पारौँ।
8: घर नजिकै रहेको अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवनबारे जानकारी राखौँ।
9: रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरिराखौँ।
8: वर्षायाममा मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री चार्ज गरिराखौँ।
9: नागरिकता, लालपुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्त्वपूर्ण कागज पत्र, नगद, गरगहना र औषधि जस्ता महत्त्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर रा घरको अग्लो ठाउँमा राखौँ।
8: टर्च, डोरी, सिट्ठी, लोहोरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौँ।
9: नदीमा बढेको पानी, ड्याम र तटबन्धको अवस्थाबारे बेला बेलामा जानकारी लिँदै गरौँ।
10: विपदबारे चासो राखौँ, चनाखो बनाऊ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।
11: एउटा मान्छेको मायाले
7: तपाईँले सुन्नु भएको गीत, हेर्नु भएको चलचित्र, पढ्नु भएको पुस्तक वा प्रयोग गर्नु भएको सफ्टवेयर, यी सबै कसैको सृजना हुन्। अनुमति बिना अरूको सृजना प्रतिलिपि गर्ने, सामाजिक सञ्जालमा अपलोड गर्ने, बिक्री वितरण गर्ने वा आफ्नै भनेर प्रस्तुत गर्ने कार्य प्रतिलिपि अधिकार उल्लङ्घन हो। इन्टरनेटमा भेटियो भन्दैमा जे पनि प्रयोग गर्न पाइन्छ भन्ने होइन। सृजनाकर्ताको अधिकारको सम्मान गरौं, प्रयोग गर्नु अघि अनुमति लिऊ। प्रतिलिपि अधिकारको संरक्षणले सृजनशीलता, नव प्रवर्तन र सांस्कृतिक विकासलाई प्रोत्साहन गर्छ। सृजनाकर्तालाई उचित सम्मान र प्रतिफल दिलाउन हामी सबैको भूमिका महत्वपूर्ण छ। प्रतिलिपि अधिकार उल्लङ्घन नगरौं, सृजनाको सम्मान गरौं।
11: नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय, नारायण हिटी, काठमाडौँ।
12: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। तातो हावासँगैको प्रचण्ड गर्मीका कारण पश्चिम तराईको जनजीवन कष्टकर। चार दिनभित्र देशभर मनसुन विस्तार हुने। देशका 100 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि। कुनै फार्ममा पन्छी बिरामी वा मरेको भए तत्काल सूचना दिन पशु सेवा विभागको आग्रह। हुर्मुज जलमार्ग आसपासका इरानी सैन्य अखडाहरूमा अमेरिकी सेनाको हवाई आक्रमण। थप सैन्य कारवाही गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी। र फिफा विश्वकप अन्तर्गत गैरातीका खेलमा इङ्ल्यान्ड र क्रोएसिया विजयी।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार विस्तारमा। देशभर आगामी 4 दिनभित्र मनसुन विस्तार हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी 3 देखि 4 दिनभित्र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन विस्तार हुने सम्भावना रहेको जानकारी दिएको छ। यससँगै देशभर मनसुन सक्रिय हुने अपेक्षा गरिएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनको प्रभाव छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। आज कोशी प्रदेशका पहाडी तथा तराईका 1-2 स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। कोशीको तराई र मधेस प्रदेशका केही स्थानमा हुरी पनि चल्न सक्ने पूर्वानुमान गरिएको छ। मनसुन विस्तार नहुँदा सुदूरपश्चिम र लुम्बिनीको तराई लगायतका क्षेत्रमा किसानहरूले धान रोपाई गर्न पाएका छैनन्। तातो हावासँगैको प्रचण्ड गर्मीले त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ। देशका विभिन्न जिल्लाका 100 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको पशु सेवा विभागले जनाएको छ। गत चैत 4 गते मोरङमा पहिलोपटक बर्ड फ्लू पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म संक्रमण फैलिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म 5,69,858 फंक्षी, 9,89,313 अन्डा र 1,954.85 क्विन्टल दाना नष्ट गरिएको छ। यसैबीच रोग नियन्त्रणका लागि पशु सेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन समेत गरेको छ। यसैगरी पंक्षी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन, नियमित खोप लगाउन तथा कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ। नेपाल र भुटानका उच्च सरकारी प्रतिनिधिबीच लुम्बिनीमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल र भुटानका गृहमन्त्री लोनफे छिरिङबीच भएको छलफलमा पर्यटन, सांस्कृतिक आदान प्रदान तथा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहेर द्विपक्षीय भेटवार्ता सम्पन्न भएको हो। भेटमा मन्त्री पौडेलले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल र भैरवस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। सो अवसरमा भुटानका गृहमन्त्री छिरिङले नेपालले उठाएका विषयहरूलाई सकारात्मक रूपमा लिएको बताउँदै आवश्यक सरकारी तहमा थप छलफल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका 16 रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु गरिएको जुम्लास्थित सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालयले सूचना प्रकाशित गर्दै कालीकोटका 12, जुम्लाका 3 र मुगुका 1 गरी 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएको सम्बन्धी 15 दिने सार्वजनिक सूचना निकालिएको कार्यालयका सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। एसियाली राजमार्गको मापदण्ड अनुसार निर्माण हुनुपर्ने बुटोल नारायणगढ़ सड़क खण्डको कामप्रति जनस्तरबाट व्यापक गुनासो र प्रश्न उठेपछि सरोकारवालाको टोलीले स्थलगत अनुगमन गरेको छ। संयुक्त टोलीले हिजो पश्चिम नवलपरासीको दाउन्ने पश्चिमदेखि बुटोलतर्फको सड़क खण्डमा प्राविधिक तथा व्यावहारिक अवस्थाको सूक्ष्म अनुगमन गरेको हो। सिकलसेल एनिमिया कैलाली लगायत तराईका जिल्लामा बसोबास गर्ने थारू समुदायमा जटिल वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहँदै आएको छ। सरकारले उपचारका लागि 1,00,000 रुपियाँसम्मको औषधि र उपचार सेवा निशुल्क उपलब्ध गराउन थालेपछि उपचार सहज भएको सिकलसेल एनिमिया प्रभावितहरूको भनाइ छ। धनगढीबाट संवाददाता जगत साउतको रिपोर्ट।
4: सिकल सेल रोग थारू समुदायका महिला तथा पुरुषमा मात्र देखिने गरेको छ। सिकल सेलका बिरामीका लागि सेती प्रादेशिक अस्पताल, टिकापुर अस्पताल र महाकाली प्रादेशिक अस्पतालमा औषधि उपचारको व्यवस्था गरिएको छ। ओडा कार्यालयको सिफारिसमा उपचार सेवा पाए पनि रगत पाउन भने समस्या हुने गरेको सिकल सेलका बिरामीहरूको भनाइ छ।
5: ओडा कार्यालयबाट एउटा सिफारिस ल्याएर अनि सरकारी अस्पतालमा दर्ता गरिसकेपछि 1,00,000 बराबरको उपचार सेवा चाहिँ पाइरहेको छ।
6: मेरो एनिमिया पोजिटिभ देखा छ अनि डाक्टरले बच्चाकोमा चाहिँ त्यही एनिमिया भन्नुहुन्छ, पाउनै गाह्रो हुन्छ रगत।
7: पहिला चाहिँ 1,00,000 बराबर पाउँथे, अब चाहिँ औषधिहरू सबै किनेरै खाइरहेछौँ।
4: सिकल सेलका बिरामीमा रगतको कमी हुने र शरीरका अङ्गमा कडा दुखाइ हुने लगायतका लक्षण देखा पर्दछन्। सिकल सेलको जटिलताले ज्यानै पनि जान सक्ने जोखिम हुने गर्छ। त्यसैले सिकल सेलका बिरामीले स्वास्थ्य परीक्षणदेखि नियमित औषधि सेवन गर्ने, पोषणयुक्त खानेकुरा खाने लगायतका सावधानी अपनाउनु पर्दछ। सेती प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टर शेरबहादुर कमर।
8: सिकल सेल यो वंशाणुगत रोग, रगत कम हुने रोग हो, रातो रक्तकोषको खराबी हुने किसिमको रोग हो। यो अङ्गहरू दुख्ने समस्या हुन्छ भने कहिले काहीँ मस्तिष्क घात भएर प्यारालाइसिस हुने, ज्यानै जान सक्ने पनि हुन्छ। त्यसो हुनाले रगतको सेलहरू राम्रोसँग प्रोडक्सन होस् भनेर फोलिक एसिड एउटा भिटामिन प्रयोग गर्नुपर्छ। यो भयो नियमित स्वास्थ्य परीक्षण गर्ने। अर्को कुरा भयो भने पोषणयुक्त खानेकुराहरू खानुपर्छ।
4: कैलाली सहित तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायमा सिकल सेल एनिमिया जटिल स्वास्थ्य समस्या बन्दै गएपछि सुदूरपश्चिम प्रदेश सरकारले समेत घोरागोरी कार्यक्रम सञ्चालनमा ल्याएको छ। कार्यक्रम अन्तर्गत सिकल सेलका बिरामीको स्वास्थ्य परीक्षण र उपचारका लागि सरकारी स्वास्थ्य संस्था तथा अस्पताललाई वार्षिक 25,00,000 50,00,000 बजेट पठाउने गरिएको छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रमेश मलासी जटिल स्वास्थ्य समस्या भएका सिकल सेलका बिरामीलाई 1,00,000 उपलब्ध गराउनेदेखि निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने सरकारी नीति रहेको बताउनुहुन्छ।
9: सिकल सेल एनिमियाको चाहिँ अलिक जटिल कन्डिसनहरूमा प्रदेश सरकारले यो 1,00,000 रुपियाँसम्मको व्यवस्था गरेको छ। घोरागोरी स्वास्थ्य उपचार कार्यक्रम भनेर प्रदेशको अस्पतालहरूमा सिकल सेल एनिमियाको उपचार परीक्षण र उपचार फ्री गर्ने भन्ने नीति नै रहेको छ।
4: सिकल सेल एनिमिया रोकथामका लागि स्वास्थ्य परीक्षणको दायरा बढाउँदै उपचार व्यवस्था सहज र सुलभ बनाउन आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: बाँकी समाचार। प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मेनराज राणाको सवारी दुर्घटनामा निधन भएको छ। उपप्रमुख राणाले हिजो नगरपालिकाको गाडी आफै चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा खाल भन्ने स्थानमा गाडी सडकबाट 400 मिटर तल खसेर दुर्घटना हुँदा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबु खैरेनी गाउँपालिका 2 मार्की चोकमा कारको ठक्करबाट 2 बालबालिकाको मृत्यु भएको छ। भारतमा दर्ता भएको कारले हिजो ठक्कर दिँदा आबु खैरेनी गाउँपालिका 2 निवासी 6 वर्षीय सायना थापा र 5 वर्षीय उडियम थापाको उपचारको क्रममा चितवनमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। रूपन्देहीमा नदीमा डुब्दा 1 बालकको मृत्यु भएको छ भने अर्का बालक बेपत्ता छन्। मोहरम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका 1 गुजरपुरुवा स्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका बालकको नदीमा डुब्दा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार ओमसतिया गाउँपालिका 4 बसन्तपुरका 9 वर्षीय आकाश पासी र 11 वर्षीय आर्मान पठान शुक्रबार नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए। अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सडक खण्डको निर्माणलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले स्तरोन्नति भइरहेको सडक खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा सवारी साधन आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ। वैदेशिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरिएका आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई गन्तव्य देशको कानून, रोजगारदातासँग हुने सम्झौता, तलब सुविधा जस्ता विषयमा जानकारी दिँदै आएको छ। विभिन्न जिल्लामा आप्रवासी स्रोत केन्द्रको स्थापना भएपछि वैदेशिक रोजगारीमाका क्रममा ठगी र अन्य समस्यामा परेका व्यक्तिहरूको उद्धार तथा कानूनी उपचार लिन समेत सहज भएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
10: सही सूचना र परामर्शको अभावमा वैदेशिक रोजगारीमा जाने धेरै श्रमिक ठगी, श्रम शोषण, मानव बेचबिखन तथा विभिन्न कानूनी जटिलतामा पर्ने गरेका छन्। यस्तै समस्यामा पर्नु भए कि पर्वतको जलजला कि गौ माया पाइजा
11: सरहरूले सहयोग गरेर
10: आप्रवासी स्रोत केन्द्रले सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी श्रमिकलाई सम्भावित जोखिम बारे सचेत बनाउने काम गरिरहेको जानकारी दिनुहुन्छ। कार्यक्रम अधिकृत उमा पौडेल।
12: कतिपय नेपालमै ठगी भएको, पैसा पासपोर्ट बुझाएर बसेको, लाखौं पैसा खाइदिएको भन्ने खालको समस्याहरू आइरहेको छ। त्यस्तै विदेशमा चाहिँ समस्या परेर जेल परेको अनि सम्पर्क विहीन भएका पनि मुद्दाहरू समस्याहरू उजुरी आएको चाहिँ छ। त्यसको लागि चाहिँ एउटा त यो ठगी पर्नेलाई चाहिँ जिल्ला प्रशासन कार्यालयमा सिडो साहबको जिल्ला प्रहरी कार्यालयको सहयोगमा चाहिँ न्यायको लागि सहजीकरण गर्ने काम भइरहेको छ, अथवा त्यो ठगी चाहिँ संस्थागत हो भने वैदेशिक रोजगार विभागमा पनि उहाँलाई सहजीकरणको लागि पठाउने गरिएको चाहिँ छ।
10: विदेशबाट फर्किएका आप्रवासी श्रमिकलाई सिप विकास, उद्यमशीलता, लगानी तथा स्थानीय रोजगारीका अवसर बारे जानकारी दिई स्वदेशमै आय आर्जनका कार्यक्रमसँग जोड्न पनि स्रोत केन्द्रले सहयोग पुर्याइरहेका छन्। प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल।
13: सामान्य रूपमा हेर्दा यो सामी कार्यक्रमको के महत्व होला र तपाईँ हामीलाई चाहिँ अनुभूति देखिन्छ, तर जसले यो घटना बिहोर्नु भएको छ, जो यस्ता प्रकृतिका समस्याबाट पीडित हुनु भएको छ, उहाँहरूको एङ्गलबाट हेर्ने हो भने एउटा चाहिँ आत्महत्याको मुखमा पुगेको चाहिँ जीवनलाई जोगाएर ल्याउने कुराको कुनै मूल्य हुँदैन। यसको प्रभावकारिता चाहिँ अत्यन्तै उच्च छ।
10: जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा सञ्चालन भएका आप्रवासी स्रोत केन्द्र र उपकेन्द्रले विदेशबाट फर्किएका आप्रवासीलाई स्थानीय स्तरमै रोजगारी वा व्यवसायमा संलग्न हुन प्रेरणा मिलेको जानकारी दिनुहुन्छ। वैदेशिक रोजगार प्रवर्धन कार्यक्रमका जिल्ला संयोजक कुलचन्द्र रेग्मी।
14: यो कार्यक्रम शुरू भएपछि लगभग 102 जना व्यक्तिहरूले करिब 3.5 करोड भन्दा बढीको आर्थिक सहायता प्राप्त गर्नुभएको तथ्याङ्क छ।
10: आप्रवासी स्रोत केन्द्र सञ्चालनमा आएपछि वैदेशिक रोजगारीमा गएका र जान चाहनेहरूका लागि धेरै खालको सहयोग मिलेको बताउनुहुन्छ पुष्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल।
15: आवश्यकता अनुसार जुन खालको परामर्श र सूचना आवश्यक पर्छ त्यो उपलब्ध गराउने गरेको छ। उहाँहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू, नीति तथा कार्यक्रमहरूमा समेट्ने गरी कार्यक्रम तय गरेको छ।
10: वैदेशिक रोजगार सम्बन्धी जस्तोसुकै समस्या परेमा पनि आप्रवासी स्रोत केन्द्रको सम्पर्कमा पुग्ने हो भने आफूलाई परेको समस्या केही हदसम्म भए पनि समाधान हुन सक्छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: बाँकी समाचार। चोरी गरी अमेरिका पुर्याइएको 13 शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति नेपाल फिर्ता ल्याएर नुस्वे बहालमा विधिपूर्वक पुनस्थापना गरिएको छ। काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियन्ता लगायतको समन्वयमा मूर्ति पुनस्थापना गरिएको हो। शक्तिखोर फिस्लिङ सडक खण्ड अन्तर्गत कालिका नगरपालिका 9 को कोलार डाँडामा हिजो ढुङ्गासहित खसेको पहिरो हटाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ। सडकमा खसेका ढुङ्गा र पहिरो हटाई दुईतर्फी सडक सञ्चालन गरिएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानले युद्धविराम उल्लङ्घन गर्दै आक्रमण जारी राखेको आरोप लगाउँदै होर्मुज जलमार्ग आसपासका इरानी सैन्य अखडाहरूमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र, ड्रोन भण्डारण स्थल तथा समुद्री सुरुङ बिछ्याउने क्षमता सम्बन्धी संरचनामा आक्रमण गरिएको हो। अमेरिकाले बिहिबार होर्मुज जलमार्ग नजिकै एक व्यावसायिक जहाजमाथि भएको आक्रमणपछि शुक्रबार पनि इरानी मिसाइल र ड्रोन भण्डारण स्थल तथा तटीय राडार केन्द्रहरूमा आक्रमण गरेको थियो। त्यसपछि इरानलाई युद्धविरामको पालना गर्ने अवसर दिए पनि शनिबार बिहान इरानी पक्षबाट पुनः एकतर्फी ड्रोन आक्रमण भएपछि थप सैन्य कारवाही गरिएको अमेरिकी सेनाले जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै यदि यस्ता आक्रमण जारी रहे थप सैन्य कारवाही गर्न अमेरिका बाध्य हुने चेतावनी दिनुभएको छ। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: चालू आर्थिक वर्ष सकिन 19 दिन बाँकी हुँदासम्म सरकारले लक्ष्यको 75.17% मात्र राजस्व संकलन गरेको छ। मालिका नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म 11,12,48 करोड राजस्व संकलन भएको हो। सरकारले चालू आर्थिक वर्षका लागि 14,80,00,000 बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। बाँकी दिनमा 3,67,51 करोड राजस्व संकलन गर्नका लागि दैनिक करिब 19,34 करोड बराबर राजस्व संकलन गर्नुपर्ने हुन्छ। लेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्वतर्फ लक्ष्यको 76.20% अर्थात् 10,10,16,03,00,000 संकलन भएको छ भने गैर करतर्फ 1,02,32,43,00,000 संकलन भएको छ। यस अवधिमा चालू खर्च 80.42% अर्थात् 9,49,75,75,00,000 भएको छ। शुक्रबारसम्ममा पुँजीगत खर्च 1,42,23,68,00,000 अर्थात् लक्ष्यको 34.87% मात्र भएको छ। चालू आर्थिक वर्षका लागि 4,07,88,80,00,000 पुँजीगत खर्च गर्ने लक्ष्य बजेटले तय गरेको थियो। देशमा धान खेतीको महत्व र आवश्यकताका बारेमा चर्चा गर्दै यही असार 15 गते 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव आयोजना गरिने भएको छ। यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भर र समृद्धि भन्ने मूल नाराका साथ 15 असारमा नेपाल कृषि अनुसन्धान परिषद नारको खुमलटार स्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा विशेष समारोहका बीच रोपाई महोत्सव मनाउन लागि छ। नेपालका 41,31,000 कृषक घरधुरी मध्ये 27,65,000 करिब 67% किसानहरू धान खेतीमा आबद्ध छन्। कुल खेती योग्य जमिनको 54% भूभागमा धान खेती हुने गरेको छ। पछिल्लो वर्ष 14,20,000 हेक्टर क्षेत्रफलबाट 49,55,000 मेट्रिक टन धान उत्पादन भएको थियो। नेपालका लागि धानको कुल आवश्यकता करिब 70,00,000 मेट्रिक टन रहेको छ। नेपाललाई अझै वार्षिक 10,00,000 मेट्रिक टन धान अपुग हुने देखिएको छ। यस वर्ष जलवायु मैत्री प्रविधिमा जोड दिएको र धानमा आत्मनिर्भर बन्न सरकारले चैते धानको क्षेत्र विस्तार, उन्नत बिउमा अनुदान र न्यूनतम समर्थन मूल्य निर्धारण जस्ता कार्यक्रमलाई प्राथमिकता दिएको कृषि विभागले जनाएको छ। सूक्ष्म साना तथा मझौला उद्यम दिवस साना उद्यमहरूको प्रवर्धनका लागि विभिन्न कार्यक्रमको आयोजना गरी शनिबार नेपालमा पनि मनाइएको छ। नव प्रवर्तन र दिगो औद्योगिक विकास मार्फत सूक्ष्म साना तथा मझौला उद्यमलाई सशक्त बनाऊ भन्ने नाराका साथ दिवस विश्वका विभिन्न देशमा विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। सूक्ष्म साना तथा मझौला उद्यमले दिगो विकास, रोजगारी सिर्जना र समावेशी आर्थिक वृद्धिमा पुर्याएको योगदान बारे चेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् 2017 प्रत्येक वर्ष जुन 27 यो दिवस मनाउने गरेको छ। संयुक्त राष्ट्रसंघले विश्वका 90% भन्दा बढी व्यवसाय सूक्ष्म साना तथा मझौला उद्यम रहेको जनाएको छ। काठमाडौँ महानगरपालिकाले समस्याग्रस्त सहकारीहरू एक आपसमा गाभ्नका लागि शर्तहरू अगाडि सारेको छ। काठमाडौँ महानगरपालिका क्षेत्र अधिकार भई सञ्चालनमा रहेका सहकारी संस्थाले सहकारी ऐन अनुसार सहकारी संस्था विघटन र दर्ता खारेज गर्ने सम्बन्धमा सम्बन्धित संस्थाका लागि विभिन्न शर्तहरू अघि सारेको हो। सहकारी विभागका प्रमुख ध्रुव कुमार काफ्लेले लगातार 2 वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेको अवस्था भएमा र साधारण सभाको तत्काल कायम रहेको 2/3 बहुमत सदस्यको निर्णयबाट संस्थाको निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि इच्छुक संस्थाले प्रक्रिया अघि बढाउन सक्ने बताउनुभयो।
0: भुवन आचार्य, अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत गैराती भएका समूह एलका खेलहरूमा इङ्ल्यान्ड र क्रोएसियाले महत्त्वपूर्ण जित दर्ता गरेका छन्। न्यूजर्सी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले पानामालाई 2-0 गोल अन्तरले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ भने फिलाडेल्फिया स्टेडियममा भएको अर्को प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले घानालाई 2-1 गोल अन्तरले पराजित गरेको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका केही स्थानमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा पानी पर्ने सम्भावना छ। सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम 21.2 र अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस मापन भएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:04 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। तातो हावासँगैको प्रचण्ड गर्मीका कारण पश्चिम तराईको जनजीवन कष्टकर, चार दिनभित्र देशभर मनसुन विस्तार हुने। देशका 100 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि, कुनै फार्ममा पन्छी बिरामी वा मरेको भए तत्काल सूचना दिन पशु सेवा विभागको आग्रह। हुर्मुज जलमार्ग आसपासका इरानी सैन्य अखडाहरूमा अमेरिकी सेनाको हवाई आक्रमण, थप सैन्य कारवाही गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र फिफा विश्वकप अन्तर्गत गैरातीका खेलमा इङ्ल्यान्ड र क्रोएसिया विजयी। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: नदीजन्य पदार्थको अनधिकृत रूपमा उत्खनन नगरौं, यसले विनाश निम्त्याउँछ।
3: विकासको नाममा जथाभावी रूपमा ग्रामीण क्षेत्रमा सडक नबनाऊ, प्राकृतिक विपद निम्त्याउँछ।
2: योजनाबद्ध विकासमा सहभागी बनौ, आफ्नो गाउँ ठाउँको विकासमा हातेमालो गरौं।
3: जनहितका लागि रेडियो नेपाल।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: नमस्कार, बिमा सचेतना कार्यक्रमबाट नेपाल बिमा प्राधिकरणको सहयोगमा रेडियो नेपालबाट उत्पादित यो कार्यक्रम तपाईँ हरेक आइतबार बिहान यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रमका साथमा हामी छौँ केशव ढुङ्गाना, अर्जुन श्रेष्ठ र म सुरेन्द्रमणि त्रिपाठी। रेडियो नेपालको मिडियम वेभ फ्रिक्वेन्सीसँगै रेडियो नेपालका देशका विभिन्न स्थानमा रहेका एफएम रिले केन्द्रहरूबाट ठाउँ अनुसार एफएम ब्यान्डको 98, 100 र 103 मेगा हर्जमा तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ।
1: यस्तै अनलाइनमा रेडियो नेपाल online.com यो कार्यक्रम संसारभर लाइभ सुन्न सकिन्छ। साथै आफूलाई फुर्सदको समयमा रेडियो नेपाल online.com मल्टिमिडिया अडियो खण्डमा गएर यो कार्यक्रम जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। बिमा सचेतना कार्यक्रम हरेक हप्ताको आइतबार बिहान 7 बजेको समाचारपछि 15 मिनटसम्म प्रसारण हुन्छ।
2: बिमा सचेतना कार्यक्रमको आजको अङ्कमा मुख्य रूपमा नेपाल बिमा प्राधिकरणका निर्देशक साम्बराज लामिछानेसँग गरिएको कुराकानी सुनाउनेछौँ। कार्यक्रममा उहाँसँगको कुराकानी सँगै केही सन्देश र जानकारीहरू पनि प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुमा बिमा सम्बन्धी यो छोटो सन्देश।

0: सन्देशपछि अब कुराकानीको पालो।
1: पछिल्लो समय बिमाको पहुँचमा विस्तार हुँदै गएको छ। नेपाल बिमा प्राधिकरण र यसका विभिन्न प्रदेशमा रहेका प्रादेशिक कार्यालयहरू तथा विभिन्न बिमा कम्पनीहरू समुदाय स्तरमा बिमा सचेतना विस्तारका लागि निरन्तर लागि परिरहेका छन्। यस्तै जीवन तथा निर्जीवन बिमा कम्पनीका अभिकर्ताहरूले पनि गाउँ गाउँमा पुगेर बिमाका बारेमा जानकारी गराउने र बिमाको दायरा विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। यसले निरन्तर बिमाको दायरा पनि बढाउँदै लगेको छ। बिमा मध्यस्थकर्ता अर्थात् अभिकर्ता भनेका को हुन्, उनीहरूले के कस्ता काम गर्छन् र उनीहरूको दायित्व के रहन्छ, यी लगायतका विषयमा आज हामीले नेपाल बिमा प्राधिकरणका निर्देशक एवं कानून महाशाखाका प्रमुख साम्बराज लामिछानेसँग कुराकानी गरेका छौँ। सुन्नुहोस् नेपाल बिमा प्राधिकरणका निर्देशक साम्बराज लामिछानेसँग सहकर्मी केशव ढुङ्गानाले गर्नुभएको कुराकानी।
2: निर्देशकज्यू, बिमामा यो मध्यस्थकर्ताको चर्चा हुन्छ, बिमा मध्यस्थकर्ता भनेको के हो? म कुराकानीको सुरुवात यहीँबाट गर्न चाहे।
3: बिमा मध्यस्थकर्ता भनेको कोर बिमा बिजनेस भन्दा बाहिर रहेर त्यो बिजनेसलाई सघाउने र क्लाइन्ट खोज्ने एउटा चाहिँ वर्ग हुन्छ, त्यसलाई चाहिँ बिमा मध्यस्थकर्ता भन्छन्। त्यसमा चाहिँ बिमा अभिकर्ता, रि इन्सुरेन्स ब्रोकर, त्यो सर्वेयरहरू, यस्ता वर्गका चाहिँ पेसा, यो चाहिँ कमिसन बेसमा काम गर्ने, बिमामा कमिसन बेसमा काम गर्ने पेसाविदहरूलाई बिमा मध्यस्थकर्ता भनिन्छ।
2: हजुर निर्देशकज्यू, नेपाल बिमा प्राधिकरणले केही समय अगाडि विशेष गरी लाइफ इन्सुरेन्स जीवन बिमा तर्फका बिमा अभिकर्ताहरूलाई एउटा बिमा कम्पनीमा मात्रै काम गर्न पाउने गरी व्यवस्था गरेको थियो। यसले चाहिँ बिमा क्षेत्रमा कस्तो प्रभाव परेको छ?
3: यसमा के छ भने अब कानुनले नै व्यवस्था गरेको बिमा कुरा हो यो। एउटा बिमा अभिकर्ताले एउटा बिमा कम्पनीमा मात्र आबद्ध भएर काम गर्न पाउँछन् भन्ने हो। यसले चाहिँ त्यो अभिकर्ताहरू चाहिँ एउटै कम्पनीसँग प्रतिबद्ध भएर काम गरौँ भन्ने नै हो र यसमा चाहिँ विकृति नआओस् भन्ने हो। र बिमाको अभिकर्ताले के पायो भने बिमाको प्रस्तावहरू हातमा लिएर कुन कम्पनीले बढी सुविधा दिन्छ त्यो कम्पनीमा प्लेसमेन्ट गर्ने भन्ने एउटा विकृति पैदा भएको दृष्टिलाई यसलाई मिनिमाइज गर्नको लागि हामीले एउटा कम्पनीमा मात्रै काम गर्ने पनि व्यवस्था गरिएको, कानुनले नै गरिएको छ, बिमा ऐनले नै व्यवस्था गरिएको छ।
2: हजुर निर्देशकज्यू, यसरी एउटा कम्पनीमा मात्रै काम गर्न पर्ने बाध्यकारी व्यवस्था गर्दाखेरिमा यो कमिसन बेसमा काम गर्ने भएका कारण उहाँहरूले पाउने कमिसनको दर भनौँ न मात्रा, यो फरक पर्छ कि पर्दैन, के हुन्छ?
3: कमिसनको मात्र फरक पर्दैन, यो चाहिँ ऐनले नै तोकेको छ। 25% पहिलो, दोस्रो 15, यस्तै हिसाबले चाहिँ 10 वर्षसम्म कमिसन प्राप्त गर्ने व्यवस्थामा चाहिँ कुनै फरक पर्दैन। तर कम्पनीको आर्थिक स्थिति र त्यसको बिजनेस अनुसार उनीहरूले अर्को इन्सेन्टिभ्स पनि प्रदान गर्छन्। 18% इन्सेन्टिभ दिनु पाउँछन् र त्यो इन्सेन्टिभसँग कम्पनीको चाहिँ पर्फर्मेन्स अनुसार प्राप्त गर्नुपर्ने हुँदा इन्सेन्टिभको हकमा चाहिँ कम्पनी अनुसार फरक हुन सक्छ।
2: अनि यसैमा निर्देशकज्यू, जस्तो कुनै एउटा अभिकर्ताले कम्पनी चेन्ज गर्न चाहनुभयो भने यसको चाहिँ व्यवस्था छ कि छैन?
3: यस्तो पनि व्यवस्था छ, कानुनले नै व्यवस्था गरिएको छ, बिमा नियमले नै व्यवस्था गरिएको छ। कुनै एउटा आबद्ध, एउटा कम्पनीमा आबद्ध भएको अभिकर्ताले अर्को कम्पनीमा जान चाहनुभयो भने पहिलो कम्पनीसँग भएको हिसाब किताब रास साफ गरेर त्यहाँबाट नो अब्जेक्सन लेटर लिएर अर्को कम्पनीबाट फेरि उहाँले चाहिँ अभिकर्ताको काम गर्न पाउनुहुन्छ। तर त्यो चाहिँ एक वर्षमा एउटा भन्दा बढी कम्पनी चेन्ज गर्न पाउने अवस्था चाहिँ छैन।
2: निर्देशकज्यू, कोही नयाँ मान्छे भनौँ न कसैले बिमा मध्यस्थकर्ताको काम गर्न चाहना राख्छ, गर्छु भन्छ भने उसको लागि चाहिने योग्यता पूर्व शर्तहरू के के हुन्छन्?
3: यसमा सजिलो छ, यसमा चाहिँ शैक्षिक योग्यता पनि व्यस्त गरिएको छ, प्लस टू पास गरेको हुनुपर्छ। प्लस टू पास गरिसकेपछि बिमा कम्पनीले कुन कम्पनीमा जानको तर्फबाट काम गर्न खोज्नु भएको हो, उहाँले चाहिँ प्रदान गर्ने 7 दिनको क्रेडिट आवर भन्ने छ, 7 दिनको तालिम लिएपछि तालिमको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र सहित बिमा प्राधिकरणमा लाइसेन्सको लागि त्यही कम्पनी मार्फतै उहाँले चाहिँ अनलाइन एप्लिकेसन गर्नुपर्छ र त्यसरी एप्लिकेसन आइसकेपछि तालिम र परीक्षा पास गरेको आधारमा फेरि बिमा प्राधिकरणले प्रत्येक दिनै जसो परीक्षा पनि लिन्छ। त्यसमा परीक्षा पास गरेको आधारमा कुनै अभिकर्ताको इजाजत पत्र दिन्छ र उहाँले आबद्ध भएर काम गर्न पाउनुहुन्छ।
2: हजुर, नेपाल बिमा प्राधिकरणले बिमा अभिकर्ताहरूको अनलाइन परीक्षाको व्यवस्था गरेपछि यसमा आएको परिवर्तन चाहिँ कस्तो पाउनु भएको छ?
3: यसमा अहिले डिजिटल जमानामा अलिक सहजीकरण होस् भन्ने हिसाबले हो, यसले गर्दा परीक्षा प्रणालीमा पनि एकदम सहजता आएको छ र प्रत्येक व्यक्तिले चाहिँ आफ्नो मोबाइलबाटै जहाँ दिन पाउने व्यवस्था, प्रत्येक स्टेसनमा आफ्नै वर्क स्टेसनबाट जहाँ दिन पाउने व्यवस्था र परीक्षा पनि लेखिरहनु नपर्ने, अनलाइनबाट हामीले चाहिँ रोटेसन बेसिसमा अनलाइनमा हामीले चाहिँ परीक्षा प्रणालीमा हामीले चाहिँ क्वेसन ब्याङ्कहरू हालिदिएको छ, त्यो क्वेसन मध्येबाट आउने ऱ्यान्डमली आउने क्वेसनहरूको उहाँले 50 नम्बरको हुन्छ, त्यसमा उहाँले सजिलोसित आफ्नै वर्क स्टेसनबाट जहाँबाट पनि उहाँले परीक्षा दिन सक्ने व्यवस्था छ।
2: हजुर, यसरी भौतिक रूपमा उपस्थित नभइकन परीक्षा दिँदाखेरिमा सम्बन्धित व्यक्ति बाहेक अर्को व्यक्तिले परीक्षामा सहभागी हुने या भनौँ न कानुनले व्यवस्था गरेको या हामीले सिधा तरिकाले सोच्ने भन्दा फरक तरिकाबाट परीक्षा दिने गरेको यस्तो सम्भावना छ।
3: मैले बुझेँ हजुरले भन्नुभएको सान्दर्भिक यो नै समस्या हो, तर यसको लागि पनि हामीले मेकानिजम फिट गरेका छौँ र यसको मेन सर्वर चाहिँ बिमा प्राधिकरणमा हुन्छ भनेदेखि त्यसमा बिमा प्राधिकरणमा प्रत्येक परीक्षा प्रणालीको सिस्टम खुल्दाखेरि प्रत्येक व्यक्तिको अनुहार देखिने गरी स्क्रिनमा आउने गरी हुन्छ र त्यसको वरिपरि त्यसमा एउटा कोड अफ कन्डक्ट हामी बनाएका छौँ, त्यो वरिपरि अन्य व्यक्तिहरू आउनु भएन। हामीले त्यो अनलाइन प्रणालीमा चाहिँ जाँच दिने बेलामा सेन्ट्रल सुपरभिजन सिस्टम हुन्छ, यो बिमा प्राधिकरणको केन्द्रीय कार्यालयमा क्यामेरा फिट गरेको हुन्छ र प्रत्येक व्यक्तिले अनलाइनमा जाँच दिन बस्दाखेरि उसले आफ्नो वरिपरि दोस्रो व्यक्ति राख्नु हुँदैन र अरू इन्स्ट्रक्सन पाएको अथवा चाहिँ कोड अफ कन्डक्ट सर्टेन त्यसले नागेको अवस्थामा त्यो परीक्षा रद्द गर्ने सिस्टम भएको हुनाले सम्बन्धित व्यक्तिको पहिचान गरेर त्यो व्यक्तिले नै जाँच दिएको हो भन्ने कुरा यकिन भएपछि मात्रै त्यसको रिजल्ट आउने सिस्टम बनाइएको छ।
2: हजुर निर्देशक, यो बिमा मध्यस्थकर्ता अथवा अभिकर्ताहरूकै कुरा गर्दाखेरिमा धेरै अभिकर्ताहरूको त्यो इजाजत पत्र नवीकरण हुन नसकेको भन्ने समाचारहरू सुन्नमा पाइन्छ, यसको कारण चाहिँ के होला?
3: यस्तो हो, पहिलाको ऐनले नियमावलीले के गर्थ्यो भन्दा प्रत्येक तिन वर्षमा अभिकर्ताको लाइसेन्स नवीकरण गर्दाखेरि एउटा निवेदन मात्रै दिइपुग्थ्यो भने अहिलेको बिमा नियमावली 2081 आइसकेपछि निश्चित प्रतिशत सम्म उसले चाहिँ बिमा व्यवसाय गरिरहेको भन्ने कुरा प्रमाणसहित पेस गर्नुपर्ने व्यवस्था छ। त्यसले गर्दा अलिकति सबैले बिमा व्यवसाय नगरेको अवस्थामा त्यसको लाइसेन्स रिन्यू नहुने अवस्था थियो, तर अहिले त्यसलाई सहजीकरण गरेर कम्तीमा एउटा बिमा लेख त्यो 3 वर्षभित्रमा कम्तीमा एउटा बिमा लेख उसले उसको नामबाट जारी गरिएको छ भने उसले रिन्यू गर्ने सक्ने गरी व्यवस्था गरिएको छ।
2: हजुर निर्देशक, यो कोही व्यक्तिले केही बेर अगाडि इजाजत पत्र लिएको थियो अनि उसले बिमा व्यवसाय पनि गरेको थियो, बिचमा छुट्यो, इजाजत पत्र नवीकरण हुन सकेन, अब पछि फेरि त्यसलाई नवीकरण गर्ने या त्यसलाई निरन्तरता दिने कुनै व्यवस्था छ?
3: त्यो कानुनले नै त्यस्तो व्यवस्था गरेको छ कि अब टाइमभित्र प्रत्येक 3 वर्षमा नवीकरण गर्नुपर्छ, 3 वर्षभित्र नवीकरण नगरेमा 3 महिनासम्मलाई हामीले जाने मौलत दिएको छ, त्यो 3 महिनाभित्र पनि उसले नवीकरण नगरेमा त्यसको चाहिँ इजाजत रद्द हुन्छ र उसले फेरि काम गर्न चाह्यो भने उसले फेरि नयाँ प्रक्रियाबाट उसले लिनुपर्ने हुन्छ।
2: हाल नेपालमा सक्रिय बिमा अभिकर्ताहरूको सङ्ख्या चाहिँ कति छ?
3: हामीबाट लाइसेन्स इजाजत पाएको बिमा अभिकर्ताको झन्डै 5 लाख प्लसको सङ्ख्यामा छ हाम्रो नम्बरको हिसाबले, भनेदेखि सक्रियताको हिसाबले हाम्रो 2 लाख र 15-20 हजार जति छ।
2: हजुर निर्देशकज्यू, यसैमा अर्को एउटा प्रसङ्ग, विशेष गरी यो नन लाइफ भनौँ न निर्जीवन बिमातिर यसको क्षेत्र सङ्ख्या, बिमा लेखकै सङ्ख्या अथवा बिमा लेखको मूल्य नै पैसा नै भनौँ, यो हेऱ्यो भने जीवन बिमाको तुलनामा अलिकति कम देखिन्छ। हामीले बाहिरबाट हेर्दाखेरिमा पाउने चाहिँ के हो भने जीवन बिमाका अभिकर्ताहरूको कारण जीवन बिमाका पोलिसीहरू धेरै बिका छ, निर्जीवनतिर चाहिँ त्यस्तो खालको व्यवस्था नहुँदाखेरिमा अलिकति त्यसको चेतना नपुगेको, अलिकति जानकारी नै नभएको, सहजीकरणै हुन नसकेको हो कि भन्ने जस्तो पनि देखिन्छ। निर्जीवन बिमातिर यसरी कमिसन दिएर अभिकर्ता अथवा भनौँ मध्यस्थकर्ता राख्ने गरी यस्तो व्यवस्था गर्न सकिने अभ्यास के छ? यो चाहिँ अन्तर्राष्ट्रिय अभ्यासहरू अथवा अरू ठाउँमा
3: यो अभ्यास चाहिँ नेपालमा हामी कहाँ पनि छ, निर्जीवन बिमाको पनि अभिकर्ताहरूको इजाजत दिने व्यवस्था छ र अहिले पनि व्यवसायमा निर्जीवन बिमातर्फ पनि अभिकर्ताले काम गरिरहेका छन् र बेसिकली ठुलो लार्ज स्केलका बिमाहरूमा चाहिँ बिमाको यस्तो ब्रोकिङ सिस्टम हुन्छ चाहिँ यो विदेशतिर भनेदेखि हामी कहाँ चाहिँ त्यो ब्रोकिङ सिस्टम चाहिँ नभएको कारणले गर्दाखेरि बिमा कम्पनीहरू सिधै नै आफ्नो बिजनेस खोज्न हिँड्छन्, बिचमा अभिकर्ताको प्रयोग त्यति गर्दैनन् र एउटा गर्यो भने कतिपय अनिवार्य पोर्टफोलियोमा चाहिँ अभिकर्ता राख्न नपाइने व्यवस्था पनि गरिएछ, त्यसले गर्दाखेरि निर्जीवन बिमा अथवा जनरल इन्सुरेन्सतर्फ बिमा अभिकर्ताको भूमिका अपेक्षित रूपमा त्यति बढी छैन।
2: हजुर निर्देशकज्यू, हामी कुराकानीको लगभग अन्त्यमा छौँ, अन्त्यमा यहाँलाई छुट्टै जस्तो लागेको या भन्नु मन लागेको केही छ?
3: अब यसमा छोटो समयभित्र भनेर यो अभिकर्ताको कुरा सबै भनेर सिधिँदैन, तैपनि मैले भन्दाखेरि बिमा अभिकर्ताहरूले बिजनेसमा परेका विभिन्न अप्ठ्याराहरूका सन्दर्भमा उहाँहरूले जाने नयाँ कानुन सिस्टम आइसकेपछि उहाँहरूले जाने परम्परागत रूपमा भोगिरहनु भएका पाइरहनु भएको सुविधाहरूमा केही घटिभएका सन्दर्भमा विभिन्न बिमा अभिज्ञताहरूको सङ्घहरूसँग बिमा प्राधिकरणको वार्ताबाट सहमतिहरू पनि भइरहेछन् र त्यसमा चाहिँ मुख्य उहाँहरूको कन्सर्न भनेको यो नवीकरण गर्दाखेरि आनुपातिक रूपमा बिमा गरेको प्रमाण पेश गर्नुपर्ने, त्यसपछि इन्सेन्टिभ्समा चाहिँ घट्दो क्रम राखिएको व्यवस्थासँग उहाँहरूको चाहिँ अलिकति अब्जेक्सन भावनाले हामीले अभिज्ञताको महासङ्घसँग हामीले निरन्तर सम्पर्कमा रहेर उहाँलाई अनुकूल हुने गरी र बिमा कम्पनी बिमित र राज्यको बिमाको विस्तार गर्ने प्रक्रियासँग कम्पेटेबल हुने गरी हामीले सिफारिस गर्ने व्यवस्था गरिरहेछ। त्यही नै हो अहिले भन्नुपर्ने।
1: उहाँ हुनुहुन्थ्यो नेपाल बिमा प्राधिकरणका निर्देशक साम्भराज लामिछाने, सहकर्मी केशव ढुङ्गानासँग कुराकानी गर्नुहुँदै।
2: कार्यक्रममा अब बिमा गर्दा ध्यान दिनुपर्ने केही जानकारी। बिमितले बिमा गर्नुभन्दा अगाडि आफूलाई आवश्यक पर्ने बिमा यकिन गरी त्यससँग सम्बन्धित प्रस्ताव फार्ममा खुलाउनु पर्ने सम्पूर्ण विवरणहरू स्पष्ट खुलाइ भर्नु पर्दछ।
1: बिमा लेखमा उल्लेखित सम्पूर्ण शर्त एवं सुविधाका बारेमा जानकारी लिएर मात्र बिमा गर्नु पर्दछ।
2: बिमितले आफ्नो पेसा, व्यवसाय एवं आर्थिक स्तरलाई समेत ध्यानमा राखेर बिमा लेख खरिद गर्नु पर्दछ।
1: बिमा शुल्क बुझाउने तथा बिमा लेख नवीकरण गर्ने मिति, इच्छाएको व्यक्तिको नाम, बिमा लेखको अवधि समाप्त भएपछि प्राप्त हुने रकम जस्ता विषयमा बिमा लेख खरिद गर्नुभन्दा अगाडि नै राम्रोसँग बुझ्नु पर्दछ।
2: बिमितले बिमा शुल्क बुझाएपछि त्यसको आधिकारिक भरपाई वा रसिद लिनु पर्दछ।
1: बिमा सम्बन्धी प्रस्ताव फारम बिमित स्वयंले भर्नु पर्दछ। यदि बिमित निरक्षर वा प्रस्ताव फारम भर्न असमर्थ भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फारम भर्नु पर्दछ।
2: यसै गरी बिमा सम्बन्धी कुनै गुनासो भए वा समस्या परेमा नेपालको बिमा नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणमा उजुरी दिन सकिनेछ।
1: बिमकले दायित्व निर्धारण नगरेमा वा गरे पनि बिमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा बिमितले त्यसको कारण समेत खोली नेपाल बिमा प्राधिकरणमा उजुरी गर्नुपर्दछ।
2: बिमाको दायित्व निर्धारणका सम्बन्धमा बिमक विरुद्ध बिमितले दिएको उजुरीमाथि नेपाल बिमा प्राधिकरणले निर्णय गर्दछ।
1: बिमक र बिमित बीचको कुनै विवाद उत्पन्न भएमा त्यसको मध्यस्थता गर्ने कार्य पनि नेपाल बिमा प्राधिकरणले गर्दछ।
0: आजका लागि बिमा सचेतना कार्यक्रमको समय सकिने लाग्यो। अब आगामी आइतबार बिहान 7 बजेको समाचारपछि कार्यक्रम बिमा सचेतनामा बिमा क्षेत्रका नयाँ नयाँ जानकारीका साथ तपाईँ हाम्रो भेटघाट हुने नै छ। यतिन्जेल हाम्रो साथ दिई कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद।
2: साथै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने नेपाल बिमा प्राधिकरणलाई पनि धन्यवाद। आजका लागि कार्यक्रमबाट संयोजक सुरेन्द्र मणि त्रिपाठीसँगै अर्जुन श्रेष्ठ र केशव ढुङ्गाना बिदा हुन्छौँ। नमस्कार।

0: लागू औषधले निन्छ ज्यान।
1: आफ्ना युवा उमेरका छोराछोरीलाई लागू औषधको कुलतबाट बचाऊ। दैनिक क्रियाकलापको जानकारी र निगरानी राख्नु अभिभावकको दायित्व हो।
0: सतर्कता अपनाऊ, अमूल्य जीवन लागू औषधको दुर्व्यसनले बर्बाद नपारौ।
1: गाउँ टोल छिमेकमा लागू औषधको दुर्व्यसन नफैलाऊ। सचेत बनौ, स्वस्थ र सभ्य समाजको निर्माणमा योगदान पुर्याऊ।
2: जनहितका लागि रेडियो नेपाल।

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: नमस्कार, म दीप श्रेष्ठ। अहिले भर्खरै गाएको गीत यहाँ सुन्नुभयो, त्यो मैले नै गाएको। यो गीतको परिवेश यस्तो छ कि जुन परिवेशले हामीलाई सधैँ यो ऐठानमै पारेको छ। यो गीत गाएको करिब 24-25 वर्ष अगाडि गाएको गीत हो र यो गीत बेला बेलामा मलाई गीतले धेरै सताउँछ, किनभने यसका शब्दहरू यस्ता छन्। हर रात सबैले मैठन हुन्छ गाउँमा, सायद पहिरो गयो र अहिले बर्खाको बेला छ। यो बर्खाको बेलामा गाउँघरतिर प्रशस्त पहिरो गएका कुराहरू, बाढीका कुराहरू सुनिराखेको छ र यसबाट सचेत रहनको लागि म एउटा आग्रह गर्न चाहन्छु सबैलाई, गाउँका साथीभाइहरूलाई, दिदीबहिनीहरूलाई, बुवाबुवाहरूलाई र जति हामी यसलाई यसमा सचेतता जताउन सक्छौँ मलाई लाग्छ हाम्रा आफन्तहरूको ज्यान जोखिमबाट बचाउन सक्छौँ होला भन्ने विश्वस्त छु। र गाउँठाउँको मौसम बाढी पहिरोको जोखिमबारे जानकारी राखेर चाहेको भन्यो भने सायद हामी ज्यान पनि जोगाउन सक्छौँ, सक्षम रहन्छौँ। र म प्रायः जसो बाहिर कार्यक्रमतिर कतै जानु परेको खण्डमा मैले जहिले पनि 11:55 फोन गरेर मौसम सम्बन्धी जानकारी लिएर जाने गरेको छु। यो निःशुल्क फोन गर्नु मिल्छ, यसमा पैसा लाग्दैन। र मेरो विनम्र अनुरोध, तपाईँहरू पनि मौसम सम्बन्धी चासो राखेर 11:55 फोन गरेर बुझ्नु र आफू पनि सुरक्षित रहनुहोस् र अरूलाई पनि सुरक्षित रहनुमा सहयोग गर्नुहोस्।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: Kiss Bonus Pal. भरपूर मनोरञ्जन सहित मात्र रु 979 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ दीपक खरेल र रविन शर्माको सुरमा रहेको यो स्वदेश गान। नारायण कुमार आचार्यको रचना अनि सङ्गीत हो किशोर खतिवडाको।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौ यम बराल र सपना श्रीकिशोर, उन्नति बोहराको रचना अनि सङ्गीत हो सम्भुजित बाँसकोटाको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
1: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: कुरा गर्दा गर्दै हामी त पोखरीको नजिकै आइपुग्यौँ जस्तो छ। भ्याकुताको आवाज पनि सुनिन लाग्यो।
1: भ्याकुताहरू कति चिच्याउन सकेका होलान्, यहाँसम्म आवाज सुनिएको छ।
0: तिमीले भ्याकुताको आवाज यसभन्दा अघि सुनेकी थियौ र?
1: सबै तिमीले मात्रै सुन्छौ नि।
0: तिमी किन रिसाएको? मैले त यत्तिकै सोधेको।
1: मेरो मामा घरको नजिकै एउटा पोखरी छ। मामा घर गएको बेलामा भ्याकुता कराएर सुत्नै दिँदैनन्।
0: पोखरी ऊ त्यहाँ हेर, पोखरीको पानी त पुरै हरियो देखिन्छ त।
1: अँ त है, किन हरियो भएको यहाँको पानी?
2: तपाईँहरूको कौतूहलता देखेर मलाई साह्रै खुसी लाग्यो। यहाँ धेरै अल्गीहरू भएको कारणले हरियो देखिएको हो नि।
0: बल्ल पो थाहा भयो अल्गी सङ्कलनको लागि हामी किन यहाँ आएको भनेर।
2: सही भन्नुभयो। यहाँ हामीले सजिलैसँग अल्गी सङ्कलन गर्न सक्छौँ, साथसाथै विभिन्न किसिमका बिरुवाहरू पनि अवलोकन गर्न सक्छौँ भनेर यहाँ आएका हौँ।
1: हो नि, हामीले कति धेरै थरीका बिरुवाहरू देख्यौँ, त्यसबाट वनस्पति जगतको वर्गीकरणबारे पनि जान्न पायौँ।
0: अब हामी के गर्ने मिस?
2: सबैजना यता आउनुहोस् त, पोखरीको डिलतिर नजानुहोस् है।
0: हस् मिस, तर पोखरीको डिलमा नगई अल्गी कसरी सङ्कलन गर्ने त?
2: तपाईँहरूले अल्गी सङ्कलन गर्न बोतल ल्याउनु भएको छ नि?
1: छ मिस।
2: हो, तपाईँले ल्याएको बोतलमा त्यहाँ पोखरीमा रहेको लेउ सहितको पानी सङ्कलन गर्नुपर्छ। तर सङ्कलन गर्दा सावधानीपूर्वक गर्नुपर्छ है, नत्र पोखरीमा लड्न सकिन्छ।
0: हस् मिस, त्यसै गर्छौँ।
2: सबैजनाले पोखरीमा रहेको अल्गीको अवलोकन गर्नुहोस् त, के विशेषताहरू देख्नुहुन्छ?
0: सबै अल्गी पानीमा मात्र पाइन्छन् हो मिस?
2: हो, सबै अल्गीहरू पानीमा पाइन्छन्।
1: यिनीहरू हरिया छन्, तर यिनीहरूको जरा, काण्ड र पात छुट्टिएका छैनन्।
0: जरा, काण्ड र पात नछुट्टिएकाले यी बिरुवाहरूको शरीरलाई थालस भनिन्छ।
1: अल्गीका अन्य विशेषताहरू के छन् मिस?
2: यी बिरुवाहरूको कोषमा कोष भित्ता र क्लोरोफिल हुन्छ।
1: यो त वनस्पति जगतको विशेषता होइन र मिस?
2: हो, त्यसैले त यो वनस्पति जगतमा पर्छ नि।
0: अरू के विशेषताहरू छन् मिस?
2: यी वनस्पतिहरू एक कोषीय तथा बहुकोषीय हुन्छन्।
1: यिनीहरूले खाना कसरी बनाउँछन् नि मिस?
2: यी बिरुवाहरूमा क्लोरोफिल हुने हुनाले यिनीहरू स्वपोषित हुन्छन्। यिनीहरूले स्टार्चको रूपमा खाना जम्मा गर्छन्।
0: यिनीहरूको कोषभित्ता केले बनेको हुन्छ नि मिस?
2: यिनीहरूको कोषभित्ता सेलुलोजले बनेको हुन्छ।
0: कोषभित्ता अहिले हेर्न सकिन्छ मिस?
2: सकिँदैन, यिनीहरूको शारीरिक बनावट हेर्नका लागि सूक्ष्मदर्शक यन्त्र प्रयोग गरेर हेर्नुपर्छ। त्यसैले त हामी अल्गी सङ्कलन गर्न आएका हौँ। यो लगेर प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्र प्रयोग गरेर हेर्ने हो।
1: हस् मिस, यिनीहरूको फुल हुँदैन, अनि यिनीहरूले प्रजनन कसरी गर्छन् नि?
2: कुनै अल्गीमा मैथुनिक प्रजनन हुन्छ भने कुनै अल्गीमा अमैथुनिक किसिमको प्रजनन हुन्छ।
0: यिनीहरू पोखरीमा मात्र पाइन्छन् हो मिस?
2: होइन, यिनीहरू पोखरी, नदी, समुद्र र ओसिलो ठाउँमा पनि पाइन्छन्।
1: अल्गी अन्तर्गत कुन कुन बिरुवा पर्छन् मिस?
2: अल्गी अन्तर्गत क्लामाइडोमोनस, वल्भक्स, स्पाइरोगाइरा, युलोथ्रिक्स, फ्युकस जस्ता बिरुवाहरू पर्छन्।
0: ऊ त्यो रुखको बाहिरपट्टि बाक्लो हरियो ब्ल्याङ्केट जस्तो टाँसिएको के हो मिस?
2: यिनीहरू पनि बिरुवाहरू नै हुन्, तर अल्गी भन्दा केही विकसित हुन्छन्।
0: विकसित रे, कसरी मिस?
2: तपाईँ त्यहाँ गएर त्यो बिरुवा उखालेर ल्याउनुहोस् त।
1: मैले ल्याऊँ मिस?
2: हुन्छ, तपाईँले ल्याउँदा पनि हुन्छ, तर बिस्तारै जानुहोस् है।
0: जाउन त छिटो ल्याऊ, मलाई त यो बिरुवाको बारेमा छिट्टो जान्न मन लाग्यो।
2: नअत्तालिकन जानुहोस् है, सजिलै निस्किन्छ यो बिरुवा। यो प्लास्टिकमा राखेर ल्याउनुहोस् है।
1: हस् मिस।
2: ल्याउनु भयो डोलमा?
1: लिनुहोस् मिस, यसमा त सानो सानो पातहरू छन्, मसिना जरा जस्तै धर्साहरू छन्।
2: हो, यिनीहरूको मसिना पातहरू हुन्छन्। यी मसिना जरा जस्तै धर्साहरू जरा होइनन्, यिनीहरूलाई राइजोइड भनिन्छ। तर यिनीहरूले जराले जस्तै पानी तथा लवर सुस्ने काम गर्छन्।
1: यो कुन बिरुवा हो मिस?
2: यो मस हो।
0: यो कुन डिभिजन अन्तर्गत पर्छ मिस?
2: यो डिभिजन ब्रायोफाइटा अन्तर्गत पर्छ।
1: ब्रायोफाइटा अन्तर्गत अन्य कुन कुन बिरुवाहरू पर्छन् मिस?
2: मर्केन्सिया, रिसिया आदि ब्रायोफाइटा अन्तर्गत पर्छन्। यिनीहरू अल्गी भन्दा केही विकसित हुन्छन्। यी बिरुवाहरू हरिया हुन्छन्। मर्केन्सियाको शरीर थ्यालस हुन्छ। यी बिरुवाहरू ओसिलो ठाउँमा पाइन्छन्।
0: ब्रायोफाइटाका मुख्य विशेषताहरू के हुन् मिस?
2: ब्रायोफाइटा अन्तर्गत पर्ने बिरुवाहरूलाई मैथुनिक प्रजननको समयमा गर्भाधान हुन पानी नभई हुँदैन। त्यसैले यिनीहरूलाई उभयचर अथवा एम्फिबियन प्लान्ट भनिन्छ।
1: यी बिरुवाहरू बहुकोशीय हुन्छन्। यिनीहरू स्वपोषित हुन्छन्, होइन मिस?
2: हो, सही भन्नुभयो डोल्मा।
0: यस डिभिजन अन्तर्गत पर्ने कुनै बिरुवाको शरीर थालस हुन्छ भने कुनै बिरुवाको शरीर राइजोइड, काण्ड र साधारण पातमा विभाजित हुन्छ।
2: हो, तपाईँले भनेको सही हो। केही बिरुवा जस्तै रिसिया, मर्केन्सिया आदिको थ्यालस शरीर हुन्छ भने मसको राइजोइड, काण्ड र साधारण पातहरू हुन्छ।
1: यिनीहरू ओसिलो चिसो ठाउँमा पाइन्छन्, हो मिस?
2: हो, यिनीहरूको मैथुनिक प्रजननको लागि पानीको आवश्यकता पर्ने भएकाले यिनीहरू चिसो ओसिलो ठाउँमा मात्र पाइन्छन्।
0: यिनीहरूको प्रजनन कसरी हुन्छ मिस?
2: यी बिरुवाहरूमा अमैथुनिक र मैथुनिक दुवै किसिमको प्रजनन हुन्छ। अमैथुनिक प्रजनन स्पोरुलेसन विधिबाट हुन्छ भने स्पोरबाट अमैथुनिक प्रजनन गर्ने बिरुवाहरूलाई स्पोरोफाइट भनिन्छ।
1: भन्नाले यिनीहरूको जीवनचक्र पुरा हुन अमैथुनिक र मैथुनिक दुवै किसिमको प्रजनन हुनुपर्छ, हो मिस?
2: हो, यस्तो किसिमको जीवनचक्रलाई अल्टरनेसन अफ जेनेरेसन भनिन्छ।
0: अल्टरनेसन अफ जेनेरेसन रे, यो भनेको के हो मिस?
2: एउटै बिरुवामा स्पोरोफाइट र ग्यामेटोफाइट एक पछि अर्को गरी पुरा हुने जीवनचक्रलाई अल्टरनेसन अफ जेनेरेसन भनिन्छ।
1: ग्यामेटोफाइट भनेको के हो मिस?
2: ग्यामेटबाट प्रजनन गर्ने बिरुवालाई ग्यामेटोफाइट भनिन्छ।
0: हामीले देख्ने बिरुवा चाहिँ के हो मिस?
2: यिनीहरूको जीवनचक्रमा ग्यामेटोफाइटिक जेनेरेसन प्रबल र स्वतन्त्र हुन्छ, त्यसैले हामीले त्यही मात्र देख्छौँ। अब जाउँ, ढिला भइसक्यो।
3: हुन्छ मिस, धन्यवाद।
2: सबैजनाले लाइन बनाएर हिँड्नुहोस् है। डोलमा र मिथिलाले लाइन बनाउन सहयोग गर्नुहोस् है।
3: हुन्छ मिस।
4: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते। श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 1 हामी र हाम्रो समाज अन्तर्गत पाठ 3 रहेको विविधतामा एकता पाठ शीर्षकमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
5: एक्लै बसेर के पढिरहेको पेम्बा?
6: हेर न, मैले एउटा पोस्टर भेटेको थिएँ, त्यही हेरेर बसेको। हाम्रो सामाजिक अध्ययनको पाठका लागि काम लाग्ने रहेछ।
5: खै, कस्तो पोस्टर? म पनि हेरौँ न।
6: यी हेर त।
5: ए, यो पो? यो पोस्टर त मसँग पनि छ। अस्ति एकता दिवसका दिन सडकमा बाँडिरहेका थिए।
6: कसले बाँडेको?
5: र्यालीमा आएका मानिसले।
7: ल, यिनीहरू त यहाँ गफ गरेर पो बसेका रहेछन्।
6: दिदी पनि आउनुहोस् न, हजुर पनि एकछिन बस्नुहोस्।
7: ल ल, म पनि फुर्सदमै छु, बसौँ न त।
6: आहा, दिदी पनि बस्ने रे, यता आउनुहोस् दिदी।
7: ल, पेम्बा त निकै खुसी पो भयो त, किन होला?
6: किन नहुनु त, हामीलाई ढुङ्गा खोज्दा देउतामीले जस्तो भएको छ।
7: हो र ल, त्यस्तो के पर्यो तिमीहरूलाई?
5: खासमा त्यस्तो ठुलो कुरा त केही छैन, एउटा जिज्ञासा भएर नि दिदी।
7: के जिज्ञासा हो भन न, हातमा के हो नि त्यो?
6: यो एकता दिवसका दिन बाँडेको पोस्टर हो दिदी। यसमा पृथ्वीनारायण शाहले नेपाल सबै जातको साझा फुलबारी हो, सबैलाई चेतना भया भनेको रहेछन्। के भन्न खोजेको हो मैले अलि बुझिनँ दिदी।
5: मैले नेपालमा धेरै थरी फुल फुल्छन् भनेको होला भने, तर उसले पत्याएन।
6: त्यही त दिदी, मलाई उसको जवाफ चित्त बुझेकै छैन क्या। कोसँग सोधौ भन्ने भइरहेको थियो, तपाईँ टुप्लुक्क आइपुग्नु भयो।
7: ए, कुरा त्यसो पो। खै खै, कस्तो पोस्टर रहेछ, म पनि हेरौँ त।
5: ए, लिनुहोस् दिदी।
7: यो पोस्टरमा लेखेको कुरा तिमीले भनेको जस्तो होइन कस्तुप। नेपाल सबै जातको फुलबारी भन्नुको अर्थ नेपालमा विभिन्न जातिका मानिसहरू बसोबास गर्छन् भनेको हो।
6: देख्यौ त कस्तुप, तिमीले भनेको मिलेन।
5: मलाई पनि के थाहा त, यसो अन्दाज गरेर भनेको त हो नि।
7: पर्ख न, म भनिदिइहाल्छु नि। नेपालमा विभिन्न जाति, भाषा, धर्म, वेशभूषा, रीतिरिवाज भएका मानिसहरू बसोबास गर्छन्।
6: ए, मैले बुझे।
5: के बुझ्यौ? बुझेको भए भन न त।
6: फुलबारीमा विभिन्न जातका फुल सजिए जस्तै नेपालमा विभिन्न जाति, भाषा, धर्म, वेशभूषा र रीतिरिवाज भएका मानिसहरू बस्छन्।
7: हो, तिमीले ठिक भन्यौ। नेपाल सबै जात, जाति र वेशभूषाका मानिसहरू आपसमा मिलेर बसेको देश हो। राष्ट्र निर्माता पृथ्वीनारायण शाहले यो सुन्दर फुलबारी जस्तै नेपालमा सबैजना मिलेर बस्नु भनेका थिए।
5: ए, बल्ल बुझे।
7: हाम्रो देश विविधतामा एकता भएको देश हो। यहाँ कहिले पनि जाति, धर्म र भौगोलिक क्षेत्रका आधारमा लडाईँ झगडा भएकै छैन।
6: दिदी, विविधतामा एकता भनेको त मैले बुझिनँ नि।
5: विविधता भनेको धेरै थरीको, अनि एकता भनेको मेलमिलाप। धेरै थरीका मानिसहरू मेलमिलाप गरेर बसेका भनेको होइन त दिदी?
7: आहा, कस्तुपले कस्तो राम्रो जवाब दियो। हो, हाम्रो देशमा विविध जाति, भाषा, धर्म र संस्कृतिका मानिसहरू बसोबास गर्छन्, तर उनीहरू सबैजना एक आपसमा मिलेर बसेका छन्, होइन त?
6: हो नि दिदी, हाम्रै गाउँलाई हेर्नुहोस् न। हामी शेर्पा जातिका हौँ, कौस्तुभ बाहुन जातिको हो, जगतमान नेवार अनि नङ्नुमान राई जातिकी हुन्। हामी सबैजना मिलेर नै बसेका छौँ।
5: त्यति मात्र कहाँ हो र, प्रकाश मधेसी, हरिमान मगर, निखत तारा मुसलमान अनि अमृत दलित हुन्। हामी सबैजना एउटै समुदायमा बस्छौँ, एकअर्कामा मेलमिलाप छ, एकअर्कालाई सहयोग गर्छौँ।
7: हो नि कौस्तुभ, तिमीले कति राम्रो उदाहरण दियौ। हाम्रो देशमा पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि तराईसम्म धेरै जात जातिको बसोबास रहेको छ, तैपनि उनीहरू एकअर्कामा मेलमिलाप गरेर बसेका छन्। यही नै विविधतामा एकता हो।
6: भौगोलिक विविधता भनेको चाहिँ के हो नि दिदी?
7: तिम्रो प्रश्नको जवाब दिनुभन्दा पहिले तिमीलाई नै एउटा प्रश्न सोधौँ है त।
6: हुन्छ दिदी, मैले जानेको भए भनिहाल्छु नि, सोध्नुहोस् न।
7: तिम्रो स्थायी घर कहाँ हो रे?
6: मेरो स्थायी घर त खोटाङ जिल्ला हो, हिमालकै छेउमा छ। कस्तो जाडो हुन्छ!
7: अनि तिमी अहिले कहाँ बसेका छौ त?
6: म त अहिले तनहुँमा बस्छु।
7: तनहुँ कस्तो भौगोलिक क्षेत्रमा पर्छ थाहा छ?
5: तनहुँ त पहाडी क्षेत्रमा पर्छ नि, जता हेरे पनि पहाड मात्रै देखिन्छ।
6: मेरो मामा घर पर्सा जिल्लामा पर्छ, त्यहाँ त जता हेरे पनि समथर जमिन मात्रै देखिन्छ।
5: ए, दिदीले किन प्रश्न सोध्नुभयो भनेको त भौगोलिक विविधता बुझाउन पो रहेछ।
6: कसरी नि, मैले त बुझेकै छैन।
5: त्यति पनि किन नबुझेको होला उसले? हाम्रो देशको भौगोलिक अवस्थामा पनि विविधता छ भन्न खोजेको होइन त दिदी?
7: ठिक भन्यौ भाइ तिमीले। हाम्रो देशको उत्तरमा हिमाली क्षेत्र छ, त्यहाँ धेरै जाडो हुन्छ। मध्य भागमा पहाडी क्षेत्र छ, पहाडी क्षेत्रमा जाडो र गर्मी दुवै हावापानी पाइन्छ। दक्षिणमा समथर मैदानले बनेको तराई क्षेत्र छ, तराईमा धेरै गर्मी हुन्छ। यसैलाई भौगोलिक विविधता भनिन्छ।
6: नेपालमा जमिनको स्वरूपमा विविधता रहेछ, हावापानीमा पनि विविधता रहेछ, अनि वनस्पतिमा पनि विविधता छ होला है दिदी?
7: हो पेम्बा, नेपालको हिमाली भेगमा सल्ला र धुप्पी जातका वनस्पति पाइन्छन्। पहाडी क्षेत्रमा हिउँदमा पात झर्ने पतझड वनस्पति पाइन्छ भने तराईमा सधैँ हरियो हुने वनस्पतिका जङ्गलहरू पाइन्छन्।
5: ठाउँ अनुसार वनस्पति फरक परे जस्तै ठाउँ अनुसार मानिस पनि फरक फरक छन् है दिदी?
7: हो नि, ठाउँ अनुसार मानिसहरूको बसोबास पनि फरक फरक छ। हिमाली क्षेत्रमा शेर्पा, लामा, भोटे, थकाली र ठकुरी जातिका बाहुल्यता छ। पहाडी भेगमा भने विविधता छ, धेरैजसो बाहुन क्षेत्रीहरू बसोबास गर्छन्।
6: होइन नि दिदी, पूर्वी पहाडी क्षेत्रमा त किरात राई र लिम्बू जातिका मानिसको बाहुल्यता छ।
7: पेम्बाले भनेको पनि ठिक हो। नेपालको पहाडी क्षेत्रमा पनि पूर्व मध्य र पश्चिममा फरक फरक जातिका मानिसहरूको बाहुल्यता रहेको छ। पूर्वी पहाडी क्षेत्रमा राई लिम्बू जातिका मानिसहरूको बसोबास छ भने बागमती प्रदेशको पहाडी क्षेत्रमा नेवार र तामाङ जातिको बाहुल्यता छ।
5: अनि गण्डकी प्रदेशको पहाडी भागमा गुरुङ जातिको बाहुल्यता छ, होइन त दिदी?
7: हो बाबु, तिमीले भनेको ठिक हो। लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागमा मगर जातिको बाहुल्यता छ अनि सुदूरपश्चिमको पहाडी प्रदेशमा भने ठकुरी र बाहुन छेत्रीको बाहुल्यता छ।
6: तराईमा पनि यसै गरी धेरै जातिका मानिसहरू बस्छन् होला है?
7: हो बाबु, तराई क्षेत्रमा पनि यादव, थारू, राजवंशी, धिमाल, सतार, मुसलमान लगायतका धेरै जाति र धर्मका मानिसहरूको बसोबास रहेको छ।
5: नेपालमा त कति धेरै जात जातिहरूको बसोबास रहेछ।
6: दिदी, नेपालमा कति जातका मानिसहरू बसोबास गर्छन् होला है?
5: म भनौँ दिदी,
7: तिमीलाई थाहा छ भने भन न त।
5: विक्रमसम्म 2078 सालको जनगणना अनुसार नेपालमा 142 जात जातिका मानिसहरू बसोबास गर्छन्, होइन त दिदी?
7: हो कस्तुप, तिमीले ठिक भन्यौ। विक्रम सम्बत 2068 जनगणना अनुसार नेपालमा 125 जातजाति थिए, अहिले 17 जातजाति थपिएर 142 पुगेका छन्।
6: नेपालमा कतिवटा भाषा बोलिन्छ होला है दिदी?
7: नेपालमा विक्रम सम्बत 2078 सालको जनगणना अनुसार 124 भाषाहरू बोलिन्छन्।
5: यतिका धेरै भाषा बोलिन्छन् है?
7: हो नि, नेपालमा झन्डै आधा जनसङ्ख्याले नेपाली भाषा बोल्छन्। भोजपुरी, मैथिली, बज्जिका, थारू, तामाङ भाषाहरू पनि धेरै मानिसले बोल्ने भाषा हुन्। धेरैजसो जातिहरूको आफ्नै मातृभाषा भएको हुनाले भाषाको सङ्ख्या पनि धेरै भएको हो।
6: मैले पुस्तकमा पढे अनुसार नेपालमा 10 धर्म मानिने रहेछ।
7: हो पेम्बा, नेपालमा हिन्दू, बौद्ध, इस्लाम, किराँत, क्रिस्चियन लगायतका 10 धर्म मान्ने मानिसहरू बसोबास गर्छन्। जुनसुकै धर्म माने पनि नेपालीहरू एकअर्कामा मिलेरै बसेका छन्।
5: हो नि दिदी, हाम्रै टोलमा हेरौँ न, हामी हिन्दू धर्म मान्छौँ, पेम्बाको परिवार बौद्ध धर्म मान्छन्, इक्वाल दाई इस्लाम धर्म मान्नुहुन्छ, जोनको परिवार इसाई धर्म मान्छन्।
6: मलाई पनि विभिन्न धर्मका मानिसहरूले एकअर्कालाई सहयोग गरेको देख्दा खुसी लाग्छ। हाम्रा चाडपर्वहरू फरक छन्, रीतिरिवाजहरू पनि फरक छन्, तर आपद विपद परेका बेला सबैजना एकजुट भएर काम गर्छौ, होइन त दिदी?
7: हो नि पेम्बा, यही त हामी नेपालीको विशेषता हो। हाम्रो नेपाल विविधतामा एकता भएको देश हो नि। यसपालिको दसैँमा पेमा, इक्वाल, जोनलाई हाम्रो घरमा निम्ता मान्न बोलायौँ। लोसारमा पेमाले निम्ता गरिन्, क्रिसमसमा जोनले निम्ता गरे, अब ईदमा इक्वालको घरमा जानुपर्छ, होइन त?
5: हुन्छ दिदी, धेरै रमाइलो हुन्छ।
7: हामी नेपालीहरू जाति, धर्म, क्षेत्र र संस्कृतिका नाममा कहिले पनि झगडा गर्दैनौँ, बरु एकले अर्कालाई सम्मान गर्छौँ, होइन त?
6: हो नि दिदी, हाम्रो विद्यालयमा पनि त फरक फरक जाति, धर्म, संस्कृतिका मानिसहरू पढ्छौँ नि। हामी कसैलाई पनि भेदभाव गर्दैनौँ, मिलेर काम गर्छौँ।
5: हाम्रो कक्षामा हिमाली क्षेत्र, पहाडी क्षेत्र र तराई क्षेत्रका साथीहरू सँगै मिलेर बस्छन्।
7: आहा, तिमीहरूले कति राम्रो उदाहरण दियौ। हो, हामी जुनसुकै धर्म, जाति, वेशभूषाका भए पनि एकले अर्कालाई सम्मान र सहयोग गरेर बस्नु नै विविधतामा एकता हो। नेपालमा विविधतामा एकता सम्बन्धमा हाम्रो संविधानमा पनि व्यवस्था गरिएको छ नि।
6: संविधानमा कस्तो व्यवस्था छ दिदी?
7: नेपालको संविधानमा राष्ट्रको परिभाषा दिँदै भनिएको छ, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनेर लेखिएको छ।
5: खै दिदीले के भन्नुभएको हो, मैले त बुझ्नै सकिनँ।
7: म बुझाइहाल्छु नि, सुन। बहु भनेको धेरै। नेपाल धेरै जाति, धेरै भाषा, धेरै धर्म भएको मुलुक हो। यहाँ धेरै प्रकारका संस्कृतिहरू छन्। जुनसुकै जाति, भाषा, धर्म, क्षेत्रको भए पनि नेपाली हौँ भन्ने भावना सबै नेपालीमा छ। देशको हित र विकासका लागि हामी सबै एकजुट हुनुपर्छ भन्ने भावना भएका नेपाली जनता नै नेपाल राष्ट्र हो भनिएको हो।
6: ए, बल्ल बुझे। राष्ट्र भनेको जमिन मात्र होइन रहेछ है दिदी?
7: हो पेम्बा, राष्ट्र भनेको जमिन मात्रै होइन, त्यहाँको जनता पनि हो। त्यसैले जनताहरू बीचमा एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्ने कुरा पनि संविधानमा उल्लेख गरिएको छ।
5: त्यसो भए देशमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक लैङ्गिक भेदभाव पनि गर्न नपाइने रहेछ।
7: हो कस्तुप, संविधानका अनुसार सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्छौ भन्ने संकल्प संविधानमा उल्लेख गरिएको छ।
6: यसरी कसैलाई पनि भेदभाव गरिएन भने त एकता भइहाल्छ नि है दिदी?
7: हो नि पेम्बा, हाम्रो संविधानले समानताको हक र छुवाछुत विरुद्धको हक अन्तर्गत कसैलाई पनि भेदभाव गर्न नपाइने व्यवस्था गरेको छ। कोही पनि व्यक्तिलाई धर्म, वर्ण, जात जाति, लिङ्ग, शारीरिक अवस्था, आर्थिक अवस्था, भाषा, क्षेत्र वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्न पाइँदैन।
6: कोही व्यक्तिले यस्तो भेदभाव गर्यो भने के हुन्छ त दिदी?
5: के हुनु नि, सजाय हुन्छ होइन त दिदी?
7: हो कस्तुप, तिमीले भनेको ठिक हो। कोही पनि व्यक्तिलाई धर्म, वर्ण, जात जाति, भाषा, क्षेत्रका आधारमा भेदभाव गरेमा अदालतमा उजुरी दिन पाइन्छ अनि अदालतले पनि उनीमाथि अन्याय भएको रहेछ भने अन्याय गर्नेलाई सजाय गर्छ, अन्यायमा पर्नेलाई न्याय दिलाइदिन्छ।
6: यसरी संविधान र कानुनले समेत सहयोग गरेपछि एक आपसमा मिलेर बस्नु परिहाल्यो नि। सबैजना मिलेर बसे भने एकता कायम भइहाल्छ होइन त कौस्तुभ?
5: हो नि पेम्बा, हाम्रो समाजमा विविधता भए पनि त्यसमा रमाउनु पर्ने रहेछ।
7: अब त तिमीहरूले कुरा बुझ्यौ होला होइन?
5: हो दिदी, हाम्रो देशमा भौगोलिक, जातीय, भाषिक, सांस्कृतिक र धार्मिक विविधता भएको देश रहेछ। यो देशका सबैजना विविधतामा रमाउँदै एक आपसमा मिलेर बसेका रहेछन्।
6: त्यसैले नेपाललाई विविधतामा एकता भएको देश भनिएको रहेछ।
7: तिमीहरूले त विविधतामा एकता नेपालको विशेषता भन्ने भनाइलाई प्रष्टै बुझेछौ। अब साथीहरूलाई पनि यो कुरा बुझाइदिनु है। सबै नेपालीहरूले यो कुरा बुझे भने हाम्रो देशमा झैझगडा र अन्याय अत्याचार हुन पाउँदैन। नेपाल छिट्टै विश्वमा विकसित देशका रूपमा चिनिनेछ।
5: हो नि दिदी, हामी यो कुरा साथीहरूलाई पनि बुझाइदिनेछौँ। आज दिदीले हामीलाई निकै राम्रो कुरा सिकाइदिनु भयो। दिदीलाई धेरै धेरै धन्यवाद।
7: मलाई पनि तिमीहरूसँग कुरा गर्न पाएर निकै खुसी लाग्यो।
5: हामीलाई पनि धेरै खुसी लागेको छ।
8: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: पारदर्शिता, जवाबदेहिता र सदाचार प्रवर्धनका लागि जवाबदेहिताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
1: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
0: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
2: जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौँ लेखराज गुरुङ र एनबी चामलिङको स्वर, युवराज पौडेलको रचना अनि सङ्गीत हो एनबी चामलिङकै।

0: ए दिदी अँधेरो छ, बत्ती लिएर जानु।
1: पर्दैन बाबु, म त आँखा चिम्लेर पनि घर पुग्न सक्छु।
0: त्यसो होइन नि दिदी, अँधेरोमा हिँड्दा सर्पले टोक्न सक्छ के, त्यसैले अँधेरोमा जुत्ता लगाएर तथा टर्च लाइट बालेर हिँड्ने, खेत वा झाडीमा जाँदा गम्बुट लाउने, सुत्दा ओछ्यान टकटक्याउने र झुल हाल्ने, पराल र दाउरा झिक्दा वा तान्दा सचेत हुने र घर वरिपरि सफा राख्ने गरियो भने सर्पको टोकाइबाट बच्न सकिन्छ।
1: हो त नि है।
0: त्यति मात्रै होइन नि दिदी, घर वरिपरि दुलाहरू भए पुर्ने र ताल तलाउ नदी नालामा विषालु सर्प हुन सक्ने भएकाले सावधानी अपनाउने पनि गर्नुपर्छ।
2: सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, त्यसैले सावधानी र सतर्कता अपनाउने गरौं।
3: विपद बारे चासो राखौं, चनाखो बनौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौं।
4: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
5: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
4: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
5: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
4: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
5: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
4: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
5: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
4: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
8: कहिले र कुन खोप लगाउने त?
7: 15 महिनासम्मका बाल बालिकाले
8: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी, हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी, हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी, हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
7: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
8: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपीभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
7: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
9: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
2: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
9: वैदेशिक रोजगार बोर्डको सचिवालय।
10: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। देशका 11 जिल्लाका 100 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि। कुनै फार्ममा पक्षी बिरामी वा मरेको भए तत्काल सूचना दिन पशु सेवा विभागको आग्रह। हर्मुज जलमार्ग आसपासका इरानी सैन्य अखडाहरूमा अमेरिकी सेनाको हवाई आक्रमण। थप सैन्य कारवाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। र फिफा विश्वकप अन्तर्गत गए राति र आज बिहान भएका खेलमा इङ्ल्यान्ड क्रोसिया विजयी, गणतन्त्र कङ्गो पनि विजयी। पोर्चुगल र कोलम्बियाको खेल बराबरीमा टुङ्गियो। अहिले अर्जेन्टिना र जोर्डन बीचको खेल जारी। अब समाचार विस्तारमा। देशका 11 जिल्लाका 100 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको पशु सेवा विभागले जनाएको छ। गत चैत 4 गते मोरङमा पहिलो पटक बर्ड फ्लू पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोकसम्म संक्रमण फैलिएको विभागका महानिर्देशक डाक्टर उमेश हालले जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमण नियन्त्रणका लागि हालसम्म 5,69,858 पक्षी, 9,89,313 अन्डा र 1,904.85 क्विन्टल दाना नष्ट गरिएको छ। यसैबीच रोग नियन्त्रणका लागि पशु सेवा विभागले महानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन समेत गरेको छ। देशभर आगामी 4 दिनभित्र मनसुन विस्तार हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी 3 दिनदेखि 4 दिनभित्र गण्डकी, लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन विस्तार हुने सम्भावना रहेको जनाएको छ। यसै गरी देशभर मनसुन सक्रिय हुने अपेक्षा गरिएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनको प्रभाव रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। नेपाल र भुटानका उच्च सरकारी प्रतिनिधिबीच लुम्बिनीमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल र भुटानका गृहमन्त्री लोनपे छिरिङबीच भएको छलफलमा पर्यटन, सांस्कृतिक आदान प्रदान तथा दुई देश बीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहेर द्विपक्षीय भेटवार्ता सम्पन्न भएको हो। भेटमा मन्त्री पौडेलले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल र भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तयार भएको छ। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठनको 6 वर्षपछि रक्षा मन्त्रालयले उक्त मस्यौदा तयार गरी सम्बन्धित निकायहरूको परामर्श लिइसकेको जनाएको छ। सो विधेयक शिक्षा तथा खेलकुद मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र अर्थ मन्त्रालयबाट राय सुझाव लिई प्राप्त सहमति अनुसार संशोधनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने क्रममा रहेको मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेश सभाको हिजोको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 बजेट तथा मन्त्रालयगत विनियोजनमाथिको छलफलका क्रममा प्रदेश सभाका सदस्यहरूले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाब प्रस्तुत गर्नुभएको छ। बैठकको सुरुमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नन्द प्रसाद नेउपानेले संघ सरकारले कानून नल्याएका कारण प्रदेश सरकारले बनाएको विद्युत ऐन कार्यान्वयनमा आउन नसकेको बताउनुभयो। कर्णाली राजमार्ग सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अल्पत्र पारिएका 16 रुङ्ड ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु गरेको जुम्ला स्थित सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालयले सूचना प्रकाशित गर्दै कालीकोटका 12, जुम्लाका 3, मुगुका 1 गरी 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएको सम्बन्धी 15 दिने सार्वजनिक सूचना निकालिएको कार्यालयका सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सडकलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले स्तर उन्नति भइरहेको उक्त सडक खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा पूर्णत सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। बाँकेको डुडुवा र राप्ती सोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको 75% काम सकिएको हुलाकी राजमार्ग निर्देशनालय आयोजनाले जनाएको छ। कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले पुल निर्माण स्वीकृत ढाँचा डिजाइन अनुसार भइरहेको उल्लेख गर्दै हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब 75% प्रगति भएको जानकारी दिनुभयो। शक्तिखोर फिसलिङ सडक अन्तर्गत कालिका नगरपालिका 9 कोलार डाँडामा हिजो ढुङ्गा सहित खसेको पहिरो हटाइएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ। सडकमा खसेका ठूला ढुङ्गा र पहिरो हटाई दुईतर्फी सडक सञ्चालन गरिएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो। बाँकेको खजुरा गाउँपालिका 2 गौघाट स्थित राष्ट्रिय पशु प्रजनन कार्यालयबाट चालु आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्मको 11 महिनामा 49,587 पशु चौपायालाई कृत्रिम गर्भधान गराइएको छ। कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डाक्टर खिमानन्द खनालका अनुसार 28,588 गाई, 20,526 भैँसी तथा 473 बाख्रा गरी 49,557 पशुलाई कृत्रिम गर्भधान गराइएको हो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। रूपन्देहीमा नदीमा डुब्दा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन्। मोहरम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका 1 गुजरपुर वा स्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका बालकको नदीमा डुब्दा मृत्यु भएको छ भने अर्का बालक बेपत्ता भएका हुन्। बेपत्ता बालकको अहिले प्रहरीले खोजी कार्य जारी राखेको छ। संघीय सरकारले आगामी आर्थिक वर्षदेखि 100 युनिटमाथि 5% विद्युतमा कर लगाउने तयारी गरेका बेला मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्सङ्गदी गाउँपालिकाले भने स्थानीयलाई मासिक निशुल्क बिजुली उपलब्ध गराउने भएको छ। मर्सङ्गदी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आर्थिक वर्षदेखि प्रत्येक घरलाई मासिक 50 युनिटसम्म विद्युत निशुल्क दिने भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानले युद्धविराम उल्लङ्घन गर्दै आक्रमण जारी राखेको आरोप लगाउँदै हर्मुज जलमार्ग आसपासका इरानी सैन्य अखडाहरूमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र, ड्रोन भण्डारण स्थल तथा समुद्री सुरुङ बिछ्याउने क्षमता सम्बन्धी संरचनामा आक्रमण गरिएको हो। अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत गएराती भएका समूह यालका खेलहरूमा इङ्ल्यान्ड र क्रोसियाले महत्त्वपूर्ण जित दर्ता गरेका छन्। न्युयोर्कको न्युजर्सी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले पानामालाई 2-0 अन्तरले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ भने फिलाडेल्फिया स्टेडियममा भएको अर्को प्रतिस्पर्धात्मक खेलमा क्रोसियाले घानालाई 2-1 गोल अन्तरले पराजित गरेको छ। यसै गरी आज बिहान भएको पोर्चुगल र कोलम्बिया बीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ। त्यस्तै अर्को खेलमा गणतन्त्र कङ्गोले उज्बेकिस्तानलाई 3-1 गोल अन्तरले पराजित गरेको छ। अर्जेन्टिना र जोर्डन बीचको जारी खेलमा अर्जेन्टिनाले 2-1 अग्रता लिएको छ। त्यसै गरी जारी अल्जेरिया र अस्ट्रिया बीचको खेल 2-2 चलिरहेको छ। त्यसै गरी कोलम्बिया र पोर्चुगलको खेल भने सकिसकेको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका केही स्थानमा र बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा पानी पर्ने सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशका 11 जिल्लाका 100 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि। कुनै फार्ममा पन्छी बिरामी वा मरेको भए तत्काल सूचना दिन पशु सेवा विभागको आग्रह। हर्मुज जलमार्ग आसपासका इरानी सैन्य अखडाहरूमा अमेरिकी सेनाको हवाई आक्रमण। थप सैन्य कारवाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। र फिफा विश्वकप अन्तर्गत गएराती र आज बिहान भएका खेलमा इङ्ल्यान्ड क्रोसिया र गणतन्त्र कङ्गो विजयी। पोर्चुगल र कोलम्बियाको खेल बराबरीमा टुङ्गियो। अर्जेन्टिना र जोर्डन बीच खेल जारी। त्यसै गरी अल्जेरिया र अस्ट्रेलिया बीच पनि खेल जारी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: kas būna spāv.
1: Visa top ir nordīs hom, kēlko maca pītrā lāpmei hom.
0: भरपूर मनोरंजन सहित मात्र रु 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी कुराकानी लिएर आएका छौं, कार्यक्रम सुन्दै गर्नुहोला।
1: आउनुहोस् कार्यक्रम सुरु गरौं।
0: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 र नियमावली 2065 भएको व्यवस्थाको बारेमा जानकारीका साथै ज्येष्ठ नागरिक स्वयंको अनुभव सुनाउँदै आएको यस कार्यक्रममा हामी यस सम्बन्धी विभिन्न संघ संस्था खोलेर संस्था सञ्चालन गर्दै आउनुभएका संस्था प्रमुखसँग पनि कुराकानी गर्दै आएका छौं। यसै सन्दर्भमा आज हामी 61 वर्षीय ज्येष्ठ नागरिक उद्धव दाहालसँग गरिएको कुराकानी सुनाउँछौं। उहाँ हेटौँडा उपमहानगरपालिका वडा नम्बर 17 गैरी गाउँमा रहेको श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रम तथा लक्ष्मी वेङ्कटेश मन्दिरको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। कार्यक्रममा अब हामी कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई आश्रय दिँदै आएको यस वृद्धाश्रमले उहाँहरूलाई के कस्तो सेवा सुविधा दिएको छ, त्यहाँ बस्नुभएका ज्येष्ठ नागरिकहरूको अवस्था के कस्तो रहेको छ, आश्रमको दैनिक दिनचर्या के कस्तो रहेको छ, यसबाट उहाँहरू कत्तिको खुसी हुनुभएको छ, त्यहाँ रहनुभएका ज्येष्ठ नागरिकहरूको महाप्रस्थान भयो भने कसले दाह संस्कार गर्दछ लगायतका विषयलाई केन्द्रमा राखेर सहकर्मी विमला राईले उहाँसँग गर्नुभएको कुराकानी सुनाउँदैछौं।
1: वरिष्ठ उपाध्यक्षज्यू, श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रम हेटौडामा रहेको छ, यो आश्रमको उद्देश्य चाहिँ के छ?
2: यो आश्रमको उद्देश्य चाहिँ विशुद्ध नाफा रहित समाजमा असहाय भएका वृद्ध वृद्धा, एकदम असहाय भएका भनेको मतलब बेसहारा वृद्ध वृद्धालाई सहायता गर्ने उद्देश्यले सञ्चालन भएको यो वृद्ध आश्रम। हामीसँग पहिला तत्कालीन अवस्थामा 12-13 वृद्ध वृद्ध हुनुहुन्थ्यो, पछि 2-4 वैकुण्ठ जानुभयो, 1 फिर्ता जानुभयो, उहाँको परिवारमा पुनर्मिलनमा जानुभयो, अहिले 7 हुनुहुन्छ।
1: आश्रम चाहिँ कहिलेदेखि सञ्चालनमा आएको सर?
2: यो चाहिँ 2056 असारको 18 सञ्चालन हो। यो यसको हाम्रो यसको भोग चलनमा जग्गा करिब 1 जति जग्गा छ, 1 जति जग्गा छ, अनि मन्दिर 70 सहित मन्दिर र 70 सहितको एउटा भवन छ, अनि वृद्ध आश्रम भवन 8 भवन छ, कार्यालय भवन 2 छ, भान्सा कोठा 2 भान्सा कोठा छ। यसको हाम्रो हालसम्मको स्थिर सम्पत्ति चाहिँ 3,09,37,296 देखिन्छ।
1: हजुर, यहाँले भन्नुभयो नि एकजना बुवा चाहिँ घर फिर्ता हुनुभयो पुनर्मिलनको लागि भनेर, उहाँ कसरी आइपुग्नु भएको थियो अनि फेरि कसरी जानुभयो?
2: भरतपुरतिर यस्तै आश्रमको मान्छेले त्यहाँ अलि गाह्रो भएर राख्नलाई खर्च पुर्याउन गाह्रो भएर उनीहरूले यहाँ ल्याएर छोडिदिए होइन, पछि उहाँको मेन्टल्ली अलिकति त्यस्तो के रहेछ कि उहाँ खुट्टै निस्केर हिँड्नुभएको छ। हामी कहाँ के समस्या छ भने बिल्डिङहरू सबै कुरो व्यवस्थित छ, कम्पाउन्ड वाल छैन कि, कम्पाउन्ड वाल नभएको कारणले अनि उहाँ चाहिँ खुट्टै हिँडिदिनु भएको छ। हाम्रो त तनाव भयो, हामी संसार खोज्यौँ, खोज्दै जाँदाखेरि पछि उहाँलाई देवघाटमा हामीले भेटायौँ।
1: ए हजुर,
2: भेटाएपछि अनि उहाँको नजिकको नातेदार भन्नुहुन्थ्यो, अब छट्टै त्यसरी त भएन, नजिकको नातेदारलाई त्यो पुरानो जुन आश्रमबाट ल्याएको थियो हामीले त्यही जिम्मा लाएर उहाँको मान्छेलाई जिम्मा लगाइदिएको हामीले।
1: सर, यो आश्रममा आउने प्रक्रिया चाहिँ कस्तो छ?
2: आउने प्रक्रिया चाहिँ कस्तो छ भने विशुद्ध यो सहाराविहीन र घर परिवारबाट तिरस्कृत त्यस्तो माता पिता 60-65 क्रस भएका वृद्ध वृद्धाहरू आउनुभयो भनेदेखि हामीले सहयोग गर्छौँ। अब त्यो परिवारको सल्लाहबाट आयो भने फार बेटर भयो, परिवारको सल्लाह बेगर आयो भने पनि हामीले परिवारसँग सल्लाह गरेर कोअर्डिनेसन गरेर अनि बल्ल उहाँलाई राख्छौँ, कुनै शुल्क लिँदैनौँ। अब अलिक गाह्रो त गाह्रै हुन्छ, अब कतिपय वृद्ध वृद्धा चाहिँ अब दिसा पिसाब सबै गर्ने त्यो सबै हामीले नै म्यानेज गर्नुपर्छ, अब गर्नुपर्छ, कुनै खर्च 1 पनि कुनै अहिलेसम्म उहाँहरूले कुनैसँग हामीले 1 पनि ल्याए पनि छैनौँ। हामीले त्यसै सामाजिक रूपमै यसो कहिले सप्ताह लाउने, कहिले वाल्मीकि रामायण लाउने, कहिले के लाउने, यसो कार्यहरू गर्ने, पैसा सङ्कलन गर्ने, अनिखेर हामीसँग 30 लाख रुपियाँ अहिले अक्षय कोषमा छ। 31 लाख रुपियाँ अक्षय कोषमा छ।
1: ए, त्यो अक्षय कोषबाट चलिरहेछ।
2: त्यो अक्षय कोषको ब्याजबाट गर्छौँ, तर ब्याजले त किन पुग्छ र है। मन्दिरमा एकजना पुजारी राख्नु पर्यो, एकजना भान्से राख्नु पर्यो, अनि त्यसो हुँदा उहाँहरूलाई तलब पनि दिनै पर्यो। अब एकदम गाह्रो छ। हामी नि अलिअलि दुई चार हजार सबै सञ्चार समितिका साथीहरू मिलेर हालेर अनि हामीले संस्था चलाइरहेको छौँ
1: बहिनी। स्थानीय तहसँगको समन्वय चाहिँ कस्तो छ त?
2: स्थानीय तहहरूको समन्वय राम्रो छ। वडाबाट पनि हामीले पटक पटक सहयोग पाएका छौँ, नपाएको छैनौँ। वडाबाट सहयोग पाएका छौँ, नगरपालिकासँग हामीले भनिरहेको छौँ। हामीले चाहिँ प्रदेशको पर्यटन पूर्वाधारबाट
1: हजुर
2: बजेट पाएर करिब एकपल्ट 40 लाख, एकपल्ट 40 लाख गरेर 80 लाखको बजेट पाएर एउटा बिल्डिङ बनाएका छौँ। ठुलो हल तयार भइसकेका छ। ठुलो हलको माथि उठाएर पिल्लर र वाल उठाएर राखेका छौँ, तर ढलान हुनलाई पैसा नभएर रोकिरहेको छ अहिले। अनि हामीले प्रदेशसँग धेरै गुनासो गरेका छौँ, पाइएन यसपालि बजेट, पाइएन, जिरो भयो।
1: प्रदेशको राजधानीमै छ,
2: राजधानीमै छ। अनिखेर फेरि विशेष गरी प्रदेश अहिलेको मुख्यमन्त्री चाहिँ त्यहाँको त्यो हामीले यो संस्था चलाउने बेलामा जुन सुरुमा श्रीमद् भागवत लगाएर उ गऱ्यौँ, त्यसको संयोजक नै उहाँ हुनुहुन्थ्यो त्यतिखेर। उहाँ
1: हजुर
2: तैपनि उहाँले खै यो त्यो एक तलाको फिनिसिङ गर्ने पैसा करिब हामीलाई 60 लाखदेखि 1 करोडसम्म लाग्छ। त्यति भयो भनेदेखि हामीले चाहिँ वेद पाठहरू यसो पारायणहरू पढ्ने र बुढाबुढा गाउँका मान्छेहरू जम्मा हुने यसो पढ्ने वातावरण बनाऊ भनेर हामीले सोच बनाएको छौँ। त्यो एकाडेमिक हिसाबले त होइन, यसो ऊ गरेर पारिवारिक सबै बसेर गाउँका मान्छेहरू, टोलका मान्छे सबै बसेर त्यहाँ संस्थामा चाहिँ अब संस्कृतहरू पढ्ने, वेदहरू पढ्ने, त्यस्तो चाहिँ यसो सिक्ने ठाउँ बनाऊ भनेर सोच बनाएको छौँ होइन। अब त्यसको लागि चाहिँ खासै कहीँबाट त्यस्तो पाइया छैन। अब सहयोगको अपेक्षा चाहिँ हामीले धेरैतिर गरेका छौँ, अब खासै त्यस्तो सहयोग पाइया छैन अहिलेसम्म, ठुलो सहयोग पाइया छैन। एउटा कार्यालयबाट यसपालि कति 5 लाख रुपियाँ कति दिनुभएको थियो, त्यही पनि त्यो सार्वजनिक निर्माणको पैसा हो, त्यो निर्माणमै खर्च भयो।
1: कहिले काहीँ अब कुनै व्यक्तिहरूले स्वतस्फूर्त रूपमा सहयोग चाहिँ गरिरहेको,
2: त्यस्तो चाहिँ आउँछ। त्यस्तो चाहिँ बाटो हिँड्नेहरूले, हाम्रो ठुलो गोपुर छ, ठ्याक्क गेटैमा ठुलो गोपुर छ, गरुड स्तम्भ छ, ठुलो गरुड स्तम्भ छ, अनि त्यो देख्ने बित्तिकै मान्छे त्यो हार्दिकताले पनि ओहोरदोहोर गर्ने। हाइवेको नजिकै छ कि, यो कान्ति लोकपथको हाइवेको नजिकै छ। त्यो हिसाबले अब इन्डियन तीर्थयात्रीहरू अब त्यहाँ आएकाहरू चाहिँ त्यसरी आएर यसो उहाँहरूले गर्नुहुन्छ। मन्दिर हाम्रो अखण्ड पूजा आजा हुन्छ सबै।
1: अनि आश्रमले चाहिँ त्यहाँ बस्नुहुने आमा बुवालाई के सुविधा दिएको छ त?
2: अब खाना बस्न लाउन
1: भन्नाले जस्तै अब आश्रमको डेली रुटिन कस्तो हुन्छ?
2: डेली रुटिन चाहिँ कस्तो हुन्छ, बिहान त्यहाँ मन्दिरको पूजा आजा हुन्छ। पूजा आजा भएपछि अब त्यहाँ प्रसाद जे बनिया हुन्छ त्यो गोष्ठीको रूपमा अथवा खाजाको रूपमा त्यो लिइन्छ। अनि 10 बजेपछि त्यहाँ मन्दिरमा भोग लगाइन्छ भगवान्लाई। भोग लगाएपछि अनि खाना खुवाइन्छ, अनि 11 बज्छ होला खाना खाँदा। अनि बेलुका खाना चाहिँ अलिक चाँडो हुन्छ, वृद्ध वृद्धलाई अलिक चाँडो खुवाउनु पर्ने रहेछ, त्यो धेरै त्यस्तो नै देखियो। बेलुका चाहिँ करिब अँध्यारो नहुँदै उहाँहरूले खाइसक्नु,
1: उहाँहरूको अब स्याहार सुसारको लागि जनशक्ति चाहिँ कसरी व्यवस्थापन गर्नुहुँदैछ? हजुर,
2: अनि गाई हुनुहुन्छ, दुई थान गाई हुनुहुन्छ, दुध खुवाउनु पर्यो उहाँहरूलाई होइन।
1: हजुर,
2: अनि त्यो म्यानेज चाहिँ गरेका छौँ हामी। कहाँ चाहिँ फेरि के चाहिँ छ भनेदेखि विशुद्ध शाकाहारी, विशेष गरी अब त्यहाँ लक्ष्मी वेङ्कटेश मन्दिर हुनुहुन्छ, भगवान् हुनुहुन्छ, भगवान्को प्राण प्रतिष्ठा गरेका छ। अब त्यो व्यक्तिगत होइन, मन्दिर हो होइन, पुजारी सबै व्यवस्था गरेका छ। अनि त्यो हुँदा हामी विशुद्ध शाकाहारी खाना हुनु भएकोले दही दुध त चाहियो, त्यसरी व्यवस्था गरेका छौँ।
1: हजुर, जनशक्ति व्यवस्थापन
2: भनेको भन्दा, जनशक्ति व्यवस्थापन भनेको भन्दा त्यहाँ उहाँहरूलाई बस्ने मान्छेहरूलाई,
1: हजुर त्यहाँ होइन उहाँहरू बस्नुहुन्छ तर स्याहार सुसारको लागि त चाहियो नि त।
2: त्यो त गरेछ, अब मन्दिरको पुजारी व्यवस्था गर्नु पर्यो, स्याहार सुसारको मान्छे चाहियो, गाई पनि पालेको छ, गाईको नि गर्नु रेखदेख गर्नु पर्यो, त्यो त छ। अनि एउटा भान्से चाहियो, चाहिएन र बहिनी?
1: चाहियो हजुर। कतिजना व्यवस्थापन गर्नु भएको छ?
2: 3 जना हुनुहुन्छ अहिले।
1: उहाँहरूलाई पनि यसो महिनामा
2: पुजारीलाई मन्दिरको 25,000 महिनाको छ, अरू उहाँहरूलाई कति 18-19 हजार दिया छ। दुईजनालाई।
1: अनि स्वास्थ्य जाँचको व्यवस्था के छ?
2: यस्तो बेला बेलामा कुनै कुनै कहिले रोटरीहरू यस्ता क्लबहरू सङ्घ संस्थाहरूले गएर बेला बेलामा त्यो स्वास्थ्य जाँच गर्ने ऊ गर्ने गरिदिनुहुन्छ। अनि त्यहाँ चाहिँ त्यो मन्दिर पनि भएको हिसाबले कोही कोहीको जन्मदिनको उपलक्ष्यमा जानुहुन्छ, भगवान्को सेवा आराधना गर्नुहुन्छ, आज वृद्ध वृद्धलाई म खुवाउँछु है भन्नुहुन्छ, साथै श्रद्धापूर्वक उहाँहरूले हरेक म्यानेज गर्नुहुन्छ। त्यस्तो त्यस्तो चाहिँ राम्रो संस्कृतिको विकास पनि भएको छ।
1: यदि स्वास्थ्य जाँचको क्रममा उहाँहरूलाई समस्या भयो भने कहाँ लगेर उपचार गराउनुहुन्छ, के छ?
2: हामीले रणा हस्पिटल लग्छौँ। एकजना एक दिन वृद्ध एक दिन लड्नु भएर अलिकति टाउकोमा चोट लागेको शङ्का गरेर रणा हस्पिटल ल्याएको। रणा हस्पिटलले यहाँ नगरौँ भरतपुर लैजाउँ भनेपछि भरतपुर लगेर टाउको सिटी स्क्यान गरेर सबै उपचार गराएर लिएर आयो। त्यसरी उहाँको उपचार भयो पछि लाग्यो।
1: उपचार खर्च?
2: उपचार खर्च त संस्थाले बिहोर्नु पर्ने बिहोर्ने गरेको छ। अहिलेसम्म कहीँबाट व्यवस्था भएको छैन। हामीले यहाँ हस्पिटलतिर यहीँ लोकल ठाउँमा हेल्थ पोस्टतिर चाहिँ उहाँहरूले स्वत गरिदिनुहुन्छ। आश्रमको आश्रित परिवार भनेपछि उहाँहरूले गरिदिनुहुन्छ। भरतपुर लाँदा ओर्दा ठुलो खर्च त हामीले गर्नुपर्छ, नत्र उपाय छैन।
1: हजुर, उहाँहरूको स्वास्थ्य बिमा भएको छ कि छैन त त्यहाँ?
2: छैन, स्वास्थ्य बिमा चाहिँ भएको छैन।
1: त्यही भएर पनि अलिकति आर्थिक भार पर्ने
2: रहेछ।
1: आश्रममा रहनुभएका सबैले सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ त?
2: सबैले पाउनुहुन्छ,
1: कोही नपाउने त हुनुहुन्न?
2: छैन छैन, त्यस्तो होइन, पाउनुहुन्छ। एकजनाको चाहिँ त्यो 70 क्रस नभएको भएर एकल महिला हुनुहुन्छ, उहाँको चाहिँ त्यो एकल महिला भत्ता खानुहुन्छ, नत्र सबै ज्येष्ठ नागरिकहरू नै छन्।
1: उहाँहरूको सामाजिक सुरक्षा भत्ता कसरी वितरण भइरहेछ? कहाँ? एउटै ठाउँमा त होइन होला उहाँहरूको?
2: उहाँले वडाले बैङ्क खाता खोलेर बैङ्कमै ट्रान्सफर गरिदिनुहुन्छ, हरेक वर्ष ऋण गरिदिनुहुन्छ अनि बैङ्कमा पैसा ट्रान्सफर गरिदिनुहुन्छ।
1: कहाँ कहाँको हुनुहुन्छ उहाँहरू?
2: उहाँहरूको त्यो भएको डाटा चाहिँ मसँग भएन अहिले, सरी। अब त्यसमा चाहिँ
1: होइन, मतलब यसो बुझ्दाखेरि उहाँहरू कुन कुन ठाउँको हुनुहुन्छ?
2: एकजना चितवनबाट आउनुभयो होइन?
1: हजुर,
2: एकजना पहिलेदेखि उहीँ बसेको जन्मिएका हो, अतो पतो केही छैन, त्यो त्यही बाटोमा कुल्ली काम गर्नुहुन्थ्यो, त्यही बस्नुभयो
1: उहाँले। अनि उहाँको नागरिकता छ त?
2: नागरिकता छ, सबै छ। अनि दुईजना महिला हुनुहुन्छ, उहाँहरू चाहिँ लोकलै उहाँको
1: एटौडाकै हुनुहुन्छ,
2: श्रीमान बित्नुभएको, छोराछोरी नभएको, त्यस्तो त्यस्तो हुनुहुन्छ। अनि आर्थिक रूपमा अलिकति आर्थिक भएका चाहिँ कुनै पनि हुनुहुन्न, एकदम निमुखा त्यस्तो वर्गमा चाहिँ हुनुहुन्छ अहिले आश्रित चाहिँ।
1: उहाँहरू आफै आइपुग्नु भएको हो कि कसैको सहाराले त्यहाँसम्म आइपुग्नु भएको?
2: धेरै जस्तो चाहिँ मार्फत आउनु भएको छ, मार्फत आउनु भएको छ। एकजना चाहिँ त्यो बाटोमा कुल्ली काम गर्नुहुन्थ्यो, उहाँ चाहिँ अशक्त भएपछि उहाँको कम्मरको समस्या भयो, अहिले पनि त्यो हिँड्न ओर्न अलिक गाह्रो छ। उहाँ चाहिँ आफै आएर आश्रित हुनुभयो, म बस्छु भन्नुभयो। अनि कति पैसा छ मसँग 50-60 हजार कति पैसा छ यो संस्थालाई दिन्छु भन्नुभयो उहाँले, तर त्यो पैसा हामीले लिएनौँ। उहाँकै नाममा कुनै त्यहाँ नजिकै कुनै सहकारीमा राखिदिएर ऊ गऱ्यौँ। अब पछि फेरि उहाँको अन्तिममा केही खर्च सर्च पर्ला के पर्ला, त्यतिखेर कहाँबाट पैसा लियो त्यही पैसा चलाउनु पर्ला भन्ने हिसाबले उहाँको पैसा माछा छैन हाम्रो।
1: कति त आफन्त पत्ता नलागेको, आफन्त अलिकति थाहा नभएको,
2: त्यस्तो हुनुहुन्छ हुनुहुन्थ्यो। एकजना चाहिँ कस्तो हुनुभयो भने यहाँ लामो समय यहाँ रणामा टिचिङ गर्नुभयो, उहाँको साइन्सको एकदम क्यापेबल मान्छे, साइन्स पढाउनुहुन्थ्यो माडीमा। अनि उहाँको चाहिँ परिवार कोही पनि होइन, दत्तात्रेय खण्डेकार भन्ने हुनुहुन्छ।
1: ए हजुर।
2: अनि उहाँ चाहिँ माभीको टिचर, अनि रिटायर भएपछि अब दुःख जिलो त्यो अलिअलि हात खुट्टा चलनजेल त बस्नुभयो, पछि भएपछि कसले गर्ने, अनि उहाँको त पेन्सन आउने।
1: ए हजुर।
2: अनि उहाँ गएर राख्यौँ, दिशा पिसा सबै एकै ठाउँ भयो, मान्छे त्यो उहाँको पेन्सनले अनि त्यो उहाँ सबै गर्दा उपचार खर्च के गरेर उहाँलाई धेरै समय राख्यो। राखेपछि अनि उहाँ वैकुण्ठ जानुभयो।
1: ए हजुर।
2: अनि उहाँ वैकुण्ठ गएपछि उहाँको काज क्रिया पनि हाम्रै हामी नै मिलेर त्यहाँ काजसुक गरेर त्यसै गर्छौँ। उहाँको कोही पनि सहारा हुनुहुन्न थियो, उहाँ भन्नुहुन्थ्यो मेरो कोही पनि छैन भन्नुहुन्थ्यो, अब त्यो भगवान् जानु न, अब उहाँले त्यसै भने अब दत्तात्रेय खण्डेकार भन्ने हुनुहुन्थ्यो।
1: उहाँले मृत्युवरण गरिसक्नुभयो?
2: गरिसक्नुभयो, उहाँ जानुभयो।
1: कोही त आफन्त भएको पनि हुनुहुन्छ होला, भेट्न आउनुहुन्छ त उहाँहरू?
2: आफन्त भएको नि हुनुहुन्छ,
1: भेट्न आउनुहुन्छ उहाँलाई?
2: भेट्न त आइहाल्नुहुन्छ नि, भेट्न आउनुहुन्छ, के खानेकुरो कहिले कहीँ ल्याइदिनुहुन्छ, यस्तो उस्तो त्यस्तो त छ, त्यस्तो हार्दिकता छ।

0: ढाक्ने गरी पातलो लुगा लगाउनु पर्दछ। काम परेमा साँझ बिहानको समयमा मात्र बाहिर निस्कनु पर्दछ। सकभर दिउँसोको समयमा घर बाहिर निस्कनु हुँदैन, तर निस्कनै परेमा छाता लिएर मात्र निस्कनु पर्दछ। सधैँ औषधि सेवन गरिरहनुभएका ज्येष्ठ नागरिकहरूले चाहिँ नियमित रूपमा औषधि सेवन गरिरहनु पर्दछ र बेला बेलामा आफ्नो स्वास्थ्यको जाँच पनि गराउनु पर्दछ।
1: ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एक अर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ। आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ। यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ। यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवा धुलो लगायत रुगा खोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्दछ। कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ। यसका लागि कार्यक्रमको इमेल हो jestanagarik@gmail.com, jestanagarik@gmail.com। तपाईँले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्त्वपूर्ण हुनेछन्।
0: लौ त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै कार्यक्रमबाट बिदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र सुलोचना बज्रचार्यलाई धन्यवाद दिँदै कार्यक्रम संयोजक राजन कार्कीसँगै म बिमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
2: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। देशका 11 जिल्लाका 100 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अप्नाइएको पशु सेवा विभागले जनाएको छ। गत चैत 4 गते मोरङमा पहिलो पटक बर्ड फ्लू पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोकसम्म संक्रमण फैलिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। देशभर आगामी 4 दिनभित्र मनसुन विस्तार हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी 3 दिनदेखि 4 दिनभित्र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन विस्तार हुने सम्भावना रहेको जनाएको छ। यससँगै देशभर मनसुन सक्रिय हुने अपेक्षा गरिएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनको प्रभाव रहेको छ। नेपाल र भुटानका उच्च सरकारी प्रतिनिधि बीच लुम्बिनीमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल र भुटानका गृहमन्त्री लोनपे छिरिङबीच भएको छलफलमा पर्यटन, सांस्कृतिक आदान प्रदान तथा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित भएर द्विपक्षीय भेटवार्ता सम्पन्न भएको हो। भेटमा मन्त्री पौडेलले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल र भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा हवाई सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तयार भएको छ। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठनको 6 वर्षपछि रक्षा मन्त्रालयले उक्त मस्यौदा तयार गरी सम्बन्धित निकायहरूमा परामर्श लिइसकेको जनाएको छ। गण्डकी प्रदेश सभाको हिजोको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 को बजेट तथा मन्त्रालयगत विनियोजनमाथिको छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाब प्रस्तुत गर्नुभएको छ। कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौं अलपत्र पारिएका 16 रुङ्ड ठेक्का एकसाथ तोड्ने प्रक्रिया सुरु गरेको जुम्ला स्थित सडक डिभिजन कार्यालयले हिजो जनाएको छ। रनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सडकलाई तीव्रता दिन असार 3 सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ। बाँकेको डडुवा र राप्ती सोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको 75% काम सकिएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगञ्जले जनाएको छ। शक्तिखोर फिसलिङ सडक खण्ड अन्तर्गत कालिका नगरपालिका 9 कोलार डाँडामा हिजो ढुङ्गासहित खसेको पहिरो हटाइएपछि अवरुद्ध सडक पुनः दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। बाँकेको खजुरा गाउँपालिका 2 गौघाट स्थित राष्ट्रिय पशु प्रजनन कार्यालयबाट चालु आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्म 11 महिनामा 49,587 पशु चौपायालाई कृत्रिम गर्भधान गराइएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। रूपन्देहीमा नदीमा डुब्दा एक बालकको मृत्यु भएको छ भने अर्का बालक बेपत्ता भएका छन्। बेपत्ता भएका बालकको अहिले प्रहरीले खोजी कार्य जारी राखेको छ। संघीय सरकारले आगामी आर्थिक वर्षदेखि 100 युनिट भन्दा माथि 5% विद्युतमा 5% कर लगाउने तयारी गरेका बेला मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङदी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि मासिक निशुल्क बिजुली उपलब्ध गराउने भएको छ। गाउँपालिकाले 50 युनिटसम्मको विद्युत खपतलाई निशुल्क उपलब्ध गराउने भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानले युद्धविराम उल्लङ्घन गर्दै आक्रमण जारी राखेको आरोप लगाउँदै हर्मुज जलमार्ग आसपासका इरानी सैन्य अखडाहरूमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र, ड्रोन भण्डारण स्थल तथा समुद्री सुरुङ बिछ्याउने क्षमता सम्बन्धी संरचनामा आक्रमण गरिएको हो। अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत गएराति भएका समूह यालका खेलहरूमा इङ्ल्यान्ड र क्रोसियाले महत्त्वपूर्ण जित दर्ता गरेका छन्। न्युयोर्कको न्युजर्सी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले पानामालाई 2-0 गोल अन्तरले पराजित गर्दै समूहको विजेताका रूपमा नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ भने फिलाडेल्फिया स्टेडियममा भएको अर्को प्रतिस्पर्धात्मक खेलमा क्रोसियाले घाना 2-1 गोल अन्तरले पराजित गरेको छ। यसै गरी आज बिहान भएको पोर्चुगल र कोलम्बिया बीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ। त्यस्तै अर्को खेलमा गणतन्त्र कङ्गोले उज्बेकिस्तानलाई 3-1 गोल अन्तरले पराजित गरेको छ। अर्जेन्टिना र जोर्डन बीचको खेलमा अर्जेन्टिनाले 3-1 गोलले जोर्डनलाई पराजित गरेको छ। त्यस्तै अल्जेरिया र अस्ट्रिया बीचको खेल 3-3 बराबरीमा टुङ्गिएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: Channel back is bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले करिब बिहानको 11 बजेसम्म निरन्तर नेपाली नेपाल भाषाको गीतहरू सुन्न सक्नुहुनेछ।

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
0: 12 महिनामा जाफनेस इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 11 बज्ने लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। देशका 11 जिल्लाका 100 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको पशु सेवा विभागले जनाएको छ। गत चैत 4 गते मोरङमा पहिलोपटक बर्ड फ्लू पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोकसम्म संक्रमण फैलिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। पन्छी तथा पक्षीजन्य उत्पादनको ओसार प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन, नियमित खोप लगाउन तथा कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ। देशभर आगामी 4 दिनभित्र मनसुन विस्तार हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी 3-4 दिनभित्र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन विस्तार हुने सम्भावना रहेको जनाएको छ। यससँगै देशभर मनसुन सक्रिय हुने अपेक्षा गरिएको छ। मनसुन विस्तार नहुँदा सुदूरपश्चिम र लुम्बिनीको तराई लगायतका क्षेत्रमा किसानहरूले धान रोपाई गर्न पाएका छैनन्। तातो हावासँगैको प्रचण्ड गर्मीले त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तयार भएको छ। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठनको 6 वर्षपछि रक्षा मन्त्रालयले उक्त मस्यौदा तयार गरी सम्बन्धित निकायहरूको परामर्श लिइसकिएको जनाएको छ। बाँकेको डुडुवा र राप्ती सुनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको 75% काम सकिएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगञ्जले जनाएको छ। कार्यालयका प्रमुख लीला बहादुर भण्डारीले पुल निर्माण स्वीकृत ढाँचा अनुसार भइरहेको उल्लेख गर्दै हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब 75% प्रगति भएको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अमेरिकाले इरानले युद्धविराम उल्लङ्घन गर्दै आक्रमण जारी राखेको आरोप लगाउँदै होर्मुज जलमार्ग आसपासका इरानी सैन्य अखडाहरूमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र, ड्रोन भण्डारण स्थल तथा समुद्री सुरुङ बिछ्याउने क्षमता सम्बन्धी संरचनामा आक्रमण गरिएको हो। अमेरिकाले बिहिबार होर्मुज जलमार्ग नजिकै एक व्यावसायिक जहाजमाथि भएको आक्रमणपछि शुक्रबार पनि इरानी मिसाइल र ड्रोन भण्डारण स्थल तथा तटीय राडार केन्द्रहरूमा आक्रमण गरेको थियो। लियोनल मेस्सीले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै गोल गरेपछि अर्जेन्टिनाले फिफा विश्वकपको समूह जे अन्तर्गत जोर्डनलाई 3-1 गोल अन्तरले पराजित गर्दै 100% जितसहित समूह विजेता बनेको छ। अर्जेन्टिनाका लागि जियो भानी लो सेल्सोले 1900 मिनटमा फ्रिकिङ मार्फत गोल गरे। त्यसपछि प्राप्त पेनाल्टीलाई लाउटारो मार्टिनेसले गोलमा परिणत गर्दै टोलीलाई 2-0 अग्रता दिलाए। दोस्रो हाफको सुरुवातमै मुसा अल तमारीले गोल गर्दै जोर्डनलाई खेलमा फर्काउने प्रयास गरे। तर 60 मिनटमा मैदान प्रवेश गरेका कप्तान मेसीले खेल सकिन 10 मिनट बाँकी रहँदा आकर्षक फ्रिकिक मार्फत गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। यो गोलसँगै मेसी विश्वकपका लगातार 7 खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपमा उनको यो कीर्तिमानी 1900 गोल हो भने यस संस्करणमा उनले हालसम्म 6 गोल गरिसकेका छन्। समूह जेको विजेता अर्जेन्टिनाले अन्तिम 32 चरणमा विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डेसँग प्रतिस्पर्धा गर्नेछ। जोर्डन भने समूह चरणबाटै बाहिरिएको छ। आजै बिहान भएको खेलमा अल्जेरिया र अस्ट्रियाले 3-3 गोलको बराबरी खेलेका छन्। त्यस्तै अर्को खेलमा गणतन्त्र कङ्गोले उज्बेकिस्तानलाई 3-1 गोल अन्तरले पराजित गरेको छ। आजै बिहान भएको पोर्चुगल र कोलम्बिया बीचको खेल गोलरहित बराबरीमा टुङ्गियो। गैराती भएका समय एल्का खेलहरूमा इङ्ल्यान्ड र क्रोएसियाले महत्त्वपूर्ण जित दर्ता गरे। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सिलसिला 11:40 सुनाउनेछौ केही असारे भाकाहरू। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार। समाचारपछि बिएफभिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ। दिउँसो 1 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौ कार्यक्रम म्युजिकल आवर। दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सिलसिला।
1: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला।
1: सिलसिला
2: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौँ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
1: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
2: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
1: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला।
1: सिलसिला
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरू माझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। जुम्ल्याहा बच्चा कसरी हुन्छन् यो बारेमा जानकारी दिँदैछौँ। जुम्ल्याहा बच्चा जन्मिने प्रक्रिया प्राकृतिक रूपमा 2 फरक तरिकाले हुन्छ। महिलाको डिम्बाशयबाट निस्कने डिम्ब र पुरुषको शुक्राकृतिको मिलन हुने फरक अवस्थाका आधारमा जुम्ल्याहा बच्चाहरू 2 प्रकारका रहेका हुन्छन्। एउटै स्वरूपका जुम्ल्याहा, यो प्रक्रियामा एउटा मात्र डिम्ब र एउटा मात्र शुक्राकृत बीच निषेचन हुन्छ। निषेचन भइसकेपछि उक्त एउटा डिम्ब, जसलाई हामी जाइगोट भन्ने गर्दछौ, जाइगोट 2 भागमा विभाजित हुन्छन् र 2 अलग अलग भ्रूण बन्दछन्। विशेषत यस्ता बच्चाहरूको आनुवंशिक गुण 100% रहेको हुन्छ, त्यसैले उनीहरूको अनुहार, स्वभाव, लिङ्ग, जस्तो कि दुवै छोरा वा दुवै छोरी दुरुस्तै मिल्ने हुन्छन्। त्यस्तै अर्को रहेको छ फरक स्वरूपका जुम्ल्याहा, यो प्राकृतिक रूपमा बढी सामान्य रूपमा हुने प्रक्रिया हो। सामान्यतया महिलाको महिनावारी चक्रमा एउटा मात्र डिम्ब निस्कन्छ, तर कहिले काहीँ हर्मोनको उतार चढाव वा अन्य कारणले एकैपटक 2 अलग अलग डिम्बहरू निस्कन्छन्। यी दुवै डिम्बलाई 2 छुट्टा छुट्टै शुक्रकिटले निषेचित गर्दछ। यस्ता बच्चाहरू 2 अलग अलग समयमा जन्मेका दाजुभाइ वा दिदीबहिनी जस्तै हुन्छन्। उनीहरूको अनुहार दुरुस्तै नमिल्न पनि सक्दछ र उनीहरू एउटै लिङ्गका अर्थात् दुवै छोरा वा छोरी वा फरक लिङ्गका छोरा वा छोरी पनि हुन सक्दछन्। जुम्ल्याहा बच्चा कस्तो महिलाबाट जन्मन्छ त यो बारेमा पनि जानकारी दिँदैछौ। यदि महिलाको परिवारमा विशेष गरी आमाको तर्फबाट जुम्ल्याहा सन्तान जन्माइएको इतिहास छ भने जुम्ल्याहा बच्चा हुने सम्भावना बढी हुन्छ। 30 वा 35 वर्ष भन्दा बढी उमेरका महिलाहरूमा हर्मोनको प्रभावका कारण एकैपटक 1 भन्दा बढी डिम्ब निस्कने सम्भावना बढी हुन्छ। लामो समयसम्म गर्भ निरोधक चक्की खाएर छोडेको सुरुका महिनाहरूमा शरीरले बढी डिम्ब उत्पादन गर्ने कार्य गर्दछ। केही अध्ययनका अनुसार औसत भन्दा अलि बढी तौल वा उचाइ भएका महिलाहरूमा जुम्ल्याहा बच्चा हुने सम्भावना अलिक बढी पाइएको छ। बाँझोपनको उपचारका लागि प्रयोग गरिने औषधिहरू वा IVF अर्थात् इन भिट्रो फर्टिलाइजेसन वा टेस्ट ट्युब बेबी प्रविधि अपनाउँदा 1 भन्दा बढी भ्रूणहरू पाठ्यघरमा प्रत्यारोपण गरिने हुनाले जुम्ल्याहा वा तिम्ल्याहा बच्चा जन्मने सम्भावना पनि धेरै उच्च रहेको हुन्छ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट कार्यक्रम सिलसिला। सबैभन्दा सानो चरा हमिङ बर्ड कस्तो हुन्छ त, यो प्रसंग अबको लागि। संसारको सबभन्दा ठूलो चरा सुतुर मुर्ग हो भने सानो चरा हमिङ बर्ड हो। हमिङ बर्डको तौल 1.6 ग्राम छ। यसको धेरै प्रजाति छन्, त्यसमा पनि सबभन्दा सानो बी हमिङ बर्ड हो। यसको लम्बाई 2 इन्च जति हुन्छ। क्युबा तथा पाइन्सका टापुहरूमा यो चरा पाइन्छ। हमिङ बर्डको उडाई विशेष किसिमको हुन्छ। यो चराले 1 सेकेन्डमा 55 पटकसम्म पखेटा फड्काउन सक्दछ। पखेटा फड्काउँदा एक विशेष किसिमको आवाज निकाल्दछ। शरीरको तुलनामा यसको चुच्चो निकै लामो हुन्छ। यसले फुलको रस खुब मन पराउँछ। पातमा नबसिका नै फुलको रस चुस्नु यसको अर्को विशेषता हो। पखेटाको तेज गतिले हावामा नै यो स्थिर भएर अडिन सक्दछ। यसले गुममा परेको कलात्मक आफ्नो गुण बनाउँदछ। एक पटकमा 2 वटा सेता अण्डा पारी यसले सन्तान जन्माउँछ। यो आफू सानो भए पनि ठूला पंक्षीको आक्रमणलाई विफल बनाउँदछ।
2: अब यहाँ अर्को प्रसंग राख्दैछौ, कस्तो बेला पर्छ इन्द्रेणी, यो बारेमा जानकारी दिँदैछौ। इन्द्रेणीलाई आकाशमा देखिनका लागि घाम लाग्ने र पानी पर्ने अवस्था एकैसाथ हुनुपर्दछ। यो प्रकाशको परावर्तन अर्थात् रिफ्लेक्सन र आवर्तन अर्थात् रिफ्र्याक्सन र छरिने अर्थात् डिस्पर्सन प्रक्रियाका कारण बन्ने एक सुन्दर प्राकृतिक दृश्य हो। कस्तो अवस्था र समयमा इन्द्रेणी राम्रोसँग देखिन्छ? आकाशमा पानी परिरहेको हुनुपर्छ वा भर्खरै पानी परेर रोकिएको हुनुपर्दछ, जसले गर्दा हावामा पानीका साना साना थोपाहरू तैरिरहेका हुन्छन्। यी थोपाहरूले प्राकृतिक प्रिजमको काम गर्दछन्। इन्द्रेणी पर्नका लागि पानी परिरहेको बेला वा लगत्तै एकातिरबाट दर्विलो घाम लागेको हुनुपर्दछ। इन्द्रेणी दिउँसो भन्दा बिहान र बेलुकी पख बढी स्पष्ट र ठुलो देखिन्छ। सूर्य आकाशमा जति तल क्षितिजको नजिक हुन्छ, इन्द्रेणी त्यति नै प्रष्ट र माथिसम्म फैलिएको देखिन्छ। बिहान पख लाग्ने इन्द्रेणी, खास गरी सूर्य पूर्वमा हुँदा इन्द्रेणी पश्चिम आकाशमा देखिन्छ भने बेलुकी पखको समयमा सूर्य पश्चिममा हुँदा इन्द्रेणी पूर्व आकाशमा देखिन्छ। केवल वर्षाको समयमा मात्र होइन, ठुला झरनाहरू, पानीका फोहराहरू वा बगैँचामा पाइपबाट पानी छर्किँदा पनि यदि घामको प्रकाश सही कोणबाट परेको छ भने सानो आकारको इन्द्रेणी सजिलै पनि देख्न सक्दछौ।
1: कार्यक्रम सिलसिलामा अबको लागि भने फ्लोराइडले हाम्रो दाँत कसरी सफा गर्दछ त भन्ने प्रसंग। फ्लोरिन नामक तत्व पानीमा एकदमै सूक्ष्म मात्रामा पाइन्छ। यसले दाँतको बाहिरी तहमा रहेको पातहरू, चम्किलो कडा तह जसलाई इनामेलको रूपमा चिनिन्छ, वास्तवमा इनामेलमा विभिन्न किसिमका अकार्बनिक खनिज पाइन्छन् जसको सुरक्षा गर्ने काम फ्लोरिनले गर्दछ। फ्लोरिन कम भएका खण्डमा दाँत फुस्रिने र खिएर जाने हुन्छ, तर फ्लोरिनको मात्रा बढी भएमा पनि दाँतका लागि त्यति फाइदाजनक हुँदैन। फ्लोरिन स्वतन्त्र रूपमा अस्तित्वमा रहन नसक्ने भएकोले यसलाई टुथपेस्टहरूमा फ्लोराइडका रूपमा राखिन्छ, जुन फ्लोराइड फ्लोरिनमा परिवर्तन हुन्छ। यसरी फ्लोराइडले हाम्रो दाँत बलियो बनाउँदछ।
2: फोटोक्रोमाटिक चस्माको सिसा सूर्यको प्रकाशमा किन कालो हुन्छ? अब यो बारेमा जानकारी दिँदैछौ। फोटोक्रोमाटिक चस्माको लेन्समा सिल्भर हेलाइड, सिल्भर आयोडाइड र सिल्भर ब्रोमाइडका सूक्ष्म क्रिस्टलहरू रहेका हुन्छन्। जब यी क्रिस्टलहरू सूर्यको प्रकाश विशेष गरी परावैजनी किरणको सम्पर्कमा आउँछन्, तब यिनीहरूमा रासायनिक बन्धनहरू टुक्रिन्छन् र सिल्भरका साना कणहरू छुट्टिएर जान्छन्। यी छुट्टिएका सिल्भरका कणहरूले लेन्सलाई ढाक्दछन्, जसका कारण चस्माको सिसा कालो वा गाढा देखिन्छ। जब चस्मालाई सूर्यको प्रकाशबाट हटाइन्छ, यी कणहरू पुनः आपसमा मिलेर पहिलेकै अवस्थामा फर्किन्छन् र चस्मा फेरि रङहीन वा सेतो देखिन्छ।
1: मालिस गर्दा थकाई किन कम हुन्छ, यो

0: प्रसङ्ग अबको लागि, हामीले धेरै काम गर्दा शरीरमा ल्याक्टिक एसिडको उत्पादन बढी हुन्छ, जसले गर्दा शरीरमा रक्त संचार तथा अक्सिजनको आवागमनमा बाधा पुग्न जान्छ। यसले गर्दा नै हामीलाई थकानको महसुस हुन्छ। तर थाकेको भागमा हल्का मालिस गर्दा रक्त संचार सहज हुन्छ र अक्सिजन आपूर्तिमा पर्न गएको अवरोध पनि खुला हुन्छ। त्यसैले हामीलाई थकाइ कम भएको महसुस हुन्छ।
1: अब यहाँ अर्को प्रसङ्ग छ, मानिसहरूको सम्झना शक्ति किन नष्ट हुन्छ त? अब यो बारेमा जानकारी दिँदैछौँ। बढ्दो उमेरमा स्नायु कोशिकाहरू जसबाट मस्तिष्कको निर्माण भएको हुन्छ, बिस्तारै बिस्तारै तिनीहरू मृत हुन लाग्दछन्, जसबाट मानिसको कार्यक्षमतामा कमी आउन थाल्दछ। जुन आयुमा यो प्रक्रिया सुरु हुन्छ त्यो मानिसै पछि फरक फरक हुन्छ। एउटा वयस्क व्यक्तिमा उति नै स्नायु कोशिका हुन्छन् जति ऊ जन्मिँदाखेरि रहेको हुन्छ। यी कोशिकाहरू शरीरको वृद्धि अनुसार बढ्दै जाने भने होइनन्। वास्तवमा कुनै पनि व्यक्ति उसको आयुबाट वृद्ध हुँदै जान्छ भने उसको स्नायु कोशिकाहरू बिस्तारै बिस्तारै कम हुँदै जान्छन्, किनभने यी कोशिकाहरू विभाजित हुँदैनन् र मृत कोशिकाको स्थानमा नयाँ कोशिकाहरू पनि बन्दैनन्। यसको स्थान ग्लायल कोशिकाहरूले लिने गर्दछन्। 70 र 80 उमेरमा लगभग 1/4 स्नायु कोशिकाहरू समाप्त भएर जान्छन्। यही कारणले हो कि वयोवृद्धहरूको साथ साथ मनुष्यको सम्झना शक्ति कम हुँदै जानु। कहिलेकाहीँ दुर्भाग्यवश मनुष्यको स्नायु कोशिकाहरू एक एक निष्क्रिय पनि हुन जान्छन्, जसले गर्दा मानिसको सम्झना शक्ति बिस्तारै बिस्तारै नष्ट भएर जान्छ।
0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सिलसिला। विज्ञान उपयोगी सामग्री समेट्ने क्रममा डन्डी फोर किन र कसरी आउँछ यो प्रसङ्ग छ। हाम्रो छालामा भएका पसिना निस्कने ससाना प्वालहरूमा थुप्रिएर रहने तेल, ब्याक्टेरियाहरू र मृत कोषहरूको कारणले डन्डी फोरको निर्माण हुन्छ। हाम्रो छालामा रहेका फोलिकलहरू, जसलाई हामी रौँ निस्कने ससाना प्वालहरू भन्दछौँ, तिनै प्वालहरूमा कोषहरू मर्ने प्रक्रिया निरन्तर चलिरहेको हुन्छ। यी मृत कोषहरूलाई तेल ग्रन्थीहरूले उत्पादन गर्ने तेलले छालाको बाहिर सतहसम्म पुर्याउने काम गर्दछ। तेलको उत्पादन बढी हुने छालाहरूमा अत्याधिक तेलको कारण यी मृत कोषहरू थुप्रिन पुग्छन् र प्वाललाई बन्द गरिदिन्छन्। यसको कारणले तेल ग्रन्थीले उत्पादन गर्ने तेल बाहिर निस्कन पाउँदैन। यदि थुप्रिएका मृत कोषहरू बाहिरबाट देखिएमा त्यसलाई ब्ल्याक हेड भनिन्छ भने बाहिरबाट नदेखिएमा त्यसलाई व्हाइट हेड भनिन्छ। छालामा व्हाइट हेड निर्माण भएमा फोलिकल प्राकृतिक रूपमै पाइने ब्याक्टेरियाहरूले मृत कोषहरूलाई एसिडमा परिणत गर्छन्। एसिडको मात्रा बढ्दै जाँदा फोलिकल भित्र चाप उत्पन्न हुन्छ, जसको कारणले बन्द भएको प्वाल फुट्छ र छालामा संक्रमण हुन्छ। संक्रमणको कारणले त्यस ठाउँमा रगत जम्मा हुन जान्छ र छाला रातो हुन्छ। यसरी हाम्रो अनुहारमा डन्डी फोरको निर्माण हुन्छ।
1: अब यो सामग्री पछि तपाईँहरू माझ राख्दैछौ प्रमोद खरेलको स्वरमा एउटा गीतलाई। गीतकारमा हुनुहुन्छ शंकर पाण्डे अनि संगीतकारमा सन्तोष श्रेष्ठ। यो गीत सुन्दै गरौं। गीत पछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। पानी उमाल्दा पाइरोजन तत्त्वको नाश हुने गर्दछ।
2: विश्वको सबैभन्दा बढी सुती कपडा उत्पादन गर्ने देश चीन हो।
0: हिन्दू परम्परा अनुसार पञ्चकन्या भनेर अहिल्या, कुन्ती, तारा, मन्दोदरी र द्रौपदीलाई चिनिन्छ।
2: जापानको राजधानी टोकियो हुनु पूर्व राजधानी क्योटोमा थियो।
0: बुद्ध धाम भन्नाले लुम्बिनी, बोधगया, कुशीनगर र सारनाथ पर्दछन्।
2: माछा नपाइने विश्वको एकमात्र नदी जोर्डन हो।
0: कमलको फूललाई शिक्षा र सभ्यताको प्रतीक मानिन्छ।
2: रुस र अमेरिकामा एउटै नामको प्रान्त छ, त्यो हो जर्जिया प्रान्त।
0: एसियाली विकास बैंकको प्रधान कार्यालय फिलिपिन्सको मनिलामा रहेको छ।
2: एसिया र युरोपलाई छुट्याउने पर्वतको नाम युराल हो।
0: विश्वमा सबैभन्दा लामो रेलमार्गको नेटवर्क अमेरिकामा छ। यसको लम्बाई 2,50,000 किलोमिटर रहेको छ।
2: पेरिस सहरको पुरानो नाम ल्युटेसिया थियो।
0: नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र 7,629 वर्ग किलोमिटरमा फैलिएको छ।
2: विश्वको सबभन्दा बढी पानी पर्ने ठाउँ भारतको चेरापुञ्जी हो, यो आसाममा पर्दछ।
0: नेपालको एउटै नामले दुईतिर बग्ने नदी राप्ती हो।
2: साउदी अरेबियाको राजधानी रियाद हुनु अघि जेद्दा सहरमा थियो भने बेलायतको राजधानी लन्डन हुनु अघि म्यान्चेस्टरमा थियो।
0: ग्रिस देशको ओलम्पिया सहरबाट ओलम्पिक गेमको सुरुवात भएको हो।
2: भारतको राजधानी सहरलाई क्वीन अफ द हिल भनिन्छ।
0: वर्षको लामो दिन 21 जुन हो भने छोटो दिन 21 डिसेम्बर हो। त्यस्तै दिन र रात बराबर हुने दिन 21 मार्च र सेप्टेम्बर 23 हुन्। दिन र रात बराबर हुनेलाई सम्पात अर्थात् इक्विनक्स भनिन्छ।
2: संसारमा सबभन्दा बढी कफी उत्पादन गर्ने देश ब्राजिल हो।
0: काठमाडौँ बाहिर खोलेको पहिलो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पस हो, यो बिरगंजमा पर्दछ।
2: संसारमा सबभन्दा बढी ऊन उत्पादन गर्ने देश अस्ट्रेलिया हो।
0: थेम्स नदीको किनारमा लन्डन, सिन नदीको किनारमा पेरिस भए जस्तै इराकको राजधानी बगदाद टिग्रिस नदीको किनारमा अवस्थित छ।
2: फिलिपिन्सको राजधानी मनिला हुनु अघि क्वजन सिटीमा थियो।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यो सामग्री पछि यहाँहरू माझ राख्दैछौँ एउटा गीतलाई प्रकाश ध्रुतराजको स्वरमा। गीतमा रचना तथा संगीत रहेको छ सुरेन्द्र भूषालको, यो गीत स्वीकारौँ। गीत पछि हामी अन्य विषय सामग्रीका साथ आउने नै छौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। कार्यक्रमको अन्त्यमा अब हामी राधिछौँ एउटा प्रेरक प्रसङ्गलाई। एकपटक भगवान बुद्ध आफ्ना केही शिष्य अर्थात् चेलाका साथ आफ्ना भक्तजनलाई विशेष प्रवचन दिने उद्देश्यले अर्कै गाउँतिर गइरहेका थिए। तीन चार दिनको यात्रापछि मात्र लक्षित गाउँ पुगिने र बाटामा कुनै पनि मानव बस्ती नभेटिने हुनाले उनीहरू खानपिन र विश्रामका सामग्री समेत साथमा लिएर हिँडेका थिए। हिँड्दै जाँदा उनीहरूले एउटा निर्जन स्थानमा प्रशस्त ससाना खाल्डा खनिएका देखे। जति अगाडि गयो त्यति नै धेरै खाल्डा देखेपछि बुद्धका शिष्यहरूको मनमा खुल्दुली बढ्दै गयो। अन्तत उनीहरूले बुद्ध सामु आफ्नो जिज्ञासा पनि यसरी राखी छाडे, भगवान हामी सबैले निकै अगाडिदेखि नै यस बाटोमा दायाँ बायाँ यति धेरै खाल्डा देखिरहेका छौँ, यति धेरै खाल्डा कसले कुन प्रयोजनका लागि खन्यो या खनायो होला, हाम्रो खुल्दुली मेटिदिनु पर्यो प्रभु तपाईँले। त्यसपछि बुद्धले त्यो प्रश्नलाई चिर्दै गम्भीर हुँदै भने, यी खाल्डा यहाँ पानीको खोजी गर्ने कुनै गाउँले खनेको हुनुपर्दछ। उसले एउटा खाल्डोमा पानी नभेटेपछि अर्को अर्को खाल्टो खन्दा खन्दै यति धेरै खाल्टा खनेको हुनुपर्दछ। यति धेरै ससाना खाल्टा खन्ने कार्यमा लगाएको शक्ति एउटै ठुलो र गहिरो खाल्टो खन्न प्रयोग गरेको भए त उसले इनार नै खन्न सक्थ्यो होला नि त, र पानी पनि पाउन सकिन्थ्यो होला। त्यसैले तिमीहरूले यसबाट के बुझ भने, कुनै पनि काममा लागेको मान्छेले सही ढङ्गले परिश्रम त गर्नै पर्दछ, साथसाथै धैर्य पनि राख्नु पर्दछ, अनि मात्र सफलता प्राप्त हुन्छ। अन्यथा यी खाडल खन्ने परिश्रमीको जस्तै हालत हाम्रो पनि हुनेछ।
0: यसै प्रेरक प्रसङ्गसँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौँ।
1: अब कार्यक्रमबाट जाँदा जाँदै प्रविशा अधिकारी र बादल थापाको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना तथा संगीत रहेको छ विमल अधिकारीको। यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रम सञ्चालक साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: kes būna spāl.
1: Visa top ir nordīš hom, kelko maca pītre lātmei hom.
0: Parpūr manoranzan sajit, mātra rūd nause unānse mei dīš hom ko FIFA World Cup 2026 season pass lino hos. Na paun hos 15 din dekhi 3 maina samma sampurna channel herne package bonus. Yedi ajai linu bhayeko chaina bhane ajai najikai ko dealer dai marfat wa dīš hom ko customer support 01421766 ma samparka garnu hos.
1: Visa top ir nordīš hom.
2: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
3: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
2: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौं।
3: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 12 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका असारे भाकाहरू सुनाउनेछौँ। यो पहिलो असारे भाका राख्दैछौँ विष्णु खत्री शान्ति श्री परियारको स्वरमा रहेको छ भने सङ्कलन रहेको छ विष्णु खत्रीको।

विभिन्न कलाकारहरूको स्वरमा सजिएका सारे भाकाहरू सुनाउने क्रममा अब अन्तिम भाका राख्दैछौँ विष्णु माझी सुन्दरमणि अधिकारीको स्वरमा रहेको छ भने सुन्दरमणि अधिकारीको सङ्कलन रहेको छ यो सारे भाकापछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार समाचारपछि बिएफभिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपीभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभा बैठक सुरु भएको छ। बैठक सभाको आजको बैठकबाट बजेट आश्रित दुई विधेयक पारित गर्ने कार्यसूची छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित गरियोस् भनी प्रस्ताव राख्नुहुनेछ। त्यसअघि आर्थिक विधेयक 2083 प्राप्त संशोधनसहित छलफल हुनेछ। सभामुख डोलप्रसाद अर्यालले ती विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 र सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुहुनेछ। वैदेशिक रोजगार ठगी सम्बन्धी करिब 25 वर्षदेखि विभागमा थन्किएर रहेका हजारौँ मुद्दा तथा अनुसन्धान फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार विक्रम सम्बत 2057 सालदेखि

0: कार्यक्रम परदेशीको सन्देशको समय भयो। रेडियो नेपालको यो समयमा आइतबारको मध्याह्नको कार्यक्रममा हामी आउन पाइरहेका छौँ। सबभन्दा पहिला रेडियो नेपाललाई थ्याङ्क यू भेरी मच। सञ्चालक विनोद खड्काको बिएबिएस गोर्खा रेडियोको प्रस्तुति रेडियो नेपालबाट देश अनि विदेशमा सुनिने यो कार्यक्रममा सम्पूर्ण आदरणीय श्रोतामा नमस्कार। कार्यक्रममा हार्दिक स्वागत छ।
1: साथमा छु म निशा गुरुङ। यहाँहरू सबै सबैलाई नमस्कार छ र कार्यक्रममा स्वागत छ। एक हप्ता पछि हामी आइसकेका छौँ अषाढ महिना, होइन त दाजु? अब रोपाई पनि सुरु हुन लागिसकेको छ, धान दिवस पनि 14 गते त अब आइतबार भयो, सोमबारको दिनमा
0: सोमबारको दिन पर्यो।
1: हजुर दाजु,
0: त्यो दिन त काममा परे पो परेछ त कि
1: एकदमै
0: बडो गाह्रो पर्यो नि त उसमा त, कसरी धान रोप्न जाने त।
1: हजुर हजुर, अब अहिले आली मिलाउनेदेखि लिएर होइन खेतमा चाहिँ बिउहरू काट्नेदेखि लिएर सबै कामहरू पुरा गरिसक्नु भएको छ होला हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरूले। किन भन्दाखेरि असार 15 गते त होइन छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला भन्ने गीत गाउँदै धान रोप्दै हुनुहुन्छ।
0: ओके, माना रोप्ने अनि
1: मुरी उब्जाउने,
0: मुरी उब्जाउने अनेक अनेक मनाइ छ नि होइन?
1: हजुर हजुर।
0: अनि यसपालिको के कार्यक्रम छ तपाईँको?
1: हजुर, यसपालि त अब हामी यतैतिरै हुन्छौँ दाजु, कार्यालयतिरै है, यहीँबाट हामी श्रोतालाई फोन गर्छौँ, त्यसपछि उहाँहरूले के कसो गर्दै हुनुहुन्छ, दही चिउरा पनि खाँदै हुनुहुन्छ कि छैन होइन त्यो पनि सोध्छौँ हामी।
0: तर त्यही दिन नमिले पनि नि बहिनी,
1: हजुर
0: हामी यसपालि चाहिँ हाम्रो साथीभाइ मिलेर धान रोप्ने भनेका छौँ, तर त्यसको नजिकको शनिबार वा आइतबार मिलाएर हामीले धान रोप्ने रोप्ने त न्यू मात्रै हो होइन, तर परिवारजनहरू मिलेर एउटाजना साथीको गोदावरीमा अलिकति फार्म छ कि बहिनी
1: होइन,
0: एउटा चकला चाहिँ एकदम मिलाएर राख्छु भन्नु भएको छ, अनि धान रोप्ने, घर घरबाट खाना बनाएर लाने, आफ्नो भागमा के पर्छ पटलक भनिन्छ नि होइन, अनि रमाइलो धान रोपाई पनि गर्ने, आफ्नो ट्रेडिसनलाई मेन्टेन पनि गर्ने, परिवारजनहरूसँग इन्जोय गर्ने भन्ने हिसाब छ बहिनी। तपाईँहरूलाई पनि वेलकम है। तर एउटा मात्रै कुरा छ, एउटा खानेकुरा त ल्याउनै
1: पर्छ
0: अनि मादलको साथमा गाउनै पर्छ, नाच्नै पर्छ है त, किनभने यस्तो कुराहरू त विदेशले विदेशीले त रहर मात्रै हो कि उनीहरूलाई
1: होइन,
0: हाम्रो त वे अफ लाइफ हो, हाम्रो जनजीविकामा यो त आइरहने कुरा हो। कहिले धान रोप्ने, खिर खाने, दही चुरा खाने होइन, मकै भटमास खाने, क्या रमाइलो नि होइन। अस्ति मलाई जुम्लाबाट ल्याइदिनु भएको एकजना साथीले मकै ल्याइदिनु भएको थियो नि बहिनी, त्यो के भन्छ नि एकदम कुडुङ कुडुङ गरेर खाने, फुल फुल नउठ्ने के बहिनी, म त रोक्नै सकिनँ के, जति खायो मिठो होइन, त्यस्तो हुँदो रहेछ क्या हाम्रो अर्ग्यानिक खानेकुराहरू, यो विदेशमा किनेर पनि पाइन्न के
1: बहिनी।
0: त्यस कारणले अब विदेशका हाम्रा नेपाली दाजुभाइहरूलाई मैले यो कुरा भन्दाखेरि कति मलाई गाली गर्नुहुन्छ होला, के कुरा गरेर हामीलाई मुख मिठाई दिएको मात्रै भन्नुहुन्छ होला होइन, किनभने यस्तो खानेकुराहरू कहाँ पाइन्छ र। एनिवे, अब आजको यो विषयमा सम्पूर्ण श्रोतामा एकपालि नमस्कार छ, प्रार्थना गरौँ मजाले पानी परोस्, किनभने अहिलेसम्म यसपालिको मनसुन चाहिँ ढिला भएको छ। हाम्रो मेट अफिस
1: होइन
0: ले चाहिँ जानकारी दिएअनुसार 6-7 दिन अझै ढिला हुने देखिन्छ, पानी परे पनि एकदमै खण्ड वृष्टि कुनै कुनै ठाउँमा चाहिँ पर्ने, एकछिनलाई पर्ने, मजाले भनौँ न असार साउनको चाहिँ वृष्टि भएको छैन, जेठ असारमा पर्नुपर्ने पानी परेको छैन, त्यसले गर्दाखेरि माथि हेरौँ र पुकारो भगवान्लाई कि होइन वर्षाको देवता महादेवलाई पार्वतीलाई खुसी बनाउनु पर्छ भनिन्छ होइन त,
1: एकदमै हो हो।
0: ओके, प्रार्थना गरौँ है त। ओके, नभए के हुन्छ नि बहिनी, फेरि हाम्रो जिडिपीमा नि असर पर्छ, गाउँघरमा चाहिँ फेरि मनगे खाना पाइन्न, फेरि विदेशबाट मगाउनु पर्छ, हामीलाई चाहिँ धेरै के भन्छ हानि हुन्छ, गर्दाखेरि समयको वर्षा त्यसको भ्यालु छ।

0: गरौँ भन्दै अब अगाडि बढौँ त बहिनी।
1: हजुर दाजु, अब अगाडि बढ्नुपर्छ र आज त हामीले हाम्रा श्रोतालाई एउटा सरप्राइज पनि दिन्छौँ। आज हामीले एकजना रिक्रुट भाइ होइन, हुन त उहाँ भर्ती भएको एक वर्ष भइसक्नु भएको छ होइन, अहिले त पल्टनमै हुनुहुन्छ, उहाँको बुवालाई हामी फोन गर्छौँ। किन भन्दाखेरि उहाँ भाइको चाहिँ जन्मदिन आउँदैछ दाजु, सो हामीले उहाँलाई सरप्राइज दिन्छौँ आज।
0: सरप्राइज नाम पनि अलिअलि मोटामोटी दिउँ है, ताकि उहाँलाई चाहिँ किन उसमा राख्ने।
1: एकदमै
0: बागलुङवासी, ट्रेनिङ सकेर उहाँ चाहिँ क्युओजिएलआरमा जानुभएको रहेछ। उहाँको बर्थडे छिटै आउँदैछ, त्यस कारणले उहाँ बुवा भन्नुहुन्छ कि बाबा भन्नुहुन्छ कि जे होस्, उहाँहरूलाई ल्याउने कोसिस गर्छौँ है। तपाईँ खुसी हुनुभएको छ नि होइन?
1: हजुर हजुर।
0: एनिवे बहिनी, ठेगाना दिइहाल्नुहोस् त।
1: हुन्छ, छोटकरीमा हामी ठेगाना भन्छौँ श्रोता। कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल, एचक्यूबिजिएन बिएफपिओ4। इमेल आइडी छ बिएफबिएस गोर्खा एट द रेट bfbs.com। फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक। हाम्रा सम्पर्क नम्बर छन् 5408-055-5437-364 र 5433-930।
0: ठेगाना यही हो, तपाईँहरू आउनुहोस्। आफन्तजनहरू जो धेरै पर पर जानुभएको छ, विदेशमा हुनुहुन्छ, सात समुद्र पारी, आफ्नो काम उद्देश्य पढाइ, उहाँलाई पनि नेपालबाट कन्ट्याक्ट गर्नको लागि यो रेडियो नेपालको कार्यक्रम परदेशको सन्देश मान्न सक्नुहुन्छ। हामी हौँ बिएबिएस गोर्खा रेडियो, संसारभरि सुनिन्छ, बेलायत मात्र होइन, ब्रुनाई, युके, त्यसपछि हङकङ होइन, हाम्रो पल्टनका साथीभाइहरू जहाँ जहाँ हुनुहुन्छ त्यहीँ हामी सुनाउँछौँ हाम्रै आफ्नै फ्रिक्वेन्सीमा, अनलाइनमा त संसारभरि नै। त्यसले गर्दाखेरि प्लिज डु कनेक्ट, किनभने यो चौतारीमा बसेर आफूले गरेका राम्रा राम्रा कामहरू, उपलब्धिहरू, सफलताका कुराहरू, हलो हाईहरू चाहिँ सेयर गर्न सक्नुहुन्छ भन्दै अब पहिलो श्रोतालाई स्थान दिइहालौँ त।
1: हजुर दाजु, पहिलो श्रोता हुनुहुन्छ कृष्ण चामलिङ है, लेस्टर युकेबाट हामीले लेख्नु भएको
0: गीतकार महोदय पो आउनु भएको रहेछ त।
1: हजुर हजुर, हाम्रो कृष्ण चामलिङ दाजु भने तापलिजुङ निवासी हुनुहुन्छ र अहिले मैले बसाइसराईको क्रममा उहाँ चाहिँ अहिले नारायणथान काठमाडौँमा चाहिँ बसोबास गर्नुहुन्छ।
0: के गर्नु, नाराथान काठमाडौँको दुई तिन रोपनी जग्गा चाहिँ बाँझो भयो होला होइन, खेत खन्दा खन्दा मेरो त म त एकदम बलियो आछु भन्नुभएको थियो केही समय अगाडि। अनि गाउँ निसुम पनि सुन्ने सुन्ने भाव होला उहाँ नहुँदाखेरि होइन, निसुमका हिरा हिराहरू छन् के बहिनी, युवाहरू उनीहरू पनि विदेश गएछन् के बहिनी। अनि नभए चाहिँ त्यहाँको एउटा चाहिँ ब्लुमिङ के भन्ने
1: एउटा
0: युवा क्लब थियो, उहाँले विभिन्न कार्यक्रम गर्नुहुन्थ्यो। भाइहरू खै भन्दा त सबै विदेशतिर लाग्यो नि भनेर
1: भन्नुभएको
0: थियो। अभिषेक भाइ हुनुहुन्थ्यो, खैर छे होस्, उहाँको पत्रतर्फ लागिहालौँ, ध्यान दिउँ त्यसमा। लेख्नुहुन्छ युकेबाट, लेस्टर युकेबाट, उहाँ लेस्टर होइन त बहिनी?
1: हजुर दाजु, उहाँ लेस्टर नै हो दाजु।
0: ओके, परदेशको सन्देश कार्यक्रमका सञ्चालक विनोद दाई अनि स्नेह चेलीहरू मा चाहिँ दिज्यु, सुजन बाला होइन, बहिनी निशा, मीना अनि अन्य बहिनीहरूमा पनि नमस्कार छ। यसै गरी रेडियो नेपाललाई पनि सम्झनु भएको छ उहाँले। मलाई चाहिँ रेडियो नेपाल भन्ने बित्तिकै प्रसारक प्रसारिका म अलिअलि चिन्छु, नयाँ नयाँ आइसक्नु भएको छ, तर एमसिआरमा हुनुहुने मास्टर कन्ट्रोल रुममा हुनुहुने दिदी बहिनीहरू हुनुहुन्छ के, अनि हाम्रो कार्यक्रम सुनाउनुहुन्छ उहाँले, अनि कहिले कहिले चाहिँ हाँस्नु हुँदो रहेछ के कुरा गरे भनेर होइन, अनि तपाईँहरूको कार्यक्रम हामी सुनाउँछौँ र बसेर मजाले एमसिआरबाट सुन्छौँ भनेर भन्नुभएको थियो कि मलाई। एकदम उहाँहरूलाई चाहिँ म सधैँ धन्यवाद पनि दिन चाहन्छु, नमस्कार पनि, किनभने उहाँहरू एकदम महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ होइन बहिनी, ओल्ड टेक्निकल टिम। र यसै गरी नेपालको आदरणीय सञ्चालक ज्यूहरू अनि सम्पूर्ण बिएबिएस काठमाडौँ युके ब्रुनाईको परिवारमा साइन अनुसारको अभिवादन, अटुट अटुट सम्झना र दैनिकीको नमस्कार भन्नुभएको छ बहिनी।
1: ओहो, दैनिकी रूपमा नमस्कार गर्नुभएको छ हाम्रो कृष्ण दाईले, र अहिले कृष्ण दाईले दोस्रो जागिर पनि खाइराख्नु भएको छ होइन। हजुर, र उहाँ चाहिँ क्युओजिएलआरका सदस्य हुनुहुन्छ र उहाँले चाहिँ भन्नुहुन्थ्यो म पनि हङकङको हस्पिटलमा जन्मेको हुँ नि, आर्मी हस्पिटलमा भन्दै हुनुहुन्थ्यो।
0: BMH होइन, ब्रिटिश मिलिट्री हस्पिटल, अहिले त्यसको 13-14 कति 23 तल्लाको घर थियो, नामो निशान छैन रे भनेर सुन्छु
1: है,
0: कालुन भन्ने ठाउँ जहाँ चाहिँ क्युओजिएलआरको पुरानो अफिस होइन ब्यारेक थियो, त्यहाँ चाहिँ क्विन्स क्वार्टर सिग्नल्स र क्युओजिएलआर, त्यतिखेर जिटिआर र 248 गोर्खा सिग्नल स्क्वाड्रन, ब्रिगेड म्यानिङ एन्ड रेकर्ड अफिस, बिजिएमआरओ, एउटै कोलोकोट थियो कि बहिनी। अनि त्यहाँबाट बाटो पारी बिएमएच हस्पिटल, त्यहाँ फुटबल ग्राउन्ड थियो होइन फुटबलमा बडो राम्रो थियो, हामी फुटबल हकी खेल्थ्यौँ अनि त्यहाँ चाहिँ हामीले नेपाल कप चाहिँ धेरै खेल्यौँ क्या बहिनी,
1: होइन
0: त्यो सम्झना छ। तर अहिले छैन रे त्यो बिल्डिङ भत्काइसक्यो भनेर भन्दाखेरि कता कता दुःख लागेर आउँछ, उहाँ जन्मेको ठाउँको नाम नै जान्छैन बहिनी, होइन। अनि धेरै भान्जा भान्जीहरू त्यहाँ जन्मेका पनि छन् होइन, मेरो दुई छोराहरू पनि त्यहीँ जन्मेको हो, त्यसले गर्दाखेरि हाम्रो पनि केही नाता र साइनो छ भन्नु पर्यो। अगाडि बढौँ त,
1: हुन्छ हजुर।
0: ओके, उहाँले आफ्नो परिचय दिनुभएको छ, उहाँले परिचयमा कृष्ण चाम्लिङ यङ छेन भनेर ब्याकग्राउन्ड लेख्नु भएको छ। हङकङमा जन्म भई ताप्लेजुङ जिल्ला साबिक चाङ्गे नेसोम चार पित्तले धारा मेरो घर हो। त्यहीँको लेक बेसी उकाली ओह्राली घाँस दाउरा मेलापात धाउँदै वस्तुभाव हेर्दै स्कुल धाउँदै बाल्य जीवन व्यतीत गरी कामको सिलसिलामा गाउँ छोडी संसारको विभिन्न कुना कुना चार्दै हिँड्ने क्रम अहिले बेलायतको कर्मभूमिमा चाहिँ आफ्नो कर्म जोत्दैछु भन्नुभएको छ बहिनी।
1: अब यहाँ पनि उहाँले बारी खन्दैछु भन्दै हुनुहुन्थ्यो, उहाँ पनि कर्म जोत्दै हुनुहुन्छ। हजुर, एकदमै राम्रो।
0: पाखुरी नबजाए त कहाँ खान पाइन्छ त, होइन। त्यस कारणले तर जे गर्नुहुन्छ राम्रोसँग गर्नुहोस्, हाम्रो शुभकामना छ। र यसरी परिस्थिति बस टाढा रहनु परे तापनि गाउँघर साथीभाइको सम्झना सदा सदा मनमा लिएर हिँडिरहेको हुन्छु म। विशेष मलाई झन् जहिले पनि सम्झना गर्नुहुने मेरो प्रिय नम्बरी छवि थापाज्यू, समस्त दाजुभाइ दिदीबहिनी सोल्टिनीहरू, सोल्टाको त नामै छैन बहिनी, रोमान्टिक हुनुहुन्छ क्या बहिनी, मित्र सोल्टिनीज्यूहरू नाम लेख्नु भए मजा आउँथ्यो, होइन लेख्नु भएको छ, उहाँ चलाख हुनुहुन्छ नि। सोल्टिनीज्यूहरूलाई म कुशले छु, नम्बरी बाँचे दैवले साँचे अर्को वर्ष भेट्नुहोला भन्नुभएको छ बहिनी।
1: हजुर, फेरि पनि अब हुन्छ नि उहाँहरूको साकेलामा भेट्नुहुन्छ भन्नुभयो होला, होइन, अर्को सालको साकेलामा।
0: सोल्टिनीहरू कहाँ हुनुहुन्छ, काठमाडौँमै कि कहाँ गाउँमै होला, होइन। एनिवे, तपाईँको सोल्टिनीले सुन्नु भएको छ होला, हाँस्दै पनि हुनुहुन्छ होला। पन्दै अब तपाईँहरूको कुनै रोजाइमा गीत सुनाइदिनु भए आभारी हुने थिए भन्नुभएको छ।
1: हजुर, यसपालि त हामीले उहाँले नै रचना गर्नुभएको गीत सुनाउन गइरहेका छौँ दाजु। धरानदेखि छुट्यो बस पूर्व ताप्लेजुङ, उहाँले चाहिँ एउटा हुन्छ नि बसको यात्राकै विषयमा एउटा गीत रच्नु भएको छ।
0: बसको यात्रा पनि अनेक अनेक हुन्छ, मेरो त पैसा हराएछ क्या बहिनी,
1: है
0: यो माया पिरती भन्ने कुरा होइन, पैसा हराएछ क्या बहिनी, कस्तो फत्राक फत्राक परेको छु भनेर साध्यै छैन, होइन। क्वालिटी कहाँ गयो गयो, होइन। एउटा सानो ल्यापटप जस्तो थियो, पम्प टप, त्यो पनि हरायो, त्यसले गर्दाखेरि बसको आफ्नै अनुभव हुन्छ। आशा गरौँ हाम्रो श्रोताले रमाइला तिता मिठा रमाइलो सेयर गर्न लागेका कुराहरू अर्को पत्रमा लेख्नुहुन्छ होला। तपाईँ पनि कुनै छ कि?
1: छ नि दाजु,
0: ल भन्नुहोस्।
1: मेरो त बसको यात्रा यति दुःखदायी हुन्छ कि, यति पीडादायी हुन्छ कि दाजु, भन्नै मन लाग्दैन है।
0: नभन्ने त,
1: एकदमै गाह्रो हुन्छ मलाई, एकदम बस लाग्छ, अनि त्यो बस लागेको कारणले गर्दा म जहिले पनि धेरै जसो प्लेनमै जान्छु, होइन, प्लेनमै जान्छु। तर पहिला पहिला यस्तो हुन्थ्यो कि दाजु, एकदमै लाग्ने यस्तो लाग्थ्यो कि यो बस पनि सिट होइन कि, एउटा हुन्छ नि मजाले सुतेर जान पाए नि हुन्थ्यो हुन्थ्यो, तर अहिले आएको रहेछ बसहरू,
0: सुतेर जानु पर्ने स्लिपर भन्छ।
1: हजुर हजुर, त्यस्तो सोच्थेँ कि मैले त्यो बेला है, तर अहिले आइसकेर
0: एकदम राम्रो छ। अनि राम्रो कुरा के छ भने ती टोयलेटको बन्दोबस्त पनि छ, होइन, अनि ठाउँ ठाउँमा उहाँले रोकिदिनुहुन्छ, स्पिड पनि त्यति गर्नुहुन्न, किनभने ट्राफिकले पनि स्पिड चेक गरेको हुन्छ, होइन, छोडेको टाइम र पुग्ने टाइम दिएको हुन्छ क्या बहिनी, स्पिड नगरोस् भनेर, होइन। गर्दाखेरि बिस्तारै बिस्तारै सब चिज मिल्दैछ, हाम्रो देशमा छैन भनेर चाहिँ हामी भन्छौँ नि,
1: होइन,
0: नियम कानुन राम्रो छ, धेरै चिज इम्प्लिमेन्टेसन हुन बाँकी छ, तर भइरहेको छ। बसहरू पनि आरामदायी छन्, वातानुकूलित छन्। अघि मैले हेर्दै थिएँ, एचडी टेलिभिजन छ, वाइफाई छ, सुतेर जाने स्लिपर, त्यसपछि के छ, टोयलेट, होइन,
1: होस्टेस पनि हुनुहुन्छ,
0: होस्टेस पनि, अनि ठाउँ ठाउँमा ठ्याक पहिला नै अर्डर गरेपछि खाना रेडी के भयो, सिर्फ के मात्रै चाहियो रे बहिनी, के मात्रै चाहियो,
1: पैसा
0: नगदमा, त्यो पनि धेरै महँगो होइन, त्यति आराम खोजेपछि त अलिअलि पैसा खर्च गर्नु पनि पर्यो
1: नि, होइन।
0: गर्दाखेरि मलाई चाहिँ सधैँ मनपर्ने चाहिँ अहिलेको सुख सुविधा जे होस्, पहिले काठमाडौँबाट बिरगन्ज जाँदा, होइन, टिस्टुङ पालुङमा गएर त्यो त्यहाँको लोकल होटेलको दाल भात तरकारी, चिसोको र अलिकति कुखुराको या खसीको मासुको झोल के बहिनी, तिन थाल खाइन्छ
1: अर्ग्यानिक
0: यति मिठो भन्न साथै छैन. अनि कतै जानु पऱ्यो कि हामी स्कुलमा जान्थ्यौँ होइन, स्कुल छुट्टीमा मिम 50 विधामा जाँदाखेरि त्यही मात्रै लोभ हुन्थ्यो क्या बहिनी, किस्टमको खाना खानु पाइन्छ भनेर. त्यस्तो मजा मजाको सफरका कुराहरू छन् भन्दै अब हाम्रो कुरा होइन कि गीत राख्नु है.
1: हजुर, अब हामी पनि सफरको कुरा गरौँ. ताप्लेजुङ
0: ताप्लेजुङ लाग्छ.

0: ओके, बडो मिठो गीत, हाम्रो मित्रको गीत हैन त बहिनी, भन्नुहोस् त।
1: हजुर, कृष्ण चामलिङ दाजुले आफ्नै कलमद्वारा सिर्जित यो गीत हामीलाई दिनुभएको थियो र हामीले एकदमै हुन्छ नि यो रेकर्ड चाहिँ सेभ गरेर राखेका थियौँ दाजु, र यो गीत चाहिँ उहाँको निम्ति राखिदिएका छौँ।
0: अब जानै पर्ला त होइन, धरानदेखि ताप्लेजुङसम्म रमाइलो हुने जस्तो। तर बहिनी, आजको यो बसाइमा हामीले सरप्राइज सरप्राइज भन्दैछौँ नि होइन, त्यहाँ पनि जानै पर्नेछ कि बहिनी,
1: एकदमै जानुपर्छ,
0: किनभने ढोर पाटनसम्म पुग्ने एउटा चाहिँ बन्दोबस्त मिल्ला जस्तो छ कि बहिनी
1: होइन,
0: किनभने हाम्रै पाटनका सदस्यको बुवासँग हाम्रो कन्ट्याक्ट भएको छ, बाबा हुनुहुन्छ, उहाँको नाम चाहिँ देवेन्द्र घरती होइन, अहिले उहाँ चाहिँ अहिले घाँस दाउरा गरेर घर गोठबाट घर जाँदै हुनुहुँदो रहेछ, उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्नु त बहिनी।
1: हुन्छ हुन्छ दाजु।
0: ओके, देवेन्द्रजी नमस्ते, स्वागत छ यहाँलाई।
2: नमस्कार सर, नमस्कार, नमस्कार।
0: म त गाउँ घरै पुगे जस्तो भयो बहिनी।
1: वाउ, देवेन्द्र दाजु नमस्कार, हजुरलाई कार्यक्रममा स्वागत छ।
2: नमस्कार, नमस्कार, नमस्कार।
1: अहिले के गर्दै हुनुहुन्छ, घाँसको भारी बोक्दै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ?
2: हजुर, घाँसको बारी होइन बहिनी, डिङ्गालाई घाँस दिएर, देउसाको घाँस दिएर अब घर
1: हिँड्दै हुनुहुँदो रहेछ दाजु उहाँ चाहिँ बाटोमा।
2: हजुर हजुर हजुर।
0: कालो कि ओह्रालो?
2: ओह्रालो
0: ओह्रालो, नभए स्या स्या भइहाल्थ्यो होइन। हामीलाई गाह्रो पर्थ्यो। ल भनिदिनुहोस्, अब तपाईँ अब घर पुग्न कति टाइम लाग्छ त? बिस्तारै हामी गफ गर्दै तपाईँ, अनि साथमा के के छ त, कुकुर छ कि पाठापाठी छन् कि के छ त? अघि त च्याच्या म्यामा गरेर सुनेको थिएँ त। अनि तपाईँको घर र गोठ कतिको डिस्टेन्स, कतिको दूरी छ त?
2: मेरो घर र गोठको ठ्याक्कै भन्न पर्दा त्यही पाँच मिनट छ मिनट लाग्छ होला सर, अलि अलिक हिँड्नेलाई।
0: गोठमा गोठमा के दुना गाईहरू छन् कि भैँसी छन् कि के छन् त? आजकल त गाईको संख्या पनि घट्यो भनिन्छ। एनिवे, कति कतिवटा भैँसी छ त तपाईँको गोठमा?
2: भैँसी अब बुकी लग्ने होइन सर, चरण लग्ने होइन, के अरे अब बद्ध गर्ने हो, घरमै बाँध्ने, अब धेरै पाल्न सकिन्न, चिन्तामा नानी छ सर, दुःख हो नि सर, दुःख चाहिँ अब अर्ग्यानिक हो गरे सर, अब गर्न सके गर्न सकिन्न सर हामी त।
0: अनि अब तपाईँ यसपालिको अब रोपाईको सिजन आउन आँट्यो, पानी के छ, बन्दोबस्त के छ, सबै चिज मिलिसकेको छ कि गर्दै हुनुहुन्छ?
2: पानी परेको छैन सर हिजो आज हाम्रोतिर। मेरो त हाम्रो गाउँको वरपर त खासै अब त रोपाइ सोपाइ नै गर्दैन सर, मकै खेती गर्ने, कोदो खेती गर्ने, जौगाउँ खेती गर्ने, आलु खेती गर्ने, त्यस्तो हो सर।
0: उसो भए तपाईँहरू त ढोर पाटन भन्दाखेरि धेरै अलि लेख लेख माथि माथि हो।
2: लेख लेखमै माथि आल माथि नै लेख ढोर पाटन भन्दा
0: यसपालिको त्यो पानी नपरे पनि केही तपाईँलाई चाहिँ फरक पर्दो रहेनछ भन्ने बुझियो। अनि ढोर पाटन चाहिँ कतिको जानुहुन्छ तपाईँ?
2: ढोर पाटन सालको एकचोटि गइन्छ सर।
0: के को लागि?
2: हामी उ गर्दा पूजा गर्न जान्छौँ सर हामी पूर्णिमा,
0: पूर्णिमाको दिन के हो उसको दिन होला कि यो मङ्सिरको बेलामा?
2: जनै पूर्णिमा सर,
0: माघमा,
2: भदौमा, भदौमा सर,
0: भदौमा। ओहो, रमाइलो हुन्छ होला कि?
2: रमाइलो हुन्छ सर, त्यहाँ चार पाँच हजार जिल्लाको मान्छे आउँछन् सर त्यहाँ।
0: कुन एक्ज्याक्टली कुन ठाउँमा चाहिँ?
2: त्यही ढोरपातनमै हो सर, ठ्याक्कै ढोरपातन भ्यालीमै हो सर,
0: भ्यालीमै। वा, ल भनिदिनुहोस्, त्यो मेला त गजब हुन्छ होला नि होइन त?
2: मेला राख्छ सर त्यहाँको अब थाने कलपहरूले, अब मेला गजब हुन्छ नि सर, राम्रो हुन्छ सर, त्यति हो अब पानी झरी अलि धेरै पर्यो भने अलि नमजा होला सर, हिँड्नलाई अलि दुःख हुन्छ सर, म्याग्दी उता रुकुम
0: आजकल त यस्तो यस्तो मेलापातमा काठमाडौँबाट ठुला ठुला कलाकारहरू ल्याउने होइन, राजेश पायल ल्याउने, राजु लामा ल्याउने चलन छ होइन, दिदी पनि नाच्ने दिदी पनि ल्याउने चलन छ, त्यो पनि हुन्छ कि स्थानीय कलाकारले नै पुग्छ तपाईँहरूलाई?
2: स्थानीय कलाकारहरू त्यहाँ स्थानीय कलाकार भर त स्थानीय कलाकारहरू ल्याए ठोकर सर,
0: ओके ल तपाईँ पनि अलिक गाउनुहुन्छ जस्तो लाग्यो, स्वर त राम्रो छ नि होइन बहिनी?
1: दाजुले गीत गाउनुहुन्छ होला देवेन्द्र दाजु?
2: म त गीत गाउन आउँदैन
0: ल आज तपाईँसँग गाउँघरको कुरा भयो। अब छोरा बेलायतमा QOGLR-मा होइन ट्रेनिङ कोर्स सकेर उहाँ पल्टन गइसक्नु भएको छ। मैले सुने तपाईँले नै भन्नुभएको छोरा आएर यसपालि बुहारी पनि लिएर आयो भनेर भन्नुभयो होइन त?
2: हजुर हजुर सर हजुर।
0: ओके अनि बिहा धुमधामको साथमा भयो?
2: बिहा त्यस्तो खासै अब भित्र चाहिँ काम भयो सर, अर्को निम्तो सिन्टोको ठुलो बिहा चाहिँ भयो छैन सर, अब माथि भेट त्यसो गर्ने हाम्रो मगरहरूको चलन अनुसार अब
0: जे होस् अब फेरि छोरा आएपछि समय मिलेमा अलि आफन्तजन साथीभाइलाई बोलाएर निम्तो गरेर अलिअलि पार्टी त गर्नै पर्यो नि कुनै दिन
2: होइन? अब हाम्रो चलन अनुसार कर्जा बुझाउने चलन हुन्छ सर,
0: ल त्यसमा स्याट्ट हामीलाई पनि बोलाउनु, हामी पनि मजाले रमाइलो गर्न आउँछौँ है देवेन्द्र सर। अनि बहिनी आज हामीले देवेन्द्र सरलाई सरप्राइज दिएको उता भाइको नाम तुफान होइन त, तुफानलाई सरप्राइज दिएको कारण चाहिँ के छ अरे भनिदिनु बहिनी भनिदिनुहोस् त।
1: हजुर, तुफान भाइको चाहिँ अब यो जन्मदिन होइन दाजु, यो सोमबारको दिनमा परेको रहेछ। सो तुफान भाइलाई हामी जन्मदिनको एकदमै विशेष विशेष उपहार स्वरूप उहाँको बुवालाई हामीले फोन गरेका छौँ र बुवाले चाहिँ अब यो जन्मदिनको अवसरमा छोरालाई शुभकामना दिनुहुन्छ पक्कै पनि। ल देवेन्द्र दाई अब छोरालाई के भन्न चाहनुहुन्छ?
2: छोरालाई के भन्ने अब बहिनी, अब राम्रोसँग काम गर्ने होइन, अब राम्रोसँग काम गर्ने, अब स्वास्थ्यको ख्याल राख्ने, अब यसो मित्र सबैलाई अब चिन्नुपर्छ जान्नुपर्छ, अब राम्रोसँग काम गर्ने त्यही राम्रोसँग अब जीवनयापन गर्ने त्यही हो सर, अब बहिनी म त्यही शुभकामना दिन्छु जन्मदिनको।
0: अनि देवेन्द्रजी अब बुहारी पनि छिटै बेलायत जानु पर्ने लानु पर्छ, अनि तपाईँ पनि घुम्न जाने, जाँदाखेरि आफ्नै गोठको चाहिँ घिउ लिएर जाने है होइन? त्यसको ठुलो डिमान्ड छ, ठुलो चाह छ, किनभने अर्ग्यानिक भने अर्ग्यानिक हो। र आज तपाईँले चाहिँ जुन चाहिँ छोरालाई अब असारको कति कति उसको जन्मदिन भनेको तपाईँले ठ्याक्कै 15 हामीलाई चाहिँ ठ्याक्कै भाइले दिएको जन्मदिनको डेट चाहिँ असा के भन्छ जुनको 27 भनेको होइन, त्यसले गर्दाखेरि हाम्रो तर्फबाट पनि ह्याप्पी बर्थडे भनौँ बाबुलाई, राम्रोसँग उन्नति प्रगति प्रमोसन माथि माथि गएर चाहिँ आफ्नो उद्देश्य पुरा गर्ने, सबभन्दा पहिला बुवा आमालाई खुसी पार्ने, देशको इज्जत बढाउने, पैसा कमाउने होइन, अनि परिवारलाई बनाउन खुसी राख्ने, अनि आफ्नो ब्रिगेड अफ गोर्खाजको नाम चाहिँ उच्च राख्ने हाम्रो शुभकामना यही छ। तपाईँ सँगसँगै लागेर हामीले पनि शुभकामना दियौँ बाबुलाई भन्दै एउटा सुटेबल गीत लाउँछौँ। अन्तमा घर परिवारको तर्फबाट तपाईँको छोरा तुफानलाई केही सन्देश छ, केही त्यहाँको हालखबर सुनाउनु पर्ने बाँकी छ?
2: यताको हालखबर त सर अब कुराकानी भइरहेको छ सर, अब अब के सुनाने कुराकानी डाइरेक्ट कुराकानी हुन्छ गरे सर, अब अब त्यस्तो हालखबर यतापट्टि ठिकै छ सर, त्यस्तो अब सुनाउनु पर्ने छैन।
0: जमाना चाहिँ बद्लिएछ, हाम्रो जमानामा चिठी पत्र हुन्थ्यो 3-4 महिनामा घरको कुरा आउँथ्यो, तपाईँ त डेली कुरा गर्नुहुन्छ, हामी पनि अलि आउट अफ फ्यासन आउट अफ डेट भएछौँ। खैर त्यही पनि तपाईँको कुरा रेडियो नेपालबाट आफ्नो रेडियोबाट उसले सुन्दाखेरि त्यसको अलिकति छुट्टै मजा आउँछ नि होइन त? मलाई चाहिँ तपाईँकै गाउँ थोरपाटन नजिक नजिक पुगे जस्तो भयो है कि, कुनै दिन डेफिनेटली हामी दल बल सहित आउँछौँ है तपाईँको लाइफ दुःख दिनलाई।
2: टाइम मिलेपछि अब अवस्था टाइम मिलाएपछि मिलेसम्म आउनु होला न सर घुम्नै,
0: ढोरपाटन जाने इच्छा छ ढोरपाटन, अनि त्यहाँको खानपानको हामीले बयान सुनेका छौँ होइन, अब त्यहाँको हावापानी सुनेका छौँ, त्यहाँको वनस्पति जीव जन्तुहरूलाई होइन त्यहाँको दृश्यावलोकनको कुरा सुनेका छौँ, हेर्न चाहन्छौँ, हामी अवश्य पनि तपाईँलाई कन्ट्याक्ट गरौँला। आज समय दिनुभयो र बाबुको बर्थडेको दिन एउटा राम्रो शुभकामना गीत हामीले छानेका छौँ, तारा देवीले गाउनुभएको यो गीत राख्दै अहिले मैले बिदा लिएँ है त, थ्याङ्क यू सो मच।
1: धन्यवाद दाजु।
2: नमस्कार।
0: गाउँघरमा पनि हाम्रो सन्देश सबै ठिक छ भनेर सुनाइदिनुहोस् है त। नमस्कार नमस्कार
1: बाय बाय।
0: ओके, देवेन्द्र खर्तीजीसँग हाम्रो कुराकानी थियो। उहाँ चाहिँ ढोरपाट नजिक हुनुहुन्छ र बाबु उहाँको छोरा किओ जेलाको सदस्य अहिले बेलायतमा ओल्डर सर्टतिर हुनुहुन्छ। ख्यारे होइन, उहाँको नाम हो तुफान खर्ती। 3044533 आर्मी नम्बर। ओके, अब प्रमोसन हुने बेला भयो जस्तो लाग्यो मलाई। हाम्रो शुभकामना छ भन्दै पहिला गीततर्फ जाउँ है त।
1: Thank you.

0: SBS गोर्खा रेडियो हो।
1: हजुर, बिएबिएस गोर्खा रेडियोको प्रस्तुति प्रतियोगिता सन्देश यहाँ सुन्नुहुन्छ। भर्खरै तपाईँले केही क्षणको विश्राममा बहिनी, अब ब्रेक पछि सबभन्दा पहिला हामी कहाँ जाने त बहिनी, तपाईँ नमस्कार त भन्नै पर्यो होइन?
2: एकदमै पुनः स्वागत, त नमस्कार गर्छु, म हुनिसा गुरुङ। र अब यो छोटो विश्राम पछि भने छोटकरीमा हामी ठेगाना भन्छौँ दाजु, त्यसपछि हामी छिरो फानो गर्नुपर्छ है।
1: केको लागि झगडा परेछ राम्रो?
2: गत हप्ता हामीले प्रश्न राखेका थियौँ, एकदमै सजिलो प्रश्न भनेर भन्नुभएको थियो हाम्रो प्रोग्राम मह दिदीले। यसपालि उहाँले पनि प्रश्नको उत्तर मिलाउनु भएको छ। त्योभन्दा अगाडि हामी छोटकरीमा ठेगाना भन्छौँ। कार्यक्रम परदेशीको सन्देश, बिएबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। इमेल आइडी छ bfbsgorkha@bfbs.com। सम्पर्क नम्बरहरू छन् 54 28 055 54 33 364 र 54 33 930।
1: ठेगाना यही हो भने तपाईँलाई कुनै कुनै श्रोताले के सजिलो प्रश्न भयो कि उहाँलाई गाह्रो चाहियो अरे सोध्नुहोस् है।
2: हजुर हजुर, प्रभातले चाहिँ गाह्रो प्रश्न दियो भने अलिकति हामी सक्दैनौँ भन्नुहुन्छ।
1: ए ल ल, अलिकति तपाईँलाई पनि टार्गेट गर्छौँ नि हामी।
2: हजुर हजुर,
1: ओके, ठेगाना दिनुभयो। अब नयाँ नयाँ श्रोता आउनुहुन्छ होला, आज हामीले सरप्राइजको रूपमा होइन बुवालाई ल्यायौँ, तर श्रीमती पनि ल्याउन खोजेको, तर उहाँ चाहिँ अलिक व्यस्त हुनुभयो, कुनै दिन ल्याउँला है बहिनी
2: होइन।
1: अब हामी पहिला प्रश्न भनौँ अनि उत्तर दिने को को हुनुहुन्छ भन्नुहोस् त।
2: हजुर हजुर, हामीले 7 श्रोताले उत्तर दिनुभएको छ दाजु, तर 7 चाहिँ 6 श्रोताले मिलाउनु भएको छ। अब उहाँहरू हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँके, त्यस्तै गरी हुन्छ भीम प्रसाद तिवारी भक्तपुर, त्यस्तै गरी हुनुहुन्छ प्रभा महत दिदी गङ्गोबुबाट, नरेन्द्र रिमाल हुनुहुन्छ स्याङ्जाका, अरुण नदी खत्री हुनुहुन्छ, र सरिता खड्काजी हुनुहुन्छ पासिकोट उज्यालो बस्ती नारायण थानबाट।
1: उहाँले प्रश्नको उत्तर मिलाउनु भयो।
2: हजुर दाजु,
1: प्रश्न के राखेका थियौँ?
2: हजुर, प्रश्न हामीले राखेका थियौँ, जस्तै हाम्रो हुन्छ नि यो मुहान सफा गर्ने होइन, जस्तै अब नदी नाला मुहान भयो, र कुन दिन हामीले विशेष गरी यो सफा गर्छौँ भनेर सोधेका थियौँ,
1: यो वर्ष कहिले परेको छ होइन, र यसको नाम पनि के हो भनेर सोधेका थियौँ होइन।
2: हजुर, उहाँले भन्नुभएको छ नाम भने सिठी नख, नेवार भाषामा होइन, नेपाल भाषामा भन्नुपर्छ, त्यस्तै गरी यो चाहिँ ज्येष्ठ शुक्ल पक्षमा भनेर भन्नुभएको छ उहाँले।
1: ओके, त यसपालि परेको चाहिँ जुन 20 होइन, असारको 6 गते।
2: हजुर हजुर,
1: हो र?
2: हजुर दाजु,
1: भने त गइसक्यो क्या रे?
2: यो गइसक्यो, यो 2083 सालको चाहिँ गइसक्यो।
1: गइसक्यो
2: हजुर,
1: त्यो आशा गरौँ आफ्नो इनार कुवा होइन, विशेष गरी पानीको मूलहरू जहाँ हामीले चाहिँ पनि भनौँ न अब पानी हाम्रो जीवनदायी एलिमेन्ट भनौँ होइन, लाई चाहिँ हामीले ध्यान दिन्छौँ। यो हाम्रो एकदमै पुरानो कल्चर हो, सेती नख नेवार समुदायको परम्परागत पर्व हो, जसले मनसुनको अन्त्यलाई पनि सङ्केत गर्छ रे बहिनी। तर मनसुन सुरु भएको छ यसपालि के हो होइन, यस अवसरमा सडक ढुङ्गे धारा इनार तथा अन्य पानीका स्रोतहरू सफा गरिन्छ, र स्वास्थ्य तथा समृद्धिको कामना गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरू गर्ने गरिन्छ। त्यसको लागि धेरै यो कम्युनिटी नै इन्भल्भ हुन्छ क्या बहिनी होइन। सिथि नख या नखा के भनिन्छ, सही उच्चारण के होला, हाम्रो श्रोताले हामीलाई सुधार गर्नुहुन्छ होला भन्ने आशा गरौँ। र अब छिनोफानो गर्ने प्याला भयो होइन, सबैलाई पुरस्कार दिन सकिन्न, एकजनाको आयो भनौँ न, नाम आउँछ होला, तपाईँले सबैको नाम चिट्ठा बक्समा हाल्नु भएको छ।
2: हजुर दाजु, मैले राखिदिएको छु, र विशेष गरी हाम्रा पुराना पुराना श्रोताहरूकै नाम छ होइन, नयाँ श्रोताहरूले भाग लिनु भएको छ होइन, हामी चाहन्छौँ नयाँ श्रोताले पनि भाग लिनु होला।
1: ओके, बेलायतको यो सप्ताहव्यापी जुन चाहिँ हुन्छ नि छिनोफानो, त्यहाँ चाहिँ राइस कुकर हाल्नुहुन्छ होइन नामहरू, हामी केमा हाल्छौँ, पेन होल्डरमा हाल्छौँ होइन। ओके, पेन होल्डरको आवाज सुनाऊ, ल मैले एउटा ड्रम रोल पनि सुनाएँ, के नाम निकालेँ मैले, आँखा चिम्लेर कसको नाम आयो मलाई थाहा छैन, मै खोलिदिउँ। ओहो, कहाँ हो यो, जातिर पो गयो त, तपाईँको गाउँतिर पो गयो त बहिनी, नरेन्द्र रिमालजी पर्नुभयो, उहाँलाई धेरै बधाई छ। र तालीको गटगटाट पनि सुन्नुभयो, हाम्रो शुभकामना छ, बधाई छ सबभन्दा पहिला, अल द बेस्ट होइन। र अर्को फेरि प्रश्नको जवाफ लिएर आउनुहुन्छ होला, फेरि जित्नुहुन्छ भन्ने हामी आशा गरौँ।
2: जे होस् हाम्रा श्रोताले भाग लिनुभयो नि दाजु, उहाँहरू सबै सबैलाई धन्यवाद पनि भन्छौँ।
1: हो नि, किनभने उहाँ मेरो नाम आउँछ कि भनेर पस्नु भएको थियो, आज मेरो हात चाहिँ स्याङ्जातिर गयो बहिनी। अब अगाडि बढौँ त।
2: हुन्छ, अब हामी अन्ततिर आइसकेका छौँ र अन्तिम श्रोताको पत्र मेरो हातमा परेको छ दाजु, र उहाँले चाहिँ समर बार्बिक्यूको बारेमा पनि यहाँ कुरा गर्नु भएको छ। गत हप्ता पनि उहाँले लेख्नु भएको थियो र एकदमै नियमित श्रोता हुनुहुन्छ, पोखरी कान्छा दाजु। उहाँको नाम हो राजेन्द्र बान्तवा राई।
1: के भन्नुहुन्छ राई सर?
2: फिल्म लन्डनबाट हामीले लेख्नु भएको छ र भन्नुहुन्छ, सर्वप्रथम त हार्दिक धन्यवाद परदेशीको सन्देश सञ्चालक सञ्चालिका ज्यूहरूप्रति, किनभने उहाँहरूले मेरो सन्देश लगातार प्रसारण गरिरहनु भएको छ भन्नुभएको छ। बिएफपिएस गोर्खा रेडियो नेपालका प्रमुख तथा सञ्चालक श्रदय दाजु, विनोद दश खड्काज्यू, त्यस्तै गरी कार्यक्रम प्रस्तुता निशा गुरुङ बहिनी, आदरणीय सुषन बालाजी र मीना थापा बहिनी लगायत कार्यरत सम्पूर्ण कर्मचारीहरूमा एकमुष्ट अभिवादन भन्नुभएको छ दाजु।
1: यहाँलाई सबैको तर्फबाट धन्यवादको साथमा नमस्कार फर्काएँ मैले, होइन मित्रले पठाउनु भएको छ। त्यसले गर्दाखेरि राजेन्द्रजी, तपाईँको सम्पूर्ण परिवारको नाम त हामीलाई मोटामोटी कन्टै छ अरे, होइन है, उहाँले कसैलाई नछुटाई लेख्ने गर्नुहुन्छ त्यो पनि जरुरी छ। र नयाँ नयाँ साथीहरू बनाएका साथीहरूलाई पनि सम्झना गर्नुहोस्। फेसबुकका साथीहरू थुप्रै हुनुहुन्छ होला नि?
2: हजुर हजुर, उहाँको त धेरै छ नि, फेरि फेसबुक आइडी पनि टन्डै छ उहाँको,
1: हो र
2: चारवटा छ।
1: ओके, जे होस् के लेख्नु भएको छ यसपालि?
2: हजुर, उहाँले चाहिँ कृषक बन्धुहरूलाई पनि सम्झनु भएको छ है, सम्पूर्ण कृषक ज्यूहरूलाई धान दिवस तथा असार पन्ध्रको शुभकामना। असार पन्ध्र गते दही चिउरा खाने चलन थियो र आज भोलि पनि खाने चलन छ या छैन थाहा भएन भनेर चाहिँ भन्नुभएको छ।
1: यो चलन त सधैँ हो नि, होइन, अनन्त अनन्त कालसम्म, इटर्निटीसम्म, होइन, किनभने हाम्रो कल्चर, संस्कार, संस्कृति भने चाहिँ तपाईँ हामीले नै जोगाउनु पर्छ। तपाईँ विदेशमा हुनुहुन्छ त्यही पनि त दही चुराको बारेमा कुरा गर्नुहुन्छ, होइन। हामी काठमाडौँमा छौँ, यसपालि धान रोप्दै दही चुरा खाने हाम्रो प्लान छ, उहाँ मैले सुरुमा भने, किनभने हाम्रो नयाँ जेनेरेसनलाई हामी को हौ, हाम्रो कल्चर के हो सिकाउनु पर्यो नि त बहिनी, होइन, अनि दही चुराको भ्यालु के हो त बुझ्नु पर्यो नि त, होइन, त्यो बुझाउन तपाईँ हामी सबैको एउटा चाहिँ जिम्मेवारी र दायित्व पनि हो नि त।
2: एकदमै हजुर, अहिलेको जेनेरेसनलाई चामल त हुन्छ, भात त खाइन्छ, तर त्यो चामल कहाँबाट आउँछ त्यो नै थाहा छैन,
1: हो नि,
2: प्र्याक्टिकली हामीले गरेर देखाउनु पर्ने हो।
1: दुध कहाँ भन्दाखेरि बच्चाहरूले कहाँ भन्छन् थाहा छ बहिनी?
2: पसल
1: नेपालमा पसलबाट बेला सुपर मार्केट भन्छ, होइन,
2: हजुर, हो एकदमै हजुर। अब उहाँले युकेको समरको कुरा गर्नु भएको छ।
1: ओके,
2: युकेमा समर हलिडे अथवा भनौँ गर्मीको बिदा सुरु हुँदैछ अनि गर्मी पनि निकै बढेको छ र हामी किरात राईहरूको उभौली चाड पनि लगभग मनाइसकेको छ र हामी लन्डनवासीले यही 28 तारिक अथवा भनौँ यो आइतबारको दिन जब हाम्रो यो कार्यक्रम प्रसारण हुन्छ दाजु, यो दिन भने अन्तिम बिदाई गर्दैछौँ करिब 1 वर्षको लागि, किनभने हामी युकेमा उधौली चाहिँ मात्र पूजा गरी दिवंगत पुर्खाहरूलाई सम्झने गर्छौँ, किनकि बाहिर खुल्ला तरिकाले मनाउन गाह्रो हुन्छ जाडोले भन्नुभएको छ। उधौलीमा त जाडो हुन्छ है, है, यो सन्देश अनियर हुने दिन हामीले यस वर्षको उभौलीलाई बिदा गर्दै गरेका हुनेछौँ भन्नुभएको छ। मलाई साह्रै मनपर्ने देशभक्ति पुरानो एक कालजय गीत सुनाउन चाहन्छु र गीतको बोल छ सैथरी बाज एउटै ताल। आज यो गीत सुन्न अनि सुनाउन चाहन्छु र सम्झनामा मेरो जीवन साथी रमा पुमा राई लगायत मेरा परिवारहरूमा यो गर्मीमा शीतल छहारीको साथमा माया छ। भोजपुर वासिङ गाउँमा बस्नुहुने जेठा दाजु ज्ञान बहादुर र भाउजूमा सेवा, सुनसरी झुम्कामा बस्नुहुने भाउजू कमलालाई सेवा, त्यस्तै गरी सबै परिवारहरूलाई सम्झना छ। चिसापानी खोटाङमा बस्नुहुने ससुरबुवा लगायत सबै परिवारमा साइन अनुसारको अभिवादन छ। वासिङ गाउँका गाउँले त्यस्तै गरी भोजपुर खोटाङ र धरानवासीहरू, बिएफपिएस गोर्खा रेडियोमा कार्यरत सबै कर्मचारीहरू, त्यस्तै गरी युकेमा हुनुहुने मेरो काका दाम बहादुर राई अनि परिवार, चिरन कुमारी राई अनि परिवार, त्यसै गरी रविन राई, जय कुमार राई, प्रेम बहादुर राई, शिवदोष राई र यस लोकप्रिय कार्यक्रम सुनेर बस्नुहुने सबै सबैलाई मेरो सम्झना छ। अन्तमा सधैँ मलाई सम्झने र मैले पनि सम्झिरहने नामहरू छन् शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, सरिता स्वरूप, निला चामलिङ, दर्पण देविका रुदुम, सङ्गीता बायुङ राई, सुनिता पुनेनु, त्यस्तै गरी गौतम बान्तवा, छवि थापा, प्रेमरोज गुरुङ, युक्त प्रसाद श्रेष्ठ, अरुणी खत्री, रमिला बान्तवा, सुनिमा राई, सिसम बान्तवा, विनिता सुनवार, शेर्पिनी कान्छी, अमर निर्दोष, ओमणि सापकोटा, राजाराम रायमाझी र काली बहादुर तामाङ भनेर चाहिँ भवदीय राजेन्द्र बान्तवा राई पोखरी कान्छा भनेर उहाँले आफ्नो पत्र पुरा गर्नुभएको छ दाजु।
1: फेरि लेख्नुहुन्छ होला भन्ने आशा गरौँ। र चाडपर्वको कुरा गर्नुभयो, चाडपर्व आउँछन् जान्छन् होइन, अब विभिन्न ठाउँ अनुसारको चाहिँ मनाउने चलन पनि छ, आफ्नो त्यो बन्दोबस्त पनि गर्नु पर्यो, अरूलाई फेरि आफ्नो चाडपर्व भन्नु अलिक डिस्टर्ब गर्नु पनि भएन होइन बहिनी, र डिस्टर्ब होला त्यसले गर्दाखेरि यो सबै कुरा ध्यान दिनुपर्छ, विशेष गरी बेलायतमा, किनभने एउटा मल्टिकल्चरल सोसाइटी हो यो, र आफूले चाडपर्व जुन चाहिँ प्रकारले धेरै ठाउँमा मनाउनुहुन्छ र जिम्मेवार ठुलो हुन्छ यहाँहरूको अर्गनाइजरहरूको बहिनी, उहाँहरूले अर्गनाइज गर्ने र त्यतिकै पार्टी गरेर नाचगान गरेर छोड्नु हुँदैन, त्योभन्दा अगाडि बन्दोबस्तको लागि अग्रिमेन्ट पनि हुनुपर्छ होइन, जाँदाखेरि हामीले जस्ताको त्यस्तै छोड्छौँ होइन, बिग्रियो भत्कियो बनाउँछौँ, फोहोरहरूलाई सङ्कलन गर्छौँ र व्यवस्थित गर्छौँ, सङ्कलन गरेर छोड्ने मात्रै होइन व्यवस्थित गर्नुपर्छ बहिनी होइन, जाँदाखेरि दस्तुर अनुसारको हामीले पेमेन्ट गर्नुपर्ने छ, त्यो पनि हुन्छ, कुनै ठाउँमा पर्दैन होला किनभने कम्युनिटीको एरियामा कम्युनिटीलाई पनि एउटा सहुलियत हुन्छ कि बहिनी, तर के छ भने जस्तो तपाईँले लिनुहुन्छ त्यस्तै छोड्नुपर्ने एउटा रिक्वायरमेन्ट हुन्छ होइन, गर्दाखेरि धेरै आएको बेलामा, धेरै सहभागी भएको बेलामा कहाँ कहाँ टुटफुट हुन्छ बहिनी होइन, फेरि हेल्थ एन्ड सेफ्टीलाई यही पनि ध्यान दिनु पर्यो, लड्लान् होइन, अब चोटपटक लाग्ला भन्ने हिसाब पनि गर्नु पर्यो, गर्दाखेरि ठुलो व्यवस्था हुन्छ कि होइन, अब झन्डै हाम्रो गोर्खा कप अस्ति

0: यहाँबाट मात्र होइन कि युरोपबाट पनि आउनुहुन्छ क्या बहिनी, होइन? एउटा भव्य मेला हो, कताखेरि त्यसको आयोजकहरूको ठुलो जिम्मेवारी हुन्छ र कतै भनौँ न अब हरेक चिजलाई ध्यान दिनुपर्छ, फुटबल खेलाउने हो, भलिबल खेल्नुहुन्छ दिदी बहिनीहरूले, होइन? एकदमै सिरियस हुन्छ क्या बहिनी, होइन? आफ्नो आफ्नो पल्टनलाई रिप्रेजेन्ट गरेर दिदी बहिनीहरू ट्रेनिङ पनि गर्नुहुन्छ, कोही त नेपालबाट खेलेका एक्सपर्टहरू दिदी बहिनीहरू नेसनल टिमका पनि हुनुहुन्छ बहिनी अघि, अनि अब पल्टनको लागि नेपाल कप ठुलो हो, गोर्खा कप हाम्रो समुदायको लागि ठुलो हो, त्यसले गर्दाखेरि नेपाली सम्पूर्णलाई गोर्खाली मात्र होइन आम नेपाललाई चाहिँ बेलायतमा जोड्छ क्या बहिनी,
1: होइन?
0: यो चाहिँ अब गोर्खा कप चाहिँ भइसक्यो, मेरो नम्बर हिसाबले चाहिँ त्यसलाई चाहिँ एकदमै राम्रो सम्पन्न गरिसक्नु भएको छ भने जुलाई 4 तारिकको दिन शनिबार पर्छ, त्यसमा रस्सी तान्ने, भलिबल खेल्ने, अरू अरू खानपानको व्यवस्था, अनेक अनेक भनौँ न अब इन्फर्मेसनका स्टलहरू आउँछ, गर्दाखेरि मोर इम्पोर्टेन्टली 2-3 दिनको विधामा उहाँहरूले चाहिँ यति रमाइलो गर्नुहुन्छ भनेर साध्य छैन क्या बहिनी, होइन? हाम्रो एकदमै शुभकामना र छुट्याउने हुन्न क्या बहिनी एउटा कुरा, बिएबिएस गोर्खा रेडियोले धेरै वर्षदेखि चाहिँ लाइभ फुटबलको फाइनलको प्रसारण गर्छ क्या बहिनी,
1: होइन?
0: त्यो दिन 2 कप हुन्छ, एउटा काठमाडौँ कप भने चाहिँ सिनियर भेटरन्सहरूको एउटा बिहानको गेम, अनि आफ्टरनुनको चाहिँ नेपाल कप पल्टन जुन चाहिँ सर्भिङ पल्टन छ त्यसको बिचको मारामार के बहिनी, होइन?
1: त्यसले
0: गर्दाखेरि हाम्रो रिक्रुट भाइहरू अस्ति जानुभयो नि ट्रेनी राइफलम्यानहरू क्याट्रिकबाट पनि आउनुहुन्छ त्यति परबाट, अनि उहाँले आफ्नो आफ्नो टाइकन्डो डिस्प्लेहरू देखाउनुहुन्छ, यसपालिको कार्यक्रम त्यस्तै होला भन्ने आशा गरौँ। र मोर इम्पोर्टेन्टली योगराज एन्ड द टिम, सिरिज बहिनी, रूपा राणा बहिनी, आशापुन बहिनी, सोनिया बहिनीहरू त्यहाँ चाहिँ तैनात भएर लाइभ प्रसारण गर्नुहुन्छ, ओके? त्यो चाहिँ यहाँ बसेर सुनौ है। यो जानकारीको साथ साथमा अब बिदा लिने बेला भयो।
1: हस्त
0: आदन श्रोताहरू, आज हामीले सिथि नखको बारेमा अलिक चर्चा गऱ्यौँ, एउटा चलन मात्र होइन यो हाम्रो परम्परा हो र यसले चाहिँ समाजलाई ठुलो ठुलो सन्देश दिन्छ, किनभने आफू बसेको गाउँठाउँ पुल पलैया ताल तलैयाहरूलाई चाहिँ सफा राख्नुपर्छ भन्ने सन्देश हो, त्यस कारणले हामीले सधैँ मान्नुपर्छ। तर त्यो त्यो दिन चाहिँ विशेष गरी होइन,
1: जुन
0: चाहिँ जुन 20 तारिकको दिन थियो, यानि असार महिनाको 6 गते भन्नुभयो होइन, र यसैमा सही उत्तर मिलाएर जित्नेलाई अन्तमा म धन्यवाद र बधाई भन्दै आजको लागि सञ्चालक विनोद विदाको आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, फेरि भेटौँ, नमस्कार।
1: हजुर, अर्को साता हामी प्रश्न लिएर आउनेछ श्रोता, र आज हाम्रा विजय श्रोता नरेन्द्र रिमाल दाजुलाई एकदमै बधाई तथा शुभकामना भन्दै धन्यवाद पनि भन्छु। हवस् त, नमस्कार, बाई।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म

0: 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
2: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
1: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
2: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाणपत्र अनिवार्य रूपमा लिनुपर्छ।
1: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
2: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
4: कहिले र कुन खोप लगाउने त?
3: 15 महिनासम्मका बाल बालिकाले
4: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, बिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, बिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
3: 12 महिनामा जाफनेस इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
4: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपीभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
3: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
5: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
6: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
5: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
6: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै वर्षातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
5: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
6: फोन नम्बर 542-13-59।
7: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
6: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
7: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
6: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, कक्षा बाह्रको परीक्षाफललाई लिएर उत्पन्न समस्या समाधान तथा ट्राफिक व्यवस्थापनको लागि राज्यका निकायहरूलाई समेत जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा बाह्रको नतिजा हतार हतारमा सार्वजनिक गरेर जस लिने होडमा पर्याप्त तयारी र गुणस्तर परीक्षण नगरिँदा उत्कृष्ट विद्यार्थीहरूको नतिजामा समेत नन ग्रेडिट देखिनु दुःखद भएको बताउनुभयो। सांसदहरूले इन्फा अनिश्चितकालको लागि फिफाबाट निलम्बनमा परेको विषयले राष्ट्रको प्रतिष्ठामा धक्का पुगेको र खेलाडीहरूलाई निरुत्साहित बनाएको भन्दै छिटो निलम्बन फुकुवाको लागि प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो। सांसदहरूले सड़क ट्राफिक व्यवस्थापन र सरकारी सेवामा लापरवाही भए राज्य तथा सम्बन्धित निकायलाई आर्थिक जरिवाना गर्ने कानूनी व्यवस्था ल्याउन सरकारसँग माग गर्नुभयो। यसअघि आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सिमानाका विषयमा दिएको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गर्नु भएको थियो। सभामुख डोल प्रसाद अर्यालले बैठक शुरू गरे लगतै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै आफ्नो स्थानबाट उठेर विरोध गर्नु भएको हो। बैठकमा सभामुख अर्यालसँग समय लिएर नेकपा एमालेका सांसद पुष्पराज कडेलले सीमा विवादबारे दिएको अभिव्यक्ति उप प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नै पर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रासोपाको महाधिवेशनबाट पारित भएको प्रस्तावले लोकतन्त्रको आधारलाई हल्याउने र षड्यन्त्र गर्ने गरी आएको बताउनुभयो। नेपाली काङ्ग्रेसका सांसद रेणुका काउचाले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति आधिकारिक राजनीतिक सन्देश हुने भएकाले प्रधानमन्त्रीले आफ्नो गरिमा जोगाउन र कूटनीतिक मर्यादामा सचेत रहनुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरुद्ध संसदमा जवाफ माग गरिरहेको बेला चितवन गएर स्पष्टीकरण दिने होइन भन्दै प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको राष्ट्रघाती अभिव्यक्ति कसरी राष्ट्रको हितमा थियो भनी प्रश्न गर्नुभयो। वर्षासँगै आएको पहिरोको कारण मेची राजमार्ग अन्तर्गत इलामको गोला खड्क राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ। गैराति इलाम नगरपालिका नौ स्थित माई खोलामा वर्षासँगै सडकमाथिबाट लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षमा ट्र्याक प्रणाली लागू गरेको छ। यस प्रणालीले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताको साथ सेवा उपलब्ध गराउने उद्देश्य राखेको अस्पताल प्रशासनले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो एक बजेको समाचार। अब केही बेर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानको हर्मुजल क्षेत्रमा पानामा झण्डा भएको एक पानी जहाजमा शनिबार ड्रोन आक्रमण भएपछि प्रतिक्रिया स्वरूप अमेरिकाले इरानमाथि नयाँ आक्रमण गरेको छ। अमेरिकाको केन्द्रीय सैन्य कमाण्डले व्यावसायिक ढुवानी विरुद्ध निरन्तर आक्रमण भएपछि प्रत्यक्ष प्रतिक्रियामा इरान लक्षित धेरै स्थानमा प्रहार गरेको जनाएको छ। यसरी आक्रमण र गोली हानाहानको घटनापछि अमेरिका र इरान दुवैले एक अर्कालाई युद्ध विराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहेका छन्। अब खेलकुद। लियोनल मेस्सीले वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै गोल गरेपछि अर्जेन्टिनाले फिफा विश्वकपको समूह जी अन्तर्गत जोर्डनलाई 3-1 पराजित गर्दै 100% जित सहित समूह विजेता बनेको छ। समूह जीको विजेता अर्जेन्टिनाले अन्तिम 32 चरणमा विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डीसँग प्रतिस्पर्धा गर्नेछ। जोर्डन भने समूह चरणबाटै बाहिरिएको छ। यसैबीच अमेरिका, मेक्सिको र क्यानाडामा जारी फिफा विश्वकप 2026 नकआउट समीकरण पूरा भएको छ। आज सम्पन्न समूह चरणको अन्तिम खेलसँगै सहभागी 48 देशबाट 12 समूहको शीर्ष दुई र 8 उत्कृष्ट तेस्रो टोलीसहित नकआउट पुग्ने 32 टोलीको टुङ्गो लागेको हो। विश्वकपमा युरोपबाट सर्वाधिक 13 टोली नकआउट चरणमा पुगेका छन्। यस्तै अफ्रिकाबाट 9, दक्षिण कोरिया अमेरिकाबाट 5, उत्तर अमेरिकाबाट 3 र एसियाबाट 2 टोलीले नकआउट चरणमा स्थान बनाएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हौस् त नमस्कार।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: अनि म चित्रकला चौहान।
0: कृषि पत्रिकाको सुरुमा कारोबार दैनिकमा छापिएको असार 15 एक अर्बको दही खपत हुने समाचार। यस वर्षको असार 15 देशभर करिब 75 लाख लिटर दही खपत हुने अनुमान गरिएको छ। यसको बजार मूल्य झण्डै 1 अर्ब रुपियाँ बराबर हुने नेपाल डेरी एसोसिएसनले जनाएको हो। असार 15 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 सँगै दही चिउरा खाने परम्परा पनि छ। बिहिबार आयोजित दही चिउरा प्रवर्धन तथा उपभोग कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रहलाद दाहालले दही तथा दुग्धजन्य पदार्थको खपत उल्लेखनीय रूपमा बढ्ने भएकाले दूध उत्पादक किसान, दुग्ध सहकारी र उद्योग प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउनुभयो। नेपाल सरकारले तय गरेको जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको एसोसिएसनले जनाएको छ। कार्यक्रममा सरकारी, सहकारी तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो। एसोसिएसनका अनुसार असार 15 दही चिउरा खाने परम्परा सांस्कृतिक अभ्यास मात्र नभई कृषि उत्पादन, श्रमको सम्मान, स्थानीय उत्पादनको उपयोग र सामाजिक सद्भावको प्रतीक हो। रोपाईको कठिन श्रमपछि दही चिउरा खाने चलनले कृषकलाई ऊर्जा प्रदान गर्नुका साथै सामूहिकता र सहकारीको भावना सुदृढ बनाउँदै आएको उल्लेख गरिएको छ। अध्यक्ष दाहालले गाउँघरमा प्रचलित रोपाई संस्कृतिसँग जोडिएका परम्परागत अभ्यास कर्मश लोप हुँदै गएको भन्दै यस्ता कार्यक्रम मार्फत नेपाली मौलिक संस्कृति र कृषि परम्परा नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको औल्याउनुभयो। उहाँका अनुसार दहीमा प्रोटिन, क्याल्सियम, भिटामिन बी लगायतका पोषक तत्व पाइन्छन्। दहीमा रहेका लाभदायी जीवाणुले पाचन प्रणाली सुदृढ बनाउन तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने भएकाले दही चिउरा स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण खाद्य संयोजन हो। एसोसिएसनले महीको महत्वबारे चर्चा गर्दै पछिल्ला वर्षमा परम्परागत महीको स्थान कृत्रिम तथा रासायनिक पेय पदार्थले लिन थालेको जनाएको छ। महीले पाचन प्रणाली सुधार गर्न, शरीरलाई शीतलता प्रदान गर्न तथा स्वास्थ्य प्रवर्धनमा सहयोग गर्ने भएकाले यसको प्रयोग बढाउनु पर्ने आवश्यकता औलाइएको छ। कार्यक्रममा जलवायु परिवर्तनका चुनौतीबीच कृषि तथा दुग्ध क्षेत्रलाई आधुनिक उत्पादनमुखी र दिगो बनाउन राज्य, निजी क्षेत्र, सहकारी तथा अन्य सरकारवालाहरूबीच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिइएको थियो। धान र दूध उत्पादनमा आत्मनिर्भरता हासिल नगरी समृद्ध नेपालको लक्ष्य पूरा गर्न नसकिने धारणा पनि राखिएको थियो। एसोसिएसनले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको उत्पादन र उपभोगलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनु पर्ने आवश्यकता औल्याउँदै नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिन सबै नागरिकलाई आह्वान गरेको छ।
1: त्यसै गरी नयाँ पत्रिका दैनिकमा प्रकाशित अर्को समाचार रहेको छ, खुले बन्द चिया उद्योग। भारतले नेपाली चिया निर्यातमा निरन्तर अवरोध गरेपछि बन्द भएका झापा र इलामका चिया उद्योग खुलेका छन्। उत्पादित चिया गोदाममै अड्किन थालेपछि इलामका 53 र झापाका 36 चिया उद्योग बन्द भएका थिए। परीक्षणको नाममा भारतीय टी बोर्डले पटक पटक अवरोध गर्दा अहिले चिया निर्यातमा समस्या देखिएपछि उद्योग बन्द भएका थिए। नेपाली चिया उत्पादक संघ र इलामको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले बिहिबारबाट चिया उद्योग खोल्ने निर्णय गरेका हुन्। इलामका चिया उद्योग 1 असारबाट र झापाका चिया उद्योग 4 असारबाट बन्द गरिएको थियो। सिजनमा चिया उद्योग बन्द हुँदा किसान मर्कामा परेको भन्दै एसोसिएसनले खोल्ने निर्णय गरेको हो। भारतीय चिया बोर्डले 1 मेदेखि नयाँ मापदण्डको नाममा लागू गरेको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर एसओपी नेपालबाट निर्यात हुने चियाको गुणस्तर जाँच अनिवार्य गरिएको थियो। भन्सारमा र टी बोर्डले दोहोरो परीक्षण गर्दै आएका छन्। परीक्षणको प्रतिवेदन आउन दुई संस्थाबाट फरक फरक समय लाग्ने भएका कारण भारत पठाएका चिया फिर्ता गर्नुपर्ने वा नष्ट गर्नुपर्ने अवस्था आएपछि अहिले चिया निर्यात ठप्प छ। तर 19 मेमा भारतको टी बोर्डले सूचना जारी गर्दै आन्तरिक खपत हुने चियालाई भने केही खुकुलो गरेको थियो। एसओपी एसोसिएसन गरेपछि ऱ्यान्डम नमुना संकलन गरेर परीक्षण गर्ने नयाँ नियम ल्याएको थियो। नेपाली चियालाई भारतले आन्तरिक खपतमै राखे पनि पुनः अवरोध खडा गरेको थियो। सरकारसँगको निरन्तर वार्तापछि चिया उद्योगीहरू उद्योग खोल्न सहमत भएका हुन्। सरकारले चिया क्षेत्रमा देखिएको समस्याप्रति चासो देखाएको र दीर्घकालीन समस्या खोज्ने उच्च स्तरीय कार्यदल बनाएकोले बिहिबारबाट उद्योग खोल्ने निर्णय गरिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले जानकारी दिनुभयो। सरकारले सकारात्मक कुरा गरेको छ, त्यही भएर हामीले बन्द गरेका चिया उद्योग खोल्ने निर्णय गरेका हौ। उनले भने, बल्ल उद्योग खुलेका छन्, केही दिनपछि भारत निर्यात हुन्छ, त्यो बेला अवरोध हुँदैन भन्ने आशा राखेका छौ। बिहिबार प्रधानमन्त्री कार्यालयमा सचिवालयसँग चिया उद्यमीले करिब 3 घण्टा वार्ता गरेपछि बन्द भएको उद्योग खोल्ने सहमति भएको हो। चियाको समस्या समाधान गर्न सरकारले कार्यदल समेत गठन गरिसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय टिमसँग सकारात्मक कुरा भएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कट्टेलले जानकारी दिनुभयो। प्रधानमन्त्रीको टिमसँग कुरा गर्दा सकारात्मक कुरा आएको छ, चियामा देखिएको समस्या समाधान गर्छौ भन्नुभएको छ। भारत निर्यातमा पनि सोमबार पछि केही हुन्छ भन्नुभएको छ, यसले हामीलाई आशावादी बनाएको छ। उहाँले भन्नुभयो, उहाँहरूले हामीलाई गुणस्तरीय चिया उत्पादन गर्नुहोस्, बजारको जिम्मा सरकारले लिन्छ भन्नुभएको छ, यसले हामीलाई उत्साहित बनाएको छ। नेपाल चिया उत्पादक संघले प्रधानमन्त्री कार्यालयमा बुझाएको माग पत्रमा प्रधानमन्त्री कार्यालयले चिया क्षेत्रमा देखिएका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै यथाशीघ्र कूटनीतिक तथा प्रशासनिक पहल थाल्ने आश्वासन आएकोले उद्योग खोलिएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य राज पराजुलीले जानकारी दिनुभयो।
0: त्यस्तै यो वर्ष वर्षायाममा खडेरीको सम्भावना रहेको र आवश्यक मात्रामा पानी नपरेमा धानको विकल्प के हुन सक्छ भन्ने बारे कान्तिपुर दैनिकले समाचार छापेको छ। झण्डै एक साता ढिलो गरी 5 असारमा नेपाल भित्रिएको मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ। कोशीको सम्पूर्ण भूभाग, मधेस, बागमती, गण्डकीका केही भूभाग र लुम्बिनीको पूर्वी भूभागका थोरै स्थानमा मनसुन प्रवेश गरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ। विभागका अनुसार यो मनसुन 18 जेठदेखि 14 असोजसम्म देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढिरहने सम्भावना रहेको पनि विभागको अनुमान छ। कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका अधिकांश भूभाग, मधेसका पूर्वी भूभाग र कोशीका दक्षिणी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको विभागको भनाइ छ। सुदूरपश्चिमका अधिकांश भूभाग, मधेसका पश्चिमी भूभाग र कोशीका मध्य भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 45-55% छ। त्यसै गरी कर्णालीका उत्तरी भूभाग तथा कोशीका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना 35-45% छ। देशका बाँकी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 35-45% छ। विभागका अनुसार अधिकतम तापक्रम भने देशभर सरदर भन्दा बढी हुने सम्भावना छ। सुदूरपश्चिमका उत्तर पूर्वी भूभाग, कर्णालीका उत्तरी, लुम्बिनीका पश्चिमी, गण्डकीका उत्तर पूर्वी तथा दक्षिणी बागमतीका पश्चिमी, मधेसका पूर्वी तथा पश्चिमी र कोशीका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना 55-65% छ। कोशीका मध्य भूभाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी रहने सम्भावना 35-45% छ। देशका बाँकी भूभागमा सरदर भन्दा बढी तापक्रम हुने सम्भावना 45-55% छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले मौसमी पूर्वानुमानलाई दृष्टिगत गर्दै धान खेतीमा आधारित मौसम सल्लाह बुलेटिन सार्वजनिक गरेको छ। यसपटक विश्व मौसम संगठन र दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्चले सार्वजनिक गरेको प्रक्षेपणले पनि यस वर्ष दक्षिण एसियामा औसत भन्दा कम वर्षा हुने आकलन गरेको छ। पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो र हिन्द महासागरको अवस्थाले नेपालको मनसुन ऋतुको जलवायुमा प्रभाव पार्ने विभागले जनाएको छ। मार्कले यस वर्ष कम वर्षा हुने सम्भावना रहेको भन्दै कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने धानका जात छनौट गर्न किसानलाई सल्लाह दिएको थियो। नेपाल कृषि अनुसन्धान परिषद नार्कले राधा 4, राधा 12, हरदिनाथ 1, घैया 3 र खडेरीमा पनि राम्रो फसल दिन सक्ने सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, सुक्खा धान 4, सुक्खा धान 5, सुक्खा धान 6, बहुगुणी धान 1 र बहुगुणी धान 2 छनौट गर्न किसानलाई आग्रह गरेको छ। वर्षा अनियमित हुन सक्ने भन्दै आकाशे पानी संकलन र पोखरीमा पानी जम्मा गर्न पनि नार्कको किसानहरू समक्ष आग्रह छ। खडेरी नै पर्यो भने धानको विकल्पमा मकै, बोडी, मास, रहर, कोदो र फापर लगायत बाली छनौट गर्न पनि नार्कले आग्रह गरेको छ।
1: कृषि पत्रिकाको अन्त्यमा जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ आगामी सोमबार अर्थात् असार 15 गते मनाइने 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको सन्दर्भमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटासँग गरिएको संक्षिप्त कुराकानी
2: यहाँहरूले यो धान दिवसमा जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि जुन नारा तय गर्नु भएको छ नि,
3: हजुर,
2: यो नाराको सान्दर्भिकता के हो?
3: हामीलाई चाहिएको बेलामा पानी आएको छैन, हामीलाई नचाहिएको बेलामा चाहिँ पानी परेको छ, तापक्रम चाहिँ बढ्दै गइरहेको अवस्था छ। यस्तो अवस्थामा चाहिँ हामीलाई विशेष गरिकन जेठको अन्तिमबाट चाहिँ हाम्रो मनसुन चाहिँ सुरु हुनुपर्ने, वैशाखबाट नै धेरै पानी पर्न सुरु भयो र अहिले प्रिडिक्सन के भइरहेछ भने असार र साउनमा चाहिँ कम पानी पर्छ भन्ने चाहिँ त्यो किसिमको चाहिँ प्रिडिक्सन पनि आएको छ। अब यस्तो अवस्थामा हाम्रो यो चाहिँ एउटा राष्ट्रिय अर्थतन्त्रलाई ठुलो टेवा पुर्याउने बाली धान, यसले चाहिँ जिडिपी एउटा चाहिँ कुलग्रास्त उत्पादनमा पनि राज्यको ठुलो योगदान पुर्याउने चाहिँ बाली र सदियौँदेखि पुर्खादेखि नै खेती गरिँदै आएको बाली र हाम्रो खानामा बिहान पनि बेलुका पनि हामीले चाहिँ खानुपर्ने चिज र एउटा राष्ट्रिय सुरक्षा खाद्य सुरक्षाको चाहिँ हिसाबले असाध्यै महत्त्वपूर्ण बाली धान चाहिँ हामीले समयमा लगाउन सकेनौँ भनेदेखि चाहिँ यसको उत्पादन घट्छ, यसले चाहिँ हाम्रो खाद्य सुरक्षा र राष्ट्रिय सुरक्षालाई चाहिँ असर गर्छ। त्यस कारणले गर्दाखेरिमा चाहिँ यो हाम्रो जलवायुसँग हामीले कसरी बचाउने र जलवायुलाई कसरी छल्ने र त्यो जलवायु जस्तो जलवायु हुन्छ, हामीलाई जलवायु भन्ने बित्तिकै तापक्रम रेनफल ह्युमिडिटी यस्ता कुराहरू कस्तो जलवायु चाहिँ धान लगाउने समयमा चाहिँ हामीलाई उपलब्ध छ त्यही अनुसारका बालीहरूको विकास गर्नु पर्यो, त्यही अनुसारको प्रविधि हामीले चाहिँ किसानहरूलाई दिनु पर्यो, प्रविधि हामीले विकास गर्नु पर्यो। त्यस्तो धान लगाउन सकिन्न भने त्यसको अल्टरनेट बाली के हुन सक्छ? यदि हामीले धान लगाउन सकेनौँ भने त्यहाँ कोदो हुन्छ कि अरू फापरहरू हुन्छ कि अथवा अन्य कुनै चाहिँ कोसे बालीहरू हामीले लगाउन चाहिँ सक्छौँ कि मासहरू मस्याङहरू होइन, त्यसपछि गएर हामीले चाहिँ मुसुरोलाई नै हामीले अर्ली लगाउन सक्छौँ कि होइन, यस्ता यस्ता कुराहरूको बारेमा चाहिँ अब हामीले छलफल गर्नुपर्ने आवश्यकता छ र यसमा चाहिँ काम पनि भइसकेको छ र हाम्रो नेपाल कृषि अनुसन्धान परिषदले पनि यसमा चाहिँ थुप्रै प्रविधिहरू जातहरू जो चाहिँ एकदम सुक्खा सहन सक्ने किसिमका जातहरू सुक्खा सिरिजका जातहरू चाहिँ निकालिसकेको अवस्था छ र यो डुबान सहन सक्ने खालका जातहरूको पनि विकास भएको छ, त्यस्ता खालका चाहिँ प्रविधिहरू विकास भएका छन् र हामीले चाहिँ यदि धान लगाउन सकिएन भने हामीले खेत बारी चाहिँ बाँझो राख्नुहुन्न, त्यसको अल्टरनेट बालीमा पनि हामी जानुपर्ने अवस्थाहरू हुनसक्छ र यही सन्दर्भलाई यदि हामी चाहिँ नर्मल प्याटर्नमा चाहिँ रेनफल भइदियो भनेदेखि हामीलाई समस्या हुन्न। नर्मल प्याटर्न भन्नाले असार र साउन भदौ हामीलाई चाहिँ 3 महिना लगातार पानी परिदियो भनेदेखि हामीलाई समस्या हुन्न, हाम्रा मूल फुट्ने, त्यसपछि गएर हाम्रा खोला नालाहरू बढ्ने, हाम्रो कुलोहरूमा पानी चल्ने त्यस्ता किसिमका चाहिँ अवस्था आइदियो भनेदेखि त हामीलाई समस्या हुन्न। यदि हामीलाई चाहिँ खडेरी परिदियो, हामीले धान रोप्न पाएनौँ भनेदेखि चाहिँ हामीलाई समस्या हुन्छ, त्यस्तो अवस्थामा चाहिँ हामीले अल्टरनेट बालीहरू अथवा चाहिँ यही खडेरीलाई सहन सक्ने खालका जातहरूमा चाहिँ हामी जानुपर्छ। पहिला घैया चाहिँ असाध्यै धेरै राम्रो हुन्थ्यो, पहाडका टार बेसीहरूमा हामीले घैया लगाउन चलन थियो, बिचमा चाहिँ त्यो हरायो, यो रेनफल प्याटर्नकै कारणले गर्दा हरायो। किन हरायो भने चैत वैशाखमा चाहिँ राम्रो पानी पर्थ्यो, पहिला 20-22 वर्ष अगाडि चैत वैशाखमा राम्रो पानी पर्थ्यो, त्यतिखेर चाहिँ घैया लगाउँदा राम्रो उम्रिने राम्रो फस्टाउने हुन्थ्यो, त्यतिखेर पानी परेन, अहिले फेरि पर्न थालेको छ, अहिले फेरि मान्छेहरू चाहिँ घैयामा बढी आकर्षण भएको पाएका छौँ। र अर्को चाहिँ हामीलाई सम्भावना के छ भने हाम्रो नेपालको लागि अपुग धान भनेको लगभग 8 लाख मेट्रिक टन हो र अझ हाम्रो चाहिँ चिउरामा पनि हाम्रो चाहिँ धान धेरै युज भएको हुन्छ, चिउरालाई चाहिँ हामीले गणना गरेको हुँदैनौँ खासै, हामी धान चामललाई मात्रै हेरिरहेका हुन्छौँ, चिउरामा पनि धेरै धान जानी भएको हुनाले हामीले चाहिँ अहिले लगभग धान चामल चाहिँ हामीलाई 8 लाख मेट्रिक टन चाहिँ पुग्दैन भन्छौँ। यो जलवायुसँग मिटिगेट गर्नको लागि हामीले चैते धानमा पनि हामीले जान सकिन्छ, हामी यदि इरिगेसनको चाहिँ फेसिलिटी हामीले गर्न सक्यौँ, डिप बोरिङहरू गर्न सक्यौँ, बोरिङहरू गर्न सक्यौँ भने हामी चैते धानमा पनि हाम्रो क्षेत्रफल बढाउन सकिने र चैते धान मैत्री बालीहरूको विकास गरेर छोटो अवधिको लागि पाक्ने जातहरूको विकास गर्न सक्यौँ भने हामीले चैते धानमा गएर भए पनि हामीले चाहिँ देशको जुन टार्जेट हो त्यसको उत्पादन र उत्पादकत्व त्यसलाई चाहिँ मिट गर्न सकिन्छ जस्तो लाग्छ।
2: हाम्रो देशमा चाहिँ धान उत्पादनको समग्र अवस्था चाहिँ कस्तो हो?
3: 2-3 वर्ष अगाडि हामी 14,50,000 हेक्टरमा चाहिँ धान खेती गरेर थियौँ, अहिले लगभग 1 लाख हेक्टर घटेर 13,50,000 हेक्टरमा चाहिँ धान खेती भइरहेको अवस्था छ। उत्पादनको कुरा गर्दाखेरिमा हामीले 55,60,000 मेट्रिक टन चाहिँ धान उत्पादन हुन्थ्यो, त्यो पनि अहिले अलिकति घटेको अवस्था चाहिँ छ। अब हाम्रो उत्पादनले अहिलेको अवस्थामा लगभग 8-9 लाख मेट्रिक टन चाहिँ हामीलाई अपुग्छ, हाम्रो धेरै जसो 50-60 लाख पपुलेसन चाहिँ हामीले बाहिर छ भन्छौँ, त्यो सबै पपुलेसन चाहिँ जनसङ्ख्या चाहिँ नेपालमै आउने हो भने हामीलाई त धान त धेरै नै नपुग्छ, अहिले त हाम्रो धेरै पपुलेसन चाहिँ बाहिर छ, त्यति हुँदाखेरिमा पनि हामीलाई चाहिँ धान चाहिँ अपुग्छ र हामीलाई चाहिँ नपुग धान हो। हामीले चाहिँ के भनेको थियौँ भने 1 वर्ष अगाडि हाम्रो चैते धानको क्षेत्रफल चाहिँ 1 लाख हेक्टरमा छ, यो 1 लाख हेक्टरलाई अरू थप 2 लाख हेक्टर बनाउने, 8 लाख मेट्रिक टन चाहिँ हामीले 2 लाखमा गर्न सक्यौँ भने 8 लाख मेट्रिक टन चाहिँ धान उत्पादन गर्न सकिन्छ भन्ने चाहिँ प्रक्षेपण थियो। चैते धानमा पनि किसानहरूको चाहिँ आकर्षण घट्दैछ। चैत धानको किन घट्दैछ त भन्दाखेरिमा यसले चाहिँ बजार मूल्य राम्रो नपाउने, राम्रो फाइन कोर्स जातको चाहिँ विकास हुन नसकेको त्यति बेलाको लागि, रस रुगाउनु पर्ने, बर्खाको बेलामा काट्नु पर्ने, त्यो काटेर फेरि अर्को बर्खे धान लगाउनु पर्ने, त्यो झन्झटिलो भएको हुनाले किसानहरूले त्यति धेरै मन नपराएको र मकै बालीमा बढी आकर्षण भएको चाहिँ अहिले पश्चिमतिर त्यस्तो देखिन्छ। चैत

0: धानको क्षेत्रफल बढाउन सकिन्छ कि भन्ने एउटा आशा गरेका थियौँ। सशर्तमा पनि हामीले कार्यक्रम पालिकाहरूमा पठायौँ, त्यसबाट पनि केही सपोर्ट हुन्छ कि भन्ने आशा गरेका थियौँ। हामीले आशा गरे जति चाहिँ प्रतिफल चाहिँ हामीले पाउन सकेको छैनौँ र बर्खे धानलाई नै हामीले चाहिँ हाम्रा खेतबारीहरूलाई बाँझा राख्न नदिएर हामीले त्यसमै बढी चाहिँ जोड गर्नुपर्छ र हामीसँग चाहिँ थुप्रै जातहरू प्रविधिहरू चाहिँ विकास भइसकेको अवस्था छ, त्यसले गर्दाखेरिमा पनि हामीलाई चाहिँ सहयोग पुग्छ जस्तो मलाई लाग्छ।
1: हवस् त, आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित चित्रकला चौहान र म नरेश नेउपानी आज्ञा चाहन्छौ। नमस्कार।

0: Kiss Bonus Pal. भरपूर मनोरञ्जन सहित मात्र रु 979 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766666 सम्पर्क गर्नुहोस्।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाक, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँट।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

क्षेत्र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम वेब 792 किलो हर्जबाट बोलिरहेका छौँ।

यति बेला रेडियो नेपालबाट यहाँहरूलाई लोकगीतहरू सुनाइरहेका छौँ र यस क्रममा भर्खरै राख्यौँ मतिराज बमको स्वरमा रहेको यो लोकगीत र यसमा शब्द सङ्कलन थियो बसन्ती साईको। अब यहाँहरूलाई अर्को लोकगीत नै राख्दैछौँ यस क्रममा मधु छेत्री भरत शाहको स्वरमा रहेको यो लोकगीत र यसमा शब्द सङ्कलन रहेको छ मधु छेत्रीको।

हजुर, निरन्तर रूपमा यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका सारे भाकाहरू सुनाइरहेका छौँ। अब भने अन्तिम असारे भाका राख्दैछौँ यहाँ माझमा। सुनिता दुलाल किरण गौतमको स्वरमा रहेको छ भने किरण गौतमको शब्द सङ्कलन रहेको छ। यो असारे भाकापछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। अपराह्न 4 बजे सुन्नुहुनेछ समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
1: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 बहुमत र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। सभामा अर्थमन्त्री डाक्टर सोनी मुवागले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक 2083 र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 सभाबाट पारित भएको सभामुख डोल प्रसाद अर्यालले घोषणा गर्नुभयो। आर्थिक विधेयक 2083 सातवटा संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्रिय ऋण उठाउने विधेयकमाथि तीनवटा संशोधनको सूचना प्राप्त भएको थियो। दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर वाग्लेले स्वीकार गर्नुभएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनुभएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै अर्थमन्त्री डाक्टर सोनी मुवागले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले प्रस्तुत गरेको निजी विद्यालयको शुल्कमा 3% लाग्ने कर गरिब तथा निम्न आय भएका नागरिकलाई लक्षित नभई सार्वजनिक शिक्षा र स्वास्थ्य प्रणाली सुदृढ बनाउन ल्याएको बताउनुभयो। छलफलमा सांसदहरूले ऋणलाई खर्च गर्दा जिम्मेवार बन्नुपर्ने, पुँजी निर्माण र आर्थिक वृद्धिमा प्रयोग गर्नुपर्ने, ऋणलाई परिणाम दिने गरी मात्रै प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। यसै गरी प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 सदन समक्ष प्रस्तुत गर्नुभयो। बैठकमा सभामुख डोल प्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभयो। उपराष्ट्रपति राम साय प्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्धन र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उहाँले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताउनुभयो। शिक्षा क्षेत्रमा नवप्रवर्धनको कमी रहेको उल्लेख गर्दै उहाँले डिजिटल शिक्षा मार्फत त्यसको परिपूर्ति गर्नुपर्नेमा जोड दिनुभयो। शिक्षालाई अनुशासन, अनुसन्धान र नवप्रवर्धनसँग जोडेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलामको गोला खर्क राज दुवाली सडक खण्ड अवरुद्ध भएको छ। गैराती इलाम नगरपालिका 9 स्थित माई खोलामा वर्षासँगै सडकमाथिबाट लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। सडक अवरुद्ध भएपछि साना सवारी साधनका लागि एकतर्फी रूपमा आवतजावत गर्न सक्ने गरी पहिरो पन्साउने प्रयास भइरहेको प्रजीय ढकालले बताउनुभयो। लगातार लेदो सडकमा झरिरहेकाले ठूला सवारी साधन सञ्चालनमा ल्याउन भने केही समय लाग्ने उहाँले उल्लेख गर्नुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
1: *14#15# डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानको हर्मुज जल क्षेत्रमा पानामा झण्डा भएको एक पानी जहाजमा शनिबार ड्रोन आक्रमण भएपछि प्रतिक्रिया स्वरूप अमेरिकाले इरानमाथि नयाँ आक्रमण गरेको छ। अमेरिकाको केन्द्रीय सैन्य कमाण्डले व्यावसायिक ढुवानी विरुद्ध निरन्तर आक्रमण भएपछि प्रत्यक्ष प्रतिक्रियाका इरानमा लक्षित धेरै स्थानमा प्रहार गरेको जनाएको छ। यसै गरी इजरायलले लेबननमा गरेको पछिल्लो हवाई आक्रमणमा परि एकजनाको मृत्यु भएको छ। दिगो शान्तिको बाटो खोल्ने उद्देश्यले दुई देशबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको एक दिनपछि इजरायलले लेबननको दक्षिणी सहरले गरेको हवाई आक्रमणमा एकजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। भेनेजुएलामा भूकम्पमा परि मृत्यु हुनेको संख्या 1400 नागेको छ भने अझै हजारौँ मानिस बेपत्ता रहेका उद्धारकर्मीहरूले बताएका छन्। शक्तिशाली भूकम्प गएको तेस्रो दिन बितिसक्दा पनि यस्तो विपद सरकारले काम छिटो गर्न सकेको भन्दै आलोचना हुन थालेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्रेज आज कारागासको भग्नावशेषको एउटा बस्तीमा पुग्दा स्थानीयले नाराबाजीसहित विरोध गरिरहेको सञ्चार माध्यमहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय उद्धार टोलीहरू भत्किएका भवनहरूमा बाँचिएकाहरू खोज्ने स्थानीय प्रयासमा सामेल भएका छन्। एउटा तटीय राज्य वा सबैभन्दा बढी प्रभावित क्षेत्रमा पर्ने गर्दछ। र देशभर आगामी चार दिनभित्र मनसुन विस्तार हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनदेखि चार दिनभित्र गण्डकी लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन विस्तार हुने सम्भावना रहेको जनाएको छ। यससँगै देशभर मनसुन सक्रिय हुने अपेक्षा गरिएको छ। रेडियो नेपालबाट अपरान्न 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दी रेडियो नेपाल यिन ग्रीष्मा शेर्पाने शेर्वे केके साङ्ग्योर सेन्डोनाङ प्रतिनिधि सभाके आरिङ्की छोकदुला बजेट तङ क्यानेथिनी वतो पल्जोर विधेयक नितोङ गेजुग्या सुमतङ ग्यालुङ छावा दुदुप विधेयक नितोङ गेजुग्या सुम तेरेकी थुन्डामेतेमा थाकछोत छुङ्गा छोकदुला नोलोनपुर डाक्टर स्वर्णिम वाग्लेकी जगनाङ्गो पल्जोर विधेयक तङ ग्यालुङ नोरदुतुप विधेयक टोछोक तेमा थाकछोत छुङ्गुप छोकचो डोलप्रसाद अर्यालकी घोषणा क्यानङ्गो भिएन पल्जोर विधेयक कोला छुङ्गुक टोङ्गोला थेन्दुप छिवाकी कोला सुङ्लप नङ्गिन नोलोनपुर डाक्टर वाग्लेकी बजेट तेमा ग्याठल्की कोर्तिवा ग्यार्ग्या जब सुङ्क्वा लोनपो डाक्टर वाग्लेकी सुङ्की जगु प्रस्ताव नङ्ला गेर्की लोपचला गेकु तङ्ग दुतुप ग्याठल गेछा सुम सार्वजनिक लोपजुङ तङ्ग ठोतेन प्रणाली ल्यामो जबला खुर्नी वाउ सुङसुङ तुग्राङ क्याने छोकदुला छोकमितिवी विधेयकी कोर्ङी छुकी नङ्ला ग्याठल दुतुपको ला लोन गोतुप तम यातिवा सल्बो जोगौतङ ग्याठल्की कोर्तिवा मिमाङतिवी हाको क्याने हुङ्गो कोला सुङ्लप नङ्ग्वा छोकदुला ग्यालुङ्गु छावा दुतुप कोर्की विधेयक कोला छोकमितिवी छावाला डोसुङ तोङ्गो प्रिम्बला नासाम तङ्ने ल्यागेन खाक सेन्पो चिगौतङ पल्जोर नेताङ यर्गे जप तन्दोग्ला थगौ तेजिन छावाला हुङतङ हुङ्गो क्याने डोसुङ तोङ्गो कोला सुगेप नाङसुङ दि पर्लारङ प्रतिनिधि सभाकी आरिङ्की छोकदुला छोकमितिवी लम्ला दाप्योग्ला स्वरूप नेताङ न्युङमो जोगो चिन्टा चिङ्गिकी लोपटुक्तिवी रिजल्ट कि कोला थेन्दुप कलेतिवा तुछोलारङ मेता जोगो तङ ट्राफिक टरिकी तोन्दोग्ला ग्यालुङ्गु छोकपातिवी ल्याग्यान फेन्सेन्पो जोगो कोला सुङ्ला सुनाङसुङ तुराङ क्याने छोकमितिवी बिपी गेलामकी रोसी चाङबोला डिम्रोल तिवा जिन्क्योङ कितुब्ला काले वतुप तप्की यर्वी तुछोला डिम्डोलो दाप्योग्ला सोर्थोपो नेताङ हुङमी जुतुब्ला तुछोलारङ सुङकी खाक्सेन्पो चिने लाका किगो कोला सुङला सुनाङसुङ तुराङ क्याने प्रतिनिधि सभाकी आरिङकी छोकदुला गो जुतुप सिनाङ गोमला सिलोन बालेन्द्र साकी यम्बुताङ ग्याकर्की सन्साम कोला नगोप सुङलप कोला प्रतिपछि सोखी छोकमितिवी लानी गोकोल क्या नगोप प्रतिनिधि सभाकी आरिङ छोकदुला विधेयक जी जकोतङ तन्दाती विधेयक तिवी कोला टोङ्गो खि गोतोसङ सेन्क्वा सिङजिन सोन्पा रामसाई प्रसाद यादवकी जोन्दा तिवी नोजे लम्सो जब डब सिरुप्ती ग्यालखपकी जुगथम्बी नेताङ ल्यामो डब यन्दो सुङ्गा मदन भण्डारी मेमोरियल कलेजकी थेङ निसुङाकी लोखर हेन्जोम कप्ला आरिङको डिक्याउ ल्यारिम्ला सिङजिन सोन्पा यादवकी लक्सी एआईतङ जम्बुलिङ डेन्डुरकी तन्दी तुछोला जोङदा तिवी रङ्गी खिताङ नाताङतङ सिजु नाङसिन जम्बुलिङला मितिवी पला डेन्डुर खिगो सुङसुङ सिङजिन सोन्पा यादवकी आरिङकी तुछोला लाकी कोकप्तिरङ छोलुप मिन्दा क्यानी रङ्गी किखेउ लाकी शिला लाकी कोकप्तेरुप क्यान लोपजुङ किगो सुङ्क्वा नाङसी लोनपो सुदन गुरुङकी सानदेछुन सुङक्योप छोकपाला ख्यान्थोक माभिन क्यान बाह्र पर्साकी दाछ चिथम्बा सिनाङ लाक्पाकी सीमा नाकातिवा अनुगमन क्यानाङ्वा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी छोकचेन डुपा छुङसीमा चितवन्ने पथलैया फेउ नाङसित लोनपो गुरुङकी गुरुङ स्यार नोपगेलामकी पिलुवा ने जितपुर सिमारा उपमहानगरपालिकाकी बरहरवा शेख लेपोएन लोनपो गुरुङकी दाङ बिरगन्ज ताङ कारा पर्साकी सन्छाम नाकातिवा अनुगमन क्या नगभिएन तिरिम्बला लोनपो गुरुङकी पर्साकी अलौ अमरपट्टी जनकी टोल ताङ पन्चोका नाका फेमी सान्डे छुन मितिवा ताङ क्यान टुङ्गुसङ क्या नगभिएन तुग्राङ क्याने सिमारा नम्दु थाङला लोनपो गुरुङकी पर्सा ताङ बारकी जोङखी चो अधिकारी यम्बी कोर्सुङ मक्मी ताङ सशस्त्र मक्मीकी जोङखी चो तिवला केताङनी समथाङ खुलने हुङथोपुलाका मेलकपातिवा मेता जबला निर्देशन सङ्गुप सेन्क्वा सङ्घे चोम्देन के नाङ्गुप दासा लुम्बिनीला भुटान सुङ्की डोसुङ्ला जब भुटानी गोन्देकी सलोङ सिन्सीमा यम्बुताङ भुटान सुङ पर्ला छोरी ग्रिक्सुङ तेजेन टोछम टिग्रिल छुङ्गुप सेन्क्वा दाङ लुम्बिनीला डुपा छुङ्गुप थोरी मिस्तर्की छोकनिकर्की थुकथेतला यम्बुकी भुटानी पारो जम्बुलिङ नम्दुथाङताङ भैरवकी गौतम बुद्ध जम्बुलिङ नम्दुथाङ पर्ला श्री नम्डुङ जिन्क्यङ किदुप गल्क्वा रिक्सुङ टोछम तेजेन नागरिक उड्डयन लोनपो खड्ग राज पौडेलकी भुटानकी नाङसित लोनपो लियोनपे छिरिङला नम्डो जिन्क्योङ कितुप कोर्की प्रस्ताव जग्न गोभिएन ग्यालखाङकर्की कुछपतिवी पर्ला छोरी टोछम यर्ग्या जब रिक्सुङ तेजिन तम्जी ल्यामो जब कोला टुङ्गो सङ छुङ्गो सेन्क्वा
छिगेला लाका कि डपकोला क्याउ ठगेकी कोला छिगेला लाकी छोकपाला लोङ्गी सुङ्गाने सुन जङ्ने वतुप खम्जुतङ ङ्याम्सिपकी फाइल दिवा छल्ने टरिक तङ डिजिटलाइज कितुप लाका हुर्थक्याने खि वतुप सेनक्वा वैदेशिक रोजगार विभागकी सेतुप नाङसेन विक्रम लोङ्गी तङ्गप सुङ्गा तिन्ने चुन लाका माके तोतेरङ जङ वतुप खम्जु तेजेन ङ्याम्सिपको कि फाइल दिवा खाक सेन बोतिवा छल्ने टरिक कितुप लाका तन्दा डुपा छुङ्गुप सङ सेनक्वा लाकी तेमा तुछोरिङ बुने जुन क्युन फोको मितिओला टिम्बो ट्याङबो तङ फेन्सेन्पो सेवा तेरुब्ला रोग्राम कि थोपु रेवा क्यानक्वा जुम्लाकी सडक डिभिजन ल्याखुङकी कर्णाली गेलामुकी लामजप तन्दोग्ला ठेक्का थुन्द्रामा क्यानी लाकामा के तोतिरङ जङ्गोत ठेक्का

0: गेलादोमा गेलाबा मिला लुइनु निबारिनुन खाम्बमला निबा जेटलारी चेकेन मेन्दो ब्लिचुसेङि गेलाबा मि सिबाली छ थिना सिब लुइरो नेपाली बाबामला विषय वैदेशिक रोजगार बोर्ड लोनखाङ से पाङपमला लोनखाङला तथ्याङ्क अनुसार लामान गेलाबा मि गेलाबारे आखामना थेन लुइ अवस्था ज्याबा आतामा गेलाबा ग्लारिन सिबमी लामामराङपमला थेतापसे तिनी गणेश लामन क्रोबा गार्लाङ से ठुङ्न लाबा लुई समस्या दछाङ्न लाबारी गे लाबा मिसे खारङमा खारङमा ताम्रे विशेष ध्यान पिन्दो मुलम विषय वैदेशिक रोजगार बोर्ड लोनखाङ से वीर अस्पताल डिसेङमान खाबा टेलिमेडिसिन सेवाला मेडिकल अधिकृत डाक्टर सञ्जय धरेल थेनला बताम यदि लिटर सोम कि थुङ दोजी बिसाम तिलाई दुई खेसी खेसी आङिन तिलाई दुई नाङ्रेन थुङमा मिएन महत्वपूर्ण ताम्जातिल हिन्न बिसाम याङला लुइला याङसेन लामन च्यानलासे ख्याल्ला दोबमला दुई दुई क्वी थुङ्नु तोब मलाई बेबताम था मुना मुना हेर्नु याङसे दान्दे क्वी आथुङ्न तिला तालो बिबराङमा ताम मान्छे क्वी आथुङमा मिगा दिनु लामान मला थेरङ लाबारी ना आतब मला गे लाबा मिसेम झन लामान ध्यान पिन्दो ताम तिल मलाई बिसाम राङला लुइदा ज्याब सोसिन थानबारी नुन याङसे दुई फेदोब मला ओसेम याङला लुइदा तोदे क्वी थुङसे आपिनमा आङिन लामन क्रोबा गालाङरी गे लाबा मिसेम राङ स्वस्थता बारी नुन लामन सेला ख्याल लादोब मला याङसे लामा क्वी थुङमा हिन्से याङला गोरलाङ नुङला बिबताम मि खानु नाखा मला लामा क्वी थुङमा हिन्छे लुइरी काय नुन जनालासी सर्कुलेसन ताप मला क्वी लामा थुङमा हिन्छे याङला लुइला बेरान अङ्ग गदेसे जनालासी गेला बरी खाम मला थेतापसे चुरङमा ताम्रे याङ बेरान सचेत तबारी खाम्दोबा गाइमराङ बोला
1: खाडी युल बिबा हेन्से थेरिम लानन क्रोबा गार्लाङ ताबामुला थे फिरिनुन गेला प्रकृति अनुसार फिर्क्याप्नुन टिसी गे लातोबा तामेनुन थेबन खाबामुला फिर्क्याप दिनिरी गेलासी कोठारी दोखाबा लिचा एसिरी टिमा लाना राङबा मिगादे टिबा ग्लाग्याम रेबा दुइरी सिसी टिबा ताम कादेनुन लानन खाबामुला चु अवस्था रिजा खारङमा खारङमा ताम्री सावधानी लातोबा मुला ओम
2: एकदमै गर्मी ठाउँबाट पसिना पसिना भएको ठाउँ
0: लामन क्रोबा दिनिरी टुनुन टु खासी टिपा ग्लारी गेलासी तिरेमान सिमसिमा ग्लारी टिपा दुइरी जा याङला लुइदा लामान गारो तब मला थिराङलासी तिरेमान गार्लाङ तब ग्लाग्याम तिरेमान सिम्बा ग्लारी टिपा रे आतब मला थेतापसे तिरेमान सिमसिम्बा ग्लारी आटिना खाप्पे बिमा गाछ जा याङला लुइदा तोब तापक्रम सन्तुलन निथान भरी बाङ्ला तब मला अर्को महत्वपूर्ण तामतिल मला बिसाम राङदा था आतब ताम स्यान्दङ योइबा थिन राङसे सेबा ताम आसेब मिदा पाङसे पिन्दब मला जस्तो कि गल्फ युल्ल तामलाबा हिन्न बिसाम थेरी लामान नेपाली गदे ग्लागिग्रिन गेलासी चुक्रोबा थिन गार्लाङला ताम्ला सिटीमा गाई धोलो पाङमा राङमान गेलाबा ग्लारी मुबा रोग गदेसे गिक्से अर्को त तिलाई ताबाला पायन नुन रोला सिपिन दब मला गेलाबा ग्लारी खाजी बैन रोदा लामान टु खासी टिप मला खालाइ दा क्राङक्युर सिटी बमला बेहोस ताबारी छेप मला खालाइला लुइजा लामान सुखा ताप मला खाजी बैन खाला टु पोर खाप मला ताम्पाङ मरिन आखाम्बा थेन रुइबा खाबा राङमा लक्षण गदे माङजी बिसाम डाक्टर द हुन्दो बमला अथवा गन्ध पाङसम चुरङ चुरङ लादो बमला चुचु मान्छ दो बमला बिसिङसे पाङसे पिनमान खाबो ओसेम आखाममा मिदा खास तिल तब हिन्ना बिसी बेनन विवरण किन्सी जिम्माले छ थेमिसे तिरेरी गादे कुइ थुङ तब मुला गादे क्रोब ग्लारी टिसी गे लाबन खाब मुला थिसे तिल तिल ताम्रे ध्यान पिन्दो मुला दान्दी रोला अवस्था खारङ मुला लुइरी स्यान खाजी बैनन समस्या गादे म्राङ सिटी बमुला कि आरे बिबताम गोबली छ सल्लाह सुझाव पिनमान खाब मुला चुरानुलासी बेनादन गोर्गिक्रोन खाला समस्या थेन लक्षण गदे आमराङमा रिनुन खाम्ब मुला थेतापसे खाला मिदा खारङमा खाल लुइ समस्या थेन लक्षण गदे दिप्पेन गादा दोहोरेप्लासी तिल ताम्बाङ्गे मानमा मुला विषाम गे लबा ग्लारी गिक्से अर्को त खाजी बैनन खाल्ला समस्या मराङमा मुला विषाम पाइयान्नुन थेता सोना

0: लाबारी रोलासे पिन्दो बमला चुजा लामन महत्वपूर्ण थेन व्यवहारिकता मिन्ना विशेष लसी लामन क्रोपगलारी गेलाबन खाबा गादिदा धोलो गाई पाङबा राङ्नु लसी लामन टुखा सिटी बमला दार बमला क्रंग्युर बमला लुई सुखा ताबा राङमा लुई समस्या अथवा लक्षण गदेम राङजी बिसाम गाम्रे मोबाइल लुई गेन्दुन अथवा गन्ध सम्पर्क लाबारी मैजन मला
1: राङनीसे दुई दुईरी राङला लुई सन्तुलित थानबारी क्यु थुङसिन टिदोबा मुला बिसी सुङबा मुला खास क्यु आथुङ सम्झा खाराङबा खाराङबा समस्या कादे तबारी खाम्बा मुला
2: एकदमै इम्पोर्टेन्ट
0: चुजा लामन महत्वपूर्ण तामिन्ना तिल्ल बिसाम ह्याङला लुइला बेनन प्याटर्न दा सन्तुलित थानबारी क्यु जा थुङ नन्तो बमला जस्तो कि का सर्कुलेसन ला ताम गोरला गेन्से तिङ दोनाला बेनन ताम गदे सन्तुलित थानबारी क्यु ला लामन ग्रेन भूमिका ताबो मला ह्याङसे ह्याङला लुइदा छ्योदे क्यु आथुङ सम डिहाइड्रेसन ताब मला चुरानोला से लुइदा छ्योदे क्यु आथुङमा ह्याङला लुइरी मोबाइल लामन अङ्गका देरी असर तना लाबो मला दान्देजा लामारामा खाडी हुली गेला सिखाबा गेलाबा मिला गोर्लाङ फेल्ता सिखाबा गोर्लाङ डोङबा गोर्लाङ पोदोबा थेन डायलासिस लादोबा राङ सिटेबो बला खालैसे पाङमा दुई रिजा क्वि थुङमा ताम्दा सामान्य ताममानमा बोला वास्ता आलाबा मला तर ह्याङला लुइदा छ्योदे क्वि आथुङमा चुसे ह्याङला लुइरी मुबा लामन अङ्ग गदेदा
1: लिछाला धुरी टेलिमेडिसिन सेवा किनबारी कादे मिसे सम्पर्क लासी टिबा मुला थेन्ना समस्या दा छाङना लाबारी सजिलो थेन गाह्रो तिला तासी टिबा मुला ओम
0: 2083 साल जेठ लादोना लतामला बहिना बिसाम गन्द तोङचुई सेङी मिसे फोन लाबो मुला फोन लाबा लामा राङमा जा खाडी हुल्डी गेलाबन खाबा गादे मुला लामा फोन लाबा गादे मलेसिया साउदी अरब कतार दुबई कुवेत कोरिया युके अस्ट्रेलिया राङमा गुरब्लिचु से डु युल गाम्से टेलिमेडिसिन सेवा किनबारी फोन लाबन खाबो मला कतिपय पुरान गेलाबा मिला फलोअप लाबा केस गर्दै च्याबन खाबो मला बिसाम लामा राङमा जा छार छार गेलाबा मिला लुई समस्या गर्दै च्याबन खाबो मला चुरानु लसी गन्छे दान्देनु लामन ग्रेन ग्रेन लुई समस्या गर्दै हेन्छे मानसिक समस्या गर्दै नुन च्याबन खाबो मला दान्दे लिचल दुई रिजा गन्छे तिला गेलाबन खाबो मला बिसाम आखम्बा मिला अवस्था दान्दे खारङमा मला अर्जेन्ट दान्देन च्यासी मान लसी पिन्दो बगा दे जा विशेष प्राथमिकता पिन्छी थेन्ना समस्या गर्दै जा छाङ नलसी पिनमान खाबो मला ओसेम प्राथमिक मानलाबा हेन्से लामन ग्रेन ग्रेन मानलासी पिन्दोबा तामगा देनुन गन्से च्याबन खाबो मला लामा राङमादम गन्से फोन लासी चुराङ चुराङ लाउ बिसी पाङमान खाबो मला
1: दाते राङनिदा खाप्पा धुइरी फोन लासी प्रत्यक्ष सम्पर्क लाबारी खाम्बा मुला राङनिदा सम्पर्क लाबा नम्बर कादे पुरानोन मुलाकी छार पोसी जिन्बा मुला ओम
0: पुइगाबारी खाम बोला थेत च्यासी गन्से रिप्लाई लबन खाप बोला ओसेमचु टेलिमेडिसिन सेवा किनबारी सिदन फोन लबारी खाम मोबाइल नम्बर गदे 9853 45701 थेन 9853 45702 रि सोल कुङ्यामा हिन्छे ग्यासला गाङ्यामा दोना फोन लसी थेन लोलो लोलो माध्यम गदे इमो भाइबर थेन वाट्सएप क्यामेनोन सजिलो छन् डाक्टर गदेदा राङला लुइला समस्या थानबारी खाम बोला खाजी बन लुइ समस्या दा पायनन फान लसी पिन्दो बा थेन कार्यान्वयन लसिन खादो मोला बिसाम गन्से फिर्क्या बिल्डी टिसी गेलाबा दुई रि मुगाई कि नेपाली खाबा दुई रिन तिल्दा आतागै लामन क्रोबा छेप्पा छाबा दुई रि मुगाई कि स्यान खाजी बैनुन दुई रि तिल्दा आतागै राङला लुइला फेरि तिल्दामान ताम गइदो मुला बिसाम सेन्दर रे ग्रेन ग्रेन डक्टर कादेश टेलिमेडिसिन सेन्टर ग्याम लुई सेवा पिनमान खाबो मला चु टेलिमेडिसिन सेन्टर रे फोन लामा टाङ्गा आनिबा फोन नम्बर 1141 रे खापा दामान दुई रे फोन लासे राङ्दा प्रश्न गएबारी मेडिकल अधिकृत डाक्टर सञ्जय धरेल छे राङ्दा मैजेल लाबो मला
1: तिला राङ्दा थामुला फिर्क्या भ्युल्डी गेलाबारी निबा धुइरी ठगिरी परब ताबा मुसाम खारङरी नितोबा मुला
0: यदि राङ खाजिबाइनुन खाला ठगिरी परब ताबा मुला बिसाम राङ वैदेशिक रोजगार ऐन 2064 अनुसार चुराङमा ताम्ला मुद्दा अथवा उजुरी बोर्से वैदेशिक रोजगार न्यायाधिकरण नितोबा मुला
1: इजाजत पत्र आकिन्ना फिर्क्या भ्युल्डी गेलाबारी पुइसी ठगब लासाम
0: फिर्क्या भ्युल्डी गेलाबारी पुइसी पिन्ना बिसे लुब तामथेन लोभ हुन्छ टाङ्गा किनबाली छ फिर्क्या भ्युल्डी आपुइसाम
1: इजाजत पत्र किन्बा मिसे सरकारलाई स्वीकृति आकिन्ना गे लबा मि फिर्क्या
0: वैदेशिक रोजगार न्यायाधिकरण से सुनवाई थे
1: यदि रांगदा न्यायाधिकरण से लाभा फैसला सेम आनिसाम सेम आनिबा कादेसे सोमची गा रे नांगरी ग्रेन ठिमखांगरी पुनरा वेदन लाबारी खाम्बा ठिमनोन शोभा मुला
0: फिरका भ्युल्डी केलाबारी नेमा सचेतता गे यदि रांगेनोन ठगिरी पर्ता बम्बुसाम ठिम अनुसार कारबाई लाबारी बांगला गे यदि हाँ खाजीबान हिल्डी केलाबारी निबन मुला बिसाम फिरका फिल्डी केलाबारी निब बिमांगा छ यांगसे लामन तामगदेरी ध्यान पिन्तो बमुला यांग खाप हिल्डी निबन मुला तिल केलाबारी निबन मुला थे गेलाबारी सेब मुला के आसेब मुला रंग निबन मुबा हिल्डी पाङमा ग्युइ सेब मुला के आसेब मुला थे युल्ला ठिमथेन हिल्ठिम खारङ बमुला थे युल्ला मिसे तिल धर्म तेन बमुला थे युल्ला मिदा ताङमा थेन आतङमा तामगदे तिल तिल मुला बिबरङमा तामगदे सेसी गोसी निसाम लामन च्याबताबारी खाम बमुला यांग गेलाबारी बिसे निब हिल्डी ख्याल थेतबसे फेरका फुल्ले निब बिमाङा छ चुरङमा तामगदेरी ध्यान पिन्सि निसाम याङसे खाजिबैनन खाल्ल दुङ्गाल गदे आयनबारी खाम बोला चुनन मोइजेनला छ्याम छ्यामरी तिनीलाई गेताङ ग्यामेनुन फेसिनिबा दुई तासी जेन बम्बला गेताङ मुगलानलाई गे अर्थात् वैदेशिक रोजगारीलाई फेरि राङला तिलाई सल्लाह सुझाव थिएन प्रतिक्रिया गर्दै मुला बेसाम गनीला इमेल ठेगाना welfare@febgov.np info@febgov.np इमेल लाबरी राङदा मोइजेन मुला तिनीलाई गेताङ ग्यान्छुबारी राङदा लामा लामन थुजे छे खाबा सातरी चु सिजनला खाप्पै बिमा लिच्छला गेताङ बासी खासेला मुला दुई दोनादा गेतांग संखे नाना इन्दिरा थिङ थेङगा सूर्य मोक्तान्द बिद दोन्छुगो लासो फ्याफुल्ला
2: नेपाल टेलिकमको 4G

भर्खरै यहाँहरूलाई सुनायौँ चलचित्र हिफाजतबाट यो गीत, र यो गीतमा स्वर रहेको थियो दीपक लिम्बु र अन्जु पन्तको, भने शब्द रचना थियो कृष्णहरि बरालको र सङ्गीत थियो महेश खड्काको। यहाँहरूलाई अब करिब 5 बजेसम्म चलचित्रका गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ। अब भने अर्को चलचित्रको गीत राख्दैछौँ, चलचित्र त्रिसनाबाट यो गीत, र यो गीतमा स्वर रहेको छ प्रकाश श्रेष्ठ र कुमार सानुको, भने शब्द रचना रहेको छ सिके श्रेष्ठको र सङ्गीत छ रञ्जित गजमेरको।

यहाँहरूलाई चलचित्रको गीतहरू राख्ने क्रममा भर्खरै राख्यौँ आशा भोसलेको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द थियो कुसुम गजमेरको भने सङ्गीत थियो रजिन्द गजमेरको चलचित्र सपनाबाट यहाँहरूलाई हामी रेडियो नेपालबाट चलचित्रका गीतहरू सुनाइरहेका छौँ अब भने अर्को चलचित्र ट्रक ड्राइभरबाट यो गीत राख्दैछौँ यो गीतमा स्वर रहेको छ कविता कृष्ण मूर्तिको भने शब्द रहेको छ बालकृष्ण वैद्यको र सङ्गीत छ सम्बुजित बासकोटाको

गीतहरूमा राख्ने क्रममा यो अन्तिम गीत राख्दैछौँ चलचित्र मजदुरबाट स्वर रहेको छ रबिन शर्माको भने शब्द धनेन्द्र विमलको र सङ्गीत रहेको छ टिका भण्डारीको।

0: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
1: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावा रू

0: 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रम सम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नमस्कार, सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी धर्मपाल प्रसाद अनि उद्घोषक हामी बलराम कोइराला, म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत गरेको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेश गर्दा विधेयक स्वीकृत भएको हो। सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदका लागि संघीय संसदको विधेयक शाखामा पेश गर्न आग्रह गरिएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री डाक्टर वाग्लेले अन्तर्राष्ट्रिय जगतले नेपालको सम्पत्ति शुद्धिकरण सम्बन्धी विषयलाई सूक्ष्म रूपमा अध्ययन गरिरहेकाले यस प्रकारको कालो धब्बाबाट नेपाल बाहिरिन निस्कने चुनौती सामना गर्ने कानूनी संशोधन गरिएको पुष्टि गर्नुभयो। प्रतिनिधि सभाको आजकै बैठक दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ पारदर्शी र व्यवस्थित गर्न ल्याइएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री गौतमले जनतालाई शीघ्र परिणाम दिने लक्ष्यका साथ सार्वजनिक निकायबाट आह्वान हुने बोलपत्रलाई पारदर्शी र व्यवस्थित गर्न विधेयक ल्याइएको बताउँदै आयोजना समयमा सम्पन्न नगर्ने प्रवृत्तिलाई यसले निरुत्साहित गर्ने तर्क राख्नुभयो। उहाँले पूर्व तयारीका साथ आयोजना सञ्चालन गर्ने अति न्यून कबुल गर्न छुट दिँदा गुणस्तर खस्कने तथा समयमा आयोजना पूरा नहुने समस्या समाधान गर्न सहयोग हुने बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 बहुमत र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। सभामा अर्थमन्त्री डाक्टर सोनी मुवागले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक 2083 र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 सभाबाट पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गर्नुभयो। आर्थिक विधेयक 2083माथि 7 संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्रिय ऋण उठाउने विधेयकमाथि 3 संशोधनको सूचना प्राप्त भएको थियो। दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर वाग्लेले स्वीकार गर्नुभएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनुभएका अन्य प्रस्तावहरू सभाले बहुमतले स्वीकृत गरेको हो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै अर्थमन्त्री डाक्टर सोनी मुवागले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू पेश गरिएको बताउनुभयो। छलफलमा सांसदहरूले ऋणलाई खर्च गर्दा जिम्मेवार बन्नुपर्ने, पुँजी निर्माण र आर्थिक वृद्धिमा प्रयोग गर्नुपर्ने, ऋणलाई परिणाम दिने गरी मात्रै प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। यसै गरी प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक प्रस्तुत गर्नुभएको थियो। त्रिभुवन विश्वविद्यालय त्रिवीर शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ। गत माघ 1 सो कार्यक्रम बन्द गरेको अस्पतालले यही असार 15 पुनः सेवा सुरु गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार हाल बहिरङ्ग सेवा ओपिडीमा सो सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बिमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो। उपराष्ट्रपति रामसाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्धन र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उहाँले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयले विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताउनुभयो। शिक्षा क्षेत्रमा नवप्रवर्धनको कमी रहेको उल्लेख गर्दै उहाँले डिजिटल शिक्षा मार्फत त्यसको परिपूर्ति गर्नुपर्नेमा जोड दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14 हेस डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा शक्तिशाली भूकम्प गएको तेस्रो दिन बितिसक्दा पनि विपदमा सरकारले काम छिटो गर्न नसकेको भन्दै आलोचना हुन थालेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज आज कराकसको भग्नावशेषको एउटा बस्तीमा पुग्दा स्थानीयले नाराबाजीसहित विरोध गरिरहेको सञ्चार माध्यमहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले भत्किएका भवनहरूमा बाँचेकाहरूको खोजी कार्य जारी राखे पनि जीवित व्यक्ति फेला पर्ने सम्भावना घट्दै गएको बताएका छन्। भेनेजुएलाको लग गएर जिल्ला सबैभन्दा बढी प्रभावित क्षेत्रमा पर्ने एउटा तटीय राज्य हो। विपदबाट हताश भएका मानिसहरूले कमजोर समन्वय र अपरिपक्व व्यवस्थापनका कारण पीडितहरू अझै धेरै दुखी भएको बताएका छन्। पीडित परिवारहरू आफन्तका अवस्थाबारे खबर पाउन व्यग्र प्रतीक्षा गरिरहेका अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। भूकम्पमा परि मृत्यु हुनेको संख्या 1400 नागेको पुष्टि भइसकेको छ भने अझै हजारौँ मानिस बेपत्ता रहेको उद्धार कर्मीहरूले बताएका छन्। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको प्राकृतिक प्रादेशिकबाट बोलिरहेका छौँ। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ तामाङ भाषामा समाचार, त्यसपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण केन्द्रीय प्रसारण अन्तर्गत रहेर सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: चु रेडियो नेपाल हिन्ना तामाङ सानगिरी राङ्नी दा ढेनमुला ङैन्दिरा थिङ प्रतिनिधि सभाला तिनी लाची साङसे बजेट थेन थुइबा नोर विधेयक 2083 थेन राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मति से पारित लाबामुला चिसाङरी नोरब्लोन डाक्टर सोनी मुवागले से थान्स्युबा नोर विधेयक 2083 थेन राष्ट्र ऋण उठाउने विधेयक 2083 सभाग्याम पारित ताबा मुला बिसी सुङबोन डोल प्रसाद अर्याल से सुङबा मुला नोर विधेयक थोला काठुरी थोनबा ताम्री लेङमो थान्स्युबा नोर ब्लोन डाक्टर सोनिम वागले से बजेट ग्याम दोंग्राप ऋण कर सुधार लाबारी बङ लाबा मुलाबिसी सुङबा मुबा नोर ब्लोन डाक्टर वागले से सरकार से प्रस्ताव लाबा निजी लोफखाङला टाङगारी सोम प्रतिशत किनबा कर प्राङबोथेन च्याङना आए तबा मिनिदा आताना सार्वजनिक स्यारथेन लुई प्रणाली झ्याबा सोभारी बाबा हिनलाबिसी सुङबा मुला सांसद कादेशे विधेयक से लोलो लोलो निचुई शीर्षकरी कर किनबा व्यवस्था लसाइनन् आयकर छुट ताबा ताम्री स्पष्ट लातोला करला थुम्कादे सरल थेन निजी थुम्ला छोङ बोन्से गोबारी खाम्बा तादोला बिसी सुङबा मुबा चुराङलासिन प्रतिनिधि सभाला तिनीला निचा चिसाङरी सार्वजनिक खरिद प्रणालीदा दातेला बिमा झ्याबा सोबारी बाबा सार्वजनिक खरिद निचा संशोधन विधेयक 2083 विचार लातोजी विवाह प्रस्ताव सर्वसम्मति से स्वीकृत लाबा मुला चिसाङरी काइब्लोन बालेन्द्र शाह हुना ग्याम ठिम न्यायथेन संसदीय मामिला ब्लोन सोबिता गौतम से चु विधेयक विचार लातोजी विवाह प्रस्ताव थान्स्युबा मुबा चुङाछा प्रतिनिधि सभाला तिनीला चिसाङरी सांसद कादेशे सडक घ्यालाम्री ताबा दुर्घटना थुम्ना लातोला कक्षा बाह्रला रिजल्ट दा किन्सी थोन्बा समस्या थुम्ना लातोबा थेन ट्राफिक व्यवस्था पण्डी युल नाङरी मुबा मोकोन निकायदा नुन जिम्मेवार सोबारी सरकारला ध्यान छेङना लास्युबा मुबा सांसद कादेशे मोटर दुर्घटना तामा ब्याक लासी मिनी साइबा थेन दुर्घटनारी साइसी केस ढिक्ना लाबा घटना लेबान निवासे चुरङबा घे काबारी ठिम योनान सोबारी सुङबा मुला सांसद कादेशे बिपी राजमार्गला रोसी स्योङरी जोखिम पुइसिन मोटर कादे सेङबान खाबा मुला सुङबान बर्खा तिसी झिन्बासे दुर्घटना ताबा लिचा आज्याबा मान्बा बिमा घाचान दुर्घटना ताबारी आपिनबादा सरकारला ध्यान छेग्ना लास्युबा मुबा प्रतिनिधि सभाला तिनीला चिसाङ तिबा लिचा काइब्लोन बालेन्द्र साहसे नेपाल भारत मुर्ला ताम्री पाङबा ताम सच्याइ दिदोला सुङबान प्रतिपक्षी दलला सांसद कादेशे रेची विरोध लास्युबा मुबा रो युलचोहो राम साय प्रसाद यादव से ब्योन कादेला सफलता नोन ह्युल्ला सफलता हिन्ला बिसी सुङबा मुला मदन भण्डारी मेमोरियल कलेजला निचुई गाँचा दिन्छेन लप्सरी तिनी सेङबा गेखोरी रो युलचोहो यादव से मिनीला तिनीला भ्योन कादेशे गे माइबा जेखेन आहिन राङलान प्रतिभाधेन उद्यमशीलता घ्याम गे माइबा बङ लबा मुला बिसी सुङबा मुला दिम्ब्लोन सुदन गुरुङसे स्थानीय सुरक्षा निकायदा आपाङना बारा पर्साला दर्जन गिक भीमा लाना मुर नाका कादे च्यास्युबा मुला राष्ट्रिय स्वतन्त्र पार्टीला ग्रेनह्वाल जिन्बा लिछा चितोन ग्याम पथलैया दोस्युबा दिम्ब्लोन गुरुङसे स्यार नोप राजमार्गला पिलुवा ताबान जितपुर सिमारा उपमहानगरपालिकाला बडहरबा दोना दोस्युबा मुबा दिम्लोन गुरुङसे तिलमा बिरगन्जला छ्याम कारा पर्साला मुर नाका कादे च्यास्युबा लिचा पर्साला औलो अमरपट्टी जानकी टोल्ला थेन पटो काका मुर धोसी होजा घ्लाला मिनी कादे थेन लेङमो नन लास्युबा मुबा सिमारा एयरपोर्ट री लेङमो लास्युबान ब्लोन गुरुङसे पर्सा थेन बाह्राला सिडियो नेपाल प्रहरी थेन सशस्त्र प्रहरीला जोङ धानपो कादेदा न्युसी मुर थुम ग्याम ताबा तस्करीदा काबा गे योनान लाबारी सुङबा मुला साङ्गे चोमदान्दे ला केबा ग्ला लुम्बिनिरी भुटान सरकार से सोबारी माइबा भुटानी गोन्बोला युङथान ताबा छ्याम नेपाल थेन भुटान गुङ्री धार्मिक रिमठिम थेन पर्यटन थुम्रिन ज्याबा ताबा मान्बा मुला तिलमा लुम्बिनिरी ताबा ग्रेन स्तरीय निपक्ष काठुरी नेपाल से भुटानला पारो मोख्युल एयरपोर्ट थेन भैरवाला गौतम बुद्ध मोख्युल एयरपोर्ट री सिधा हवाई उडान लाबा प्रस्ताव लाबा मुला रिमठिम पर्यटन थेन नागरिक नागरिक उड्डयन ब्लोन खड्ग राज पौडेल से भूटान ला दिम ब्लोन ल्याम्पो छिरिङ ओन्छाङ होजा प्रस्ताव थान्सियो बाखिनला तिनी कोशी मधेस थिएन बागमती प्रदेशला मोकोन थुम गण्डकी प्रदेशला तिलाई थिएन लुम्बिनी प्रदेशला स्यार थुम दोना मनसुन लाभाला प्रभाव राङ्बा मुला जल थिएन मौसम पूर्वानुमान महाशाखा से पाङ्बा अनुसार गण्डकी थिएन लुम्बिनी प्रदेशला फाँकी थुम थिएन कर्णाली थिएन सुदूर पश्चिम प्रदेश नाङ्री दाखाबा सोम्रा हेन्से ब्लिरा नाङ्री मनसुन तिबा राङ्बा मुला कोशी बागमती गण्डकी थिएन लुम्बिनी प्रदेशला ग्यागर थुम थिएन मधेस प्रदेशला तिलाई घ्लारी लाभा लुङसुर नोन खाबारी खाम्सेदा मुला महाशाखा से लाभा लुङसुर खासी नामनोन ताइबारी खाम्बा ताबासे पाङ्बा घ्ला कादेला मिनिदा सतर्कता सै चिबारी मोइजेन लाबामुला जुम्लाला सडक डिभिजन गेजाङसे कर्णाली राजमार्गला सडक घ्यालाम सोबारी ठेक्का किन्सी गे आलाना लानन दिङ हेन्से अलपात्रा सोबा गोर चुइडु ठेक्का तोडदिबा प्रक्रिया तिबा मुला सार्वजनिक सूचना छिपन गेजाङसे कालीकोट जुम्ला थेन मुगुरी सेङ्बा गोर चुइडु ठेक्का सम्झौता लासिनोन दुरी गे झिन्ना आलाबा लिचा ठेक्का थुम्ना लाबा सम्बन्धी चुई घाराला सार्वजनिक सूचना तेबा मुला सडक डिभिजन गेजाङला सूचना अधिकारी सौरभ कुमार सिंह से सुङबा मुला ठेक्का किन्सी गे आलाबा थिएन आयोजना अलपत्र शोभादा थुम्ना लाबारी ठिक्का तोडदिबारी माइबा हिन्ला बिसी गेजाङ से पाङबा मुला स्यान्दो ह्युल्डी पुइसी पिन्ना भिवान ठगी लासी खाबा निचुई गा दिङ हेन्सेला विभागरी थन्क्याइ दिसी थान्बा मुद्दा थिएन च्याबा साइबा फाइल माइबा व्यवस्थापन लाबा गे तिबा मुला वैदेशिक रोजगार विभाग से पाङ्बा अनुसार विक्रम सम्बत 2057 साल हेन्से अलपत्र धुरी मुबा मुद्दा थिएन अनुसन्धानला फाइल कादे माइसी अभिलेख शोभा गे लासी झिन्बा मुला चुग्याम रेङ्बा दुई हेन्से न्यायदा ब्रान्ची चिबा वैदेशिक रोजगार ठगी ग्याम पीडित ताबा कादेशे न्याय याङबा मानबा मुला ज्याङ गोर्खाला चुम नुब्री गाउँपालिका निस लामा गाउँला चुम गोम्बो क्यार निबान लाबा मेन्दोडु जाजा कोला रिरी याङबा फालचामा आखाम्बा ताबा मुला आखाम्बा ताबा कादेरी मेन्दोनी गम्भीर मुला बिसी जोङ प्रहरी गेजाङ गोर्खाला प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठ से सुङबा मुला उपरीक्षक श्रेष्ठ से सुङबा अनुसार फर्पिङ गुम्बो ग्याम मास्टर पासाङ लामाला गोबाङरी मेन्दो सोम्ची नि जाजा कोला ब्रिबा डोबारी चुम गोम्बो क्यार निबा मुबा तिलमाङ्यासे चुम नुब्री गाउँपालिकाला चौरी खर्क थुम्री धोमा थेनी कादेशे मु आसेबा रिरी याङबा फल चामा चाबा मुबा फल चाबा लिछा तिलाई जाजा कोला कादे रुइबा थोबो सुखाबा थेन अहसज ताबा म्राङबा लिछा थेनी कादेदा छेक पार लुई चौकिरी मान लाबारी भोरबा मुबा बिसी जोङ प्रहरी गेजाङ गोर्खासे पाङबा मुला अरनी राजमार्ग काभ्रे पलाञ्चोक धुलीखेल खावा सडक खण्ड सोबारी असार सोम्छा हप्ता हेन्से चुई घाराला मुन्ला धुरी मोटर सेङबारी आपिनबा ताबा मुला जोङ सुरक्षा समिति से होजा ग्यालम्री चु असार निचुई निला कुनु हेन्से साउन भिला कुनु धोना मुन्ला धुरी मोटर बन्द लाबा ताबा हिन्ला होजा ग्यालम्री पिस लाबा धुरी टिपर्थेन ट्रक कादेदा खाबा निबारी बन्धन लासेदा मुला बिसामा स्यान्दो मोटर कादेदा न्यासे ला निस न्यामा हेन्से स्योला गा न्यामा दोना जेकेन बन्द लाबा निर्णय लाबा मुला बिसी समितिला थुतबोन थेन जोङला सिडिओ गोपाल कुमार अधिकारी से सुङबा मुला इलामला रोङ गाउँपालिका डु सकल फुर्री तिप्लिङ से टासी मेन्दोगी कमिनी सिबा मुला तिलमा मुना नामथेन छ्याम ताइबा तिप्लिङ से टासी ओजान ग्लाला ब्रेची ब्रे दिङला कालु बिर मोक्तान घटना ताबा घ्लारिन सिबा मुला बिसी प्रहरी से पाङबा मुला स्याङ्चिबान मुबा सान्ग्युर जिन्जी फ्याफुल्ला
1: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ
2: श्रोता विद्यार्थी आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको पाठ 15 रहेको त्रिकोणमिति अर्थात् ट्रिगोनोमेट्री पाठ अन्तर्गत रहेर त्रिकोणमिति सम्बन्धी गणितीय समस्या समाधानमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
3: नमस्कार सर।
4: नमस्कार मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, यहाँ के को छलफल चलिरहेको छ?
5: आज हामी त्रिकोणमिति पाठ पढ्ने भन्नुभएकोले यसै बारेमा हामी छलफल गरिरहेका छौँ सर।
4: स्याबास, यसरी नै सधैँ छलफल गर्ने गर्नुपर्छ है त।
3: हुन्छ सर।
4: अब हामी पाठतिर लागौँ। हामीले अघिल्लो कक्षामा सम्भाव्यताबारे छलफल गऱ्यौँ होइन त?
3: हो सर।
4: आज हामी त्रिकोणमिति पाठको बारेमा छलफल गर्छौँ है त।
3: हुन्छ सर।
4: समकोणी त्रिभुज भनेको के हो?
6: कुनै त्रिभुज जसको एउटा कोण 90 डिग्री अर्थात् समकोण हुन्छ त्यस्तो त्रिभुजलाई समकोणी त्रिभुज भनिन्छ।
4: स्याबास, समकोणी त्रिभुजको भुजाहरू बीच कस्तो सम्बन्ध हुन्छ? श्याम भन्नुहोस् त।
5: समकोणी त्रिभुजमा सबैभन्दा लामो भुजालाई कर्ण भनिन्छ। कुनै समकोणी त्रिभुजमा सबैभन्दा लामो भुजाको वर्ग बाँकी दुई भुजाको वर्गको योगफलसँग बराबर हुन्छ।
4: स्याबास, समकोणी त्रिभुजमा सबैभन्दा लामो भुजालाई कर्ण भनिन्छ जसलाई अङ्ग्रेजीमा हाइपोटेनियस भनिन्छ। यसलाई छोटकरीमा यचले जनाइन्छ। त्यस्तै बाँकी दुई भुजाहरूमध्ये एउटालाई लम्ब जसलाई अङ्ग्रेजीमा परपेन्डिकुलर भनिन्छ र छोटकरीमा पीले जनाइन्छ। त्यस्तै अर्कोलाई आधार जसलाई अङ्ग्रेजीमा बेस भनिन्छ र यसलाई छोटकरीमा बीले जनाइन्छ। त्यसैले कुनै समकोणी त्रिभुजमा एच स्क्वायर इजकल टु पी स्क्वायर प्लस बी स्क्वायर हुन्छ। यसलाई पाइथागोरस सम्बन्ध भनिन्छ।
3: बुझ्यौँ सर।
4: कुनै समकोणी त्रिभुजमा कर्ण लम्ब र आधारलाई कसरी परिभाषित गर्न सकिन्छ?
6: समकोणी त्रिभुजमा सबैभन्दा लामो भुजालाई कर्ण भनिन्छ। सन्दर्भ कोणको विपरीत भुजालाई लम्ब र बाँकी भुजालाई आधार भनिन्छ।
5: सर, सन्दर्भ कोण भनेको के हो?
4: कुनै समकोणी त्रिभुजमा समकोण बाहेक बाँकी रहेका दुईवटा न्यून कोण मध्ये कुनै एउटा कोणलाई सन्दर्भ कोण भन्न सकिन्छ।
3: बुझ्यौ सर।
4: कुनै समकोण त्रिभुजमा साइन ए कस ए र टेन ए को मान कति कति हुन्छ होला? यहाँ ए सन्दर्भ कोण हो भने
6: यदि समकोण त्रिभुजको सन्दर्भ कोण ए भए साइन ए इक्वल्स टु पी बाई एच कस ए इक्वल्स टु बी बाई एच र टेन ए इक्वल्स टु पी बाई बी हुन्छन्।
4: स्याबास सीता, त्रिकोणमिति अनुपातहरू साइन 30 डिग्री कस 30 डिग्री र टेन 30 डिग्रीको मान कति कति हुन्छ होला?
5: सर, साइन 30 डिग्री इक्वल्स टु 1/2 कस 30 डिग्री इक्वल्स टु √3/2 र टेन 30 डिग्री इक्वल्स टु 1/√3 हुन्छन्।
4: स्याबास श्याम। त्यस्तै त्रिकोणमिति अनुपातहरू साइन 45 डिग्री कस 45 डिग्री र टेन 45 डिग्रीको मान कति कति हुन्छ होला?
6: सर, साइन 45 डिग्री इक्वल्स टु 1/√2 कस 45 डिग्री इक्वल्स टु 1/√2 र टेन 45 डिग्री इक्वल्स टु 1 हुन्छन्।
4: स्याबास सीता, त्यस्तै त्रिकोणमिति अनुपातहरू साइन 60 डिग्री कस 60 डिग्री र टेन 60 डिग्रीको मान कति कति हुन्छ होला?
5: सर, साइन 60 डिग्री इक्वल्स टु √3/2 कस 60 डिग्री इक्वल्स टु 1/2 र टेन 60 डिग्री इक्वल्स टु √3 हुन्छन्।
4: स्याबास श्याम। सीता, तपाईँलाई के भयो? किन एकोरो रुखतिर हेरिरहनु भएको?
6: सर, यो रुख कति अग्लो होला? रुख र म उभिएको ठाउँ बीचको दूरी कति होला? विद्यालयमा भएको झन्डाको उचाइ कति होला? यी सबै कुरा कसरी पत्ता लगाउन सकिन्छ होला भनेर सोचिरहे कि नि।
4: पख पख सीता, एकै पटक कति धेरै प्रश्न सोध्नु भएको। अब कच्चा कोठामा गएर एउटा एउटा प्रश्नको चित्र बनाएर साथीसँग पनि छलफल गरौँ न है त। सीता, तपाईँले सोध्नुभएको पहिलो प्रश्न चौरमा रहेको रुख कति अग्लो होला भन्नेको हो। हाम्रो आँखाले रुखका टुप्पामा हेर्दा बन्ने कोणलाई थिटा मानौँ। अब रुखको उचाइ आँखाले रुखको टुप्पोमा हेर्दा बन्ने रेखा र खुट्टादेखि रुखको फेद जोड्ने रेखाले समकोण त्रिभुजको निर्माण हुन्छ। अब थिटालाई सन्दर्भ कोण मान्दा लम्बको मान पत्ता लगाउन सक्यौँ भने रुखको उचाइ त पत्ता लगाउन सकिहाल्छौँ नि। कक्षा नौमा त्रिकोणमिति अनुपात निकालेको सम्झनुहोस् त।
5: सर, हाम्रो आँखाले रुखको टुप्पोमा हेर्दा बनेको कोणलाई के भनिन्छ? यो कसरी पत्ता लगाउन सकिन्छ?
4: श्याम, सबैभन्दा पहिला त हाम्रो आँखाले रुखका टुप्पामा हेर्दा जमिनसँग समानान्तर हुने गरी हाम्रो आँखाको उचाइबाट एउटा काल्पनिक रेखा बन्छ। हो, त्यही रेखासँग हाम्रो दृष्टिरेखाले बनाएको कोण नै हामीले रुखका टुप्पामा हेर्दा बनेको कोण हो। यसलाई उनन्तांश कोण भनिन्छ।
6: सर, रुखका टुप्पाबाट बिन्दु अवलोकनकर्ताको आँखामा हेर्दा पनि त कोण त बराबर हुन्छ नि, होइन र? यसलाई के भनिन्छ?
4: सीता, हो, तपाईँले भन्नुभएको कुरो ठिक हो। यसमा पनि हामीले सबैभन्दा पहिले रुखका टुप्पाबाट जमिनसँग समानान्तर हुने गरी रुखका टुप्पाका उचाइमा एउटा काल्पनिक रेखा कोर्नुपर्छ। हो, त्यही रेखासँग हाम्रो दृष्टिरेखाले बनाएको कोण नै हामीले रुखका टुप्पाबाट हेर्दा बनेको कोण हो। यसलाई अवनति कोण भनिन्छ। अब दिएका कथनहरूमा कुन अवस्थामा उनन्तास कोण र कुन अवस्थामा अवनति कोण बन्छ छलफल गरौँ है त। जमिनबाट घरको टुप्पोमा हेर्दा, जमिनबाट रुखको टुप्पोमा हेर्दा, जमिनबाट टावरको टुप्पोमा हेर्दा, घरको छतबाट जमिनमा गुडिरहेको गाडी हेर्दा, धरहराबाट भुइँमा हेर्दा, विद्यालय भवनको छतबाट चौरमा हेर्दा।
5: सर, जमिनबाट घरको टुप्पामा हेर्दा उन्नतांश कोण बन्छ, त्यस्तै जमिनबाट रुखका टुप्पामा हेर्दा यो बेला पनि उन्नतांश कोण नै बन्दछ। यसरी नै जमिनबाट टावरका टुप्पामा हेर्दा पनि उन्नतांश कोण बन्छ, तर घरको छतबाट जमिनमा गुडिरहेको गाडी हेर्दा अवनति कोण बन्छ, त्यस्तै धरहराबाट भुइँमा हेर्दा पनि अवनति कोण बन्छ। यसरी नै विद्यालय भवनको छतबाट चौरमा हेर्दा पनि अवनति कोण बन्छ।
4: स्याबास श्याम, एकदम ठिक, धेरै राम्रो कुरो भन्नुभयो।
6: सर, यसको अर्थ तलबाट माथि हेर्दा उन्नतांश कोण बन्छ भने माथिबाट तल हेर्दा अवनति कोण बन्छ।
4: एकदम ठिक सीता, धेरै राम्रो। माथिको छलफलको आधारमा उन्नतांश कोणलाई कसरी परिभाषित गर्न सकिन्छ?
5: सर, कुनै स्थानबाट अग्लो स्थानमा रहेको वस्तुलाई तलबाट हेर्दा दृष्टिरेखाले जमिनसँग समानान्तर हुने रेखासँग बनाएको कोणलाई उन्नतांश कोण अथवा एङ्गल अफ इलिभेसन भनिन्छ।
4: स्याबास श्याम, त्यस्तै माथिको छलफलको आधारमा अवनति कोणलाई कसरी परिभाषित गर्न सकिन्छ?
6: सर, कुनै अग्लो स्थानबाट होचो भागमा रहेको कुनै वस्तुलाई हेर्दा दृष्टिरेखाले क्षितिज रेखासँग बनाएको कोणलाई अवनति कोण अर्थात् एङ्गल अफ डिप्रेसन भनिन्छ।
4: एकदम ठिक सीता, हामीले उन्नतांश कोण र अवनति कोणको बारेमा छलफल गरिसक्यौँ।
6: हो सर।
4: उन्नतांश कोण र अवनति कोणलाई कसरी नाप्ने
6: थाहा भएन सर।
4: उन्नतांश कोण र अवनति कोणहरू नाप्ने यन्त्रलाई क्लाइनोमिटर भनिन्छ।
5: सर, क्लाइनोमिटर यन्त्र कस्तो हुन्छ?
4: ज्यामितीय बाकसमा भएको प्रोटेक्टर, पाइप, धागो र फलामको टुक्रा प्रयोग गरेर बनाइएको यन्त्रलाई क्लाइनोमिटर भनिन्छ।
6: सर, के हामीले क्लाइनोमिटर बनाउन सक्छौँ?
4: स्याबास सीता, हो, हामीले क्लाइनोमिटर बनाउन सक्छौँ। ज्यामितीय बाकसमा भएको प्रोटेक्टरको व्यासमा पाइपलाई टाँस्ने, प्रोटेक्टरको व्यासको केन्द्रबिन्दुमा धागो बाँध्ने र धागोको अर्कोतर्फ फलामको टुक्रा बाँध्ने अनि क्लाइनोमिटर तयार हुन्छ।
5: सर, क्लाइनोमिटर बनाउन त सजिलो रहेछ।
4: स्याबास
6: सर, क्लाइनोमिटर यन्त्रको प्रयोगले कसरी उन्नतांश कोणलाई नाप्न सकिन्छ?
4: कुनै स्थानबाट अग्लो स्थानमा रहेको वस्तुलाई तलबाट क्लाइनोमिटरले हेर्दा क्लाइनोमिटरको धागोले ज्यामिति बाकसमा भएको प्रोटेक्टरसँग जति डिग्रीको कोण बनाउँछ त्यसलाई उन्नतांश कोण भनिन्छ।
5: बुझ्यौँ सर। सर, क्लाइनोमिटर यन्त्रको प्रयोगले कसरी अवनति कोणलाई नाप्न सकिन्छ?
4: कुनै अग्लो स्थानबाट होचो भागमा रहेको कुनै वस्तुलाई क्लाइनोमिटरले हेर्दा क्लाइनोमिटरको धागोले ज्यामिति बाकसमा भएको प्रोटेक्टरसँग जति डिग्रीको कोण बनाउँछ त्यसलाई अवनति कोण भनिन्छ।
5: बुझ्यौँ सर। सर, हामीले रुखका टुप्पामा हेर्दा बन्ने उन्नतांश कोण र रुखका बीच भागतिर हेर्दा बन्ने उन्नतांश कोण कुन ठुलो हुन्छ?
4: तपाईँले नै हेरेर पत्ता लगाउनु है। तपाईँले रुखका बीचमा वा टुप्पामा हेर्दा आँखाको तन्काइ कस्तो रहन्छ?
6: सर, रुखका बीच भागतिर हेर्दा भन्दा टुप्पामा हेर्दा आँखाको तन्काइ ठुलो भयो। रुखका टुप्पामा हेर्दा बन्ने उन्नतांश कोण रुखका बीच भागतिर हेर्दा बन्ने उन्नतांश कोण भन्दा ठुलो हुन्छ जस्तो लाग्यो।
4: स्याबास सीता, तपाईँले ठिक भन्नुभयो। रुखका टुप्पामा हेर्दा बन्ने उन्नतांश कोण रुखका बीच भागतिर हेर्दा बन्ने उन्नतांश कोण भन्दा ठुलो हुन्छ। त्यस्तै रुखका टुप्पाबाट हेर्दा बन्ने अवनति कोणमा पनि टाढा हेर्दा भन्दा नजिक हेर्दा कोण ठुलो बन्छ।
6: बुझ्यौँ सर।
5: सर, हामीले रुखको उचाइ पत्ता लगाउने कुरा गर्दै थियौँ, चौरको रुखको उचाइ कसरी पत्ता लगाउने होला?
4: क्लाइनोमिटरले रुखको टुप्पोमा हेरौँ त, रुखको टुप्पोको उन्नतांश कोण 45 डिग्री पाइयो। उन्नतांश कोण 45 डिग्री र तपाईँबाट रुखका फेदसम्मको दूरी 30 मिटर भए समकोण त्रिभुजबाट 10 45 डिग्री बराबर P/B अथवा 1 = P/30 अथवा P = 30 मिटर। अत रुखको उचाइ 30 मिटर हुन्छ।
6: बुझ्यौँ सर।
4: एकजना मानिसले 20 मिटर पर रहेको रुखको टुप्पोमा अवलोकन गर्दा 45 डिग्रीको उन्नतांश कोण बनेको छ भने रुखको उचाइ कति हुन्छ भन्न सक्नुहुन्छ?
6: यहाँ 45 डिग्रीको उन्नतांश कोण समकोण त्रिभुजको सन्दर्भमा कोण हो भने 20 मिटर पर रहेको रुखले दूरीलाई बुझाउँछ जुन समकोण त्रिभुजको आधार हो र रुखका उचाइले समकोण त्रिभुजको लम्बाइलाई जनाउँछ।
4: एकदम ठिक भन्नुभयो सीता। त्यसो भए रुखको उचाइ कसरी निकाल्ने होला?
5: 20 मिटर पर रहेको रुखले दूरीलाई बुझाउँछ जुन समकोण त्रिभुजको आधार हो र रुखका उचाइले समकोण त्रिभुजको लम्बलाई जनाउँछ। अर्थात् समकोण त्रिभुजको लम्ब निकाल्नु पर्नेछ र आधार दिइएको छ। त्यसैले tan 45 डिग्री इक्वल्स टु P/B अथवा 1 = P/20 अथवा P = 20 मिटर। त्यसैले रुखको उचाइ 20 मिटर हुन्छ।
4: धेरै राम्रो श्याम, एकदम ठिक उत्तर दिनुभयो। अब हामी अर्को प्रश्नतर्फ लागौँ है त।
6: हुन्छ सर।
4: एकजना मानिसले 12 मिटर अग्लो टावरको टुप्पोलाई त्यसको फेदबाट 12 मिटर पर गएर अवलोकन गर्छ। दृष्टिरेखाले उन्नतांश कोण एक्स डिग्री पाउँछ भने एक्सको मान पत्ता लगाउनुहोस्।
6: 12 मिटर अग्लो टावरले समकोण त्रिभुजको लम्बलाई बुझाउँछ। त्यस्तै टावरको टुप्पोलाई त्यसको फेदबाट 12 मिटर पर गएर अवलोकन गर्छ। यसले समकोण त्रिभुजको आधारलाई बुझाउँछ र उन्नतांश कोण एक्स डिग्रीले समकोण त्रिभुजको सन्दर्भ कोणलाई बुझाउँछ।
4: स्याबास सीता, त्यसो भए एक्सको मान कसरी निकाल्ने होला?
5: 12 मिटर अग्लो टावरले समकोण त्रिभुजको लम्बलाई बुझाउँछ। त्यस्तै टावरको टुप्पालाई त्यसको फेदबाट 12 मिटर पर गएर अवलोकन गर्छ। यसले समकोण त्रिभुजको आधारलाई बुझाउँछ र उन्नतांश कोण एक्स डिग्रीले समकोण त्रिभुजको सन्दर्भ कोणलाई बुझाउँछ। अर्थात् समकोण त्रिभुजको सन्दर्भ कोण निकाल्नु पर्नेछ। त्यसैले tan x डिग्री इक्वल्स टु P/B अथवा tan x डिग्री इक्वल्स टु 12/12 अथवा tan x डिग्री इक्वल्स टु 1 अथवा टेन एक्स डिग्री इक्वल्स टु टेन 45 डिग्री, त्यसैले एक्स इक्वल्स टु 45 हुन्छ।
4: धेरै राम्रो श्याम, एकदम ठिक उत्तर दिनुभयो। अवनति र 49 कोण र यससँग सम्बन्धित समस्याहरूमा कुनै समस्या छ?
3: छैन सर।
4: समय पनि सकिसकेछ, आशा छ विद्यार्थी भाइ बहिनीहरूले ध्यान दिएर सुन्नुभएको होला र पाठ्यपुस्तकको पेज नम्बर 301 रहेको अभ्यास 15 प्रश्नहरू समाधान गर्नुहुनेछ।
3: हुन्छ सर, हामी गर्छौँ।
2: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
1: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
2: Dear students, today we are discussing the reading text Parents under the theme Cyber Security given in Unit 7 of Grade 10 Compulsory English Textbook. The text is adapted from Vishnu Singh's Rai, Matter and Other Stories. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
8: Namaste.
9: Namaste. Namaste, students. What a surprise. We are

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको छ बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

0: यो रेडियो नेपाल हो। अब सुक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आगामी आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने प्रश्न पार्नु भएको छ। प्रदेश सभाको आजको बैठकमा बजेटबारे उठेका प्रश्नहरूको जवाब दिँदै उहाँले प्रदेश सरकारले यथार्थ र कार्यान्वयन योग्य बजेट ल्याएको बताउनुभयो। तलब वृद्धि र महँगी भत्ताका कारण चालू खर्चतर्फको बजेट बढाउनु परेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले नागरिकका माग र आवश्यकतालाई बजेटमा अधिकतम रूपमा सम्बोधन गर्ने प्रयत्न गर्ने बताउनुभयो। मुख्यमन्त्री पाण्डेले गोरखकाली रबर उद्योग र भिरकुटी कागज कारखाना सञ्चालनका लागि सङ्घीय सरकारसँग समन्वय गर्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो। यस्तै आजको बैठकमा आर्थिक मामिला मन्त्री जित बहादुर शेरचेन र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले सम्बन्धित मन्त्रालयको विनियोजन शीर्षकमा प्रदेश सभा सदस्यहरूले उठाउनु भएको प्रश्नहरूको जवाब दिनुभएको थियो। लुम्बिनी प्रदेशमा आजदेखि विराहत वृक्षरोपण अभियान सुरु भएको छ। वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय तथा विभिन्न सामुदायिक वन कार्यालयको सहकार्यमा अभियानको थालनी गरिएको हो। अभियान अन्तर्गत प्रदेशभर 25 लाख बिरुवा उत्पादन गरिएका छन् भने 60 हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य रहेको छ। सरकारी, निजी तथा सार्वजनिक स्थानमा लुम्बिनी स्थानमा विभिन्न प्रजातिका बिरुवा रोप्ने छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले गढवा गाउँपालिका 2 महादेव स्थित महादेव सामुदायिक वन दाङमा बिरुवा रोपेर अभियानको आज शुभारम्भ गर्नुभएको हो। त्यस अवसरमा मुख्यमन्त्री आचार्यले बिरुवा रोप्नु मात्र पर्याप्त नभई तिनको संरक्षणमा जोड दिनुभएको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य शर्त भएको बताउनु भएको छ। प्रदेश युवा परिषदले आज धनगढीमा आयोजना गरेको युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रममा उहाँले विकासका लागि प्रविधिको प्रयोगलाई सँगसँगै उपयोग गर्दै अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। मुख्यमन्त्री शाहले सूचना प्रविधिको विकास बदलिँदो समयको माग तथा आवश्यकता अनुसार युवा शक्तिलाई प्राविधिक रूपमा दक्ष बनाउनु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा प्रदेशका सामाजिक विकास राज्य मन्त्री मधु भारतीले पछिल्लो समय विभिन्न कारणले युवा कुलतमा फँसिरहेको भन्दै उनीहरूलाई रचनात्मक काममा लाग्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको थियो। सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि 100 युनिट माथि 5% विद्युतमा कर लगाउने तयारी गरेका बेला मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङदी गाउँपालिकाले भने स्थानीयले मासिक निशुल्क बिजुली उपलब्ध गराउने भएको छ। मर्स्याङदी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आर्थिक वर्षदेखि प्रत्येक घर धुरीलाई मासिक 50 युनिटसम्म विद्युत निशुल्क दिने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उपभोक्ताले मासिक 50 युनिटसम्मको विद्युत महसुल निशुल्क पाउने व्यवस्था गरेको र यसका लागि गाउँसभाबाट 55 लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। कैलालीको टिकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुर स्थित कर्णाली नदीमा झुलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो लागेको छ। केही दिन अगाडि मात्रै पुलको काम सम्पन्न भएर आवागमन सञ्चालन भएपछि कर्णाली नदी आसपासका फाँटको सुन्दरता अवलोकन गर्न तथा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो। पुल बनेपछि आन्तरिक पर्यटकका लागि मात्र नभई कैलालीको टिकापुर र बर्दियाको राजापुरसँगको दूरी नजिकिएको छ। करिब 15,73,95,000 रुपियाँको लागतमा बनेको सो पुलको लम्बाइ 482 मिटर रहेको छ। कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना सुरु गरिएको छ। नेपाल पन्छी संरक्षण सङ्घको आयोजनामा आजदेखि 3 दिनसम्म हरिहाँसको गणना गर्ने भएको छ। 3 उपसमूह बनाएर 3 ब्लकमा एकसाथ गणना सुरु गरिएको नेपाल पन्छी संरक्षण सङ्घका स्थलगत परियोजना अधिकृत हिरुलाल डगौराले जानकारी दिनुभयो। यस वर्षको गर्मीयामको गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक अवस्था, वितरण तथा सङ्ख्याको विस्तृत विवरण सार्वजनिक गर्ने पन्छी संरक्षण सङ्घका अधिकृत डगौराले बताउनुभयो। कर्णाली क्रिकेट कप 2083 आजदेखि सुर्खेतको वीरनगरमा सुरु भएको छ। आजदेखि 18 गतेसम्म प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाडीलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको कर्णाली प्रदेश क्रिकेट सङ्घले जनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषदको सहयोगमा आयोजित प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले 101,000 र उपविजेताले 51,000 रुपैयाँ पुरस्कार पाउनेछन्। निको कप महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगिता 2083 को उपाधि कोशी प्रदेशका महिला क्रिकेट टिमले जितेको छ। मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा आज पर्साको वीरगन्ज स्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न भएको फाइनल खेलमा नेपाल एपिएफ क्लबलाई 11 रनले स्तब्ध पार्दै कोशीले जित हासिल गरेको हो। कोशीले दिएको 99 रनको लक्ष्य पछ्याएको एपिएफले 19.5 ओभरमा अल आउट हुँदै 87 रनमा समेटियो। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 98 रन बनाएको थियो। फाइनल खेलको प्लेयर अफ द म्याच कोशीकी काजल श्रेष्ठ घोषित भइन्। उपाधि विजेता कोशीले ट्रफीसँगै नगद 1,00,000 रुपैयाँ पुरस्कार पनि पाएको छ। प्रतियोगिताको समापन समारोहमा मध्य प्रदेशका पूर्व मुख्यमन्त्री सरोज यादवले विजेता र उपविजेता खेलाडीलाई ट्रफी र मेडल वितरण गर्नुभएको थियो। प्राय अधिकांश खेल जनकपुर धामको निर्माणाधीन राम जानकी बहुद्देशीय अन्तर्राष्ट्रिय रङ्गशालामा भए पनि सेमिफाइनल तथा फाइनल खेल पर्साको वीरगन्जमा सम्पन्न भएको हो। निको कपमा 7 प्रदेश र 1 विभागीय टिम गरेर 8 टिमको सहभागिता रहेको थियो। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बालबाटिका, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ 7 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका असारी गीतहरू। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि नेपाली सैनिक कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि 8:45 यहाँहरूले सुन्नुहुनेछ शास्त्रीय सङ्गीत। राति 9 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि प्रस्तुत गर्नेछौँ हाम्रो बोली कार्यक्रम। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि सिलसिला कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू पुरा हुनेछन्। तर राति 11 बजेको समाचारपछि पनि हाम्रो रात्रिकालीन प्रसारण भने जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
2: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
2: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
3: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
2: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
3: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
2: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
3: फोन नम्बर 5 42 13 5 9।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बालबाटिकाको आजको यो अङ्कमा तपाईँहरूलाई स्वागत छ। प्राविधिक दाजु उत्तम पाण्डेका साथ म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदीको तर्फबाट। कहिले आइतबार आउला भनेर कुरेर बस्नु भएको थियो होइन त? तपाईँहरूलाई थाहा नै छ म पनि यसै दिनको प्रतीक्षामा हुन्छु भनेर। तपाईँ हामीलाई रेडियो नेपालका साथै प्रदेशका रेडियो स्टेशन, देशभरिका एफएम रिले स्टेशनका साथै रेडियो नेपालको वेबसाइटबाट पनि संसारभरि यसै समय प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। छ नि भाइ बहिनी, यदि तपाईँले रेडियो नेपालको मोबाइल एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुभएको छैन भने डाउनलोड गर्न सक्नुहुन्छ भन्दै आजका लागि भने गत हप्ता हामीले प्रसारण गर्न बाँकी रहेका केही रचनाहरूलाई सुनाउँछौ। अब प्रस्तुत छ तपाईँहरूकै साथीहरूको आवाजमा रहेका सन्देशमूलक रचनाहरू।
1: नमस्ते, रेडियो सुनेर बस्नुभएको श्रोता वर्गहरूमा म त्रिषा थापा जया मल्टिपल क्याम्पसबाट आज तपाईँहरूको माझ एउटा सुन्दर कविता प्रस्तुत गर्न जाँदैछु। कति उद्विग्न यी चुरोटका ठुटाहरू, धुवाको तुवालोभित्र निस्किँदै हजारौँ चुरोटका ठुटाहरू मसान घाटमा चिता जलाउन तयार आतुर देखिन्छन्। तिमी आफ्नो चितामा दागबत्ती दिन निर्धक्क दुर्व्यसन पिइरहेको छौ। आफ्नो कोमल मुटु र कलेजोलाई छत्त बिछत्त बनाएर निर्धक्क जिइरहेको छौ। गाँजाको नसा अफिमको तल तल मेट्न आफ्नो जीवनको आयु पल पल पिइरहेको छौ। आफ्नो जीवनलाई श्रद्धाञ्जलि दिइरहेको छौ। निकोटिनले पहिलिएका तिम्रो औँलाको काप कापबाट मृत्युले चिच्याइरहेको छ। ए मानव, दुर्व्यसनको ब्ल्याक होलमा हराउनै लाग्दा पनि तिम्रो चेत आएन है? कोकिनको कोहोला, अफिमको तल तल, चुरोटको धुवा तिम्रो मनको तरङ्गित भ्रम मात्र हो, केवल एक भ्रम। आज नसामा लट्ठ भएर तिमीले आफैलाई भुल्यौ, आफ्नो परिवार बिर्स्यौ। सुर्तीमा फुर्ती बोर्दै मनोदीपक नसामा हराउँदैछौ। तिमी विवश छौ, विक्षिप्त छौ, लाचार छौ, मनोरोगी छौ। घर परिवारको सुन्दरता मास्ने अधिकार कसले दियो तिमीलाई? लागु पदार्थ रहित परिवार, जीवनको आधार खोज्ने सपनाहरू तिमीले आफ्नै हातले सल्काएर खरानी बनायौ। उच्च रक्तचाप, अल्सर, मुटु रोग, मनोरोगलाई एकैपटक निम्तो दिएर आफ्नै मृत्युको स्वागत गर्दैछौ। अट्ट हाँस हाँस्न थाल्यौ, परिवारको खुसी र अमन चयन मास्न थाल्यौ। आफ्नो मृत्युको सन्त्रासमा आफै छमछमी नाच्न थाल्यौ। तिम्रो विचित्र शरीरमा विभिन्न प्वाल पार्न थाल्यौ। आफूले आफैलाई मन्द विषले मार्न थाल्यौ। खै किन तिमीले कुलत रोज्यौ, किन नसामै रमाउन खोज्यौ? तनाव मुक्त हुन खोज्दा आफै डिप्रेसनमा पुग्यौ। ढकमक्क फुल्नु पर्ने लटरम्म फल्नु पर्ने बेला तिमी त ओइलाउँदै गयौ। यो सुन्दर फुलबारीमा आगो सल्काएर आफ्नो चिता आफै आगो नजोस। यो सुन्दर मानव जीवनलाई तनाव मुक्त, नसा मुक्त बनाऊ। आफू र आफ्नो परिवारको भविष्य आफै बनाऊ। आऊ, सम्पूर्ण नसा जन्ये मनोदीपक पदार्थ त्यागेर लागु औषध मुक्त परिवारको निर्माण गरौँ। सुन्दर मानव जीवनको बाँच्ने आधार नै यही छ। ब्युजिय घोर निन्द्रबाट त्यागी हरेक लागु पदार्थहरूलाई। धन्यवाद।
2: रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्ण श्रोता वृन्दहरूमा म बौद्ध इङ्ग्लिस सेकेन्डरी स्कुलमा अध्ययनरत छात्रा इस्मालिका प्रसाईको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। म एउटा कविता वाचन गर्न जाँदैछु र कविताको शीर्षक छ कुलत। तल तल मेट्ने साथीलाई भेट्ने एक सरको सुइक्याउने भएको तिम्रो सवारी साधन फुइलाउँदै हुइक्याउने नआइकाल हुन्छ बेहाल अकालमै मरिन्छ गति नपति बिग्रन्छ मती खाडलमा परिन्छ गति नपति बिग्रन्छ मती खाडलमा परिन्छ नबढ्छ सान नबढ्छ मान नबढ्छ स्वाभिमान दुर्व्यसन सँगै नसामा डुबी नगर अभिमान भाङ धतुरो गाजा र चुरोट अफिम नखाऊ हिरोइन कोकिन ब्राउन सुगर

0: जीवन झन् सुन्दर बनाऊ, नसाको दशा त्यागेर सुन्दर दरबार बनाऊ, मानव चोला चिनेर आफ्नो कर्तव्य निभाऊ, नसाको लतमा डुबेका मन बिउझ्याइ उठाऊ, नसाको लतमा डुबेका मन बिउझ्याइ उठाऊ, कर्मको फल श्रम हो हाम्रो श्रममै रमाऊ, सुन्दर हाम्रो मानव चोला झन् सुन्दर बनाऊ, बितेको छैन समय अझै केही गर्न बाँकी छ, कर्तव्य पथमा अगाडि बढे सुखले बाँचिन्छ, सुखले बाँच सुखले हाँस सुखले नाचिन्छ, चुरोट होइन कलिला हातले कलम समाऊ, यो सुन्दर हाम्रो मानव चोला सार्थक बनाऊ, यो सुन्दर हाम्रो मानव चोला सार्थक बनाऊ। धन्यवाद।
1: रेडियो नेपाल सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई म निलिसा थापा मनकामना माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत विद्यार्थीद्वारा हार्दिक नमन। आज म मैले रचना गरेकी एक छोटो कविता लिएर उपस्थित भएकी छु। मेरो कविताको शीर्षक रहेको छ होस गरहे साथी। होस गरहे साथी, होस गरहे साथी, चुरोटको धुवासँगै प्राण पनि उड्ला, मदिराको साथले सम्पूर्ण जीवन छुट्ला, नसामा आज होस बेहोस भएका छौ, नसाले हरेक कोस कोस भरेका छौ, किन सुई लगाउँछौ विषको आफ्नो शरीरमा, किन सुई लगाउँछौ विषको आफ्नो शरीरमा, एक दिन सर्प बनी आफैलाई दसौला। होस गरहे साथी, होस गरहे साथी, तिमी सूर्य हौ र परिवार तिम्रो प्रकाश, तिमी सूर्य हौ र परिवार तिम्रो प्रकाश, तिमी त्यो प्रज्वल दीप हौ जसमा बाँधिएको छ सबैको आस, आज सूर्य अस्ताउँदैछ, आज सूर्य अस्ताउँदैछ, एक पटक आफ्नो किरणको ख्याल गर, आज सूर्यमा घन कालो बादल छाउँदैछ, एक पटक किरणको सङ्घर्ष ख्याल गर, ख्याल गर उनको चिन्ताको र पुरा गरिदे उनको कास, सार्थक पार तिम्रो सास। होस गरहे साथी, तिमीमा के पर्दैछ तिम्रो कर्मले, होस गरहे साथी, तिमीमा के पर्दैछ तिम्रो कर्मले, तिम्रामा के पर्दैछ तिम्रै कर्मले, अतीतलाई बिर्स तिमी आजलाई सोच, अतीतलाई बिर्स तिमी आजलाई सोच, भविष्यको चिन्ता नलिउ बानी सुधार्न खोज, गाह्रो भयो केही छैन फेरि प्रयास गर, गाह्रो भयो केही छैन फेरि प्रयास गर, सुन होस गरहे साथी, जे परे पनि लागु पदार्थको दुर्वेशनमा नपर, लागु पदार्थको दुर्वेशनमा नपर। धन्यवाद।
2: सम्पूर्ण रेडियो नेपाल सुनेर बस्नुभएका आदरणीय श्रोतागणहरूमा म कक्षा 12 जया मल्टिपल क्याम्पस गोकर्णेश्वर 8 काठमाडौँमा कक्षा 12 विज्ञान संकाय अध्ययनरत छात्र आशिष चौलाको तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमस्कार। म आज हजुरहरूको माझमा छोटो र मिठो कविता लिएर आएको छु जसको शीर्षक रहेको छ कुलत फालिदिनु। कविता यसरी सुरु हुन्छ। मान्छेको मन बिग्रियो यदि भने बिग्रन्छ सब जीवन, उल्टो चल्छ मति गति अनि सबै नासिन्छ सम्मान धन, कहिल्यै शान्ति र चैन हुन्न हलुका दुर्भावनाले मन, कालो रात मडारिँदैछ जगतमा छैन उज्यालो दिन, मान्छे बिग्रिएर अनैतिक बढी शिक्षा र दीक्षा लिँदा, आयो दुर्व्यसन नव जमातमा सत्मार्ग बिर्सिदिँदा, वेसन फेसनमा फस्यो मन अनि पस्यो त्यो जन्जालमा, खोज्थ्यो शान्ति सजा उनै भनी नसा पिएर आनन्दमा, मनको नोकर झैँ बनेर सुखको आशा भिलासा लिँदा, मनको नोकर झैँ बनेर सुखको आशा भिलासा लिँदा, छुट्यो कर्तव्य झन् झनै दुःख जुट्यो उल्टोको बाटो लिँदा, छुट्यो कर्तव्य झन् झनै दुःख जुट्यो उल्टोको बाटो लिँदा, सत्सङ्ग नहुँदा कुसङ्गत परी दुर्भाव हावी हुँदा, नोकर बन्न पुगेछ मालिक हो अज्ञानमा अल्झिदा, नोकर बन्न पुगेछ मालिक हो अज्ञानमा अल्झिदा। छायो सङ्कट विश्वभरमा दिन दिनै फस्दैछ मान्छे किन, छायो सङ्कट विश्वभरमा दिन दिनै फस्दैछ मान्छे किन। खायो विश्व सखाप पार्छ कि कतै घुसिसक्यो त्यो आँगन, खायो विश्व सखाप पार्छ कि कतै घुसिसक्यो त्यो आँगन। भन्थे मै हुँ म राख्छु विश्व बसमा रोहे अहो ती किन, भन्थे मै हुँ म राख्छु विश्व बसमा रोए अहो ती किन। सारै होस गरे बाँचिन्छ कि कतै बेसन हटाऊ जन, सारै होस गरे बाँचिन्छ कि कतै बेसन हटाऊ जन। मालिक आफू हुँदा हुँदै त मनको नोकर हुँदा भो दुख, मालिक आफू हुँदा हुँदै त मनको नोकर हुँदा भो दुख। नोकरको पनि नोकरी गरेर कठै के मिल्थ्यो होला सुख, नोकरको पनि नोकरी गरी कठै के मिल्थ्यो होला सुख। आफ्ना बुद्धि विवेकले ती मनका दुर्भाव फालिदिनु, आफ्ना बुद्धि विवेकले ती मनका दुर्भाव फालिदिनु। जीवन उच्च बनाउने मन भए कुलत फालिदिनु, जीवन उच्च बनाउने मन भए सत्मार्ग हरदम लिनु। धन्यवाद।
3: उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो तर्फबाट नमस्कार। म अल्माइटी आइडियल मोडर्न स्कुल कक्षा 9 मध्येन्द्र छात्रा शिशि सिक्दै आजको मेरो यस कविताको शीर्षक रहेको छ लागु पदार्थ दुर्व्यसन त्यागौँ। मेरो कविता यस प्रकार रहेको छ। सुन्दर जीवन मान्छेको जुनी सुन्दर संसार, लागु पदार्थ दुर्व्यसन गरी नपारौँ बेकार। ब्रह्माण्ड सारा सम्पत्ति हाम्रो हामी हौ कुबेर, देखिनन् संसार चौबिसै घन्टा नसामा डुबेर। क्षणिक सुख खोजेर हुन्न जीवन मासेर, उन्नति हुन्न कुलतसँग पिरती गाँसेर। अँध्यारोबाट उज्यालो तर्फ पाइला बढाऊ, उन्नत समाज निर्माण गर्ने सपना सजाऊ। बुबा र आमा सपना पाल्छन् सन्तान देखेर, हामीले विश्वास गुमाउनु हुन्न छातीमा टेकेर। असल सङ्गत गरेर युवा सपना सजाओस्, समाजले युवा देखेर छाती गर्वले फुलाओस्। आँसुमा डुब्ला जिन्दगी हाम्रो नसाको बानीले, बिग्रेको बानी सकिन कहिले पखाल्न पानीले। श्रम र शिक्षा सत्कर्म मात्रै होइ भनौँ सबैले, म खाद्य खान लागु पदार्थ नै भनौँ सबैले। युवाको शक्ति देशको शक्ति देशका कर्णधार, हातेर मालो गरेर बढाउँ हटाऊ अन्धकार। दुर्व्यसन त्यागौँ जिन्दगी आफ्नो बेलैमा सपारौँ, नसामा डुबी जीवनलाई बर्बाद नपारौँ। नसामा डुबी जीवनलाई बर्बाद नपारौँ, बर्बाद नपारौँ। धन्यवाद।
4: लौ त भाइ बहिनी, आज हामीले लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध रहेका तपाईँहरूका साथीका सचेतनामूलक रचना सुनायौँ। रचना सुनाउनु हुने सबै साथीलाई धेरै धेरै धन्यवाद। आजको हाम्रो समय सकिनै सकेको छ, तर केही छैन, अर्को हप्ता तपाईँहरूसँग हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक दाजु उत्तम पाण्ड्य र म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदी पनि विदा माग्छौँ। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। हवस् त, नमस्ते।
5: जय।

Kis bonus pal. भरपूर मनोरंजन सहित मात्र रु 979 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भइरहेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि।
1: साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौ। आउनुहोस् कार्यक्रम शुरू गरौं कृषि समाचारबाट।
2: कृषि सूचना तथा प्रशिक्षण केन्द्रको आयोजनामा ललितपुरको हरियर भवनमा कृषि क्षेत्रमा सूचना तथा संचार प्रविधि सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ। परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण र डिजिटल माध्यममा रूपान्तरण गर्ने उद्देश्यका साथ असार 9 गते केन्द्रको सभाहलमा सञ्चालित गोष्ठीमा सरकारी निकाय, गैर सरकारी संस्था र निजी क्षेत्रका कृषि सूचना प्रविधिसँग सरोकार राख्ने संघ संस्था एवं विकासकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कृषि तथा पर्यावरण मन्त्रालयका सहसचिव रुद्र प्रसाद पौडेल र केन्द्रका प्रमुख सबनम शिवाकोटीले किसान माझ प्रविधिको सहज पहुँच पुर्याउनु आजको आवश्यकता रहेको बताउनुभयो।
3: गभर्नमेन्टले कहाँ सहजीकरण गर्न मिल्ने पाठहरूमा सहजीकरण गर्ने कुराहरूमा गभर्नमेन्टले गर्ने नै छ। असल अभ्यासहरू पनि छन्, हामीसँग फेलरका स्टोरीहरू पनि छन्। अब त्यो फेलरका स्टोरीहरूबाट सिक्दै त्यो असल अभ्यासहरूलाई चाहिँ हामीले लिएर कसरी गभर्नमेन्ट र प्राइभेट इन्टिटीहरू चाहिँ हामी इन्टिग्रेट भएर एकअर्कालाई चाहिँ सहयोग गरेर कम्प्लिमेन्ट्री गरेर चाहिँ हामी अगाडि जाने, किनभने अल्टिमेटली हामी सबैको गोल भनेको चाहिँ किसानलाई अथवा एग्रिकल्चर भ्यालु चेनका एक्टरहरूलाई चाहिँ सजिलोसँग चाहिँ सर्भिस प्रोभाइड हुन सकोस्। हाम्रो हजुरहरूको पनि अब्जेक्टिभ त्यही हो, गभर्मेन्ट पनि अब्जेक्टिभ त्यही हो होइन। त्यसैले तर एट दि सेम टाइम चाहिँ तपाईँहरू सस्टेन पनि हुनु पऱ्यो। र अब अहिले आएको चाहिँ यो एआईहरू पनि हामीले अघि आइसक्यो होइन, हामी अलिकति डाइभर्स भएर जान सकेनौँ भने भोलि हामी अगाडि एआई जाने हो कि भन्ने पार्ट पनि छ। प्राइभेट सेक्टरले के गर्ने, गभर्मेन्टले के गर्ने, अब हामी क्लियर भएर जाने फर्मल एन्ड फङ्सनल वेबाट चाहिँ यसलाई अलिकति विथ लिगल इन्फ्रास्ट्रक्चर र बाइन्डिङ सहित हामी भोलिका दिनमा चाहिँ त्यो डाइरेक्सनमा काम गर्ने प्रयास गर्नेछौँ गभर्मेन्टको पार्टबाट मन्त्रालयको पार्टबाट।
2: कार्यक्रममा कृषि सूचना तथा प्रशिक्षण केन्द्रले सूचना प्रविधि क्षेत्रमा सम्पादन हुँदै आएका कार्यक्रम बारेमा केन्द्रका पशु चिकित्सक डाक्टर सञ्जीव पण्डितले जानकारी दिनुभयो। कार्यशालामा नाक्सा, इसिमोड, रोबोटिक एसोसिएसन र खेती जस्ता डिजिटल प्लेटफर्मका विज्ञहरूले नेपालमा भू उपग्रह प्रविधि, ड्रोनको प्रयोग र मौसम पूर्वानुमान प्रणालीलाई कृषकको मोबाइल एपसम्म कसरी प्रभावकारी रूपमा पुर्याउने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
4: हामीले दास्तामा चाहिँ एउटा कुनै पनि किसानको अथवा कृषक समूहको अथवा कृषकको चाहिँ जुन जुनै पनि उहाँहरूले खेती गर्दै आउनु भएको जग्गा जमिनहरू छ त्यसको चाहिँ कुनै पनि अब यो बाढी पहिरो अथवा कुनै पनि जोखिमहरूसँग चाहिँ कतिको चाहिँ जोखिम छ भन्ने खालको कुराहरू मूल्याङ्कन गरेर उहाँहरूलाई चाहिँ त्यो मूल्याङ्कन आधारमा चाहिँ कसरी एडभाइजरी दिने, कुन लेभलको एडभाइजरी दिने भन्ने कुराहरू चाहिँ हामीसँग गरिरहेका छौँ। सुरुमा चाहिँ डेटा लिएर आउँछौँ सेकेन्डरी सोर्सेसहरूबाट, अहिले अलरेडी ओपन सोर्स ओएसएमहरूबाट अभाइलेबल डेटाहरू, प्लस हामीलाई पालिकाले केही डेटा दिनु भयो भने, प्लस के क्लाइन्टले पनि हामीलाई चाहिँ एक्स्ट्रा डेटा उहाँहरूसँग डिजिटाइज स्पेसल डेटा केही छ भने दिनुहुने, हामी त्यो सबै इन्टिग्रेट गर्छौँ। अनि हाम्रो वेदरको डेटाहरू भनेको एउटा चाहिँ ओपन मिटियोबाट आउँछ भनेदेखि, अर्को चाहिँ हामीले डिएचएमबाट पनि, अब हामीसँग फन्डिङ छ भने त्यहाँबाट पनि प्रोक्योर गर्छौँ। अनि अर्को चाहिँ हामीले सम्पूर्ण डेटा आइसकेपछि पालिकामा गएर पालिकाको सरहरूसँगै बसेर चाहिँ डेटा भ्यालिडेसनको कामहरू गर्छौँ। अनि त्यो हिसाबले हामीले एक्सपोजरको फर्मुला लाउँछौँ, अनि भलरेबिलिटीको फर्मुला लाउँछौँ, एरापिक क्यापासिटीको फर्मुला लाउँछौँ, र लास्टमा रिक्स निकाल्छौँ। अनि त्यो रिक्स निकालेपछि चाहिँ हामीले इच फार्मर अथवा फार्मल्यान्ड अथवा फार्मर ग्रुपको कति चाहिँ रिक्स छ कुनै पनि क्लाइमेटिक हजार्ड्स अगेन्स्टमा हामीले चाहिँ यसरी क्यालकुलेट गर्छौँ।
5: सब्सक्रिप्सन भनेको इन्फर्मेसन सेल गर्ने, सेकेन्ड भनेको चाहिँ अब किसानसँग चाहिँ ठुलो एसेट्सहरू छन् जस्तै उहाँले उत्पादन गरेको कुराहरू त्यसलाई बजारीकरणमा हेल्प गरिदिन्छौँ हामी, त्यसलाई उहाँहरूलाई चाहिने इनपुटहरू छ इनपुट पनि सप्लाई गरिदिन्छौँ हामी। सो दुइटै चिजमा हामी अहिले चाहिँ लागिरहेका छौँ र त्यसले नै हाम्रो यो होल इको सिस्टममा चाहिँ सस्टेनेबल बनाउँछ। तर रिसेन्टली हामी एआई पनि इन्टिग्रेट गरेका छौँ, सो त्यसले गर्दाखेरि चाहिँ किसानहरूले इमिडिएट नै क्वेसनको एन्सर पाउँछन्, हजुर, एट द सेम टाइम त्यो एन्सरलाई पनि हाम्रो एक्सपर्टले चाहिँ एकचोटि चेक गर्नुहुन्छ।
6: हाम्रो प्लेटफर्ममा चाहिँ के छ भने इनपुट सप्लायर्सहरूको 150 भन्दा बढी चाहिँ भनौँ न नम्बर्सहरू चाहिँ हामी प्लेटफर्ममा अनबोर्ड हुन छ होइन। त्यसै गरी हामी बायर्स हो, बायर्सलाई चाहिँ एङ्कर्स भन्छौँ। सो उहाँहरूको पनि मोर देन 50 ग्लस एमएफ पछाडि अर्को उसमा राखेको छु होइन, स्लाइडमा चाहिँ नम्बर्सको कुराहरू। सो यसरी चाहिँ हामी भ्यालु चेनमा चाहिँ कनेक्सनहरू गर्न चाहिँ किसानको अब इनपुट सप्लायर्सदेखि लिएर बाई ब्याक्स सो इनपुट सप्लायर्समा चाहिँ हामी भेन्डर्सहरूलाई अनबोर्ड गराएर होइन उहाँहरूको जति पनि प्रडक्टहरू छ त्यो हाम्रो प्लेटफर्ममा हाम्रो एपमा चाहिँ हामीले स्टप गर्छौँ. उहाँहरूको प्राइसदेखि लिएर सबै कुराहरू हुन्छन् जति पनि प्रडक्टहरू छ. सो हामी किसानहरूले चाहिँ के गर्न सक्नुहुन्छ भने उहाँहरूको इच भेन्डरकोमा गएर होइन के प्रडक्टहरू छ त कति कति प्राइसमा छ त भनेर कम्पेयर गरेर उहाँहरूले रिजनेबल छ हुन छ जहाँबाट नजिक छ यसरी चाहिँ उहाँहरूले क्यासमा किन सक्नुहुन्छ. सो उहाँ क्यासमा गर्नुहुन्छ जो जो किसानसँग सामानको किनेर क्यास छैन ब्याङ्कमा हामी चाहिँ लिङ्क गराइदिन्छ. सो त्यो ब्याङ्कको लिमिट डिटरमाइन गर्नलाई चाहिँ हाम्रो अहिले चाहिँ स्टार्टिङ चाहिँ 10,000 टु लाखसम्मको लिमिट छ भनौँ न होइन. त्यो लिमिटमा चाहिँ उहाँहरूलाई अब त्यहाँ त्यो त सबै ब्याङ्कको मान्छेहरू जानै पर्दैन. उहाँहरू सबै चाहिँ खाता खोल्नेदेखि लिएर सबै चाहिँ हामी अनलाइनै गरिदिन्छौँ कि होइन. सबै फिल्ड स्टाफ र हामी प्लेटफर्मको थ्रु त पाउनुहुन्छ. भेन्डरमा चाहिँ होइन पैसा जान्छ अनि त्यो पैसा गइसकेपछि त्यो सामान चाहिँ किसानहरूले लिएर आउनुहुन्छ.
2: सूचना प्रविधिको विस्तारले नेपाली किसानलाई बजार मौसम र आधुनिक खेती प्रविधिको जानकारी बेलैमा उपलब्ध गराई उत्पादन वृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छ. कृषि क्षेत्रमा सूचना तथा संचार प्रविधि आईसीटी समिति गोष्ठीमा कृषि विभाग पशु सेवा विभाग नेपाल कृषि अनुसन्धान परिषद निजी क्षेत्रका सूचना प्रविधिका सेवा प्रदायक संघ संस्थाका प्रतिनिधि एवं केन्द्रका कर्मचारीहरूको सहभागिता रहेको थियो. कृषि क्षेत्रको सम्पूर्ण आधुनिकीकरण विशिष्टकृत व्यवसायीकरण र यान्त्रीकरण गर्ने दूरगामी लक्ष्यका साथ नेपाल सरकारले विक्रम सम्बत 2073 10 वर्षे साबिकको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र हालको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ जसले कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै नेपालको कृषिलाई उद्योगसँग जोडेर आत्मनिर्भर हुने अभियानका साथ कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। देशका 77 जिल्लामा कार्यक्षेत्र रहेको यस कार्यक्रम अन्तर्गत 48 जिल्लामा कार्यक्रम कार्यान्वयन इकाई र बाँकी जिल्लामा प्राविधिक इकाईहरू रहेका छन्। तिनै जिल्लाहरू मध्येको धनुषा र महोत्तरीमा यो अभियानलाई सार्थक बनाउन आर्थिक वर्ष 2074-75 कार्यक्रम कार्यान्वयन इकाई धनुषा क्रियाशील छ। हाल धनुषा र महोत्तरीमा गरी कुल 6,725 हेक्टर कमाण्ड क्षेत्रमा 7 जोन र सुपर जोनहरू सञ्चालनमा रहेको कार्यक्रम कार्यान्वयन इकाई धनुषाका प्रमुख राम सोगरात शाह बताउनुहुन्छ।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम एउटा कृषि क्षेत्रको राष्ट्रिय गौरवको एउटा आयोजना हो र अहिले धनुषा कार्यक्रम कार्यान्वयन इकाईले दुई जिल्ला हेर्ने गरेको छ, एउटा धनुषा र महोत्तरी र धनुषा र महोत्तरीमा जम्मा गरेर धनुषामा 4 जोन र सुपर जोन रहेको छ, एउटा माछाको सुपर जोन रहेको छ भने महोत्तरीमा 3 जोन, जम्मा 2 जिल्ला गरेर 7 जोन हामी कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। विशिष्टीकृत क्षेत्र निर्माण गरेको छ र यसले व्यावसायिक विभिन्न बालीको क्षेत्रगत पहिचान गरेर बाली नानीहरू सञ्चालन गरेको छ र साथसाथै यसले व्यावसायिकमा ध्यान दिएको छ, आधुनिकीकरणमा ध्यान दिएको छ र केही चक्लाबन्दीको कार्यक्रमहरू पनि प्रोत्साहन गरेको छ र यसले मोटामोटी कृषि क्षेत्रको आयात प्रतिस्थापन कसरी गर्ने भने ती बालीहरूले गरेको छ भने निर्यात प्रवर्धन गर्ने कार्यक्रमहरू पनि विशेष रूपले चलाएको छ। जोन र सुपर जोनको यसमा 4 सम्भागहरू छन्, एउटा पकेट, ब्लक, जोन र सुपर जोन, र हामीले हेर्ने भनेको जोन र सुपर जोन हो र जोन र सुपर जोनको उद्देश्य मोटामोटी हेऱ्यौँ भने भ्यालु एडिसन र प्रशोधन र औद्योगिकरणसित जोड्ने उद्देश्य देखिन्छ र मोटामोटी हामीले यो दुईटै जिल्लामा हेर्ने हो भने धान र माछामा खास गरेर जोन र सुपर जोनको उद्देश्य अनुसार भ्यालु एडिसन र प्रशोधनमा राम्रै काम गरेका छौँ।
2: धनुषा र महोत्तरीमा कृषि पूर्वाधार ठूलो फड्को मारेको छ। हालसम्म दुवै जिल्लामा गरेर कुल 964 साना सिंचाई निर्माण भई 1,874 हेक्टर भन्दा बढी क्षेत्रफलमा 12 सिंचाई सुविधा पुगेको छ। धनुषाका 14 स्थानीय तहमा माछा सुपर जोन सञ्चालनमा रहेको छ। शुरूआती वर्षमा 850 हेक्टरमा सीमित यो क्षेत्र अहिले 1,388 हेक्टरमा पुगेको छ। यहाँको उत्पादकत्व प्रति हेक्टर 3.8 मेट्रिक टनबाट बढेर 6.89 मेट्रिक टन पुगेको छ। त्यसै गरी धनुषा र महोत्तरीमा आर्थिक वर्ष 2078-79 आँप जोन सञ्चालन भई आँपको विशिष्टकृत उत्पादन गरिरहेको छ। यस कार्यक्रमले उन्नत बिरुवा वितरण, बगैँचा व्यवस्थापन र रोग नियन्त्रणमा पुर्याएको प्राविधिक सहयोगले यहाँको उत्पादनको गुणस्तर सुधार हुँदैछ। तरकारी उत्पादनमा पनि यी दुई जिल्ला आत्मनिर्भरतातर्फ अघि बढिरहेका छन्। कुल 1,398 हेक्टर क्षेत्रमा सञ्चालित तरकारी जोन स्थानीय बजार मात्र होइन मुलुकका प्रमुख सहरहरूमा 12 ताजा तरकारी आपूर्ति गरिरहेका छन्। यस क्षेत्रमा महिला र युवा उद्यमीहरूको सहभागिता उदाहरणीय छ। खाद्यान्नको राजा मानिने धान बालीमा आधुनिकीकरण भित्राउन धनुषा र महोत्तरीमा धान जोन सञ्चालनमा छन्। परम्परागत खेतीमा श्रम बढी र उत्पादन कम हुने समस्यालाई चिर्न यस कार्यक्रमले व्यापक कृषि यान्त्रिकरणमा जोड दिँदै हालसम्म 476 भन्दा बढी आधुनिक कृषि यन्त्र उपकरणहरू कृषकलाई वितरण गरेको छ। उत्पादन बढेपछि त्यसको मूल्य अभिवृद्धि गर्न र कृषिलाई उद्योगसँग जोड्न यस कार्यक्रमले प्राथमिक प्रशोधन केन्द्रलाई प्रोत्साहन गरेको छ। धनुषामा स्थापित आधुनिक धान प्रशोधन केन्द्रले स्थानीय तहमै उत्पादित धान खरिद गरी उच्च गुणस्तरको चामल बजार पठाइरहेको छ।
7: हामीले प्रत्येक जिल्लाको एउटा प्राथमिकता प्राप्त बालीहरू पहिचान गरेका छौँ र त्यो बालीहरू पहिचान गरिसकेपछि त्यसलाई विस्तार गर्ने कार्यक्रम हामीले गरेका छौँ। त्यसको सबभन्दा पहिले के छ भने एउटा निश्चित क्षेत्रमा भएको हुनाले यसको त नेसनल एभरेजभन्दा हाम्रो उत्पादकत्व बेसी नै भयो र त्यो क्षेत्रको हेर्ने हो भने सिँचाइको पूर्वाधार पनि राम्रो भएको छ, यान्त्रिकरण पनि राम्रो भएको छ र केही प्रशोधनका कार्यक्रमहरू पनि सञ्चालन भएका छ। जस्तै भने विभिन्न क्षेत्रमा जोन वाइज विशेष बाली वाइज अनुसार हाम्रो यो पोस्ट हार्भेस्टका कार्यक्रमहरू, प्रशोधनका कार्यक्रमहरू र भण्डारणका कार्यक्रमहरू पनि अगाडि बढेको छ र बेसी रूपमा निर्माण भएको छ। माछाको हेर्ने हो भने हाम्रो 6.87 मेट्रिक टन प्रति हेक्टर छ, जुन चाहिँ नेसनल एभरेजमा मोटामोटी 1-1.5 मेट्रिक टन बेसी रहेछ। त्यस्तै धानको हेर्ने हो भने नेसनल एभरेज 4 तल छ भने हाम्रो 5 मेट्रिक टन प्रति हेक्टर भन्दा बेसी नै छ, होइन? त्यस्तै तरकारीको हेर्ने हो भने 80 मेट्रिक टन प्रति हेक्टर बाली अनुसार यो छ भने नेसनल एभरेज हेर्ने हो भने हाराहारी 20 मेट्रिक टनको हाराहारीमा छ। आँपकै हेर्ने हो भने पनि हाम्रो जुनको र अन्य क्षेत्रको कम्पेयर गर्ने हो भने हाम्रो जुनको चाहिँ धेरै राम्रो छ, बगैँचा सुधारदेखि लिएर उत्पादकतामा पनि राम्रो छ। यो किन छ भने हाम्रो यो स्पेसियलाइज क्षेत्र भइसकेपछि त्यसमा चाहिँ कृषिको प्रविधि विस्तार गर्न सजिलो हुने, त्यसपछि सामूहिक रूपमा मल विषादीहरू दिन सजिलो हुने र उन्नत प्रविधिहरू पनि लान सजिलो भएको यो चाहिँ उत्पादकको त बेसी नै देखिएको छ। क्षेत्रगत हिसाबले त्यसमा चाहिँ मल खादलाई विशेष रूपमा अगाडि लगिएको छ, सिँचाइ पूर्वाधारलाई बेसी दिइएको छ। जस्तै भनौँ न, सिँचाइ भयो भने उत्पादकको त त्यति नै हो, सेम जमिनमा गर्ने हो भने तपाईँको उत्तर 10-15% विस्तार अथवा त्योभन्दा बेसी नै भइहाल्छ। त्यस्तै अर्को भनेको हामीले विशेष उन्नत बिउ बिजनको हामी प्रयोग यसमा गरेका छौँ र अर्को भनेको यो पोस्ट हार्भेस्ट क्षति लस जुन हुन्छ त्यसलाई पनि हामी प्रावधान चाहिँ गरेका छौँ। यो विषादीका कुराहरू भयो, यी सबै कारणले गर्दाखेरि पनि अगाडि बढेको छ। त अर्को भनेको यो उत्पादन लागत घटाउने कार्यक्रम, जस्तै भनौँ न यान्त्रिकरणको मैले कुरा गरेँ, यान्त्रिकरण दिँदाखेरि एउटा काम पनि छिटै हुने भयो र समयको पनि बचत हुने भयो। 73-74 माछा जुन चाहिँ सुरु भएको छ र मोटामोटी 2 वर्षको अन्तरालमा यो सुपर जुन स्तरोन्नति भएको छ र किसानहरू यस्ता पनि छन् जुन चाहिँ 0 लेभलबाट तपाईँको धेरै राम्रो प्रगति गएको छ। अङ्कमा भन्ने हो भने 70-80% उसको लाइफ स्टाइलमै चेन्ज भएको छ। चक्लाबन्दीकै कुरा गर्नु, एउटा सजिलो पक्ष के भने बजारीकरणमा पनि राम्रो छ, सबैले सामूहिक उत्पादन गरौँ र सामूहिक बजारीकरणमा गयो भने एकदम सजिलो चाहिँ भइरहेछ र मोटामोटी हामीले पोस्ट हार्भेस्टका कुराहरू, बजारीका कुराहरू पनि यहाँ गरेका छौँ। धेरै ठाउँमा हेर्नुभयो भने जुन अनुसार पनि हामी त्यसको प्रशोधनका कार्य, भ्यालु चेनका कुराहरू अगाडि बढाएका छौँ। त्यस्तै भण्डारण घरहरू, सङ्कलन केन्द्रहरू, तरकारीकै भनौँ न, तरकारीका सङ्कलन केन्द्रहरू पनि विभिन्न ठाउँमा निर्माण गरेका छौँ। विभिन्न किसिमका ढुवानीका साधनहरू हामीले अनुदानमा दिएका छौँ, होइन? त्यसले गर्दाखेरि बजारीकरण पनि अलिकति राम्रै भइरहेछ। माछामा चाहिँ आत्मनिर्भर भएका छौँ, भुरामा त टोटली खास गरेर कार्प माछाहरूमा आत्मनिर्भर नै भइसकेका छौँ र केही माछाहरू जस्तै पाङ्गासको कुराहरू गर्छौँ, होइन? यी माछाहरू चाहिँ किसानहरू अहिले पनि भारतबाट अथवा अन्य देशबाट पनि ल्याउने गरेको छ, तर कार्प माछा जुन चाहिँ पालिने गर्छन् खास गरेर हामीले आत्मनिर्भर भएर पनि अर्को जिल्ला, छिमेकी जिल्लालाई पनि दिने गरेका छौँ। केही भुराहरू भारत पनि निर्यात भइरहेको छ। धानको कुराहरूमा पनि मुख्य सिजनमा यो जिल्ला पनि त आत्मनिर्भर नै हो, त्यही पनि उत्पादकत्व बेसी छ र चैते धानको बेलामा भण्डारण अथवा सुकाउने त्यस्तो चाहिँ पूर्वाधार खडा गर्न सकेका छैनौँ। त्यस्तो भइदियो भने एकदम राम्रो चाहिँ हुन्छ।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम धनुषा आर्थिक वर्ष 2081-82 दुवै जिल्लामा गरी कुल 63,872 जनाले रोजगारी पाएका छन्, जसमा 3,642 जनाले स्थायी रोजगारी प्राप्त गरेका छन्। यस कार्यक्रमबाट कुल 41,452 घरधुरी परिवार लाभान्वित भएका छन्, जसमा 26,000 भन्दा बढी ऊर्जावान युवा र 20,000 भन्दा बढी महिलाहरू छन्।
7: मोटामोटी लाभान्वित कृषक हेर्ने हो भने 41,000 घरधुरी र 1,00,000 प्लसमा चाहिँ हामी जनसङ्ख्या हाम्रो कार्यक्रमबाट लाभान्वित चाहिन्छौँ। सबभन्दा पहिले त हामी व्यावसायिक बन्नु पर्यो र व्यावसायिक गर्नको लागि किसानका जुन अवयवहरू छन् त्यसमा चाहिँ हामी आत्मनिर्भर बन्न सक्छौँ। जस्तै भने उन्नत बिउको प्रयोग गर्नु पर्यो, त्यसपछि सिँचाइको पूर्वाधार खडा गर्नु पर्यो, प्राविधिक कुरा खास गरेर जुन लिनुपर्ने हो एग्रोभेटमा जानुभन्दा किसानहरू चाहिँ हाम्रो कृषि विज्ञ कृषि प्राविधिकहरूसित सल्लाह लिएर अगाडि बढ्ने सजिलो हुन्छ। यो विषादीका कुराहरूमा हेर्ने हो भने विभिन्न किसिमको कुराहरू आइरहेछ, त्यसले गर्दाखेरि विषादीको प्रयोग कतिखेर गर्ने हो, कसरी गर्ने हो, त्यो गर्यो भने स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो हुन्छ र खाद्य सुरक्षामा पनि राम्रो हुन्छ।
2: 10 वर्ष योजनाको अवधि सक्ने लाग्दा यस कार्यक्रमले धनुषा र महोत्तरीमा दर जग बसालेको छ। अबको मुख्य उद्देश्य यो उपलब्धिलाई दिगो बनाउँदै यहाँ उत्पादित कृषिलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो।
8: लौ

प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ। हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाईलाई बिदा दिनुहोस्। नमस्ते।

0: सारा हेर न, मैले इन्टरनेटबाट एउटा नयाँ गीत डाउनलोड गरेर मेरो युट्युब च्यानलमा अपलोड गरे नि, अब त भ्युज बढ्छ।
1: तर सबल, त्यो गीत प्रयोग गर्नु अघि अनुमति लिएका छौ त?
0: किन चाहियो र अनुमति? इन्टरनेटमै त भेटिएको हो नि।
1: लौ, इन्टरनेटमा भेटियो भन्दैमा सबै सामग्री स्वतन्त्र रूपमा प्रयोग गर्न पाइँदैन नि। गीत, चलचित्र, फोटो, पुस्तक वा सफ्टवेयर यी सबै कसैको सृजना हुन् र प्रतिलिपि अधिकारले सुरक्षित हुन्छन्।
0: ओहो, अनुमति बिना प्रयोग गर्दा के हुन्छ त?
1: त्यो प्रतिलिपि अधिकार उल्लङ्घन हो। यसले सृजनाकर्तालाई आर्थिक र नैतिक क्षति पुर्याउँछ र कानुनी कारबाही समेत हुन सक्छ।

0: बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
3: कहिले र कुन खोप लगाउने त?
2: 15 महिनासम्मका बाल बालिकाले
3: जन्मने बित्तिकै BCG, 6 हप्तामा रोटा, पोलियो, PCB, DPT, हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, PCB, DPT, हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, FIPV पहिलो मात्रा, DPT हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, FIPVको दोस्रो मात्रा, PCVको तेस्रो मात्रा,
2: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
3: त्यस्तै गर्भवती महिलाले TT खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले HPV खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौँ।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: सारा, हेर न, मैले इन्टरनेटबाट एउटा नयाँ गीत डाउनलोड गरेर मेरो युट्युब च्यानलमा अपलोड गरे नि, अब त भ्युज बढ्छ।
5: तर सबल, त्यो गीत प्रयोग गर्नु अघि अनुमति लिएका छौ त?
4: किन चाहियो र अनुमति? इन्टरनेटमै त भेटिएको हो नि।
5: लौ, इन्टरनेटमा भेटियो भन्दैमा सबै सामग्री स्वतन्त्र रूपमा प्रयोग गर्न पाइँदैन नि। गीत, चलचित्र, फोटो, पुस्तक वा सफ्टवेयर, यी सबै कसैको सृजना हुन् र प्रतिलिपि अधिकारले सुरक्षित हुन्छन्।
4: ओहो, अनुमति बिना प्रयोग गर्दा के हुन्छ त?
5: त्यो प्रतिलिपि अधिकार उल्लङ्घन हो। यसले सृजनाकर्तालाई आर्थिक र नैतिक क्षति पुर्याउँछ र कानुनी कारबाही समेत हुन सक्छ।
4: ए, त्यसो भए अरूको सृजना प्रयोग गर्न अघि अनुमति लिनुपर्ने रहेछ है?
5: हो त, यसले नयाँ सृजना र नव प्रवर्तनलाई पनि प्रोत्साहन गर्छ।
4: प्रतिलिपि अधिकार उल्लङ्घन नगरौं, सृजनाको सम्मान गरौं।
5: नेपाल प्रतिलिपि अधिकार, रजिस्ट्रारको कार्यालय, नारायण हिटी, काठमाडौँ।
6: कृषक माज बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
7: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
6: सम्भव भएसम्म सुक्खा सहने जातहरू, जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
7: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
6: बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबिजन समितिको सचिवालय ललितपुर।
7: फोन नम्बर 5423159।
8: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
7: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
8: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
7: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।

0: भ्रष्टाचार विरुद्धको सहकार्य।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यो सुन्नुहोस् रेडियो नेपालको सूचना। केही समय अगाडिदेखि मकवानपुर जिल्लाको सिमभन्ज्याङ स्थित ट्रान्समिटर रिले स्टेसन 100 MHz प्राविधिक समस्याका कारण अवरुद्ध भइरहेको हाम्रो प्रसारण आजबाट नियमित रूपमा सुचारू भएको बेहोरा हाम्रा सम्पूर्ण श्रोताहरूलाई जानकारी गराउँदछौँ। रेडियो नेपाल यति बेला सुन्दै हुनुहुन्छ। यस बेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित। सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 परीक्षा फललाई लिएर उत्पन्न समस्याको समाधान लगायत विषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। काठमाडौँ उपत्यकामा कागका कारण बर्ड फ्लू फैलिएको पशु सेवा विभागद्वारा जानकारी। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु र फिफा विश्वकप 2026 अन्तर्गत आजबाट नकआउट चरणका खेल सुरु हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा बीच प्रतिस्पर्धा हुने।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083, बहुमत र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। आर्थिक विधेयक 2083माथि 7 संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयकमाथि 3 संशोधनको सूचना प्राप्त भएको थियो। ती दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वीकार गर्नुभएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनुभएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू गरिएको बताउनुभयो।
3: यो करले भुइँमान्छे गरिबहरूलाई छुँदैन। नेपालका झन्डै 75-80% बालबालिकाहरू गैर निजी विद्यालयहरूमा पढ्दछन्। त्यहाँ यो करको प्रस्ताव गरिएको होइन। केही निजी विद्यालयहरूमा समता शुल्क, त्यसबाट 300 रुपियाँ, त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि, सुदृढीकरणका लागि खर्च गर्ने भनेर शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूलाई काउन्टर ब्यालेन्स गरेका छौँ। 10 लाखसम्मको वार्षिक आमदानीमा कर छुट, यति ऱ्याडिकल डिपार्चर गरिएको छ। यो सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौँ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले चालु आर्थिक वर्षमा 35% पनि पुँजीगत खर्च नभएको भन्दै पुँजीगत खर्च कम हुने वर्तमान अवस्थामा आगामी वर्षबाट सुधार हुने र नतिजा देखिने गरी बजेट आएको बताउनुभयो। राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा अर्थमन्त्री डाक्टर वाग्लेले विदेशी ऋण निश्चित आयोजना र पूर्वाधार विकासका लागि नै आउने र त्यसमा नै केन्द्रित रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आन्तरिक ऋण पनि देशभित्र नै विद्युत आयोजना, आफ्नै खर्चमा पनि ठूला आयोजनामा र उत्पादनमूलक गतिविधिहरूमा नै लगाएको र लगाउने बताउनुभयो। छलफलमा सांसदहरूले ऋण खर्च गर्दा जिम्मेवार बन्नुपर्ने, पुँजी निर्माण र आर्थिक वृद्धिमा प्रयोग गर्नुपर्ने, ऋणलाई परिणाम दिने गरी मात्रै प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। त्यसै गरी प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकले विभिन्न चारवटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 स्वीकृत गरेको हो। त्यसै गरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। सभामुख डोल प्रसाद अरियालले आज स्वीकृत भएका चारवटै विधेयकहरूमाथि संशोधन दर्ता गराउन चाहने सांसदहरूले संघीय संसद सचिवालय प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। सभाबाट स्वीकृत भएका चारवटै विधेयकहरू सम्बन्धित मन्त्रीहरूले सभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 प्रस्तुत गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण कक्षा 12 को परीक्षा फललाई लिएर उत्पन्न समस्या समाधान र ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायलाई समेत जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले सवारी दुर्घटना हुँदा सवारी साधन ब्याग गरेर मानिस मार्ने र दुर्घटना मानेर केस मिलाउने घटना दोहोरिने गरेको भन्दै त्यस्ता कार्य तुरन्त निरुत्साहित गर्ने गरी ऐनको व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले राष्ट्रिय शिक्षा बोर्डको लापरवाहीका कारण लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा 12 को नतिजा हतार हतारमा सार्वजनिक गरेर जस लिने होडमा पर्याप्त तयारी र गुणस्तर परीक्षण नगरिँदा उत्कृष्ट विद्यार्थीहरूको नतिजामा समेत नन ग्रेडेड देखिनु दुःखद भएको बताउनुभयो। सांसदहरूले एन्फा अनिश्चितकालका लागि फिफाबाट निलम्बनमा परेको विषयले राष्ट्रको प्रतिष्ठामा धक्का पुगेको र खेलाडीहरूलाई निरुत्साहित बनाएको भन्दै निलम्बन फुकुवाका लागि छिटो प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकको सुरुमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सिमानाका विषयमा दिएको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्नुभएको थियो। सभामुख डोल प्रसाद अरियालले बैठक सुरु गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै आआफ्नो स्थानबाट उठेर विरोध गर्नुभयो। बैठकमा नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कँडेलले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नै पर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रासोपाको महाधिवेशनबाट पारित भएको प्रस्तावले संघीय लोकतान्त्रिक गणतन्त्रको आधारलाई हल्लाउने र षड्यन्त्र गर्ने गरी आएको बताउनुभयो। नेपाली कङ्ग्रेसका सांसद रेणुका काउचाले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति आधिकारिक राजनीतिक सन्देश हुने भएकाले प्रधानमन्त्रीले आफ्नो गरिमा जोगाउन र कूटनीतिक मर्यादामा सचेत रहनुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिका विरुद्ध संसदमा जवाफ माग गरिरहेका बेला चितवन गएर स्पष्टीकरण दिएको भन्दै प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको राष्ट्रघाती अभिव्यक्ति कसरी राष्ट्रको हितमा थियो भनी प्रश्न गर्नुभयो। बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलप्रति शोक प्रस्ताव पारित गरेको छ। नेपाली कङ्ग्रेसका तर्फबाट 2056 सालको आम निर्वाचनमा काभ्रे पलाञ्चोक जिल्लाबाट निर्वाचित सांसद पूर्व सांसद खरेलको असार 7 गते उपचारका क्रममा निधन भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार 18 गते बिहिबार बिहान 11 बजे बस्नेछ। कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यका भर फैलिएको बताउनुभयो। महानिर्देशक डाक्टर दाहाल संक्रमित कागले एक ठाउँबाट दाहालले संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउनुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। हाल काठमाडौँ उपत्यकाका तीनै जिल्लामा बर्ड फ्लू देखिएको छ। उहाँका अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको छ। महानिर्देशक डाक्टर दाहालले उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रण लिइसकिएको छ। बर्ड फ्लू पंक्षीमा लाग्ने उच्च मृत्यु दर भएको एक संक्रामक रोग हो। उपराष्ट्रपति रामशाह प्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उहाँले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विद्यालय विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन 21 निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति कार्यगत एकताको माध्यमबाट अगाडि बढ्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्धनका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य जरुरी रहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनु पर्नेमा जोड दिँदै युवा पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूबीच एकताको विकल्प नभएको बताउनुभयो। कार्यक्रममा मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ। फाउन्डेसनले जननेता मदन कुमार भण्डारीको व्यक्तित्व, विचार, राजनीतिक योगदान तथा उहाँसँग सम्बन्धित अध्ययन, अनुसन्धान, प्रकाशन र वैचारिक बहसलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ। यस वर्ष अपेक्षा अनुसार पानी नपर्दा धान रोपाई प्रभावित भएको छ। असारको मध्यसम्म आइसक्दा पनि औसतभन्दा कम वर्षा भएका कारण धान रोपाईमा प्रत्यक्ष असर परेको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
4: असार मानव रोपेर मुरी उब्जाउने समय, अहिले देशभरका रोपाई खेतहरू किसानका व्यस्तता बनिरहेका छन्। असारलाई सुदूरपश्चिमतिर सार वा फुर्सद नहुनु भन्ने अर्थमा पनि बुझ्ने गर्छन्। हिलो र पाँगो माटोलाई सम्याउँदै धान रोप्ने यो समयलाई सुदूरपश्चिममा सांस्कृतिक रूपमा पनि मनाउने चलन छ। धान रोप्नु भन्दा पहिले गाइने भाकालाई बहिनी भनिन्छ। महिलाहरूले सगुनको रूपमा बहिनी गाइसकेपछि बिउ निकाल्ने र रोप्ने गरिन्छ। तर अहिले पनि निकै नै परिवर्तन भइसकेको पुराना पुस्ताहरूको अनुभव छ। गन्यापथुरा गाउँपालिका 3 की खण्टी देवी बोहरा अहिले भने कृषि क्षेत्रमा बढ्दो प्रविधिको प्रयोगले रोपाई गर्न सजिलो भएको छ। कुनै समयमा दशौं हल गोरु त्यत्तिकै संख्यामा बाउसी र रोप्नेहरू हुने गरेकोमा अहिले त्यस्तो अवस्था भने छैन भन्नुहुन्छ किडी दमाई।
5: खेत गोठ हुन्थ्यो, गोल गोल पाटेथे, पाँच दिन छ दिन के भयो चन्टा बनाएर बुलाउँथिन।
4: डडेलधुरामा भने मध्य असारसम्म आइपुग्दा पनि अपेक्षित रूपमा रोपाई सम्पन्न हुन सकेको छैन। कृषि ज्ञान केन्द्र डडेलधुराका निमित्त कार्यालय प्रमुख राम बहादुर बोहरा।
6: डडेलधुरा जिल्लामा धान रोपाई हुने क्षेत्रफल भनेको कुल 6120 हेक्टरमा हो। जसमध्ये हालसम्म करिब 2000 पुग्दैछ। यतिखेर मनसुनी वर्षा आइसक्नु पर्ने हो, अहिलेसम्म मनसुन भित्रिएको छैन। जसले गर्दा रोपाई मात्रै होइन अरू बाली नालीमा पनि प्रभाव परिरहेको छ, जसले गर्दा धान रोपाई ढिलो नै भइरहेछ।
4: पछिल्लो पटक जनशक्ति पलायन हुनुले खेती योग्य जमिन समेत बाँझो हुँदै जान थालेका छन्। रोपाईलाई सांस्कृतिक रूपमा समेत मनाउने चलन समेत बिस्तारै हराउँदै जान थालेको छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
0: करिब 25 वर्षदेखि विभागमा थन्किएर रहेका वैदेशिक रोजगार ठगी सम्बन्धी हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार 2057 सालदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धान सम्बन्धी महत्वपूर्ण फाइलहरू खोजी गरी व्यवस्थित अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ। करिब 25 वर्षदेखि डम्प अवस्थामा रहेका हजारौं फाइललाई वर्गीकरण गरी भौतिक अभिलेख व्यवस्थापन गरिएको विभागले जनाएको छ। वैदेशिक रोजगार ठगीका उजुरी बढ्दै गएपछि युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मुद्दा तथा अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्दै विभागलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिँदै आउनु भएको छ। त्रिभुवन विश्वविद्यालय त्रिवी शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ। गत माघ 1 गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले भोलि असार 15 गतेदेखि पुनः सेवा सुरु गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार हाल बहिरङ्ग सेवा ओपिडीमा सो सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो। वैदेशिक रोजगारबाट फर्किएपछि धनकुटाको साँगुरीगढी गाउँपालिका डाँडा बजारका दीपक बस्नेतले सुरु गरेको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको छ। 2 वर्ष अघि सुरु गरेको होमस्टे व्यवसायबाट विदेशभन्दा दोब्बर कमाई हुने गरेको र त्यसबाट स्थानीय कृषि उत्पादनको समेत बजारीकरण भएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
7: धनकुट्टा जिल्लाको साँगुरीगढी गाउँपालिका 5 डाँडा बजारका दीपक बस्नेत आफ्नै गाउँघरमा आर्थिक रूपमा सक्षम र स्वावलम्बी बन्नुभएको छ। वैदेशिक रोजगारीबाट फर्किएपछि सुरु गरेको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको हो। वैदेशिक रोजगारीको कमाई र बैंकबाट ऋण लिएर उहाँले आफ्नै घरमा सुनाखरी होमस्टे सञ्चालनमा ल्याउनुभयो। यस व्यवसायबाट विदेश भन्दा दोब्बर कमाई भइरहेको उहाँको भनाइ छ।
8: अहिलेसम्म सन्तुष्ट छु। जो बाहिर जानुभएको छ, आद्यताले जानुभएको छ, नेपाल फर्केपछि चाहिँ केही न केही गरेर बस्नुहोस् भन्ने चाहिँ मेरो सल्लाह।
7: एक रातमा 25 जनासम्म पाहुनालाई राख्न सक्ने क्षमता भएको उहाँको होमस्टेमा विराटनगर, धरान, इलाम, झापाका साथै छिमेकी देश भारतको सिक्किमबाट पाहुनाहरू आउने गरेका छन्। विदेशमा रहेका आफन्त र चिनजानको माध्यमबाट अमेरिका र स्विजरल्याण्डका विदेशी पर्यटकहरू समेत उहाँको होमस्टेमा बास बस्न आइपुग्छन्। यो व्यवसायमा उहाँकी श्रीमती अर्पणा मगर बस्नेतले पनि उत्तिकै साथ दिइरहनु भएको छ। पहिले खेतीपाती र पशुपालनमा मात्र सीमित अर्पणा अहिले आफ्नै जग्गामा व्यवसाय सञ्चालन गर्न पाउँदा निकै खुसी भएको बताउनुहुन्छ।
9: यसरी व्यवसाय खोलेर बस्न पाउँदाखेरि एकदम सन्तुष्ट छु।
7: होमस्टेका कारण गाउँमा उत्पादित तरकारी, माछा र मासुको खपत बढेको छ। यसले गर्दा गाउँका अन्य कृषकहरूमा पनि उत्साह थपिएको र गाउँमा तरकारी खेती, बाख्रा तथा कुखुरा पालन व्यवसाय समेत फस्टाउन थालेको उहाँको भनाइ छ। सामुदायिक होमस्टेहरूलाई स्थानीय तथा प्रदेश सरकारले आवश्यक पर्ने विभिन्न प्रकारको सामान सहयोग गरे पनि निजी होमस्टेले भने त्यस प्रकारको सहयोग नपाएको उहाँको गुनासो छ।
9: हामीलाई चाहिँ भरसक सेवा सुविधाहरू सामुदायिकमा जस्तै आए चाहिँ राम्रो हुने थियो भन्ने चाहिँ हामीलाई लाग्यो।
7: पर्यटन कार्यालय काँक्रेभिट्टाका प्रमुख छविलाल खतिवडाले होमस्टेको विकासका लागि कार्यालयले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउनुभयो।
10: होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने अर्कोतर्फ ग्रामीण पर्यटनको विकास गर्ने र पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौँ।
7: पहाडका गाउँ बस्तीमा मोटर बाटो पुगेपछि यो व्यवसाय राम्रो आय आर्जनको स्रोत बनेसँगै धेरैलाई रोजगारी प्रदान गरेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियामा एक हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु भएको छ। त्यहाँको सरकारी संचार माध्यमले साउदी अरामको तेल कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै 14 जना यात्रुको मृत्यु भएको पुष्टि गरेको हो। मृतकहरू सबै साउदी नागरिक रहेका र घटनाको अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। फ्रान्सको उत्तर पूर्वी सहर टोम्बलेनमा एक विमान दुर्घटना हुँदा 11 जनाको मृत्यु भएको छ। घटनामा विमान चालक सहित 10 यात्रुको मृत्यु भएको र सो विमान एक उडान सिकाउने विद्यालयको रहेको बताइएको छ। हर्मुजको साँगुरो जलमार्गमा प्यानमाको झण्डा राखिएको भएको पानी जहाजमा ड्रोन हमला भएपछि अमेरिकाले इरानमा नयाँ आक्रमणहरू गरेको छ। युएस सेन्ट्रल कमान्ड सेन्टकमले इरानभर कयौं निशानामा प्रहार गरिएको बताउँदै ती व्यावसायिक ढुवानी विरूद्ध भइरहेका निरन्तर आक्रामकताको सिधा जवाब भएको बताएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरणको जोखिमपूर्ण मुलुकको सूची ग्रे लिस्टबाट हटाउनका लागि सरकारले दक्षताका साथ काम गरिरहेको बताउनु भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 माथिको सामान्य छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारको पालामा परेको र वर्तमान सरकारले त्यसबाट निकाल्नका लागि इमान्दार र दक्षतापूर्वक काम गरिरहेको समेत दावी गर्नुभयो। उहाँले सम्पत्ति शुद्धिकरणका सन्दर्भमा नेपालले गर्नुपर्ने 15 प्रमुख कामहरू रहेको र वर्तमान सरकार आएपछि 3 विषयमा सुधार भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रका सबै सूचकहरूलाई हेरेर मुलुकलाई ग्रे लिस्टबाट निकाल्ने गरी कामको थालनी गरिसकेको समेत बैठकमा जानकारी गराउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति कम्तीमा 5 दीर्घकालीन सोचका आधारमा ल्याउनु पर्नेमा अर्थविद तथा बैंकिङ क्षेत्रका विज्ञहरूले जोड दिनु भएको छ। उहाँहरूले वित्तीय स्थायित्व कायम गर्दै बजेटसँग समन्वय हुने स्पष्ट र दीर्घकालीन मौद्रिक नीति आवश्यक रहेको बताउनु भएको हो। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आइतबार आयोजना गरेको मौद्रिक नीतिको प्यानल छलफलमा बोल्दै संघीय संसदका पूर्व सचिव डाक्टर सुरेन्द्र हरियालले मौद्रिक नीति वार्षिक चक्रमा सीमित नभई सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्वको कार्यकाललाई ध्यानमा राखेर 5 दृष्टिकोण सहित ल्याउनु पर्ने बताउनु भयो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले मौद्रिक नीतिले निर्धारण गरेका सबै लक्ष्य 100% हासिल नभए पनि त्यसकै आधार नीतिहरू असफल भए भन्न नमिल्ने बताउनुभयो। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकालले वित्तीय क्षेत्रको नीति प्रति सर्वसाधारणको चासो बढ्दै गएको उल्लेख गर्दै बजारले अधिक तरलता व्यवस्थापन गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल बैंक संघका पूर्व अध्यक्ष अनिल कुमार उपाध्यायले विगतमा अप्नाएका कसिला नीतिगत व्यवस्थाहरूको प्रभाव अहिले अर्थतन्त्रमा देखिएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले बिजुली बगिरहेको लाइनमा नै मर्मत सम्भार गर्ने कामको सुरुवात गरेको छ। प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयले नेपाल विद्युत प्राधिकरणका कामको कार्यकारी निर्देशक दीर्घ कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट त्यस्तो कामको थालनी गरेको जनाएको छ। हाललाई नमुनाको रूपमा सुरुवात गरिएको त्यस कार्यलाई प्रभावकारिता र आवश्यकताको आधारमा विशेष गरी शहरी क्षेत्रको नियमित मर्मत सम्भारको काममा प्रयोग गर्ने कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो। उपभोक्ताहरूलाई अवरोध बिनै गुणस्तरीय तथा निरन्तर विद्युत उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक चालु अवस्थाको विद्युत लाइन अत्याधुनिक मर्मत उपकरण को प्रयोग गरी मर्मत सम्भार कार्यको सुरुवात गरेको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले बताउनुभयो। तालिम प्राप्त कर्मचारीले अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरेर चालु लाइनको मर्मतको काम गरेका थिए। मुस्ताङको घर पझोङ गाउँपालिकाले पशुपालक किसानलाई 50% अनुदानमा याक र नाक वितरण गरेको छ। हिमाली याक र नाक प्रवर्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाले पशुपालक किसानहरूलाई अनुदानमा याक र नाक वितरण गरेको हो। लाभग्राही पशुपालक व्यवसाय र गाउँपालिका अन्तर्गत संघीय सशर्त अनुदान 50% लागत साझेदारी रहने गरी याक र नाक पालन गर्ने किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोहन सिंह लाल चन्दले जानकारी दिनुभयो।
0: अब खेल समाचार रमेश टमट्टाबाट।
13: फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरण राउन्ड अफ 32 को समीकरण पूरा भएको छ। अब उपाधि दौडमा रहेका 32 टोलीले अन्तिम 16 स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। राउन्ड अफ 32 को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा आमने सामने हुँदैछन्। खेल नेपाली समयअनुसार राति 1:15 हुँदैछ। दोस्रो खेलमा ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै अघि बढेका टोलीहरू अब नकआउट चरणमा एक हार सँगै प्रतियोगिताबाट बाहिरिने भएकाले सबै खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। उपाधिका दावेदार मानिएका टोलीहरूका साथै यसपटक उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ टोलीले पनि अन्तिम 16 स्थान बनाउन कडा चुनौती प्रस्तुत गर्नेछन्। कर्णाली क्रिकेट कप 2083 आजदेखि सुर्खेतको वीरेन्द्र नगरमा सुरु भएको छ। आजदेखि 18 प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाडीलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको कर्णाली प्रदेश क्रिकेट संघले जनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषदको सहयोगमा आयोजित प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले 1,01,000 र उपविजेताले 51,000 पुरस्कार प्राप्त गर्नेछन्। निको कप महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगिता 2083 उपाधि कोशी प्रदेशका महिला क्रिकेट टिमले जितेको छ। मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा आज पर्साको बिरगंज स्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न भएको फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई 11 रनले स्तब्ध पार्दै कोशीले जित निकालेको हो।
0: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। मध्य प्रदेश र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना र कोशी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित। सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 को परीक्षा फललाई लिएर उत्पन्न समस्याको समाधान लगायत विषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। काठमाडौँ उपत्यकामा कागका कारण बर्ड फ्लू फैलिएको पशु सेवा विभागद्वारा जानकारी। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु। र फिफा विश्वकप 2026 अन्तर्गत आजबाट नकआउट चरणका खेल सुरु हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: विशेष कारण जनाउँदै पटक पटक स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक अन्तत आज सञ्चालन। आर्थिक विधेयक 2083 पारित।
2: सीमा नाकाहरूको अनुगमनमा गृह मन्त्री बारा पर्सा जिल्ला पुग्दा दिगो विकास सम्बन्धी सम्मेलनमा सहभागी हुन कृषि मन्त्री थाइल्यान्ड प्रस्थान।
1: अमेरिका इरान बीच फेरि तनाव चर्कियो। दुवै पक्षबाट हमला जारी। एक अर्कालाई लगाए सम्झौता उल्लङ्घनको आरोप।
2: 48 टोली सहभागी फिफा विश्वकप 2026 नकआउट चरणमा भिड्ने। 32 टोलीको समीकरण तयार। समूहमा तेस्रो भएर पनि नकआउट चरण पुग्ने 8 भाग्यमानी टोली कुन कुन हुन्?
1: र विश्वकप सम्बन्धी विशेष रिपोर्टमा विश्वकप फुटबलमा खेलाइने फुटबल कहाँ र कसले बनाउँछ एउटा रोचक प्रसङ्ग।
2: कार्यक्रम सुरु गरौँ प्रतिनिधि सभाबाट पारित आर्थिक विधेयक सम्बन्धी प्रसङ्गबाट। विशेष कारण जनाउँदै पटक पटक स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक अन्तत आज सञ्चालनमा आयो। आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत भए र ती विधेयकहरूमाथि छलफल समेत भएको छ। केही विधेयकहरू आजको बैठकले सर्वसहमतिले र केही बहुमतले पारित भएका छन्। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: आजको संसद बैठकमा सबैभन्दा प्राथमिकताको रूपमा आर्थिक विधेयक 2083 माथिको छलफल भयो। सभामुख डोलप्रसाद अर्यालले सो विधेयकमाथि 7 संशोधन प्रस्ताव प्राप्त भएको जानकारी दिँदै छलफललाई सरकारको जवाबदेहितासँग सम्बन्धित प्रशासनिक, आर्थिक तथा मौद्रिक नीतिका विषयमा केन्द्रित रहने स्पष्ट पार्नुभयो। छलफलका क्रममा सांसदहरूले विभिन्न दृष्टिकोण प्रस्तुत गर्नुभयो। नेपाली कंग्रेसकी गंगा लक्ष्मी अवालले विदेश अध्ययनमा जाने विद्यार्थीसँग प्रस्ताव गरिएको 3% शुल्कलाई सकेसम्म न्यून वा शून्य बनाउनु पर्ने धारणा राख्नुभयो। एमालेका डाक्टर पुष्पराज कणेलले आयकर सम्बन्धी विषयमा थप स्पष्टता आवश्यक रहेको बताउनु भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्काले कर प्रणाली सरल र व्यवसाय मैत्री हुनुपर्नेमा जोड दिनुभयो। छलफलपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै सरकारले अघि सारेको समता करको उद्देश्य राजस्व संकलन मात्र नभई सामाजिक न्याय र अवसरको समान वितरण रहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार नेपालका करिब 80% बालबालिका सरकारी तथा गैर निजी विद्यालयमा अध्ययन गर्ने भएकाले उनीहरूमा यसको प्रभाव पर्दैन। सीमित निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकबाट उठाइने 3% शुल्क सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा दलित, सीमान्तकृत र न्यून आय भएका समुदायका बालबालिकाको शैक्षिक पहुँच विस्तारमा खर्च गरिनेछ। स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको समता करको रकम पनि स्वास्थ्य सेवाको गुणस्तर सुधारमै प्रयोग गरिने उहाँले बताउनुभयो। सामाजिक समानताको पक्षमा ल्याइएको यस्तो नीतिलाई सकारात्मक रूपमा लिनुपर्नेमा उहाँको जोड थियो।
3: शिक्षा स्वास्थ्यमा लगाइएको शुल्कले भुई मान्छे गरिबहरूलाई असर गर्छ भनेर कुराहरू राख्नुभयो। यो विषयमा बजेट आएको 1 महिना भयो, पर्याप्त हामीले छलफल गरेका छौँ। अझै पनि भ्रम रहिरहेको मैले पाएँ। यो करले भुई मान्छे गरिबहरूलाई छुँदैन। नेपालका झन्डै 75-80% बालबालिकाहरू गैर निजी विद्यालयहरूमा पढ्दछन्। त्यहाँ यो करको प्रस्ताव गरिएको होइन। केही निजी विद्यालयहरूमा समता शुल्क, त्यहाँबाट करिब 10,000 खर्च गर्ने मानिसले, घर परिवारले करिब 300 रुपियाँ जति कन्ट्रिब्युट गरिदियो भने हाम्रो बालबालिकाको लागि 10,000 उसले निजी स्कुलमा खर्च गरिराखेको छ कुनै औसत परिवारले, त्यसबाट 300 रुपियाँ, 3% भनेको त्यति हो। त्यो 300 रुपियाँ चाहिँ यता हाम्रो झन्डै 3/4 बालबालिका, नेपाली बालबालिकाहरू, भुइँ मान्छे, सीमान्तकृत समुदाय, दलित समुदाय, सबै गरिब निम्न आय भएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राहत पुर्याउनको लागि त्यो थोपा थोपा सङ्कलन गरेर एउटा परिवारबाट 300, अर्कोबाट 300, त्यसरी एउटा मैले एउटा काल्पनिक बेन्चमार्क तय गरेर भनेको, त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि, सुदृढीकरणका लागि खर्च गर्ने भनेर समतामूलक नीति र नेपालका वामपन्थी राजनीति गर्दै आउनुभएका धेरै मान्य सांसदज्यूहरूले त जय जयकार गर्नुपर्ने खालको नीति ल्याउँदा पनि त्यही कोणबाट यसको भीषण विरोध भएको देख्दाखेरि म अचम्म त परेकै छु।
1: लामो छलफल र जवाफ पछि प्रतिनिधि सभाले अन्तत आर्थिक विधेयक 2083 पारित गर्यो। यससँगै सदनले राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको दफावर छलफललाई पनि निरन्तरता थियो। बैठकले आर्थिक विधेयकमा मात्र समेत नरही अन्य महत्वपूर्ण विधेयकलाई समेत अगाडि बढायो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 सदनमा प्रस्तुत गर्नुभयो। विधेयकको औचित्य स्पष्ट पार्दै उहाँले तस्करी भन्सार छली कर छल इन्साइडर ट्रेडिङ तथा वित्तीय अपराध नियन्त्रणका लागि विद्यमान कानूनलाई थप प्रभावकारी बनाउन संशोधन आवश्यक रहेको बताउनुभयो। अध्यादेश मार्फत लागू गरिएको व्यवस्थालाई संवैधानिक प्रावधान अनुसार विधेयक मार्फत प्रतिस्थापन गर्न लागि उहाँको भनाइ थियो। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 सदनमा प्रस्तुत गर्नुभयो। संविधानको धारा 294 बमोजिम प्रस्तुत सो प्रतिवेदनले सार्वजनिक वित्तीय अनुशासन र जवाबदेहिताको बहसलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। प्रतिनिधि सभाको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ पारदर्शी प्रतिस्पर्धी र उत्तरदायी बनाउने उद्देश्यसहित ल्याइएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भयो। कानून मन्त्री सविता गौतमले सार्वजनिक निकायका बोलपत्र प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउँदै आयोजना समयमै सम्पन्न गराउने लक्ष्यसहित विधेयक ल्याइएको बताउनुभयो। समयमै काम सम्पन्न नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नयाँ व्यवस्था प्रभाव हुने उहाँको विश्वास थियो।
4: विकास आयोजनाहरूको कार्यान्वयनमा मूलत समय लागत र गुणस्तर टाइम कस्ट र क्वालिटी यति सेरोफेरोमा घुमिरहेको छ हाम्रो सार्वजनिक खरिद ऐन र यी पक्षहरूमा समस्या भएकै कारणले गर्दाखेरि हाम्रा विभिन्न आयोजनाहरू एकदमै समयमा सम्पन्न नहुने रुङ नहुने लगायतका समस्याहरू देखिरहेका छन् जसले गर्दा नागरिकको तहमा एकदमै धेरै व्याप्त असन्तुष्टिहरू देखिन्छ जसलाई चाहिँ एक हिसाबले हामीले यो कन्स्ट्रक्सन इरिटेसन पनि भन्न सक्छौँ। जता गए पनि 5 वर्षमा सकि भनेको प्रोजेक्ट 20 वर्ष भइसक्दा पनि सकिएको हुँदैन, एकै वर्षमा सम्पन्न हुनुपर्ने 10-20 वर्ष भइसक्दा फेरि पनि सम्पन्न भइसकेको हुँदैन। यो कन्स्ट्रक्सन इरिटेसन चाहिँ नागरिक तहमा अत्याधिक धेरै देखिएको कारणले गर्दा अहिलेको सरकारको प्रमुख प्राथमिकता भनेको विकास निर्माण पूर्वाधार कार्यहरूलाई चाहिँ द्रुत गतिमा छिटो सम्पन्न गर्नको लागि के कति कानुनी सुधारहरू गर्नुपर्ने छ त्यो कानुनी सुधारहरू गरौँ र पूर्वाधारका कार्यहरूलाई द्रुत गतिमा अगाडि बढाउँ भन्ने उद्देश्य छ र त्यही अनुरूप हामीले सार्वजनिक खरिद ऐनलाई संशोधन गरेका हौँ। यो विधेयक आएका हौँ। आम नागरिकका समस्याहरू हाम्रो केन्द्रमा राखेर हेर्ने हो भनेदेखि यो प्रक्रियालाई हामीले माइनस गर्दाखेरि पनि फरक पर्दैन। यदि नागरिकले सुख पाउँछन् भने प्रक्रियालाई हामीले थोर बहुत मिलाउँदा मिल्नेछ भनेदेखि धेरै ठुलो आपत्ति नगर्दा पनि हुन्छ कि भन्ने म मान्यजीवहरू समक्ष म कुरा राख्न चाहन्छु।
1: यसै गरी भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो।
5: अब हामीसँग समय छैन किन भन्दा यति लाखौँ बचतकर्ताहरू यति पीडामा हुनुहुन्छ होइन दिनानुदिन उहाँहरूको जुन पीडा छ यसलाई जति सक्दो चाँडो हामीले सम्बोधन गर्नुपर्नेछ र नेपाल सरकारको अहिलेको प्राथमिकतामा मेजर प्राथमिकतामा एउटा सहकारीको समस्या जसरी हाम्रो भूमिहीन दलित र भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासी छ त्यसै गरी सहकारी पनि हामीले एउटा हाम्रो एउटा प्राथमिकतामा हामी राखेर गइरहेका छौँ। त्यही भएर यसलाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने हाम्रो अहिलेको आवश्यकता छ र त्यो पीडितहरूको जुन बचतकर्ताहरू जो पीडामा हुनुहुन्छ हामीले साग बेचेको मकै पोलेको भनेर त धेरै नारा लगाउँछौँ तर नीतिगत रूपमा कसरी अगाडि बढ्ने त एउटा स्पष्ट क्ल्यारिटीका साथ यो सरकारले काम गरिरहेको छ र त्यसलाई समर्थन गर्नुहुन्छ किनभने हजुरहरूको लेप चाहेको पनि यो अहिलेको समाधान कसरी समाधान गर्न सकिन्छ भन्ने कुराहरू हजुरहरूको ध्येय पनि त्यही हो भन्ने मैले बुझेको छु।
1: प्रतिनिधि सभाको आजको बैठकमा सहकारी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सडक पूर्वाधारको कमजोरीका कारण हुने दुर्घटनाप्रति सरकारलाई जिम्मेवार बनाउने कानूनी व्यवस्था आवश्यक रहेको माग गर्नुभयो। ट्राफिक नियम उल्लङ्घन गर्ने नागरिकलाई कडा जरिवाना गर्ने तयारी भइरहेका बेला सडकमा खाल्डाखुल्डी बिग्रिएका ट्राफिक बत्ती र प्रशासनिक लापरवाहीका विषयमा पनि राज्य उत्तरदायी हुनुपर्नेमा उहाँको चोट थियो।
6: नियम पालना गर्नुपर्छ, कारवाही हुनुपर्छ, त्यसमा हामी सबै तयार छौँ र जनता तयार पनि हुनुपर्छ। नागरिकले आज ट्राफिक नियम उल्लङ्घन गर्दा 1,00,000 रुपियाँ यहाँसम्म जरिवाना तिर्न सक्छन् भने त्यो तिर्नुपर्छ भन्छु म, तर राज्य चाहिँ जिम्मेवारी हुने कि नहुने, राज्यले चाहिँ जे गरे पनि हुने त्यो भए हुनाले अहिले यो सरकारलाई म अपिल गर्न के चाहन्छु भने अब हामी अलिकति फरक ढङ्गले जानुपर्छ। के गर्नुपर्छ भने राज्य पनि जिम्मेवारी हुनु पर्यो, सम्बन्धित निकाय पनि जिम्मेवारी हुन पर्यो। नागरिकलाई तपाईँको जरिवाना तिर्याइन्छ भने राज्यले अपराध गर्यो भने जरिवाना तिर्ने कि नतिर्ने म एउटा प्रस्ताव पेश गर्न चाहन्छु। यदि नागरिकले 1,00,000 रुपियाँ जरिवाना तिर्छन् भने राज्यले तपाईँको यदि 24 घन्टाभित्र बाटोमा खाल्डो मात्र भेटियो भने 1,00,000 जरिवाना राज्यले तिर्ने, ट्राफिक बत्ती बिग्रेको अवस्था नबनाएन भने 1,00,000 तिर्ने, ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा 50,000 तिर्ने, राति सडकमा बत्ती बिग्रिएमा 50,000 तिर्ने, ट्रायल पास भएको 7 दिनभित्र लाइसेन्स आएन भने 50,000 तिर्ने, र तपाईँको यदि कुनै पनि नागरिकलाई सडकमा खाल्डो भएर सडकको अवस्था बिग्रिएर सवारी दुर्घटना भयो भने सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने कानुन ल्याउनका लागि कानुन मन्त्रीज्यूलाई म संसदमा अपिल गर्न चाहन्छु।
1: आजको प्रतिनिधि सभा बैठकबाट आर्थिक विधेयक पारित हुनु, सार्वजनिक खरिद प्रणाली सुधारका लागि नयाँ पहल अघि बढ्नु, मनी लाउन्ड्रिङ नियन्त्रणका कानुनी आधार सुदृढ हुनु तथा महालेखा परीक्षकको प्रतिवेदन सदनमा प्रस्तुत हुनु आजको बैठकका महत्वपूर्ण उपलब्धि भने।
2: गृहमन्त्री सुदन गुरुङले 12 र 15 का विभिन्न सीमा नाकाहरूमा अनुगमन गर्नुभएको छ। सामान्य पोसाक, मास्क र चस्मा लगाएर सीमा क्षेत्र पुग्नुभएका उहाँले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै सीमा पार हुने गतिविधि तथा तस्करीका विषयमा जानकारी लिनुभएको थियो। स्थानीयले सुरक्षा निकायको मिलेमतोमा अवैध कारोबार हुने गरेको गुनासो गरेपछि गृहमन्त्रीले सीमा सुरक्षालाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन आवश्यक कदम चालिने संकेत दिनुभएको छ। उहाँको यो अनुगमनलाई सीमा व्यवस्थापन र सुशासन सुदृढीकरण तर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। यसैबीच कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी वातावरण तथा दिगो विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक तर्फ प्रस्थान गर्नुभएको छ। सम्मेलनमा उहाँले जलवायु परिवर्तनका कारण नेपाल जस्ता हिमाली राष्ट्रहरूले भोगिरहेका चुनौती, वातावरण संरक्षण तथा हरित विकासका लागि नेपालले अघि सारेका प्रयास र नीतिगत न्याय र दिगो विकासका सवालमा नेपालको आवाजलाई विश्व मञ्चमा थप सशक्त बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा अब फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। फिफा विश्वकप फुटबल 2026 आजदेखि हुने खेल दर्शकका लागि रोचक हुने भए पनि खेलाडीका लागि भने डु अर डाईको स्थिति अर्थात् गर या मरको स्थितिमा हुनेछ। अमेरिका, मेक्सिको र क्यानाडामा जारी फिफा विश्वकप 26 अन्तर्गतका नकआउट चरणका खेलहरू आज रातिदेखि सुरु हुँदै गर्दा अबको यात्रा यसकारण पनि रोमाञ्चक हुनेछ, जहाँ केही ठूला टोली बाहिरिनेछन् भने केही नयाँ टोलीले इतिहास रच्नेछन्। न्यू जर्सीको फाइनलसम्मको यो दौड अब झनै तीव्र प्रतिस्पर्धी र रोचक बन्ने निश्चित छ। नकआउट चरणमा यसै संस्करणबाट थप भएको राउन्ड अफ 32 चरणको खेलहरू सुरु हुनेछन्। राउन्ड अफ 32 को पहिलो खेलमा सह आयोजक क्यानाडाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ, जसमा विजयी हुने टोली अन्तिम 16 प्रवेश गर्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। नकआउट चरणमा पराजित हुने टोली बाहिरिने हुँदा हरेक खेल फाइनल जस्तै हुनेछ। साबिक विजेता अर्जेन्टिना, साबिक उपविजेता फ्रान्स, पूर्व विजेताहरू ब्राजिल, स्पेन, जर्मनी, इङ्ल्यान्डसँगै उपाधिको दावेदारको रूपमा रहेका पोर्चुगल, नेदरल्यान्ड जस्ता टोलीहरू राउन्ड अफ 32 पुगेका छन्। तर पहिलो संस्करण सहित दुई पटकको विजेता उरुग्वे भने समूह चरणमा जित विहीन रहँदै बाहिरिएको छ। सबैभन्दा पहिले चर्चा गरौं समूह चरणमा तेस्रो भएर पनि नकआउट चरण पुग्ने 8 टोलीहरूको। समूह चरणका अन्तिम खेलहरू शनिबार राति सकिएसँगै अघिल्लो चरण पुग्ने टोलीहरूको टुङ्गो लागेको हो। यो नयाँ ढाँचाले गर्दा अन्तिम खेलसम्म पनि धेरै टोलीहरूको सम्भावना जीवितै रहेको थियो। तेस्रो भएर पनि अन्तिम 32 पुग्ने एउटा टोली हो डीआर कङ्गो। 4 अङ्क र +1 गोल अन्तर सहित कङ्गो अघिल्लो चरण प्रवेश गर्यो। अब उसले जुलाई 1 एटलान्टामा इङ्ल्यान्डको सामना गर्नेछ। त्यस्तै समूह एफको स्विडेन पनि अन्तिम 32 पुगेको छ। अन्तिम खेलमा जापानसँग 1-1 बराबरी खेल्दै 4 अङ्क जोडेको स्विडेनले अब असार 16 फ्रान्ससँग खेल्नेछ। त्यस्तै घाना पनि अर्को चरणमा प्रवेश गरेको छ। 4 अङ्क अब टुलेको घाना तेस्रो स्थानमा रहे पनि अघिल्लो चरण पुग्न सफल भयो। उसको भेट अब कोलम्बियासँग हुनेछ। त्यस्तै अर्को चरण प्रवेश गर्ने तेस्रो या समूहको विजेता उपविजेता नबनेको टोली हो इक्वेटर। समूह ईमा रहेको छ यो टोली। 4 अङ्क सहित अगाडि बढेको इक्वेटरले अन्तिम खेलमा 4 पटकको च्याम्पियन जर्मनीलाई 2-1 हराएर सबैलाई स्तब्ध पारेको थियो। अब उसले नकआउट चरणमा मेक्सिको सामना गर्नेछ। त्यस्तै बोस्निया हर्ज गोविना पनि 4 अङ्क जोड्दै अघिल्लो चरणमा पुगेको छ। यो टोलीले अब आयोजक संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। समूह डीमा रहेको पाराग्वे पनि तेस्रो स्थानमा रहँदै अर्को चरणमा प्रवेश गरेको छ। चार अङ्क सहित अगाडि बढेको पाराग्वेले अब जर्मनीको सामना गर्नेछ। त्यस्तै समूह आईमा रहेको सेनेगल र समूह जेमा रहेको अल्जेरिया पनि अन्तिम 32 प्रवेश गरेका छन्। यी टोली भए समूहको तेस्रोमा रहेर पनि अर्को चरण प्रवेश गर्ने 8 भाग्यमानी टोली। अब एकैछिन चर्चा गरौँ कुन कुन समूहबाट कुन कुन टिम नकआउट चरणमा पुगे भनेर। समूह एबाट मेक्सिको र दक्षिण अफ्रिका मात्र दोस्रो चरणमा प्रवेश गरेका छन्। त्यस्तै समूह बीबाट स्विजरल्यान्ड, क्यानाडा, बोस्निया एन्ड हर्जगोभिना, समूह सीबाट ब्राजिल र मोरक्को, समूह डीबाट अमेरिका, अस्ट्रेलिया र पाराग्वे, त्यस्तै समूह ईबाट जर्मनी, आइभरी कोस्ट र इक्वेडर दोस्रो चरणमा प्रवेश गरेका छन् भने समूह एफबाट नेदरल्यान्ड्स, जापान र स्विडेन, समूह जीमा रहेको बेल्जियम र इजिप्ट पनि अर्को चरणमा प्रवेश गरेका छन्। समूह एचको स्पेन र केप भर्डे पनि अन्तिम 32 पुगेका छन्। समूह आईमा रहेको फ्रान्स, नर्वे र सेनेगल, त्यस्तै समूह जेको अर्जेन्टिना, अस्ट्रिया र अल्जेरिया, समूह केमा रहेको पोर्चुगल, कोलम्बिया र डीआर कङ्गो, र समूह एलमा रहेको इङ्ल्यान्ड, क्रोएसिया र घाना अन्तिम 32 प्रवेश गरेका छन्। अन्तिम 32 पुग्ने टोलीहरूको टुङ्गो लाग्दै गर्दा कोही भाग्यमानी भए, कोही अभागी साबित भए। यस्तै अभागी साबित रह्यो एसियाली राष्ट्र इरान। इरानको आशा अल्जेरिया र अस्ट्रिया बीचको खेलमा टिकेको थियो। त्यो खेलमा कुनै एक टोली विजयी भए इरान नकआउट चरणमा पुग्ने निश्चित थियो। फिफा विश्वकप 2026 इरानले समूह चरणमा कुनै पनि खेल हारेन, तर गोल अन्तरको आधारमा पहिलो पटक नकआउट चरण पुग्ने सपना पीडादायी ढङ्गले गुमायो इरानले। विश्वकप सुरु हुनु अघि नै असाधारण चुनौतीको सामना गरेको प्रशिक्षक अमीर घालेनईको टोली दुई पटक अन्तिम क्षणमा भाग्यले साथ नदिँदा इतिहास रच्नबाट वञ्चित भएको हो। न्युजिल्यान्ड र बेल्जियमसँग बराबरी खेलेपछि इरानलाई समूह चरणको अन्तिम खेलमा इजिप्टलाई हराए मात्र अन्तिम 32 स्थान बनाउने अवसर थियो। खेलको सुरुमै पछि परेको इरानले मेहदी तारेमीको पेनाल्टी बचाए पनि रामिन रेजाइनको गोलबाट खेल बराबरीमा पुर्यायो। दोस्रो हाफको इन्जुरी समयमा सोजा खालिल जादेहले गोल गर्दै इरानलाई 2-1 अग्रता दिलाए। खेलाडी र समर्थकले खुसियाली मनाइरहेका थिए, तर भिडियो सहायक रेफ्री VAR उनको खुट्टाको औँला विपक्षी डिफेन्डर भन्दा सामान्य रूपमा अगाडि रहेको भन्दै गोललाई अफसाइडको संज्ञा दिइयो। खेल 1-1 बराबरीमा सकियो र इरानले आफ्नो नकआउट चरण प्रवेशको लागि अन्य खेलको नतिजामा भर पर्नुपर्ने अवस्था बन्यो। इरानको आशा अल्जेरिया र अस्ट्रिया बीचको खेलमा टिकेको थियो। त्यो खेलमा कुनै एक टोली विजयी भए इरान नकआउट चरणमा पुग्ने निश्चित थियो। निर्धारित समयपछिको इन्जुरी समयमा रियाद महरेजले गोल गर्दै अल्जेरियालाई 3-2 अग्रता दिलाएपछि इरानको खुसी फर्किएको थियो। तर खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा अस्ट्रियाका सासाले हेड मार्फत बराबरी गोल गरे। यो सँगै इरान लगातार दोस्रो दिन पनि अन्तिम क्षणमा नकआउट चरण पुग्ने अवसरबाट वञ्चित भयो। समूह चरणमा 3 खेल बराबरी खेले पनि इरान गोल अन्तरमा पछि पर्दा उत्कृष्ट तेस्रो स्थानको टोली बन्न असफल रह्यो। सेनेगलले राम्रो गोल अन्तरका आधारमा अन्तिम 32 स्थान सुरक्षित गर्यो। ग्रुप एचबाट 3 खेल बराबरी खेलेको केप भर्ड दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गर्यो। इरानको प्रदर्शनलाई अझ विशेष बनाउने पक्ष भने विश्वकप भर उसले भोग्नु परेका असामान्य कठिनाई हो। अमेरिका र इजरायलसँगको द्वन्द्वका कारण इरानले विश्वकप भर यात्रा र बसोबास सम्बन्धी कडा प्रतिबन्ध झेल्नु पर्यो। पहिलो 2 खेलका लागि टोलीलाई खेल हुनुभन्दा 1 अघि मात्र अमेरिका प्रवेश गर्न अनुमति दिएको थियो। खेल सकिएकै दिन मेक्सिको फर्किनुपर्ने नियम लगाइएको थियो। विश्वकपको समूह चरणबाट बाहिरिए पनि इरानले असाधारण सङ्घर्ष, धैर्यता र अपराजित प्रदर्शन मार्फत विश्व फुटबलमा सम्मान कमाएको छ। तर विश्वकप इतिहासमा सबैभन्दा पीडादायी बहिर्गमन मध्ये एकको सामना गर्दै उनीहरूको सपना अन्तिम क्षणमा चकनाचुर भएको छ। कार्यक्रममा अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिका र इरान बीच 2 अघि भएको अन्तरिम शान्ति सम्झौतापछि शान्ति कायम हुनुको सट्टा तनाव झन चर्किँदै गएको छ। दुवै देशले एक अर्कामाथि सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै सैन्य आक्रमणलाई पनि निरन्तरता दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे अमेरिका सैन्य कारवाही पूरा गर्न पछि नपर्ने चेतावनी दिएको केही समयमै आइतबार बिहान इरानले कुवेत र बहराइन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ।
1: अमेरिका र इरान बीच भएको 14 बुँदे अन्तरिम सम्झौताले फेब्रुअरी 28 सुरु भएको युद्ध अन्त्य गर्ने, हर्मुज जलडमरू मध्य पुनः जहाज आवागमनका लागि खुला गर्ने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा वार्ता अघि बढाउने उद्देश्य राखेको थियो। सम्झौता पछि स्विजरल्याण्डमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसदका सभामुख मोहम्मद बाकिर कालिबाफ बीच पहिलो चरणको वार्ता भएको थियो भने अमेरिकाले इरान माथिका केही प्रतिबन्ध पनि हटाएको थियो। तर त्यस यता दुवै पक्षबीच आरोप प्रत्यारोप र सैन्य गतिविधि झन बढ्दै गएको छ। शनिबार होर्मुजको साँघुरो जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाजमा ड्रोन हमला भएपछि अमेरिकाले इरानमा नयाँ आक्रमणहरू गरेको छ। युएस सेन्ट्रल कमान्ड सेन्टकमले इरान भर कैयौं निशानामा प्रहार गरिएको बताउँदै ती व्यावसायिक ढुवानी विरूद्ध भइरहेका निरन्तर आक्रमणको सिधा जवाफ भएको जनाएको छ। त्यसको बदलामा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर IRGC कुवेत र बहराइनका अमेरिकी पूर्वधारमा क्षेप्रास्त्र र ड्रोन प्रहार गरेको त्यहाँको सरकारी संचार माध्यम मार्फत सार्वजनिक गरिएको एक विज्ञप्तिमा बताइएको छ। दुवै पक्षबाट प्रहारहरू भएपछि अमेरिका र इरानले एक अर्कालाई युद्ध विराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्। इरानले पनि अमेरिकी आक्रमणले युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाउँदै त्यसले सबै कूटनीतिक प्रक्रिया पूर्ण रूपमा रोक्ने चेतावनी दिएको छ। IRGC अमेरिकी सैन्य अड्डाहरूले आगामी दिनमा नर्कको सामना गर्नुपर्ने चेतावनी समेत दिएको छ। होर्मुज जलडमरूमा पछिल्ला दिनहरूमा व्यापारिक जहाजमाथि भएका आक्रमणले पनि तनाव थप बढाएको छ। विश्वको करिब 1/5 तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसार पसार हुने यो सामरिक जलमार्ग युद्धका कारण लामो समय प्रभावित भएको थियो। अहिले क्रमशः जहाज सञ्चालन पुनः सुरु भइरहेका बेला इरानले जलमार्गमाथि आफ्नो नियन्त्रण कायम गर्न खोजिरहेको छ भने अमेरिकाले ओमान तर्फको दक्षिणी मार्ग प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ। युद्धका कारण महिनौ अवरुद्ध रहेको होर्मुज मार्ग पछिल्ला 2 सातादेखि क्रमशः खुल्न थालेको थियो, तर पछिल्ला आक्रमणहरूले फेरि विश्व ऊर्जा आपूर्तिमा अनिश्चितता बढाएको छ।
2: विश्वकप फुटबल चलिरहँदा त्यो फुटबल खेलमा खेलिने बल सम्बन्धी अब एउटा रोचक प्रसंग। जारी विश्वकप फुटबलको ज्वरोले यति बेला विश्वभरका खेल प्रेमीलाई समातेको छ। मैदानमा खेलाडीको कौशल र रणनीति त छँदैछ, तर के तपाईँले याद गर्नु भएको छ 90 मिनटसम्म जसको वरिपरि सारा खेल घुम्छ त्यो फुटबल आफैमा कति शक्तिशाली र अत्याधुनिक छ? यो बल कहाँ बन्छ, यसको छनौट कसरी हुन्छ र यसको इतिहास कस्तो छ? आज हामी यही फुटबलको भित्री कथा खोतल्दैछौँ। विश्वकप फुटबल 2026 आधिकारिक म्याच बल हो ट्रियोन्डा। प्रसिद्ध खेलकुद ब्रान्ड एडिडासले फिफाका लागि यो बल तयार पारेको हो। स्पेनी शब्द ट्री 3 र ओन्डा लहर मिलेर बनेको यो नामले यसपटकको 3 आयोजक राष्ट्रहरू अमेरिका, क्यानाडा र मेक्सिको एकता र खेलको तरङ्गलाई प्रतिनिधित्व गर्छ। यसपटकको बल प्राविधिक रूपमा अहिलेसम्मकै उत्कृष्ट मानिएको छ। केवल 4 प्यानल प्रयोग गरेर बनाइएको विशेष डिजाइन जसले हावामा बलको गतिलाई सन्तुलित राख्दछ। रातो, हरियो र निलो रङको संयोजन जसले 3 आयोजक राष्ट्रको पहिचान बोकेको छ। बलभित्र 500 हर्जको सेन्सर जडान गरिएको छ। कनेक्टेड बल टेक्नोलोजी नाम दिएको यो प्रविधिले भिडियो असिस्टेन्ट रेफ्री VAR र सेमी अटोमेटेड अफसाइड निर्णयहरू लिन मिली सेकेन्डमै डाटा पठाउँछ। 100% पोलिउरेथेनबाट बनेको हुनाले पानी परेको बेला पनि बलले पानी सोच्दैन र खेलाडीको नियन्त्रण गुम्दैन। विश्वकपमा $अरबौं उद्योग र अत्याधुनिक प्रविधि जोडिएको हुन्छ, तर के तपाईँलाई थाहा छ यो बहुमूल्य बल कहाँ बन्छ? यसको उत्तर हो हाम्रै छिमेकी राष्ट्र पाकिस्तानको सियालकोट। सियालकोट विश्वकै प्रमुख फुटबल उत्पादन केन्द्र हो। एडिडासले आफ्ना उच्च स्तरीय र विश्वकपका आधिकारिक बलहरू दशकौंदेखि सियालकोटमै उत्पादन गर्दै आएको छ। यहाँका दक्ष कामदार र अत्याधुनिक फ्याक्ट्रीहरूमा फिफाको कडा मापदण्ड अर्थात् तौल, गोलाई, बाउन्स र पानी सोच्ने क्षमता परीक्षण गरेर मात्रै बल खेल मैदानसम्म आइपुग्छ। फुटबलको इतिहास हेर्ने हो भने यसले ठूलो फड्को मारेको छ। 1930 पहिलो विश्वकपमा कुनै आधिकारिक बल थिएन। आयोजक राष्ट्रले आफ्नै बल उपलब्ध गराउँथे जसको गुणस्तर एक नासको हुँदैन थियो। 1930 फाइनलमा अर्जेन्टिना र उरुग्वे बीच बलकै विषयमा विवाद हुँदा पहिलो हाफ अर्जेन्टिनी बल TNT र दोस्रो हाफ उरुग्वेको टी मोडेल बलबाट खेलिएको थियो। सन् 1950 पहिलो पटक तुना वा तुन्द्रो नभएको भल्भवाला बल डुप्लो टी प्रयोगमा आयो, तर यी सबै बलहरू खैरो छालाका हुन्थे, जसले गर्दा ब्ल्याक एन्ड व्हाइट टेलिभिजनमा बल स्पष्ट देखिँदैन थियो। यही समस्या समाधान गर्न सन् 1970 मेक्सिको विश्वकपदेखि फिफाले एडिडासलाई आधिकारिक बल उत्पादनको जिम्मेवारी दियो र जन्मियो टेलिस्टार। 12 कालो र 20 सेतो प्यानल भएको यो बल टेलिभिजनमा स्पष्ट देखियो र फुटबलको सबैभन्दा प्रतिष्ठित डिजाइन बन्यो। इतिहासका प्रमुख बलहरू द्रुत गतिमा परिवर्तन भएका छन्। 1986 एजेटका पहिलो पटक पूर्ण रूपमा सिन्थेटिक सामग्रीबाट बनेको बल जसले पानी सोच्ने समस्या हटायो। 1998 ट्राइकोलर पहिलो बहुरङ्गी बल। 2006 टिम जेस्ट सिलाइको सट्टा थर्मल ब्रान्डिङ प्रविधि सुरु। 2018 टेलिस्टार पहिलो पटक एनएफसी चिप प्रयोग गरियो। 2022 अल रियाला तीव्र गतिको कनेक्टेड बल प्रविधिको सुरुवात। समयसँगै फुटबल खेल मात्र बदलिएको छैन, खेलको मुख्य आधार अर्थात् फुटबल आफै पनि बदलिएको छ। 1930 गरौँ छालाको बलदेखि 2026 चिप जडित अत्याधुनिक त्रिवण्डासम्म आइपुग्दा यसले प्रविधिको ठुलो रूपान्तरणलाई समेटेको छ। मैदानमा एउटा गोल हुँदा खेलाडी मात्र होइन, वर्षौंको वैज्ञानिक अनुसन्धान र सियालकोटका मजदुरको पसिना पनि सँगै उत्सव मनाइरहेको हुन्छ। जारी विश्वकपमा कुन टिमले बाजी मार्ला त्यो त समयले बताउनेछ, तर मैदानमा गुडिरहेको यो प्रविधिको चमत्कारले खेललाई झनै निष्पक्ष र रोमाञ्चक भने पक्कै बनाएको छ।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
7: हेर त रगतै रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
8: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
9: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
11: नेपाल सरकार विज्ञापन।

0: टिपिन नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भनेर छ? के हो के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov.np र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
5: कोशी प्रदेशमा
6: भेडेटार धनकुटा,
5: आइतबारे इलाम,
6: पत्ताले डाँडा सोलुखुम्बु
5: र सिलौटी डाँडा पाँच थर,
6: मधेस प्रदेशमा
5: जितपुर बारा
6: र गौरी डाँडा महोत्तरी,
5: बागमती प्रदेशमा
6: खुमलटार ललितपुर,
5: सिमभन्ज्याङ मकवानपुर
6: र चरीकोट दोलखा,
5: गण्डकी प्रदेशमा
6: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
5: दुर्लुङकोट पर्वत,
6: पोखरा कास्की,
5: जोमसोम मुस्ताङ
6: र बन्दीपुर तनहुँ,
5: लुम्बिनी प्रदेशमा
6: सात दोबाटो रोल्पा,
5: बगनास काली पाल्पा,
6: रेसुङ्गा गुल्मी
5: अनि हेमन्तपुर र चौपट्टा दाङ,
6: कर्णाली प्रदेशमा
5: सिमीकोट हुम्ला,
6: खलङ्गा जुम्ला,
5: मानमा कालीकोट,
6: मुर्माटप मुगु,
5: जुफाल डोल्पा,
6: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
5: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
6: सुदूर पश्चिम प्रदेशमा
5: बुढीतोला कैलाली,
6: खोडपे बैतडी,
5: छापरी दार्चुला,
6: हेमन्तबाडा बझाङ,
5: उडीतोला डोटी
6: र काला जाग्रा पोरखेगढी बाजुरा।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
2: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गएँ, सिप अनुसारको काम पाएँ, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
1: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
3: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार धनसारा मास्कोटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा ओलम्पियन सैनिक खेलाडीहरूको अनुभव र खेल यात्रामा आधारित रेडियो डकुमेन्ट्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरुबाट सुन्नुहोस्। सुर्खेत स्थित पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेका चारजना महिलाहरूको हवाई उद्धार गरेको छ। बेसले असार 12 गते चोरजहारी नगर अस्पतालमा उपचाररत रुकुम पश्चिम जिल्ला सिस्ने गाउँपालिका दुईकी 24 वर्षीय प्यारी पुनलाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यस्तै असार 9 गते बेसले कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका तिनकी 18 वर्षीय जयपुरा बिकलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो भने असार 8 गते हुम्ला जिल्ला नामखा गाउँपालिका एककी 33 वर्षीय सरिता लामा र बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका पाँचकी 23 वर्षीय विपना सार्कीको उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। यस्तै मध्य एयरबेसले एकलडुङ्गा जिल्लास्थित मिशन अस्पतालमा उपचाररत सुत्केरी महिला र उनको नवजात शिशुलाई असार 10 गते हवाई उद्धार गरेको छ। बेसले सुनकोशी गाउँपालिका चारकी 30 वर्षीय भद्रकुमारी श्रेष्ठ र नवजात शिशुको उद्धार गरी थप उपचारको लागि काठमाडौँ पुर्याएको हो। यसै गरी बेसले जटिल प्रसूति समस्यामा परेकी सङ्खुवा सभा जिल्ला पाँच खपन नगरपालिका साथ बिहिबारेकी 27 वर्षीय सनिता परियारको असार 7 गते उद्धार गरी कोशी अस्पताल विराटनगर पुर्याएको छ। नम्बर एक विपद व्यवस्थापन गण र महावीरगण रेन्जरबाट खटिएको टोलीले पोखरा महानगरपालिका 6 स्थित फेवातालमा फँसेका चारजना स्वदेशी तथा विदेशी पर्यटकको असार 9 गते सकुशल उद्धार गरेको छ। तालमा बोटिङ गर्ने क्रममा हावाहुरी र वर्षाको कारण छाल आएपछि उनीहरू फँसेका थिए। यसै गरी सोही गणहरूबाट खटिएका खोज तथा उद्धार टोलीले फेवातालमा बेपत्ता भएका एक युवकको असार 9 गते शव फेला पारेको छ। फेवातालमा बोटिङ गर्ने क्रममा हावाहुरी र वर्षाको कारण पोखरा महानगरपालिका 15 19 वर्षीय अमर थापा बेपत्ता भएका थिए। नयाँ रणभीम गुल्म अन्तर्गत सुरक्षा पोस्ट पोखरे बगरबाट खटिएको टोलीले म्याग्दी जिल्ला बेनी जोमसुम सडक खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका 6 बिरकाटेमा असार 10 गते पहिरोमा पुरिएका माइक्रोबस चालकको शव निकालेको छ। टोलीले पहिरोमा पुरिएको माइक्रोबस सहित पर्सा जिल्ला वीरगंज महानगरपालिका 21 23 वर्षीय सोहेल मियाको शव निकालेको हो। कालीसिद्धी गण इन्जिनियर्सले असार 8 गते धनुषा जिल्ला जनकपुर धाम उपमहानगरपालिका 12 स्थित मानव सेवा आश्रममा खाना खुवाउनुका साथै खाद्यान्न सहयोग गरेको छ। मध्यपूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीको उपस्थितिमा गणले आश्रममा रहेका अशक्त बेसहारा र मानसिक तथा शारीरिक रूपमा कमजोर रहेका 63 जना र अन्य सहयोगी 15 जना गरी 78 जनालाई खाना खुवाएको हो। सोही क्रममा गणले आश्रमलाई आवश्यक खाद्यान्न सामग्री समेत वितरण गरेको छ। सैनिक श्रीमती संघले काठमाडौँको कागेश्वरी मनहरास्थित कौशिकी वैदिक गुरुकुल विद्यालयलाई असार 12 गते खाद्यान्न तथा स्टेसनरी सामग्री सहयोग गरेको छ। सैनिक श्रीमती संघ भद्रकालीमा आयोजित कार्यक्रममा संघकी उपाध्यक्ष श्रीमती लक्ष्मी केसीले संघको तर्फबाट उपलब्ध गराइएका खाद्यान्न तथा स्टेसनरी सामग्री उक्त गुरुकुलका संरक्षक श्री दामोदर खनाललाई हस्तान्तरण गर्नुभयो। यसअघि संघले काठमाडौँको हाँडीगाउँ स्थित योगी नरहरिनाथ आश्रम तथा कालो पुल स्थित खगेन्द्र गुरु आश्रमलाई समेत 28 गति खाद्यान्न सामग्री सहयोग गरेको थियो। गरुडदल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत दोलखा जिल्ला भीमेश्वर नगरपालिका 2 स्थित दोलखा भीमेश्वर मन्दिर परिसरमा रेलिङ निर्माण गरेको छ। नवनिर्मित रेलिङ मध्यपूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीले असार 12 गति भीमेश्वर मन्दिर तथा गुठी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो। रणसिंह दलगणबाट खटिएको टोलीले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका 16 मजगाउँ स्थित निकुञ्जको कोर इलाकामा लागेको आगो असार 11 गते निभाएको छ। टोलीले निकुञ्ज कर्मचारी र स्थानीयको सहयोगमा आगो निभाएको हो। यस्तै कालीध्वज गणबाट खटिएको टोलीले सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिका 7 बयलबाँस स्थित स्थानीय श्रवण शाहको घरमा लागेको आगो असार 9 गते निभाएको छ। टोलीले दमकलको प्रयोग गरी नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाएको हो। मध्य पृतना अन्तर्गतका युनिटहरूको सहकार्यमा असार 11 गते हेटौँडा उपमहानगरपालिका 8 स्थित हेटौँडा कपडा उद्योगमा अभ्यास हातेमालो 8 सञ्चालन गरिएको छ। सो क्रममा नम्बर 2 विपद व्यवस्थापन गण, गोरखबहादुर गण, कालीप्रसाद गण इन्जिनियर्स, महाबल गण तथा कुमारी दल गुलमली आगो लागि र भूकम्प सम्बन्धी नमुना अभ्यास सञ्चालन गरेका थिए। यसअघि सोही पृतनामा असार 9 गते विपद व्यवस्थापन पूर्व तयारीका बारेमा छलफल समेत गरिएको थियो। ईश्वरीबक्स गुल्मले असार 5 गति बाजुरा जिल्ला बढी मालिका नगरपालिका 8 मार्तडीमा विपद व्यवस्थापन सम्बन्धी संयुक्त खोज तथा उद्धार सिमुलेसन अभ्यास सञ्चालन गरेको छ। गुल्मले जिल्ला प्रहरी कार्यालय बाजुराको सहकार्यमा उक्त अभ्यास सञ्चालन गरेको हो। नयाँ श्रीनाथ गढका गुल्म प्रबन्ध हुँदा बाबुराम पौडेलले असार 12 गति एक गर्भवती महिलालाई रक्तदान गर्नुभएको छ। उहाँले जिल्ला अस्पताल भोजपुरमा उपचाररत भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका 6 की 23 वर्षीय लक्ष्मी तामाङलाई रक्तदान गर्नुभएको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबका एथलेटिक्स खेलाडीहरूले असार 5 गतेदेखि 7 गतेसम्म सुर्खेतमा सञ्चालन भएको 46 नेसनल एथलेटिक्स च्याम्पियनसिपमा 36 पदक जितेका छन्। नेपाल एथलेटिक्स संघले कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वयमा सञ्चालन गरेको प्रतियोगितामा सैनिक खेलाडीले 17 स्वर्ण, 12 रजत र 7 काँस्य पदक जितेका हुन्। प्रतियोगिता अन्तर्गत पुरुषतर्फ 400 र 800 मिटर दौड़मा जमदार सोमबहादुर कुमारले स्वर्ण पदक जित्नुभयो। त्यस्तै ज्याभलिङ थ्रोमा हुद्दा रोहित चौधरी र 10,000 मिटर दौड़मा अमलदार राजन रोकायले स्वर्ण पदक जित्नुभयो। त्यसै गरी प्युठ मुकेश बहादुर पालले 1500 र 5000 मिटरमा, प्युठ परशुराम डगौराले ट्रिपल जम्पमा, सिपाही राईबहादुर शाहीले डिस्कस थ्रोमा र बन्दोबस्ती कार्य सिपाही सलिम देवानले लमजङमा स्वर्ण पदक जित्नुभयो। त्यस्तै प्युठ प्रकाश दनुवार, जमदार सोमबहादुर कुमाल, अमलदार प्रेम सुनार र सिपाही सागर चौधरीको समूहले 4x400 मिटर रिलेमा तथा अमलदार प्रेम सुनार, प्युठ निश्चल महतो, सिपाही नरेन्द्र कुमार थारू र बन्दोबस्ती कार्य सिपाही सलिम देवानको समूहले 4x100 मिटर रिले दौड़मा स्वर्ण पदक जित्नुभयो। त्यसै गरी महिलातर्फ गुल्म कार्य हुँदा अमृता महतोले डिस्कस थ्रोमा, अमलदार जयरानी थारूले 200 र 400 मिटर दौड़मा तथा अमलदार पूर्णलक्ष्मी नेउपानेले 1500 मिटर दौड़मा स्वर्ण पदक जित्नुभयो। यस्तै प्युट सरस्वती चौधरी, अमलदार जयरानी थारू, सिपाही कलेसी चौधरी र गनर अनिसा विश्वकर्माको समूहले 4x400 मिटर रिले दौड़मा र प्युट सरस्वती चौधरी, सिपाही कलेसी चौधरी, प्युट रञ्जिता अधिकारी र अमलदार जयरानी थारूको समूहले 4x100 मिटर रिले दौड़मा स्वर्ण पदक जित्नुभयो। त्रिभुवन आर्मी क्लबका खेलाडीले सर्लाहीको लालबन्दीमा असार 6 र 7 गते सञ्चालन भएको 4 लालबन्दी किकुसिन कान कराते राष्ट्रिय पुरुष तथा महिला खुल्ला प्रतियोगितामा 4 पदक जितेका छन्। नेपाल किकुसिन कान कराते संघको आयोजनामा सञ्चालित प्रतियोगितामा सैनिक खेलाडीले 1 स्वर्ण, 2 रजत र 1 काँस्य गरी 4 पदक जितेका हुन्। प्रतियोगितामा 60 केजी तौल समूहमा सिपाही प्रवीण माझीले स्वर्ण पदक जित्नु भएको हो। त्रिभुवन आर्मी क्लबका महिला तथा पुरुष कुस्ती खेलाडीले असार 3 गतेदेखि 5 गतेसम्म जनकपुर धाममा सञ्चालन भएको राष्ट्रिय कुस्ती महिला तथा पुरुष प्रतियोगितामा 10 पदक जितेका छन्। नेपाल कुस्ती संघको समन्वय तथा मधेस खेलकुद परिषदको आयोजनामा सञ्चालित प्रतियोगितामा क्लबका खेलाडीले 2 स्वर्ण, 3 रजत र 5 काँस्य पदक गरी 10 पदक जितेका हुन्। प्रतियोगितामा 57 केजी समूहमा प्युठ सम्झना घरती मगर र 61 केजी तौल समूहमा सिपाही अमरेश कुमार यादवले स्वर्ण पदक जित्नुभयो। विशेष फौज वाहिनी अन्तर्गतका युनिटहरूलाई सहभागी गराई जेठ 25 गतेबाट सञ्चालन भएको वाहिनीपति ट्रफी 2083 असार 8 गते सम्पन्न भएको छ। वाहिनी हाताभित्र रहेको युद्ध भैरव गढमा आयोजित कार्यक्रममा वाहिनीपति सहायकरथी श्री दिपेन्द्र गुरुङले प्रतियोगिता समापन गर्नुभएको हो। सो अवसरमा उहाँले प्रतियोगितामा सर्वोत्कृष्ट भएको भैरवनाथ गणलाई वाहिनीपति ट्रफी प्रदान गर्नुभई विभिन्न खेल विधाहरूमा प्रथम र द्वितीय भएका युनिट तथा खेलाडीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
4: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np पठाउन सक्नुहुनेछ।
3: लेख रचनाका विषय वस्तुहरू:
4: राष्ट्रिय एकता,
3: परम्परागत तथा अपरम्परागत सुरक्षा,
4: कूटनीति, नीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
3: नवीनतम प्रविधि,
4: राष्ट्रिय सुरक्षा,
3: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
4: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
3: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
4: पुरस्कार राशि,
3: प्रथम हुनेलाई रु 2,00,000,
4: द्वितीय हुनेलाई रु 1,50,000,
3: तृतीय हुनेलाई रु 1,00,000
4: र सान्त्वना प्रति व्यक्ति रु 10,000 प्रदान गरिनेछ।
3: लेख रचना पेश गर्ने ठेगाना
4: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-57 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुने।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ ओलम्पियन सैनिक खेलाडीहरूको अनुभव र खेल यात्रामा आधारित रेडियो डकुमेन्ट्री।
5: जितले कहिल्यै पनि विश्राम खोज्दैन अनि विश्रामको अभिलाषा राख्नेले कहिल्यै विजयको शिखर चुम्न सक्दैन। यो भनाई सैनिक जीवन र खेल जीवन दुवैमा मिल्दछ। यसले हामी शारीरिक र मानसिक रूपमा जहिले पनि जितका लागि अभिप्रेरित हुनुपर्छ भन्ने मर्मलाई उजागर गर्दछ, किनकि त्यो जितभित्र व्यक्तिको सफलतासँगै राष्ट्रकै स्वाभिमान जोडिएको हुन्छ। यही कारण प्रभातको पहिलो किरण अगावैबाट सुरु हुने दौड, शारीरिक अभ्यास र अनुशासनको कडी नेपाली सेनाको दैनिकी र जीवन पद्धति बन्दछ। यही मान्यताले सैनिकहरूलाई खेलकुदमा समेत सधैँ अगाडि बनाएको छ।
6: नेपाली खेलकुदको विकास तथा प्रवर्धनमा नेपाली सेनाको इतिहास निकै पुरानो छ। सन् 1951 नै अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन थालेको नेपाली सेनाको खेलकुद यात्रा विक्रम सम्बत 2008 प्रजातन्त्र दिवसको उपलक्ष्यमा टुँडीखेलमा आयोजित एथलेटिक्स प्रतियोगिताबाट औपचारिक रूपमा सुरु भएको मानिन्छ। त्यस सुरुवातदेखि 7 भन्दा बढीको अवधि पार गर्दै आजको दिनसम्म आइपुग्दा सैनिक खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको नाम उँचो बनाएका छन्।
5: यसै परिप्रेक्ष्यमा आज हामी खेलकुदको माध्यमबाट सैनिक खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा पाएको उपलब्धि र सीमित स्रोत साधनका बीच पनि विश्वको सबैभन्दा ठूलो खेल मञ्च ओलम्पिकसम्मको खेल यात्रा तय गर्न सफल सैनिक खेलाडीहरूको अनुभव समेट्नेछौँ। प्रस्तुतिमा छौँ म प्राविधिक सुबेदार प्रकृति बस्नेत
6: र म प्राविधिक जमादार सरिना सापकोटा।

0: नेपाली खेलकुदको इतिहास हेर्दा कुनै समय नेपालका खेलाडी भनेकै नेपाली सेनाका खेलाडी हुने गर्दथे। खेलप्रतिको आकर्षण, प्रशिक्षण र अवसरहरूको उचित व्यवस्था नभएको अवस्थामा पनि नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्ने गरेको इतिहास छ। यसैको उदाहरण हुनुहुन्छ नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय पदक ल्याउने खेलाडी जमादार जित बहादुर केसी, अवकाश प्राप्त।
1: उहाँले सीमित स्रोत साधन र उपलब्धताको बावजुद आफ्नो देशका लागि एक सैनिकले कतिसम्म योगदान दिन सक्दो रहेछ त भन्ने पुष्टि गरिसक्नु भएको छ। सन् 1973 फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालका लागि काँस्य पदक जित्दा त्यस समयको सामान्य तालिम र सीमित स्रोत साधनले कसरी इतिहास रचेको थियो त? ओलम्पियन जमदार जित बहादुर केसी, अवकाश प्राप्त।
2: पहिला त हाम्रो बेलामा चाहिँ केही पनि थिएन। नेपालमा जम्मा 2 लाख रुपियाँ बजेट आउँथ्यो खेलकुदमा। परिषदमा अब कर्मचारी 3-4 जना थिए, तिनलाई खुवाउने कि खेलाडी पठाउने कि समस्या थियो नि। एसियन गेम खेल्न गएँ त्यो बेलामा। अरू चाहिँ के भने, मेरो जुत्ता थिएन, सफा कुरो थियो। जुत्ता मलाई 400 रुपियाँ त्यो तिरेर परिषदले छाला जुत्ता कारखानामा बनाइदिएको। आज बनायो भोलिपल्ट च्यात्यो, त्यो जुत्ता फालिदियो, भएन, जुत्तै भएन। त्यसमा चाहिँ जुत्ता भाव फर्स्ट पनि हुन सक्ने सम्भावना थियो। सेकेन्ड र म सँगसँगै, जस्तो पहिलो म चाहिँ अलिक अगाडि गएको हो, नत्र सँगसँगै थियौँ। तर मेरो चाहिँ जुत्ता नभएर 10 अमलाबाट रगत चुहिएको थियो। त्यो त जाने कोचलाई थाहा छ। त्यो बेलामा त अब न रेडियो छ, न क्यामेरा छ, न केही छ, केही पनि थिएन नि। मैले 2 घन्टा 23 मिनटमा अहिले चाहिँ एकदम गौरव लागेको छ। अहिले चाहिँ हरेक खेलाडीहरूलाई राम्रो गऱ्यो भने बाँच्न सक्ने उपाय आर्मीबाट र परिषदबाट पनि त्यो भइरहेको छ।
0: नेपाली सेनाका खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा पाएको सफलताको चर्चा गरिरहँदा छुटाउनै नहुने नाम हो भेटरान ओलम्पियन म्याराथन धावक हुद्दा वैकुण्ठ मानन्दर, अवकाश प्राप्त। उहाँको नाम नेपाली खेलाडीहरूका लागि आदर्श र प्रेरणाको स्रोत बन्दै आएको छ। दक्षिण एसियामा नेपाल चिनाउन उहाँले दिनुभएको योगदान सदैव अविस्मरणीय रहनेछ।
1: सन् 1983 आयोजित प्रथम दक्षिण एसियाली खेलकुदमा सहभागी हुनुभएका मानन्दरले पहिलो, दोस्रो र तेस्रो संस्करणसम्म म्याराथनमा लगातार स्वर्ण पदक जितेर कीर्तिमान रच्नुभयो। उहाँ दोस्रो दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने एकमात्र नेपाली खेलाडी हुनुहुन्थ्यो। यसै गरी उहाँले सन् 1987 भारतको कोलकातामा सम्पन्न म्याराथनमा बनाएको 2 घन्टा 15 मिनट 3 सेकेन्डको कीर्तिमान आज झण्डै 4 दशक पुग्न लाग्दा पनि कसैले तोड्न सकेको छैन। नेपाली सैनिक धावकले यो सफलता कसरी प्राप्त गर्यो त? म्याराथन धावक हुद्दा वैकुण्ठ मानन्धर, अवकाश प्राप्त, आफ्नो खेल जीवन सम्झँदै भन्नुहुन्छ।
3: अहिले जस्तो खेलाडीहरूले त धेरै सुविधा पाएको छ, धेरै राम्रो भएको छ, तर विदेशको हेरेर चाहिँ छैन। खेलाडी हुँदैमा सबैले पाउँछ भन्ने पनि छैन। त्यस खेलाडीले मात्रै अलिकति केही पाइराखेको छ। त्यो हाम्रो समयमा मभन्दा अगाडिकोले झन् धेरै दुःख पाएको छ, होइन? तर उनीहरूभन्दा म चाहिँ भागीमानी हो। ओलम्पिक 1976 खेल्दाखेरि त्यो बेला नेपालबाट क्यानाडा जानलाई भिसा दिनलाई नेपालमा दिल्लीमा पनि थिएन रहेछ, न्युयोर्कमा रहेछ। त्यहाँ गएर भिसा दिनु पर्ने रहेछ। 3 महिना अगाडि त्यहाँ भिसा दिएँ अनि भाग लिन गएँ। म भाग्यमानी छान्छु। मैले 7 गेम्समा मेरो रेकर्ड हो। फर्स्ट 7 गेम म पहिलो गोल्ड मेडल, सेकेन्ड 7 गेममा नेपालको एउटै मात्र गोल्ड मेडल, थर्ड 7 गेममा मेरो रेकर्ड अहिलेसम्म ब्रेक भएको छैन। लगभग 39 वर्षै हुन लाग्यो, होइन? त्यो मेरो रेकर्ड चाहिँ नेपालले नै ब्रेक गर्छ जस्तो मलाई लाग्छ।
0: विश्व मञ्चमा सहभागी हुँदा बज्ने राष्ट्रिय गान अनि फरफराइने राष्ट्रिय झण्डाले जो कोहीलाई पनि गौरवान्वित बनाउँछ। यस्तो क्षण सैनिकले खेलाडीका रूपमा राष्ट्रकै प्रतिनिधित्व गर्न पाउनु थप गौरवको विषय बन्नु स्वाभाविकै हो। यस्तै अवसर पाउनुभएकी महिला सैनिक मध्ये एक हुनुहुन्छ अमलदार सरस्वती भट्टराई। उहाँले सन् 2016 ब्राजिलको रियो डी जेनेरियोमा सम्पन्न ओलम्पिक खेलमा 1500 मिटर दौड 4:33.94 पुरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो। उक्त खेलको समापन सत्रमा राष्ट्रिय झण्डा बोकेर मैदानमा मार्च पास्ट गर्ने अवसर पाएको क्षण राष्ट्र र संस्थालाई झलझली सम्झेको ओलम्पियन धावक अमलदार सरस्वती भट्टराई बताउनुहुन्छ।
4: ओलम्पिकमा सहभागी हुन पाउँदा चाहिँ एकदमै आफूलाई चाहिँ गर्व त मैले मान्य नै भएँ, किनभने म एउटा देशको प्रतिनिधित्व गरेर मेरो नेपाली सेनाको नामलाई अगाडि लिएर म गइरहेको थिएँ। त्यसमा चाहिँ हरेक खेलाडीको एउटा सपना बोकेको हुन्छ। मैले ओलम्पिक खेल्न पाए हुन्थ्यो, मैले ओलम्पिकको महाकुम्भमा पाइला टेक्न पाए हुन्थ्यो भन्ने हुन्छ। मैले पनि त्यो सपना बोकेर हिँडिरहेको थिएँ, जो म सफल भएँ। त्यसमा चाहिँ म एकदमै खुसीको क्षण त्यो मेरो जीवनको अविस्मरणीय क्षण रहनेछ। मैले चाहिँ एकदमै वर्ल्ड रेकर्ड होल्डर इथियोपियाको डिबाबा भन्ने लेडिज हुनुहुन्थ्यो, उहाँलाई चाहिँ भेट्ने मेरो धोको थियो, जुन चाहिँ मेरै हिटमा पर्नुभयो उहाँ र मैले चाहिँ सँगै दौडिने मौका पाएँ उहाँसँग। र उहाँसँग दौडिँदै गर्दा मैले पनि 26 वर्ष पुरानो नेपालको नेसनल रेकर्ड ब्रेक गर्न सफल भएँ म पनि 1500 मिटरमा। त्यसमा चाहिँ म आफ्नो ठुलो उपलब्धि चाहिँ मान्छु त्यसलाई चाहिँ।
1: जितबहादुर केसी, वैकुण्ठ मानन्दर र सरस्वती भट्टराई त उदाहरण मात्रै हुन्। उहाँहरू जस्तै राष्ट्रकै नाम उचो बनाउने सैनिक खेलाडीहरू धेरै छन्। पछिल्लो समय विक्रम सम्बत 2046 स्थापना भएको त्रिभुवन आर्मी क्लब र 2072 स्थापित नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको व्यवस्थापकीय र अभिभावकीय भूमिकाले राष्ट्रिय खेलाडी उत्पादनमा थप सहयोग पुगेको छ। पछिल्ला खेल उपलब्धि केलाउँदै नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी श्री मदन जङ राणा।
5: 13 गेममा खेलाडी संख्या नेपालबाट टोटल 554 थियो, त्यसमा 186 मात्रै नेपाली सेनाबाट थियो। नेपालले प्राप्त गरेको कुल पदक संख्या 51 गोल्ड, 59 रजत र 94 काँस्य गरी 204 पदक प्राप्त गरेको थियो, जसमा चाहिँ 23 स्वर्ण, 31 रजत र 49 काँस्य गरी जम्मा 103 पदक चाहिँ नेपाली सेनाका खेलाडीहरूले प्राप्त गरेका थिए। अनि त्यस्तै गरेर गत वर्ष सञ्चालन भएको विभिन्न खेल विधाहरूको राष्ट्रिय तहमा चाहिँ अब 95 चाहिँ सञ्चालन भएको रहेछ भने 11 अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन भएको रहेछन्। त्यसमा नेपाली सेनाको विभिन्न खेल विधाका खेलाडीहरूले राष्ट्रियतर्फ 135 स्वर्ण, रजत चाहिँ 118, काँस्य 92 पदक प्राप्त गरेका थिए भने यो चाहिँ ओभरअल अब टिम गेमहरू र बिग इभेन्टहरूमा भयो। यो बाहेकको अरू चाहिँ इन्डिभिजुअल लेभलको गेमहरू पनि भइरहेको हुन्छ, होइन, त्यो छुट्टै छ।
0: त्रिभुवन आर्मी क्लब अन्तर्गत हाल 36 बढी खेल विधाका खेलाडीहरूलाई नियमित प्रशिक्षण दिने गरेको छ भने यस क्लबका खेलाडीहरूले उत्कृष्ट सफलता समेत हासिल गर्दै आएका छन्। गत वर्षको साउनदेखि हालसम्म 45 सैनिक खेलाडीले कुस्ती, उसु, कराते, एथलेटिक्स, बास्केटबल र रग्बी जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा 12 स्वर्ण, 7 रजत र 6 काँस्य पदक जितिसकेका छन्। त्यसै गरी सन् 1951 सुरु भएको एसियन गेम्समा मात्रै हालसम्म 97 सैनिक खेलाडीहरूले देशको प्रतिनिधित्व गरिसकेका छन्।
1: सैनिक खेलाडीकै उपलब्धिको चर्चा गर्दा ओलम्पियन भारोत्तोलन खेलाडी मानार्थ उपसेनानी श्री कमल बहादुर अधिकारीको नाम पनि स्मरणीय छ। 4 एसियन, 4 साफ, 1 ओलम्पिक र 3 एसियन च्याम्पियनसिप प्रतियोगितामा सहभागी भइसक्नुभएका उहाँले देशका लागि स्वर्ण र रजत पदक जित्नुभएको छ। आफ्ना सबै उपलब्धिको श्रेय नेपाली सेनालाई दिँदै ओलम्पियन मानार्थ उपसेनानी श्री अधिकारी भन्नुहुन्छ,
6: यो खेलमा पाएको सबै उपलब्धिहरू सर्वप्रथम त नेपाली सेनालाई दिन्छु। नेपाली सेनाले मलाई खेल सेनाको प्रतिनिधित्व गर, राज्यको प्रतिनिधित्व गर भनेर समय मौका नदिएको भएदेखि त म आज यो ठाउँमा पुग्थिनँ होला नि। पुग्नुको कारणै नेपाली सेनाले ल सेनाको नाम राख्ने, देशको नाम राख्ने भनेर खेल्ने समय अपर्च्युनिटी दिएको कारणले गर्दाखेरि आज मैले जे जति खेलमा उपलब्धि हासिल गरेँ त्यो सबै नेपाली सेनाले गर्दाखेरि नै, नेपाली सेनाले दिएको समयको कारणले नै आज म यो ठाउँमा पुगेँ।
0: ओलम्पिक गेममा हालसम्म नेपाली सेनाका 27 खेलाडी सहभागी भइसकेका छन् भने पारा ओलम्पिकमा समेत सैनिक खेलाडीहरू सहभागी भएको तथ्याङ्क छ। एउटा सामान्य व्यक्तिलाई प्रशिक्षण दिएर उत्कृष्ट खेलाडी बनाउने मात्र होइन, घाइते तथा अपाङ्गता भएको व्यक्तिलाई पनि ऊर्जा र प्रेरणा दिँदै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी गराउनु सैनिक खेलकुदका विशेषता हुन्। यसैका उदाहरण मध्ये एक हुनुहुन्छ उपसेनानी श्री विक्रम राणा। देश सुरक्षार्थ खटिने क्रममा विद्रोहीले थापेको इम्बुसमा परि पूर्ण रूपमा दृष्टि गुमाउनु भएका उपसेनानी श्री विक्रम राणा आफ्नो खेल जीवन र प्राप्त सफलतालाई यसरी सम्झनुहुन्छ।
7: डिसेबिलिटी भएको व्यक्तिले पनि खेल खेल्न सक्छ र राष्ट्रको नाम अन्तर्राष्ट्रिय रूपमा पनि फैलाउन सक्छ भन्ने हेतुले मैले चाहिँ यो डिसेबिलिटी भइसकेपछि नेसनल पारालम्पिक कमिटी अन्तर्गतबाट खेलकुदको सुरुवात गरे। 2063 मैले खेलकुदमा क्रिकेटबाट सुरु गरियो, 65 मैले चाहिँ पारा एथलेटिक्सबाट सुरु गरे र यो दुईटा खेलकुद मैले सँगसँगै लगेर पारालम्पिक र अनि प्लान्ड क्रिकेटको वर्ल्ड कपहरू खेल्न सफल भएको थिएँ। एथलेटिक्सबाट मैले 2010 गन्जाउ पारा एसियन गेम भन्छ र 2014 पारा एसियन गेम दक्षिण कोरियाको इन्चोनमा 2 एसियन र अनि अर्को 2012 लन्डन प्याराओलम्पिक खेले, 100 मिटर रनिङ, 200 मिटर रनिङमा पार्टिसिपेट गरेँ त्यहाँ र अर्को 2016 रियो जेनेरियो ब्राजिलमा 100 मिटरमा पार्टिसिपेट भएको म। 2080 इन्डियामा ओपन इन्टरनेसनल च्याम्पियनसिप भएको थियो, म 400 मिटरमा सेकेन्ड मेडल पनि लाथेँ मैले।
1: उपसेनानी श्री विक्रम राणाको यो अनुभवले पनि नेपालको खेलकुद क्षेत्रको विकासमा सैनिक प्रयासलाई प्रस्ट्याएको छ। यसै गरी नयाँ प्रतिभाहरूको पहिचान र नयाँ नयाँ विधामा खेलाडीहरूलाई क्षमता अभिवृद्धिका अवसर दिइनु सैनिक खेलकुदको थप उपलब्धिहरू हुन्। नेपाली सेनाकी ओलम्पियन सुटिङ खेलाडी प्युठ कल्पना परियार:
8: ओलम्पिकमा जानको लागि त हामीले नेसनल सेलेक्सन दिएर हुँदैन, इन्टरनेसनल दिनुपर्छ नि त। लास्ट टाइमको सेलेक्सन कतारमा दिएको थिएँ, राम्रै थियो सेलेक्सन। पछिको अब स्कलरसिप पायो, स्कलरसिपमा बसेर ट्रेनिङ गर्यो, फाइनल्ली अब ओलम्पिकमा जाने भनेर नाम आउँदाखेरि त खेलेको त कुरै नगर्नु। उहाँबाट खेल्दाखेरि पहिले पनि खेलिरहेको भएर डर चाहिँ लागेन, ओलम्पिक खेल्न पाउँदा खुसी चाहिँ लागिरहेको थियो। त्यसखेर मैले रेकर्ड गरेको थिएँ, स्कोर राम्रो थियो। राइफल पिस्तोलको हामीले हाने गोलीको स्कोर हुन्छ, मेरो आफ्नो स्कोर चाहिँ मिट गरेँ मैले। सुटिङमा चाहिँ आर्मीको खेलाडीले चाहिँ राम्रोसँग टाइम दिन सकेर राम्रोसँग आफूले खेलाडीले मेहनत गर्यो भने चाहिँ चान्स छ, किनभने पहिलेको भन्दा अहिले सबै हात हतियार नै आइसक्यो, ड्रेस आएको छ, गोलीहरू पनि दिइरहेको छ। त्यो भएको भएर चाहिँ पहिलेको भन्दा अहिले खेलाडी पनि राम्रो निस्केको छ। जस्तै मेरो पालाउ जुन लेभलको खेलाडी हो त्योभन्दा अझै हाई लेभलको खेलाडीहरू निस्किनु भएको छ है भाइ बहिनीहरू।
0: एउटा आम मानिसलाई सिपाही बनाउन अनि सिपाहीलाई खेलाडी बनाउन मात्र होइन, खेलाडीलाई सफल बनाउन समेत नेपाली सेनाले ठूलो मेहनत गरेको छ। नेपाली सेनाको यो प्रयासले राष्ट्रको खेल कूटनीतिलाई समेत प्रवर्धन गरिरहेको छ। यसै क्रममा नेपाली सेनाले फ्रेन्डसिप थ्रु स्पोर्ट्सको अवधारणा अनुसार खेलकुदको विकासका लागि नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद लगायतका निकायसँग गरेको समन्वय र सहकार्य सराहनीय रहेको बताउनुहुन्छ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्री जीवन राम श्रेष्ठ।
9: अहिले नेपालको खेलकुदको विकास र खेलाडीहरूको टिकाउको पक्षबाट चर्चा गर्नु पर्दाखेरि नेपाली सेनाको महत्वपूर्ण योगदान रहँदै आएको छ। नेपाली सेनाले जुन खेलाडीहरूलाई आबद्धता गर्ने र उनीहरूलाई निरन्तर रूपमा अभ्यास गर्ने कुराहरूले गर्दाखेरि ती खेलाडीहरूले आफ्नो एउटा स्तर उन्नत गर्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सहभागी हुने एउटा स्तरमा आफूलाई विकास गर्ने मौकाहरू पाइरहेको छ। यो हिसाबले हेर्दाखेरि नेपाली सेनाको महत्वपूर्ण योगदान रहिरहेको कुरामा हामी चाहिँ स्पष्ट छौँ।
1: नेपाली सेनाले युनिट स्तरदेखि वाहिनी पृतना हुँदै केन्द्रीय तहसम्म विभिन्न प्रतियोगिता सञ्चालन गरी राष्ट्रिय स्तरका खेलाडी तयार गर्दै आएको छ। यस्तो प्रयासले नयाँ नयाँ प्रतिभाहरू चिन्न र उनीहरूको क्षमता विस्तार गर्न सहज भएको छ। त्यसैले नेपाली सेनाको संस्थागत प्रयासले नेपाली खेलकुद क्षेत्रको श्रीवृद्धि गरेको बताउनुहुन्छ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री रामचरित्र मेहता।
10: नेपालको खेल जगतको विकासको विस्तारको र अन्तर्राष्ट्रिय स्तरमा खेललाई चिनाउने एउटा आधारको रूपमा चाहिँ नेपाली सेनाका विभागीय टिमहरू छ खेलका, होइन, उहाँहरूप्रति सरकारको लगानी पनि छन्, सरकारले आशा पनि गरेका छन्, सरकारले भरोसा पनि गरेका छन् र यसले अहिले जुन विभिन्न खेलमा चाहिँ सहभागिता जनाएको छन्, त्यहाँबाट पुरस्कार पाएका छन्, यहाँदेखि लिएर तपाईँको अन्तर्राष्ट्रिय स्तरसम्म पनि आफ्ना जुन एक किसिमको प्रभुत्व खेल सबै नेपाली चाहिँ सकारात्मक रूपले नै हेरिरहेको छ र नेपाली सेनाहरूले जुन आफ्नो एउटा स्कुल एजका बाल बालिकाहरू बच्चाहरूमा चाहिँ क्लास रूपमा पनि खेलाडीहरू उत्पादन खेलाडीहरूमा जुन लगानी गरिरहेका छन्, होइन, लिमिटेड रिसोर्सको कारणले गर्दाखेरि चाहिँ उहाँहरूले उत्पादन गर्न खोज्नु भएको छ, त्यो पनि एकदमै राम्रो लिन सकिन्छ त्यसलाई, होइन, र समग्रमा नेपाली सेनाले खेल क्षेत्रमा देखाएको पर्फर्मेन्सलाई बेस्ट रूपमा लिन सकिन्छ।
0: रामचरित्र मेहताले भन्नुभयो झै राष्ट्रको आशा र भरोसा नै सैनिक खेलाडीहरू हुनु खुसीको विषय त हो नै, यो भरोसालाई जोगाइराख्ने चुनौती पनि नेपाली सेनाको काँधमा छ। यस्ता चुनौतीप्रति नेपाली सेना सचेत र सतर्क पनि छ। यसका लागि नेपाली सेनाले के गरिरहेको छ त? पुन नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी श्री मदन जङ्गराडा:
5: हामीले चाहिँ इन्टरनेसनल लेभलमा नै कम्पिट गर्न सक्ने अथवा मेडल हासिल गर्न सक्ने गेम के छ त्यसलाई अब त्यही अनुसारको फोकस गर्ने, त्यस्तै गरेर एजेन्ट अथवा चाहिँ साफको उसमा चाहिँ के कुरामा चाहिँ हामीले चाहिँ नतिजा हासिल गर्न सकिन्छ हो त्यसमा पनि त्यसरी नै फोकस गरेका छौँ। त्यस्तै गरेर राष्ट्रिय लेभलमा खेल्ने गेमहरू के हो त्यसलाई त्यसरी वर्गीकरण गरेर त्यही अनुसारको हाम्रो चाहिँ तयारी र सीमित स्रोत साधनहरू छ त्यसलाई चाहिँ हामीले डिस्ट्रिब्युसन गरिरहेको छौँ र भविष्यको लागि अहिलेको मोडर्न अब स्पोर्ट्सहरू स्पोर्ट्स साइन्स भन्छ जानेको मान्छेहरू इभन डायटहरू न्युट्रिसन गेमको पनि त्यसको आफ्नो उहरू छ, एक्सप्लोसिभ गेमहरूमा कस्तो किसिमको डाइट खुवाउने भने चाहिँ त्यो हरेक गेम अनुसार फरक छ, यो कुराहरू बुझेको। त्यस्तै गरेर अहिले चाहिँ अब हामी थेरापी सेन्टर पनि हामीले निर्माण गऱ्यौँ। त्यस्तै गरेर अर्को कुरा चाहिँ यो पर्फर्मेन्स एनहान्समेन्टको लागि पनि हामीले जोड गर्नुपर्छ। अब अहिले हामीसँग भएको जिमलाई एडभान्स उसमा लैजाने, अनि यो क्रसफिट एक्सर्साइजहरूको लागि कालिस्थानिक अब ट्रेनिङ हलहरू बनाउने पनि योजना छ, प्लस अहिले भइरहेको संरचनाहरू छ त्यसको आधुनिकरण गर्दै, अनि खेलाडीहरूलाई चाहिँ अलिकति नयाँ टेक्नोलोजीहरूसँग चाहिँ हामीले चाहिँ इन्ट्रोड्युस गर्दैछौँ, जसले गर्दाखेरि भविष्यमा सायद राम्रो रिजल्ट आउन सक्छ।
1: सैनिक खेलाडीहरूले प्राप्त गरेको उपलब्धि र भावी रणनीतिले नेपालको खेलकुद क्षेत्रलाई थप समृद्ध बनाउने विश्वास लिएको छ। ओलम्पिक खेलकुद प्रतियोगितामा भाग लिएका अग्रज खेलाडीहरूले नेपाली सेनाप्रति देखाएको कृतज्ञता र खेलकुद क्षेत्रका विज्ञहरूले प्रस्तुत गरेको विश्वासले सैनिक खेलाडीहरूलाई अझ मेहनत गर्न अभिप्रेरित गर्ने नै छ। सम्पूर्ण खेलाडीहरूप्रति नेपाली सैनिक रेडियो कार्यक्रमको तर्फबाट सम्मान गर्दछौ।
11: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक अमलदार धनसरा मास्कोटी पनि बिदा हुन्छु। नमस्ते।

0: Takes bonus pound. It's a top head सम्पर्क गर्नुहोस्।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यो सुन्नुहोस् रेडियो नेपालको सूचना। केही समय अघि मकवानपुर जिल्लाको सिमभन्ज्याङ स्थित ट्रान्समिटिङ रिले स्टेसन एफएम एक सय मेगाहर्जमा केही प्राविधिक समस्याका कारण अवरुद्ध भइरहेकोमा आजबाट मर्मत सम्पन्न भई नियमित रूपमा प्रसारण सुचारू भएकोमा हाम्रा सम्पूर्ण श्रोताहरूलाई जानकारी गराउँदछौँ। सुन्दै हुनुहुन्छ रेडियो नेपालको केन्द्रीय प्रसारण। अब हामी प्रस्तुत गर्दैछौँ शास्त्रीय सङ्गीत। शास्त्रीय सङ्गीत अन्तर्गत आज हामी सुनाउँदैछौँ शास्त्रीय गायन सुनाउँछौँ। कलाकार हुनुहुन्छ राजन मिश्र। तबलामा हुनुहुन्छ पूर्ण महाराज। हार्मोनियममा कृष्ण नारायण श्रेष्ठ। तानपुरामा हर्ष डङ्गोल। राग रहेको छ शुद्ध सारङ्ग।

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी, हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी, हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनुपर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्युदरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौँ।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि हाम्रो बोली कार्यक्रम प्रस्तुत गर्नेछौँ। यति बेला रातिको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: राज्यसभाद्वारा बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित, सडक दुर्घटना न्यूनीकरण, कक्षा बाह्रको परीक्षाफललाई लिएर उत्पन्न समस्याको समाधान लगायत विषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण, काठमाडौँ उपत्यकामा कागका कारण बर्ड फ्लू फैलिएको पशु सेवा विभागद्वारा जानकारी, साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु र फिफा विश्वकप 2026 अन्तर्गत आजबाट नकआउट चरणका खेल सुरु हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा बीच प्रतिस्पर्धा हुँदै। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 बहुमत र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। आर्थिक विधेयक 2083 7 संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयकमाथि 3 संशोधनको सूचना प्राप्त भएको थियो। ती दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वीकार गर्नुभएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनुभएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू गरिएको बताउनुभयो।
1: यो करले भुइँमान्छे गरिबहरूलाई छुँदैन। नेपालका झन्डै 75-80% बालबालिकाहरू गैर निजी विद्यालयहरूमा पढ्दछन्। त्यहाँ यो करको प्रस्ताव गरिएको होइन। केही निजी विद्यालयहरूमा समता शुल्क, त्यसबाट 300 रुपियाँ, त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि, सुदृढीकरणका लागि खर्च गर्ने भनेर शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूलाई काउन्टर ब्यालेन्स गरेका छौँ। 10 लाखसम्मको वार्षिक आमदानीमा कर छुट, यति ऱ्याडिकल डिपार्चर गरिएको छ। यो सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौँ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले चालु आर्थिक वर्षमा 35% पनि पुँजीगत खर्च नभएको भन्दै पुँजीगत खर्च कम हुने वर्तमान अवस्थामा आगामी वर्षबाट सुधार हुने र नतिजा देखिने गरी बजेट आएको बताउनुभयो। राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा अर्थमन्त्री डाक्टर वाग्लेले विदेशी ऋण निश्चित आयोजना र पूर्वाधार विकासका लागि नै आउने र त्यसमा नै केन्द्रित रहेको बताउनुभयो। छलफलमा सांसदहरूले ऋण खर्च गर्दा जिम्मेवार बन्नुपर्ने, पुँजी निर्माण र आर्थिक वृद्धिमा प्रयोग गर्नुपर्ने, ऋणलाई परिणाम दिने गरी मात्रै प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। यसै गरी प्रतिनिधि सभाको आजको दोस्रो बैठकले विभिन्न 4 विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 स्वीकृत गरेको हो। यसै गरी भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। सभामुख डोलप्रसाद अरियालले आज स्वीकृत भएका 4 विधेयकहरूमाथि संशोधन दर्ता गराउन चाहने सांसदहरूले सङ्घीय संसद सचिवालय प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। सभाबाट स्वीकृत भएका 4 विधेयकहरू सम्बन्धित मन्त्रीहरूले सभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 प्रस्तुत गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरण, कक्षा बाह्रको परीक्षाफललाई लिएर उत्पन्न समस्या समाधान तथा ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायलाई समेत जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले सवारी दुर्घटना हुँदा सवारी साधन ब्याक गरेर मानिस मार्ने र दुर्घटना मानेर केस मिलाउने घटना दोहोरिने गरेको भन्दै त्यस्ता कार्य तुरन्त निरुत्साहित गर्ने गरी ऐनको व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले एन्फा अनिश्चितकालका लागि फिफाबाट निलम्बनमा परेको विषयले राष्ट्रको प्रतिष्ठामा धक्का पुगेको र खेलाडीहरूलाई निरुत्साहित बनाएको भन्दै निलम्बन फुकुवाका लागि छिटो प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकको सुरुमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सिमानाका विषयमा दिएको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्नुभएको थियो। सभामुख डोलप्रसाद अरियालले बैठक सुरु गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै आफ्नो स्थानबाट उठेर विरोध गर्नुभयो। बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलप्रति शोक प्रस्ताव पारित गरेको छ। नेपाली काङ्ग्रेसका तर्फबाट 2056 सालको आम निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित सांसद पूर्व सांसद खरेलको असार 7 गते उपचारका क्रममा निधन भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार 18 गते बिहिबार बिहान 11 बजे बस्नेछ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उहाँले कृत्रिम बौद्धिमता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन 21 निर्वाचनको मत परिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति कार्यगत एकताको माध्यमबाट अगाडि बढ्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्धनका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य जरुरी भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनु पर्नेमा जोड दिँदै युवा पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो। यसैगरी नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूबीच एकताको विकल्प नभएको बताउनुभयो। कार्यक्रममा मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 लेखक तथा अध्येता रमेश रोछेन राईलाई प्रदान गरिएको छ। मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार 16 र 17 गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ। महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। रौतहटको गढीमाई नगरपालिका स्थित हरैया घाटमा बागमती नदीमा नुहाउने क्रममा डुबेर 2 बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज दिउँसो गढीमाई नगरपालिका 1 निवासी भन्टु राय यादवका 8 वर्षीय छोरा अनिकेश यादव र सोही स्थानका सुरेश यादवका 8 वर्षीय छोरा आदित्य यादव नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक मुना पासवानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर खोजतलास सुरु गरेको थियो। खोजीका क्रममा अनिकेश यादवको शव घटनास्थलमै फेला परेको थियो। त्यसपछि थप खोजतलास गर्ने क्रममा दिउँसो घटनास्थलबाट करिब 50 मिटर दक्षिणतर्फ बागमती नदीमै आदित्य यादवको शव फेला पाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिनुभयो। कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको बताउनुभयो। त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ। गत माघ 1 गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले भोलि असार 15 गतेदेखि पुनः सेवा सुरु गर्न लागेको हो। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियामा एक हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा 14 जनाको मृत्यु भएको छ। त्यहाँको सरकारी सञ्चार माध्यमले साउदी अरामको तेल कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै 14 यात्रुको मृत्यु भएको पुष्टि गरेको छ। फ्रान्सको उत्तर पूर्वी सहर टोम्बलेनमा एक विमान दुर्घटना हुँदा 11 जनाको मृत्यु भएको छ। घटनामा विमान चालक सहित 10 यात्रुको मृत्यु भएको र सो विमान एक उडान सिकाउने विद्यालयको रहेको बताइएको छ। अब आर्थिक समाचार।
5: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरणको जोखिमपूर्ण मुलुकको सूची ग्रे लिस्टबाट हटाउनका लागि सरकारले दक्षताका साथ काम गरिरहेको बताउनु भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 माथिको सामान्य छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारको पालामा परेको र वर्तमान सरकारले त्यसबाट निकाल्नका लागि इमानदार र दक्षतापूर्वक काम गरिरहेको समेत दावी गर्नुभयो। उहाँले सम्पत्ति शुद्धिकरणका सन्दर्भमा नेपालले गर्नुपर्ने 15 वटा प्रमुख कामहरू रहेको र वर्तमान सरकार आएपछि 3 वटा विषयमा सुधार भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रका सबै सूचकहरूलाई हेरेर मुलुकलाई ग्रे लिस्टबाट निकाल्ने गरी कामको थालनी गरिसकेको बैठकमा जानकारी गराउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति कम्तीमा 5 वर्षे दीर्घकालीन सोचका आधारमा ल्याउनु पर्नेमा अर्थविद तथा ब्याङ्किङ क्षेत्रका विज्ञहरूले जोड दिनु भएको छ। उहाँहरूले वित्तीय स्थायित्व कायम गर्दै बजेटसँग समन्वय हुने स्पष्ट र दीर्घकालीन मौद्रिक नीति आवश्यक रहेको बताउनु भएको हो। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आइतबार आयोजना गरेको मौद्रिक नीतिको प्यानल छलफलमा बोल्दै संघीय संसदका पूर्व सचिव डाक्टर सुरेन्द्र हरियालले मौद्रिक नीति वार्षिक चक्रमा सीमित नभई सरकार र नेपाल राष्ट्र ब्याङ्कको नेतृत्वको कार्यकाललाई ध्यानमा राखेर 5 वर्षे दृष्टिकोण सहित ल्याउनु पर्ने बताउनु भयो। नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले मौद्रिक नीतिले निर्धारण गरेका सबै लक्ष्य 100% हासिल नभए पनि त्यसकै आधारमा नीतिहरू असफल भए भन्न नमिल्ने बताउनुभयो।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
6: फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरण राउन्ड अफ 32 को समीकरण पूरा भएको छ। अब उपाधि दौडमा रहेका 32 टोलीले अन्तिम 16 स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। राउन्ड अफ 32 को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा आमने सामने हुँदैछन्। खेल नेपाली समयअनुसार राति 1:15 हुँदैछ। दोस्रो खेलमा ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै अघि बढेका टोलीहरू अब नकआउट चरणमा एक हार सँगै प्रतियोगिताबाट बाहिरिने भएकाले सबै खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। उपाधिका दावेदार मानिएका टोलीहरूका साथै यसपटक उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ टोलीले पनि अन्तिम 16 स्थान बनाउन कडा चुनौती प्रस्तुत गर्नेछन्। कर्णाली क्रिकेट कप 2083 आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको छ। आजदेखि 18 गतेसम्म प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाडीलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास अभ्यास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको कर्णाली प्रदेश क्रिकेट संघले जनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषदको सहयोगमा आयोजित प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले 1,01,000 र उपविजेताले 51,000 पुरस्कार प्राप्त गर्नेछन्। निको कप महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगिता 2083 को उपाधि कोशी प्रदेशका महिला क्रिकेट टिमले जितेको छ। मध्य प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मध्य खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा आज पर्साको बिरगंज स्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न भएको फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई 11 रनले स्तब्ध पार्दै कोशीले जित निकालेको हो। कोशीले दिएको 900 रनको लक्ष्य पछ्याएको एपीएफले 19.5 ओभरमा अल आउट हुँदै 87 रनमा समेटियो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 98 रन बनाएको थियो। फाइनल खेलको प्लेयर अफ दि म्याच कोशीकी काजल श्रेष्ठ घोषित भइन्। उपाधि विजेता कोशीले ट्रफी सँगै नगद 1,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। प्रतियोगिताको समापन समारोहमा मध्य प्रदेशका पूर्व मुख्यमन्त्री सरोज यादवले विजेता र उपविजेता खेलाडीलाई ट्रफी र मेडल वितरण गर्नुभयो। अधिकांश खेल जनकपुर धामको निर्माणाधीन राम जानकी बहुद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा भए पनि सेमी फाइनल तथा फाइनल खेल पर्साको बिरगंजमा सम्पन्न भएको हो। निको कपमा 7 प्रदेश र 1 विभागीय टिमका गरेर 8 टिमको सहभागिता रहेको थियो।
0: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित। सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 को परीक्षाफललाई लिएर उत्पन्न समस्याको समाधान लगायत विषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। काठमाडौँ उपत्यकामा कागका कारण बर्ड फ्लू फैलिएको पशु सेवा विभागद्वारा जानकारी। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु। र फिफा विश्वकप 2026 अन्तर्गत आजबाट नकआउट चरणका खेल सुरु हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा बीच प्रतिस्पर्धा हुँदै। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, कार्यक्रम हाम्रो बोलीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म विद्या चौधरीको यो कार्यक्रममा यहाँहरूले हरेक आइतबार रातको 9 बजेको समाचार पछि यसै समयमा सुन्दै आउनु भएको छ। अधिकारको खोजी र आवाज विहीनको आवाज बन्ने हाम्रो प्रयास कार्यक्रम हाम्रो बोलीमा फेरि पनि सबैलाई स्वागत छ। हामीले देख्ने र सुन्ने यो संसार कति रङ्गीन छ, तर श्रवण दृष्टिविहीन दाजुभाइ दिदीबहिनीहरूका लागि यो संसार मौन र अन्धकार हुन सक्छ। आजको हाम्रो कार्यक्रम उहाँहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्थामाथि केन्द्रित छ। राज्यको नीति र हाम्रो समाजको दृष्टिकोण उहाँहरूप्रति कति उदार छ, आज हामी यही विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। आजको यस विशेष संवादका लागि हामीसँग हुनुहुन्छ बहिरा दृष्टिविहीन अभिभावक समाजका अध्यक्ष, डेफलाइन इन्टरनेसनल एसिया नेटवर्कका लिडर एवं अपाङ्गता राष्ट्रिय निर्देशन समितिका प्रथम उपाध्यक्ष लाक्पा नुरु शेर्पाज्यू, जसले आफै संघर्ष गरेर स्पर्शको भाषाबाट यो समाजलाई आफ्नो परिचय दिनु भएको छ। लाक्पा नुरु शेर्पाज्यू, हाम्रो बोलीमा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद छ तपाईँलाई।
0: आरामै हुनुहुन्छ?
1: आरामै छ भन्नु पर्यो।
0: हाम्रो समाजमा श्रवण दृष्टिविहीन व्यक्तिहरूको अवस्था अन्य अपाङ्गता भन्दा फरक र जटिल छ, यसलाई तपाईँले कसरी परिभाषित गर्नुहुन्छ?
1: अब यो श्रवण दृष्टिविहीन अपाङ्गता भनेको चाहिँ एउटै व्यक्तिमा सुनाइ र हेर्नेमा चाहिँ उहाँहरूको चाहिँ समस्या आइसकेपछि यस्तो खालको व्यक्तिहरू श्रवण दृष्टिविहीन अपाङ्गता हुन्छन्। अब हामीले हेर्दाखेरि चाहिँ हाम्रो समाजमा अपाङ्गता भएको व्यक्ति एकदमै पछाडि परेको छन् समाजमा। अपाङ्गताको भित्र पनि हेर्ने भने 10 अपाङ्गता वर्ग भनेर अहिले नेपाल सरकारले चाहिँ छुट्याइदिएको छ। 10 अपाङ्गताको वर्गभित्र हेर्ने भने पनि सबैभन्दा पछाडि परेको श्रवण दृष्टिविहीन अपाङ्गता पर्छ, किनभने यस्तो खालको व्यक्तिले उसले लिनुपर्ने सूचना जम्मा 95% चाहिँ आँखा र कानबाट चाहिँ सञ्चारको सुविधाहरू लिन सक्छन् भने यस्ता खालका अपाङ्गता भएको व्यक्तिले चाहिँ जम्मा 5% मात्र चाहिँ लिन सक्छ। उनीहरूले चाहिँ नाकले सुन्ने, छालाले चाहिँ छाम्ने र जिब्रोको टेस्ट, 3 इन्द्रियले मात्रै काम गर्दाखेरि यस्ता खालका बालबच्चाहरू चाहिँ अझै पछाडि परेको र एकदम जटिल अवस्थामा छन् भनेर चाहिँ म भन्न चाहन्छु। हाम्रो यो बहिरा दृष्टिविहीन अभिभावक समाज, अङ्ग्रेजीमा चाहिँ यसलाई सोसाइटी अफ डेफलाइन प्यारेन्ट्स भन्छ, यो चाहिँ हाम्रो विक्रम सम्बत 2062 साल काठ 7 स्थापना भएको, करिब अब यो 20 पुरा भइसकेको छ। हामीले चाहिँ काठमाडौँ विशेष गरेर हामीले चाहिँ केन्द्रमा चाहिँ हामीले चाहिँ काम गर्छौँ र हामीले प्रदेश स्तरमा चाहिँ अहिले हाम्रो मोरङमा चाहिँ कार्यक्रमहरू चलिरहेको छ, अनि रूपन्देहीमा चाहिँ लुम्बिनी प्रदेशमा चल्दैछन् भने कास्कीमा पनि हामीले अहिले नयाँ काम चाहिँ हामीले सुरु गरिरहेको छौँ। हामीले चाहिँ त्यही नै अभिभावकहरूको सञ्जाल विस्तार गरेर उहाँहरूलाई नै त्यहाँ स्थानीय तहमा चाहिँ प्रदेश स्तरमा चाहिँ हामीले संस्था खोलिदिएर उहाँहरूले त्यो क्षेत्रमा चाहिँ काम गरिराख्नु भएको छ भने हामीले यस्ता खालका श्रवण दृष्टिविहीन अपाङ्गता भएको व्यक्तिहरूलाई अर्ली स्क्रिनिङ गर्ने, सुरुमा उनीहरूको पहिचान गर्ने, पहिचान गरेपछि उनीहरूको आइडेन्टिफिकेसन, उनीहरूको परिचयहरू चाहिँ परिचय पत्रहरू हामीले चाहिँ उनीहरूलाई चाहिँ दिलाउने कामहरू, त्यसपछि विद्यालयमा चाहिँ जोड्ने कुराहरू, त्यसपछि हस्पिटलमा लगेर चाहिँ उनीहरूको चाहिँ कान र आँखाको चाहिँ चेक जाँच गर्नेहरू, त्यसपछि अभिभावकहरूलाई यसको बारेमा अवेरनेस दिने, अभिभावकहरूको क्षमता विकास गर्ने, होइन, यस्ता खालका अपाङ्गता भएको व्यक्तिको चाहिँ परिवारहरू गरिबी गरेखा मुनि भएको भएर उनीहरूलाई चाहिँ स्वरोजगार बन्नको लागि विभिन्न तालिमहरू चाहिँ हामीले दिइरहेछौँ। अहिले पनि भर्खरै हामीले अभिभावकहरूलाई सिलाइ कटिङको भर्खरै तालिम सक्यौँ, भनेपछि योभन्दा अगाडि पनि हामीले अर्ग्यानिक खेती कसरी गर्ने भन्ने तालिमहरू पनि हामीले अभिभावकहरूलाई दिइसकेका छौँ, होइन। यस्ता खालका विविध कार्यक्रमहरू गरेर चाहिँ हामीले अभिभावकहरूलाई इन्गेज गराउने र सर्वप्रथम चाहिँ यस्ता खालका बालबालिकाले पनि गर्न सक्छन्, पढ्न सक्छन् भन्ने कुरा चाहिँ हामीले अभिभावकलाई, समाजलाई, सरकारलाई चाहिँ हामीले निरन्तर रूपमा चाहिँ एडभोकेसी गर्ने काममा चाहिँ यो संस्थाले गरिरहेछ। त्यति मात्रै नभएर अहिले म आफै चाहिँ यो डेफलाइन इन्टरनेसनल एसिया नेटवर्कको लिडर भएको भएर हामीले चाहिँ नेपालमा मात्रै नभएर साउथ एसियामा मात्रै नभएर एसियामा नै हामी यस्ता खालका श्रवण दृष्टिविहीनहरूलाई चाहिँ अहिले काम गर्नको लागि हामी चाहिँ अग्रसर भएर लागिरहेको छौँ।
0: स्थानीय तहले सरकारले जुन अपाङ्गता भएका व्यक्तिहरूको लागि सूचनाहरू प्रवाह गर्छ, ती सूचनाहरू साँच्चीकै भन्ने हो भने श्रवण दृष्टिविहीन भएका व्यक्तिहरूको पहुँचमा पुगेको महसुस गर्नु भएको छ कि छैन त यहाँले?
1: छैन, अहिलेसम्म श्रवण दृष्टिविहीनको नजरबाट हेर्ने भने नेपाल सरकारले दिने चाहिँ जुन सूचना भनेको अहिलेसम्म 0 प्राय छन्, होइन, किनभने अहिले त हाम्रो दृष्टिविहीनको लागि पनि त्यस्ता खालको पहुँचयुक्त चाहिँ तपाईँको वेबसाइटहरू बनिसकेको छैनन्। बहिरा साथीहरूको लागि चाहिँ तपाईँको चाहिँ साङ्गीतिक भाषाहरूको नै अहिले साङ्गीतिक माध्यमबाट पनि सूचना प्रसार प्रचार त्यति धेरै भएको छैन भने त्यसमा पनि श्रवण दृष्टिविहीन भनेको चाहिँ यो जुन स्थानीय सरकार अथवा सङ्घीय सरकार, प्रदेश सरकारले गर्ने जुन सूचनाहरू छन् त्यसमा प्राय शून्य नै छ भन्नुपर्छ, विशेष गरेर यो जन्मजात श्रवण दृष्टिबिनको लागि। तर जो चाहिँ जन्म पश्चात भएको श्रवण दृष्टिबिनहरू छ उनीहरूले चाहिँ केही सूचनाहरू चाहिँ प्राप्त गरिरहेको छन् भन्ने कुरा चाहिँ हामीले जानकारीमा छ।
0: यो अवस्थाभित्र कतिपय आंशिक र कतिपय पूर्ण रूपमा प्रभावित हुनुहुन्छ होला, उहाँहरूको फरक फरक समस्याहरूलाई सम्बोधन गर्न यहाँहरूको संस्थाले कस्तो दृष्टिकोण लिएको छ?
1: अब यस्तो छ, हाम्रो संस्थाले चाहिँ विशेष गरेर यो श्रवण दृष्टिबिन अपाङ्गताको लागि काम गर्ने हो। श्रवण दृष्टिबिन अपाङ्गता जो हामीले काम गर्छौँ, जन्मजात विशेष गरेर जन्मजात श्रवण दृष्टिबिनहरू, त्यस्ता खालका व्यक्तिले आफ्नो कुराहरू आफै अभिव्यक्त गर्न नसक्ने अवस्थाको हुन्छन्। किनभने उनीहरूले कम्प्लिट रूपमा चाहिँ देख्न पनि सक्दैन, उनीहरूले सुन्न पनि सक्दैन, उनीहरूले सुने पनि उनीहरूले चाहिँ अर्थपूर्ण उनीहरूको सुनाइ हुँदैन। त्यसले गर्दाखेरि पनि उनीहरूलाई एकदमै जटिल अवस्था हुन्छ र उनीहरूलाई चाहिँ 24 घन्टा अभिभावकहरूले चाहिँ अभिभावक अथवा उसको चाहिँ सहयोगीले निरन्तर रूपमा हेर्नुपर्ने हुन्छ र उनीहरूको सामान्यभन्दा सामान्य दिनचर्याको कामहरू पनि अरूले गरिदिनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि यस्ता खालको अपाङ्गता भएको व्यक्तिहरूको आवश्यकताहरू धेरै छन्, यिनीहरूको फुलफिल गर्नलाई धेरै चाहिँ त्यहाँ चुनौतीहरू पनि छन्। कम्तीमा पनि एकजना हामीले चाहिँ हेर्ने मान्छे चाहिँ उनीहरूलाई राख्यो भने कम्तीमा दिनको 24 घन्टामा हामीलाई 3 मान्छे चाहिन्छ। एकजनाले 8 घन्टा हेर्दा पनि 8

0: सर्भिस गर्दाखेरि उनीहरूलाई उनीहरूले आफूले आफैलाई नै काम गर्ने, आफूलाई नै हिर्काउने र उनीहरूलाई चाहिँ मोबिलिटीहरूमा पनि एकदमै गाह्रो हुने, त्यसले गर्दाखेरि यस्ता खालको व्यक्तिहरूको समस्या एकदमै जटिल हुन्छन् भने अरूको अपाङ्गता चाहिँ कस्तो हुन्छ भने जन्म पश्चातको सौन्दृश्य दिनहरूको अवस्था चाहिँ के हुन्छ भने कतिले चाहिँ अलिअलि देख्छन्, कतिले अलिअलि सुन्छन्, होइन, कतिले चाहिँ पुरा देख्दैन तर अलिअलि अलिअलि चाहिँ सुन्छन्, कतिले चाहिँ पुरा सुन्दैन तर अलिअलि देख्छन्, भनेको त्यस्ता खालका व्यक्ति स्वयं आफैले चाहिँ केही न केही चाहिँ काम गर्न सक्छन्, उनीहरूले विद्यालय जान सक्छन्, पढ्न सक्छन्, आफ्नो दिनचर्याको काम आफै गर्न सक्छन् भने त्यस्ता खालका व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ त्यस्तै खालको चाहिँ ल्याङ्ग्वेजको चाहिँ हामीले विकास गर्नुपर्छ उनीहरूलाई, त्यसले उनीहरूलाई चाहिने एसेसिभ डिभाइसहरू त्यस्तै खालको चाहिँ हामीले चाहिँ उपलब्ध गराइदिनुपर्छ, उनीहरूलाई आवश्यक परेको बेला चाहिँ आंशिक सहयोगको पनि आवश्यक पर्न सक्छ, त्यस्तो बेला हामीले चाहिँ आवश्यकता पनि त्यो पुरा गरिदिनुपर्छ र त्यस्ता खालका व्यक्तिहरूसँग कुराकानी गर्दाखेरि अलिकति नजिक गएर कुराकानी गरिदिने, अलिकति नजिक गएर चाहिँ उनीहरूसँग सङ्केत गर्दा पनि उनीहरूसँग चाहिँ कुरा गर्न सकिन्छ, तर उनीहरूको चाहिँ फरक फरक व्यक्तिको चाहिँ फरक फरक अनुसारको चाहिँ आवश्यकता पर्ने हुन्छ, त्यसले गर्दाखेरि उनीहरूको आवश्यकता अनुसारको फुलफिल गर्नलाई उनीहरूको भाषागत समस्याहरूमा चाहिँ बढी हुने भएर त्यसमा चाहिँ हामीले बढी काम गर्नुपर्ने हुन्छ। यस्ता खालका अपाङ्गताले गर्दाखेरि चाहिँ उनीहरूलाई के हुन्छ भनेदेखि आत्मनिर्भर हुन एकदमै जटिल हुने, किनभने हामी सौन्दृश्य दिन्छौँ, सौन्दृश्य भइसकेपछि हामीलाई पढ्नमा पनि गाह्रो हुने, स्कुल गइरहेको बच्चाले उसले चाहिँ ड्रप आउट हुने, जस्तै एउटा विद्यार्थी चाहिँ तपाईँको बाहिर स्कुलमा गएर हुन्छ तर उसले बिस्तारै चाहिँ देख्न नसक्ने अवस्था भयो कि उसले सङ्केत देख्दैन, सङ्केत नदेखेपछि ऊ स्कुल कन्टिन्यू गर्न सक्दैन, त्यस्तै एकजना दृष्टिहीन व्यक्ति स्कुल गइरहेको हुन्छ तर बिस्तारै उसको सुनाइको क्षमता चाहिँ कम हुँदै जाँदाखेरि पनि उसले चाहिँ स्कुल ड्रप आउट गर्नुपर्ने हुन्छ, किनभने दृष्टिहीन साथी व्यक्तिहरूले त सुनेर चाहिँ पढ्नुपर्ने हुन्छ, त्यस्तो कारणले गर्दा पनि उनीहरूको ड्रप आउट हुन्छ, त्यस्तो अवस्थामा हामीले म्यानेज गरिदिनुपर्छ, अलिकति अगाडि राखेर अरू विद्यार्थीहरूभन्दा अगाडि राखेर शिक्षकहरूले अलिकति ठुलो स्वरमा बोलेर अथवा शिक्षकहरू अलिकति नजिक गएर चाहिँ तपाईँको चाहिँ सङ्केतहरू गरिदिँदाखेरि त्यस्ता खालका व्यक्तिहरूले निरन्तर रूपमा पढ्न सक्छन्। अनि अब यो जन्मजात श्रवण दृष्टिबिन अपाङ्गतासँग चाहिँ श्रवण दृष्टि मात्रै नभएर अन्य तपाईँको अपाङ्गताहरू पनि जोडेर आउन सक्छन्, जस्तै श्रवण दृष्टिबिन र अटिजम, श्रवण दृष्टिबिन प्लस यो बौद्धिक अपाङ्गताहरू पनि जोडेर आउन सक्छन्। यस्ता खालका अपाङ्गता छन् भने त एकदमै गाह्रो हुन्छ, यस्ता खालका व्यक्तिहरूलाई चाहिँ निरन्तर 24 घन्टा अरूको सहयोगको आवश्यक पर्छ, यदि उनीहरूको 24 घन्टा अरूको चाहिँ उनीहरूलाई सेवा दिन सकेन भने त्यस्ता खालका व्यक्तिहरूले चाहिँ आफूले आफूलाई हार्म गर्ने होइन त्यस्तो अवस्थामा हुन्छन् र उनीहरूको स्वास्थ्यदेखि लिएर उनीहरूको जीवन नै जोखिम हुने पनि अवस्थाको हुन्छ यस्ता खालका श्रवण दृष्टिबिनहरू।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपालको एक मात्र कार्यक्रम हाम्रो बोली। आज हामी श्रवण दृष्टिविहीन दाजुभाइ दिदीबहिनीहरूको शिक्षा र स्वास्थ्यमा पहुँच बारे विशिष्ट व्यक्तित्व लाक्पा नुरु शेर्पाज्यूसँग संवाद गरिरहेका छौँ। अहिले पनि धेरै श्रवण दृष्टिविहीन व्यक्तिहरू सरकारी तथ्याङ्क र पहिचानबाट बाहिर हुनुहुन्छ, यसलाई पहिचान गर्न के गर्नु पर्ला जस्तो लाग्छ यहाँको विचार?
0: अब हामीले भनिरहेको चाहिँ हामीले चाहिँ सरकारले के भनेको छ भने स्थानीय तहले यस्ता खालका व्यक्तिहरूको तथ्याङ्क राख्नुपर्छ र त्यहाँ स्थानीय तहमा जुन समितिहरू बनेको छन् यो सम्बन्धी विज्ञ मान्छेहरू राख्नुपर्छ र यस्ता अपाङ्गता सम्बन्धी जानकारी भएको विज्ञ सदस्यहरूलाई सरकारले तालिमहरूको चाहिँ निरन्तर तालिमको चाहिँ व्यवस्थाहरू गर्नुपर्छ, त्यसपछि यस्ता तथ्याङ्कहरू आउँछन्। अहिले पनि हामीसँग जति अपाङ्गता श्रवण दृष्टिबिन अपाङ्गता भएको व्यक्तिहरू जोडेको छन् उनीहरूको हामीले परिचय पत्र हेर्ने भने बहु अपाङ्गता भनेर चाहिँ दिइरहेको अवस्था छ र त्यस्ता खालका अवस्थाको अपाङ्गता भएकोलाई चाहिँ हामीले फेरि स्थानीय तहमा चाहिँ समन्वय गरेर यो खालको अपाङ्गता भएको चाहिँ श्रवण दृष्टिबिन अपाङ्गता हो, त्यसले गर्दा उनीहरूको परिचय चाहिँ श्रवण दृष्टिबिन हुनुपर्छ भनेर हामीले धेरै चाहिँ हामीले त्यसो गरेका छौँ। त्यसले गर्दाखेरि हामीले के लागेको छ भने जुन 2078 नेपाल सरकारले ल्याएको जनगणना अनुसार नेपालको श्रवण दृष्टिबिन चाहिँ 10,187 छन् भनेर भन्छन्, तर जुन व्यक्तिहरू अहिलेसम्म हामीले चाहिँ श्रवण दृष्टिबिन अपाङ्गताहरू भेट्यौँ उनीहरू सबैको परिचय पत्रमा चाहिँ के छ भने बहु अपाङ्गता छन् होइन, त्यसले गर्दा पनि हामीलाई के लाग्छ भने तथ्याङ्कमा अझ यस्ता खालको व्यक्ति बढी हुन्छन् र यस्ता खालका व्यक्तिहरू जो चाहिँ जन्मजात श्रवण दृष्टिविहीन व्यक्तिहरू छन् यिनीहरू चाहिँ घरभन्दा बाहिरको वातावरणमा धेरै नै कम देखिन्छ, एकाध भन्दा अरू चाहिँ देखिँदैन, किनभने यस्ता खालका व्यक्तिलाई निरन्तर रूपमा 24 घन्टा अर्काले हेरेर बस्नुपर्ने र यस्ता खालका व्यक्तिलाई बाहिर लाँदाखेरि एकभन्दा बढी चाहिँ उनीहरूलाई सहयोगीको आवश्यकता पर्ने भन्दा भएको कारणले गर्दाखेरि यस्ता खालका व्यक्तिहरूलाई सामाजिकीकरण गर्नलाई पनि एकदमै ठुलो चुनौती हुन्छ, त्यसले गर्दाखेरि सरकारले चाहिँ यस्ता खालका व्यक्तिलाई चाहिँ व्यक्तिगत सहयोगी सेवाको आवश्यकता तत्काल लागू गर्नुपर्ने अवस्था चाहिँ छ, किनभने जबसम्म एउटा परिवारले मात्रै यस्ता खालका व्यक्तिलाई चाहिँ हेरचाह गर्न सक्दैन भने यो त देशको नागरिक हो, नागरिकलाई हेर्नु त हाम्रो राज्यको जिम्मेवारी हो, त्यसले गर्दाखेरि राज्यले यस्ता खालका व्यक्तिलाई हेर्नको लागि चाहिँ व्यक्तिगत सहयोगीको आवश्यकता चाहिँ चाँडोभन्दा चाँडो सुधार गर्नुपर्छ भनेर चाहिँ हामीले सरकारसँग जोडेर माग गरेको छौँ। त्यसले गर्दा पनि मलाई के लाग्छ भने जबसम्म हामीले स्थानीय तहमै यस्ता खालका अपाङ्गता भएको अलिकति विज्ञ मान्छेहरूलाई चाहिँ हामीले समितिमा राख्दैनौँ तबसम्म यस्ता खालका व्यक्तिहरूको चाहिँ तथ्याङ्कमा राम्रोसितले चाहिँ तथ्याङ्क आउन सक्दैनन्, जबसम्म राम्रोसँगले तथ्याङ्क आउँदैन नेपाल सरकारले बनाउने योजनाहरूमा यस्ता खालका बालबालिकाहरू जहिले पनि छुट्छन्, त्यसले गर्दाखेरि जबसम्म यस्ता खालका बालबालिकाहरू छुट्छन् यिनीहरूको जिन्दगी चाहिँ जहिले पनि एउटा घरको घरभित्र पनि एउटा कोठाको सीमित भित्र चाहिँ यिनीहरू चाहिँ बाँधिएर बस्नुपर्ने, यिनीहरू थुनिएर

0: पर्ने र आजकल त तपाईँको भन्नुपर्दाखेरि स्लिपिङ ट्याब्लेट नै अभिभावकहरूले खुवाएर राख्नुपर्ने बाद बेकारी अवस्था छ. किनभने एकजना अभिभावकले उनीहरूलाई हेर्न सक्दैन, अभिभावकहरूले आफ्नो परिवार चलाउनको लागि बाहिर काम गर्न जानु पर्यो. निरन्तर रूपमा यस्ता खालका बच्चालाई हेरेर बस्न नसक्ने अवस्था भएको कारणले अभिभावकहरूले स्लिपिङ ट्याब्लेट खुवाएर पनि सुधार राख्नुपर्ने अवस्था छ. उनीहरूले स्लिपिङ ट्याब्लेट खुवाएर राखेन, घरमा छोडेर राख्यो, भित्तातिर हानेर ढोकातिर हानेर सामानहरू भाँचिदिएर होइन विभिन्न खालको कामहरू गरेर चाहिँ उनीहरू बसिरहेको हुन्छ भने त्यसलाई चाहिँ अलिकति निर्मूल गर्नको लागि चाहिँ अभिभावकहरूले यस्तो कुरा पनि बाँच्ने सुनेर राख्ने कुरा चाहिँ बाध्यात्मक अवस्था चाहिँ यस्ता नागरिकहरूको लागि परिरहेको अवस्था. यो चाहिँ हामीले तपाईँलाई भन्दा पनि एकदम दुःख लाग्दो कुराहरू हो. त्यसले गर्दाखेरि सरकारले यस्तो कुरामा चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ र सरकारले हामी जस्तो अभिभावक ज चाहिँ यस्ता खालका व्यक्तिहरूलाई निरन्तर रूपमा हेरेर बसिरहेको छ, यस्ता अभिभावकहरूलाई के गर्न सकिन्छ भन्ने कुरा चाहिँ यस्ता खालका अभिभावकहरूसँग छलफल गरेर नीति निर्माण गरेर कार्यविधि बनाएर कार्यान्वयन गरेन भनेदेखि यस्ता खालका अवस्था भएको बालबालिकाहरूले चाहिँ अधिकार कहिले पनि चाहिँ पाउन सक्दैनन् र पाउनलाई एकदमै कठिनाइ छ भन्ने कुरा चाहिँ हामीलाई लाग्छ. श्रम दृष्टिदेखि अपाङ्गता भएको व्यक्ति चाहिँ 2187 चाहिँ केही चाहिँ पुरुषको चाहिँ संख्या बढी छन् भने महिलाको संख्या चाहिँ करिब 4500 हाराहारीमा चाहिँ श्रम दृष्टिदेखि अपाङ्गता भएको महिलाहरू छन् भन्ने कुरा छ. अब महिलाको अवस्था श्रम दृष्टिदेखि भएको कारणले महिलाको अवस्था त झन्झन जबर छ. सबैभन्दा ठुलो च्यालेन्जिङ त के भने उनीहरूको निरन्तर रूपमा हुने त्यो मेन्चुरेसनको कारणले गर्दाखेरि उनीहरूलाई र अभिभावकलाई एकदमै बढी प्रताडित. मेन्चुरेसन हुँदाखेरि उनीहरूलाई समस्या हुने, पेट दुख्ने, होइन विभिन्न खालको चाहिँ उनीहरूको चाहिँ बिहेभियरहरू चेन्ज हुने, त्यस्तो अवस्थामा त्यसलाई ह्यान्डल गर्न नसकेर अभिभावकलाई पनि एकदमै ठुलो चुनौती छ र त्यस्ता खालका महिलाहरूलाई पनि एकदमै चुनौती छ. र त्यस्ता खालका महिलाहरूलाई चाहिँ कुनै बेला हामीले बाहिर हस्पिटल लानु पर्यो, कुनै सामाजिकीकरण गर्नु पर्यो, होइन कुनै विद्यालय चाहिँ लानु पर्यो, विभिन्न कार्यक्रममा लानु पर्यो भने उनीहरूले त्यहाँको वातावरणको बारेमा नबुझ्दाखेरि, उनीहरूको वातावरणको बारेमा बुझाउनु नसक्दाखेरि त्यहाँको चाहिँ उनीहरूले चाहिँ अस्वाभाविक उनीहरूले चाहिँ व्यवहारहरू देखाउने, उनीहरू उफ्रिने, चिच्याउने, कराउने र आफूले लगाएको लुगाहरू समेत चाहिँ उनीहरूले चाहिँ च्यात्ने र आफ्नो सहयोगी आफ्नो आमा बुवा उसलाई सहयोगी गर्ने व्यक्तिहरूको पनि लुगाहरू च्यात्ने होइन अनि आफूले आफूलाई हान्ने टेबलहरू चाहिँ बजाउने त्यस्ता खालको बिहेभियरहरू गर्छन्. अनि महिलाहरूलाई झन् बाहिर लाँदाखेरि त अब कति अवस्थामा त के हुन्थ्यो भने यस्ता खालको बच्चाहरूलाई बाहिर लग्यो, तपाईँको छेउमा चाहिँ लुगा चाहिँ उमेर पुगेको 18-19-20 वर्ष पुगेको चाहिँ किशोरीले चाहिँ तपाईँको चाहिँ लुगा ब्रान्ड बुढुङ चाहिँ च्यातिने होइन अनि अर्को लुगा चाहिँ लगाइदिनु पर्ने त्यस्तो खालको अवस्थाहरू पनि चाहिँ सिर्जना भएको अवस्थाहरू छ. भनेपछि जबसम्म हामीले यस्ता खालका व्यक्तिहरूको चाहिँ यो स्पर्श संचारको माध्यमबाट सानैबाट अर्ली इन्टरभेन्सन गरेर हामीले यस्ता खालका बालबालिकाहरूलाई जबसम्म विद्यालय लगेर अभिभावकलाई शिक्षा दिएर हाम्रो समाजलाई शिक्षा दिएर परिवारलाई शिक्षा दिएर जबसम्म हामीले चाहिँ यिनीहरूको बारेमा चाहिँ हामीले इन्गेज गराउँदैन, उनीहरूलाई बुझाउँदैन, तबसम्म चाहिँ यस्ता खालका एकदमै जटिल खालको समस्याहरू तर यो समस्याहरू बाहिर समाजमा देखिँदैन तर यो चाहिँ घरभित्रको एउटा कोठाभित्रको चाहिँ एकदम भयावह समस्या चाहिँ यस्तो अवस्थामा छ.
1: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन कार्यान्वयनमा छ तर राज्यबाट प्राप्त सेवा सुविधा र सामाजिक सुरक्षा भत्ताबाट तपाईँहरू कतिको सन्तुष्ट हुनुहुन्छ नि?
0: अब यस्तो छ, नेपालमा जुन नेपाल सरकारले दिने सामाजिक सुरक्षा भनेको ब्ल्याङ्केटको आधारमा छ, सबैलाई बराबर दिने भनेको छ. यहाँ करोड अरबपतिको अपाङ्गता भएको व्यक्तिले पनि त्यही सामाजिक सुरक्षा भत्ता पाउँछ, कुनै अलिकति हुने खानेले पनि त्यही खालको सामाजिक सुरक्षा भत्ता पाउँछ र जसले चाहिँ तपाईँको दुई दिनको दुई थाक खाना हस्पिटल जान होइन र विद्यालयसम्म पनि जान नसक्ने अवस्थाको अपाङ्गता भएको व्यक्तिले पनि त्यही सामाजिक सुरक्षा भत्ता पाउँछ. अहिले हाम्रो जस्तो पूर्ण अशक्त अपाङ्गता भएको व्यक्तिले जम्मा 4000 रुपियाँ महिनाको चाहिँ यो सामाजिक सुरक्षा भत्ता पाउँछ भने 4000 रुपियाँ सामाजिक सुरक्षा भत्ताले के गर्ने यस्ता खालको बालबालिका चाहिँ? करोड अरबपतिको लागि त्यो पैसा केही पनि होइन तर जो चाहिँ एकदमै गरिब दिनमा चाहिँ तपाईँको दुई छाक खान नसक्ने व्यक्तिको लागि यो पैसाले पुग्दैन. त्यसले गर्दाखेरि हाम्रो सरकारसँग अहिले बन्ने अब भत्तालाई पनि जुन सरकारले चाहिँ एक हिसाबमा अहिलेको नयाँ बनेको सरकारले एक हिसाबमा जाने भन्ने कुरा चाहिँ आइरहेको छ. हाम्रो कुरा चाहिँ के हो भने जो धनी अथवा जो चाहिँ गर्न सक्ने अवस्थाको छ त्यस्ता खालको व्यक्तिलाई अपाङ्गता भएको कारणले उनीहरूलाई पनि धेरै समस्या हुन्छ पारिवारिक हिसाबमा. त्यस्ता खालको व्यक्तिलाई उनीहरूले गरेको व्यापार व्यवसाय रोजगारमा उनीहरूलाई प्रोत्साहन गर्ने होइन अनि जसलाई चाहिँ आवश्यक परेको छ त्यस्ता खालको व्यक्तिलाई चाहिँ उसको आवश्यक परेको अनुसारले चाहिँ उसलाई सामाजिक सुरक्षा भत्ता व्यक्तिगत सहयोगी त्यस्ता खालको सामाजिक सुरक्षा भत्ता लिएर आउनुपर्छ भन्ने चाहिँ हाम्रो माग छ सरकारसँग. किनभने एउटा सामान्य परिवारलाई दिनको दुई छाक खाएर एउटा कोठामा बस्नलाई कम्तीमा पनि काठमाडौँ जस्तो ठाउँमा केही नभने महिनाको 25-30 हजार रुपियाँ लाग्ने गरेको छ. अझै विद्यालय लानु पर्यो भने यस्तो त्यस्ता खालको व्यक्तिलाई अझ बढी खर्च लाग्छ. बरु जो निडी छ त्यस्ता खालको व्यक्तिलाई धेरै पैसा दिने र जो चाहिँ काम गरिरहेको छन् उनीहरूको अभिभावकहरू छन् भने उनीहरूको रोजगार छ भने बरु उनीहरूलाई अरूले 20 वर्षमा चाहिँ रिटायर हुन्छ भने उनीहरूलाई 18 वर्षमा रिटायर गराइदिऊ, 15 वर्षमा रिटायर गराइदिऊ होइन. अनि जसले चाहिँ व्यापार व्यवसाय गरिरहेको छ उनीहरूको अभिभावकहरूले भने त्यस्तो व्यापार व्यवसाय गर्ने व्यक्तिहरूको लागि केही कर छुटको व्यवस्था गरिदिऊ, सामाजिक सुरक्षा भत्ता नगदै लिनुपर्छ भन्ने छैन होइन. यस्तो खालको कार्यक्रमहरू पनि चाहिँ हामीले सरकारले जोडेर ल्याइदियो भने सरकारले जुन अहिले चाहिँ नागरिकहरूलाई दिइरहेको सामाजिक सुरक्षा भत्ताले जसलाई आवश्यक पर्छ उसलाई बढी जान्छ, जसले आवश्यक पर्दैन उसले लिँदैन. तर आवश्यक उसलाई के हुन्छ भने अभिभावकहरूलाई उनीहरूलाई व्यक्तिगत सहयोगीको आवश्यकता हुनसक्छ त्यस्ता खालका बच्चाको लागि र त्यस्ता खालका अभिभावकहरूले जुन उनीहरूले

0: गरिरहेछन्, व्यवसाय गरिरहेछन्, त्यसमा चाहिँ सरकारले केही चाहिँ त्यही मूल्याङ्कन गरेर त्यो साइटतिर अलिकति हेरिदियो भने, सामाजिक सुरक्षा दिने तरिका पनि सरकारले फरक गरेर ल्याइदियो भने, अनि त्यसमा चाहिँ अलिकति सबैजना चाहिँ सबै वर्ग चाहिँ लाभान्वित हुन्छ भने हामीलाई लागेको।
1: शिक्षामा कति पहुँच पुगेको छ, विशेष गरी स्वास्थ्य परीक्षण वा उपचारमा जाँदा भोग्नु पर्ने मुख्य शास्ति के हुन्?
0: अब सरकारले समावेशी शिक्षा पनि भन्छन्, अहिले विशेष शिक्षा पनि भन्छन्, तर हाम्रा खालका बाल बालिकाहरू अहिले पनि तपाईँको चाहिँ केही औँलामा गर्ने बाल बालिका बाहेक अहिले पनि तपाईँको चाहिँ विद्यालयमा चाहिँ भर्ना भएको अवस्था छैन। भर्ना भए पनि उनीहरूले राम्रो क्वालिटी एजुकेसन पाउने वातावरण छैन। यो खालको जनशक्तिको अभाव छ नेपालमा, अहिले पनि यस्तो खालको दक्ष जनशक्ति नेपालमा छैन भने पनि हुन्छ हामीले, होइन? त्यसले गर्दाखेरि शिक्षाको कुरा धेरै टाढो छ यस्तो खालको बाल बालिका लागि। अब स्वास्थ्यको लागि के छ भने, यिनीहरूको स्वास्थ्य परीक्षण गर्नु जाँदाखेरि यस्तो खालको बाल बालिकाले स्वास्थ्य परीक्षण गर्न नै एकदमै जटिल अवस्था छ, किनभने उनीहरूले न भनेको सुन्छ न केही गरेको देख्छ, त्यसले गर्दाखेरि उनीहरूसँग संचार गर्न नै एकदम गाह्रो भएको भएर, विशेष गरेर यो स्वास्थ्य कर्मीहरूसँग पनि समय एकदमै कम हुने, एकजना मान्छेलाई चाहिँ तपाईँको 2-3 मिनट भन्दा बढी टाइम दिन नसक्ने पनि अवस्था छ। त्यसले गर्दाखेरि यस्तो खालको बाल बालिका चाहिँ बिहेभियर हेर्नुपर्छ हामीले, उनीहरूलाई चाहिँ एक दिनभरि लाग्न सक्छ, 2 दिनभरि लाग्न सक्छ, 3 दिन पनि भन्दा पनि बढी लाग्न सक्छ यस्ता खालको व्यक्तिहरूको चाहिँ स्वास्थ्य उपचार गर्नको लागि। जबसम्म स्वास्थ्य कर्मीहरूले यस्ता खालको अपाङ्गताको बारेमा बुझ्दैनन्, उनीहरूलाई यो खालको कुरा हामीले बुझाउँदैनौँ, तबसम्म यस्तो खालको व्यक्तिहरू स्वास्थ्यको पहुँचभन्दा बाहिर छन्। अहिले हामीले केही काम चाहिँ यौन तथा प्रजनन, अपाङ्गता भएको व्यक्तिको यौन तथा प्रजननमा पनि हामीले चाहिँ काम गर्ने प्रयास गरिरहेका छौँ। काम गर्दै जाँदाखेरि यस्ता खालका जुन श्रवण दृश्यविहीन अपाङ्गता, अटिजम, होइन, अलिकति पूर्ण अशक्त अपाङ्गता भएको अटिजम, पूर्ण अशक्त अपाङ्गता भएको बौद्धिक, पूर्ण अशक्त अपाङ्गता भएको यो चाहिँ बहु अपाङ्गता भएको र पूर्ण अशक्त अपाङ्गता चाहिँ भएको चाहिँ यो शारीरिक अपाङ्गता भएको व्यक्तिहरूसँग चाहिँ अझै पनि एकदमै ठुलो चुनौती चाहिँ हामीले देखेको छौँ। अब यसमा चाहिँ हामी जस्तो चाहिँ ओपिडिजहरू जो चाहिँ यस्ता खालका व्यक्तिहरूसँग काम गर्छन् र सरकार र अन्तर्राष्ट्रिय दात्री निकाय, हामी सबै सरकारहरू निकायहरू चाहिँ मिलेर चाहिँ यसमा काम गर्नुपर्छ। काम गरिसकेपछि मात्रै यसको चाहिँ रिजल्ट राम्रो आउँछ भन्ने चाहिँ हामीलाई लागेको छ।
1: रोजगारीका अवसरहरू अहिले न्यून छन् के, राज्यले श्रवण दृष्टिविहीन व्यक्तिको क्षमता अनुसार रोजगारी सिर्जना गर्न सकेको छ?
0: अब यो श्रवण दृष्टिविहीन जन्मजातको हिसाबमा हेर्ने हो भने त हाम्रो अब यो रोजगारको कुरा त धेरै टाढाको कुरा, अघि हामीले भन्यौँ शिक्षाबाट धेरै टाढा, स्वास्थ्यबाट धेरै टाढा भनेपछि रोजगार भन्ने कुरो त अब यो अहिले हामीले कल्पना भन्दा अलिक परेको कुरा, तर जन्म पश्चात भएको साथीहरूले अहिले पनि हामीले चाहिँ काम गरिरहेको छ, कोही चाहिँ शिक्षक हुनुहुन्छ, कोही चाहिँ कर्मचारीहरू हुनुहुन्छ, होइन, उनीहरूले आफ्नो हिसाबमा चाहिँ काम गरिराख्नु भएको छ, कतिले चाहिँ विभिन्न तालिमहरू लिएर चाहिँ विभिन्न खालको चाहिँ यो पर्यटन सम्बन्धी कार्यक्रमहरूमा पनि उनीहरूले चाहिँ लाइसेन्सहरू लिएर बस्नु भएको छ। तर सरकारको के छ भने, अरू कर्मचारीहरूलाई पनि गर्ने व्यवहार त्यस्तै र श्रवण दृष्टिविहीन अपाङ्गताहरूलाई गर्ने पनि त्यस्तै खालको अवस्थाहरू छन्। त्यसले गर्दा अघि मैले भने उस्ता खालकालाई सामाजिक सुरक्षा भत्ता बाहेकको अर्को सामाजिक हिसाबले अर्को तरिकाले उनीहरूलाई जोड्नुपर्छ। जस्तै श्रवण दृष्टिविहीन अपाङ्गता भएको व्यक्तिहरूले जागिर खान्छ भने, अरूले 20 वर्षसम्म रिटायर हुन्छ भने उनीहरूले 15 वर्षसम्म रिटायर गर्नुभयो, उनीहरूले चाहिँ कुनै व्यवसाय गर्छ भने उनीहरूलाई चाहिँ सरकारले दिने करहरूमा छुट दिने होला, उनीहरूलाई चाहिँ जुन यो चाहिँ यो बिउ बुजीहरूको आवश्यक पर्छ त्यतातिर लगानी गरिदिने होला, होइन, त्यस्ता खालका कार्यक्रम हामीले जोड दिनुपर्छ, उनीहरूको क्षमता अनुसारको हामीले दिनुपर्छ। हाम्रो अहिले चाहिँ के छ भने, अपाङ्गता भएको अभिभावक भनौँ, होइन, अपाङ्गता भएको व्यक्तिको अभिभावकहरूलाई चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ एउटा सामान्य धुप बनाउने, एउटा सामान्य चाहिँ तपाईँको चाहिँ सिलाइ कटिङको बाहेक त्योभन्दा माथि हाम्रो चाहिँ अहिले हाम्रो कार्यक्रमहरू उठ्न सकेको छैन। अब हामीले चाहिँ पछि चाहिँ हामीले के गरेको छ भने, बारिस्ताको तालिमहरू दिने हामी कोसिस गरिरहेका छौँ। बारिस्ताको तालिम मात्रै होइन, बारिस्ता काम दिएर हामीले चाहिँ उनीहरूलाई चाहिँ त्यहाँ स्वरोजगार बनाउन पनि हामी चाहिँ त्यो अभियानमा अहिले हामी लागिरहेको छौँ, होइन। अब हाम्रो त्यो कार्यक्रम पनि हाम्रो चाँडै सुरु हुन्छ र सरकारले पनि यस्ता खालका अपाङ्गताको लागि पनि हामीसँग सहकार्य गरेर यस्ता खालको कार्यक्रम ल्यायो भने उनीहरूलाई रोजगार दिने एउटा कुरा, अर्को सामाजिक सुरक्षा भत्ता पनि उनीहरूलाई रोजगार भइसकेपछि सामाजिक सुरक्षा भत्ताको त्यति आवश्यक परेन, त्यो गर्दाखेरि उनीहरूको हाम्रो देशको नागरिक पनि हामीले आफैले स्वरोजगार बनाउन सक्छौँ भन्ने चाहिँ हामीलाई लाग्यो।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो हाम्रो बोली कार्यक्रम मार्फत हामी लाक्पा नुरु शेर्पाज्यूसँग श्रवण दृष्टिविहीन व्यक्तिहरूको रोजगारी र आत्मसम्मानका विषयमा छलफल गर्दैछौ। यो संवाद उहाँहरूको अधिकार सुनिश्चित गर्न निकै महत्वपूर्ण छ। अहिले अपाङ्गताको परिचय पत्र दिने र सेवा दिने काम स्थानीय तहबाट भइरहेको छ, गरिरहेको छ स्थानीय तहले। स्थानीय सरकारले यस वर्गका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा कस्तो परिवर्तन ल्याउनु पर्ला जस्तो लाग्छ यहाँलाई?
0: पहिलो कुरा, हामी स्थानीय तह र त्यहाँ काम गर्ने चाहिँ हाम्रो व्यक्तित्वहरूले सोच्नुपर्ने के हो भने, यी अपाङ्गता भएको व्यक्ति पनि नेपाल सरकारको राज्यको नागरिक हुन्, पहिलो कुरा, पहिलो नम्बर एक नम्बर नागरिक हुन्। दोस्रो नम्बर, यस्ता खालका व्यक्तिलाई पनि अवसर दियो भने अन्य व्यक्तिले सर उनीहरूले काम गर्न सक्छन् भन्ने कुरा हामीलाई दोस्रो नम्बरमा चाहियो। हामीलाई अर्को कुरा, जुन हामीसँग चाहिँ यो समाजमा भएको चाहिँ यो अपाङ्गता भन्ने बित्तिकै हेर्ने नजर फरक छ, नकारात्मक नजर छ, यिनीहरूले केही पनि गर्न सक्दैन, यिनीहरू चाहिँ अपाङ्गता हुन् भन्ने नजर छ, त्यसलाई पहिला हटाउनु पर्यो, होइन। त्यसले गर्दाखेरि हामीले स्थानीय तहले यस्ता खालको अपाङ्गता हुने बित्तिकै उसले परिचय पत्र लिने बित्तिकै उसले स्वास्थ्य लिएको छ कि छैन, उसले स्वास्थ्य चेक जाँच गर्न पाएको छ कि छैन, त्यो स्थानीय तहले उसलाई बुझ्नु पर्यो।

0: थाहा छैन भने के कारणले बुझेको छैन भनेर उसले चाहिँ त्यहाँको स्थानीय स्वास्थ्य चौकीमा चाहिँ उसले चाहिँ सहजीकरण गरिदिनु पर्यो। त्यसपछि अपाङ्गता परिचय पत्र लिनै आउँदाखेरि चाहिँ यो बच्चालाई स्कुल भर्ना गरेको छ कि छैन, स्कुल पढाएको छ कि छैन, स्थानीय सरकारले त्यो पनि हेरिदिनु पर्यो। किनभने त्यो त स्थानीय सरकारको चाहिँ नागरिक हुन्, त्यो नागरिकलाई चाहिँ त्यहाँ विद्यालय गएको छैन भने केही कारणले गएको छैन, आवश्यकता के छ? त्यहाँ चाहिँ विद्यालयमा भौतिक संरचनाको आवश्यकता छ कि जनशक्तिको आवश्यकता छ कि त्यहाँ स्थानीय तहको चाहिँ हेडमास्टरले चाहिँ उसलाई भर्ना लिएको छैन कि अपाङ्गता भएकै कारणले गर्दाखेरि, अथवा घरदेखि विद्यालयसम्म आउने उसलाई वातावरण चाहिँ राम्रो छैन कि, उसलाई गाडीको सुविधा छैन कि, रोडको सुविधा छैन कि भन्ने कुरा, यस्तो कुरामा चाहिँ स्थानीय सरकारले हेर्नुपर्छ। न कि यो अपाङ्गता भनेको चाहिँ हाम्रो सामाजिक सुरक्षा भत्ता खाने मात्रै हुन्, यो अपाङ्गताले केही पनि गर्न सकेनन् भन्ने खालको यस्तो नकारात्मक सोचबाट चाहिँ हामी पछाडि हट्नुपर्छ भन्ने मेरो स्थानीय सरकारलाई सुझाव।
1: दुर्गम भेगका श्रवण दृष्टिविहीन व्यक्तिहरू स्थानीय तहको सेवाबाट अझै पनि वञ्चित भएको देखिन्छ, सुनिन्छ। आफ्नो सेवा सुविधाको बारेमा जानकारी नै लिन सक्नु हुँदैन। उहाँहरू समक्ष राज्यको पहुँच पुर्याउन स्थानीय जनप्रतिनिधि स्थानीय सरकारलाई यहाँको सुझाव के छ?
0: अब अघि पनि मैले भने स्थानीय सरकारले पहिलो सुरुमा जो अपाङ्गता भएको अथवा नभएको नागरिक छ त्यो सबै हामी हाम्रो नागरिक हो भनेर सरकारले बुझ्नु पर्यो। अपाङ्गता भएको नभएको व्यक्तिको जति अधिकार छ अपाङ्गता भएको व्यक्तिको अधिकार पनि त्यति नै छ। त्यो कारणले गर्दाखेरि जुन अपाङ्गता भएको व्यक्तिले पढ्ने माध्यम हुन्छ, दृष्टिविहीन साथीहरूले ब्रेलबाट पढ्छ भने स्थानीय सरकारले ब्रेलको व्यवस्था गर्नु पर्यो, ब्रेल पढाउन सक्ने जनशक्तिको व्यवस्था गर्नु पर्यो। बहिरा र श्रवण दृष्टिविहीन अपाङ्गता छ भने उनीहरूलाई साङ्केतिक भाषाको चाहिँ व्यवस्था गर्नु पर्यो, साङ्केतिक भाषाको जनशक्तिको व्यवस्था गर्नु पर्यो, र तपाईँको चाहिँ श्रवण दृष्टिविहीन अपाङ्गतालाई स्पष्ट सञ्चार माध्यमबाट पढाउने चाहिँ जनशक्तिको व्यवस्था गर्नु पर्यो। यो मात्र नभएर उनीहरूलाई आवश्यक पर्ने सहयोगीहरूको पनि व्यवस्था गर्नु पर्यो, किनभने उनीहरूलाई विद्यालय ल्याउन लानलाई र विद्यालयमा हुँदाखेरि पनि उनलाई आवश्यक पर्ने व्यक्तिगत सहयोगी पनि त्यो कक्षामा चाहिँ तपाईँको चाहिँ स्कुलमा चाहिँ उनीहरूले चाहिँ उपलब्ध गराइदिनु पर्यो स्थानीय सरकारले। त्यो गरिसकेपछि उनीहरूले त्यो पढिसकेपछि उनीहरूलाई रोजगारको व्यवस्था गर्ने हो कि अरू अन्य व्यक्ति सोचेर चाहिँ उनीहरूलाई पनि स्थानीय सरकारले त्यसको व्यवस्था गर्नु पर्यो। अब जुन संघीय सरकारले दिएको जो व्यक्तिको परिवार अपाङ्गता छ, गरिबी छ, उसको परिवारमा कोही पनि छैन, त्यस्ता खालका व्यक्तिलाई त्यही उनीहरूकै स्थानीय तहमा पुनर्स्थापन गर्नको लागि उनीहरूलाई कोठा खोजेर हुन्छ अथवा घर बनाइदिएर हुन्छ, उनीहरूलाई सहयोगी सहितको चाहिँ त्यहाँ चाहिँ राख्ने व्यवस्था चाहिँ स्थानीय सरकारले गरिदिनुपर्छ। किनभने अब उच्च हिमाली भेगमा बस्ने नागरिकलाई काठमाडौँको सहरमा ल्याएर राख्नुलाई गाह्रो हुन्छ, सबैजनालाई एक ठाउँमा चाहिँ एउटा केन्द्रमा थुपार्न पनि मिल्दैन। त्यसले गर्दा ऊ जुन ठाउँमा छ, जुन समाजमा छ, जुन भाषा उसले बोल्छ, जुन चाहिँ कल्चरमा ऊ रमाउँछ, त्यही ठाउँमा चाहिँ उसलाई त्यो पुनर्स्थापन गर्नुपर्छ, र त्यो पुनर्स्थापन गर्नको लागि चाहिँ स्थानीय सरकारले त्यसमा चाहिँ सबै जिम्मेवारी लिनुपर्छ, र स्थानीय सरकारले मात्रै सक्दैन भने उसले चाहिँ प्रदेश सरकार, संघीय सरकार, त्यहाँको स्थानीय बुद्धिजीवीहरू, समाजसेवीहरू, त्यहाँको व्यापारीहरू सबैसँग चाहिँ हातेमालो गरेर यस्ता खालका व्यक्तिहरूको लागि चाहिँ स्थानीय सरकारले काम गर्नुपर्छ भन्ने मेरो चाहिँ।
1: त्यसमा सरकार र सरकारवाला निकायलाई यहाँको अन्तिम सन्देश के छ?
0: मेरो चाहिँ हाम्रो सरकारलाई के सन्देश छ भनेदेखि, जुन हामीले युएनसिआरपिडीमा हामीले हस्ताक्षर गरिसकेका छौँ, हामी एउटा पक्ष राष्ट्र भइसकेका छौँ, युएनसिआरपिडीले दिएको अधिकार अक्षर चाहिँ हाम्रो पालना हुनु पर्यो र पालना गराउनु पर्यो। नेपाल सरकारले कुनै पनि बाहनामा यो बाहना त्यो बाहनामा म यो चाहिँ गर्न सक्दिनँ भनेर सरकारले पन्छिने अवस्था छैन। त्यही अनुसारको चाहिँ हाम्रो अपाङ्गता ऐन 2074 बनेको छ, नियमावली 2077 बनेको छ, त्यो अनुसारले चाहिँ नेपाल सरकारले काम गर्नु पर्यो, आफ्नो नागरिकलाई चाहिँ त्यो अनुसारले अधिकार प्रदान गर्नु पर्यो भन्ने मेरो सुझाव।
1: धन्यवाद छ। आदरणीय श्रोता वृन्द, आजको यो 30 मिनट कसरी बित्यो पत्तै भएन। लाक्पा नुरु शेर्पाज्यूको गहन अनुभव र उहाँले स्पर्श मार्फत समाजलाई दिनुभएको सन्देशले आज हामी सबैको मन छोएको छ। श्रवण दृष्टिविहीन हाम्रा दाजुभाइ दिदी बहिनीहरूले दया होइन समानता र सम्मानको हात खोजिरहनु भएको छ। उहाँहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता हुनुपर्छ। यो उहाँहरूको मात्र होइन हाम्रो परिवारको, हाम्रो समाजको र राज्यको पनि उत्तिकै दायित्व हो। आजको यो विशेष संवादमा आफ्नो अमूल्य अनुभव बाँडिदिनु भएकोमा अध्यक्ष लाक्पा नुरु शेर्पाज्यूलाई म विद्या चौधरी र रेडियो नेपाल कार्यक्रम हाम्रो बोलीको तर्फबाट एकदमै धेरै भन्दा धेरै आभार व्यक्त गर्दछौ। साथै आजको यो कार्यक्रमलाई प्राविधिक रूपमा सजाएर यहाँहरू समक्ष पुर्याएर साथ दिनुहुने प्राविधिक मित्र लक्ष्मण विष्टलाई पनि एकदमै धेरै भन्दा धेरै धन्यवाद। आदरणीय श्रोता, आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नबिर्सिनुहोला। त्यसको लागि यहाँहरूले फोन गर्नुपर्ने हुन्छ 0142117216736। त्यसै गरी इमेल मार्फत पनि यहाँहरूले आफ्ना सल्लाह सुझावहरू दिन सक्नुहुनेछ। इमेल

ठेगाना रहेको छ hamrobolli.radionepal@gmail.com। यही भन्दै आफ्ना स्पर्शहरूमा प्रेम र अधिकारको भाषा खोज्दै रहनुहोला। म विद्या चौधरी र रेडियो नेपालको सम्पूर्ण टिम यो कार्यक्रमबाट बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

0: गरिब निमुखा भनी हेपेर होला मेरो आफ्नै नाममा लाल पूर्जा छ। धनीले मेरो जग्गा हो भनेर पो मुद्दा हालेछ है। त्यसै कसरी मेरो जग्गा हत्याउन सक्छु भनेर आँट गरेको?
1: यो त साह्रै अत्याचार भयो। राम्ररी विचार गर्नु पर्यो है बुढा। मैले त भन्दैकी छु, नत्र घरबार बिहीन पो बनाउने भए त।
2: होइन, के को गन्थ नौ काका काकीको?
0: गरिबलाई गरी खाना नदिने भयो धनीले, मेरो नाममा त मुद्दा पो हालेछ।
2: ए हो र काका?
0: हिजो मेरो नाममा म्याद थामेर गएको छ। मुद्दा लड्न खर्च गर्नुपर्छ भन्छन्, फुटेको कौडी छैन, के गर्ने, कहाँ जाने होला उडाध्यक्षज्यू?
2: फिक्री नगर्नुहोस् काका, तपाईँहरू जस्तो आफै मुद्दा लड्न नसक्नेहरूलाई राज्यले निशुल्क का कानुनी सेवा दिने व्यवस्था गरेको छ नि।
0: हो र?
2: हो त। अनि असमर्थ र गरिबको पक्षमा अड्डा अदालतमा गरिने बहस, पैरवी, लेखापढी सबै निशुल्क हुने गरी राज्यले व्यवस्था गरिदिएको छ। बरु वडाको सिफारिस लिएर जिल्ला कानुनी सहायता समितिमा आजै गइहाल्नुहोस् काका।
0: हुन्छ हुन्छ, निशुल्क कानुनी सहायता पाउन अहिले नै गइहाल्छु नि।
1: जिल्ला कानुनी सहायता समितिमा जाउँ, निशुल्क कानुनी सहायता लिऊ।
3: जनचेतनाका लागि नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय।
4: झण्डु आयुर्वेद,
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। पहिलो गीत सुनाउँछौँ सावित्री पाण्डेको स्वर तथा सङ्कलनमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो प्रेम खड्काको स्वर तथा संकलनमा रहेको लोकगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ राम थापा र तारा थापाको स्वर सुभाष चन्द्र ढुङ्गेलको संकलनमा।

0: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
1: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
3: कहिले र कुन खोप लगाउने त?
2: 15 महिनासम्मका बाल बालिकाले
3: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी, हेपी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी, हेपी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआईपीभी पहिलो मात्रा, डिपिटी हेपी दादुरा रुबेला
2: 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
3: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपीभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। हिन्दी समाचारपछि सिलसिला कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। यस बेला रातिको 10 बज्नै लाग्यो, अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट
1: सिलसिला।
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। पानी उमाल्दा पाइरोजन तत्त्वको नाश हुने गर्दछ।
2: विश्वको सबैभन्दा बढी सुती कपडा उत्पादन गर्ने देश चीन हो।
0: हिन्दू परम्परा अनुसार पञ्चकन्या भनेर अहिल्या, कुन्ती, तारा, मन्दोदरी र द्रौपदीलाई चिनिन्छ।
2: जापानको राजधानी टोकियो हुनु पूर्व राजधानी क्योटोमा थियो।
0: बुद्ध धाम भन्नाले लुम्बिनी, बोधगया, कुशीनगर र सारनाथ पर्दछन्।
2: माछा नपाइने विश्वको एकमात्र नदी जोर्डन हो।
0: कमलको फूललाई शिक्षा र सभ्यताको प्रतीक मानिन्छ।
2: रुस र अमेरिकामा एउटै नामको प्रान्त छ, त्यो हो जर्जिया प्रान्त।
0: एसियाली विकास ब्याङ्कको प्रधान कार्यालय फिलिपिन्सको मनिलामा रहेको छ।
2: एसिया र युरोपलाई छुट्याउने पर्वतको नाम युराल हो।
0: विश्वमा सबैभन्दा लामो रेलमार्गको नेटवर्क अमेरिकामा छ। यसको लम्बाई 2,50,000 किलोमिटर रहेको छ।
2: पेरिस सहरको पुरानो नाम ल्युटेसिया थियो।
0: नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र 7,629 वर्ग किलोमिटरमा फैलिएको छ।
2: विश्वको सबभन्दा बढी पानी पर्ने ठाउँ भारतको चेरापुञ्जी हो, यो आसाममा पर्दछ।
0: नेपालको एउटै नामले दुईतिर बग्ने नदी राप्ती हो।
2: साउदी अरेबियाको राजधानी रियाद हुनु अघि जेद्दा सहरमा थियो भने बेलायतको राजधानी लन्डन हुनु अघि म्यान्चेस्टरमा थियो।
0: ग्रिस देशको ओलम्पिया सहरबाट ओलम्पिक गेमको सुरुवात भएको हो।
2: भारतको राजधानी सहरलाई क्वीन अफ द हिल भनिन्छ।
0: वर्षको लामो दिन 21 जुन हो भने छोटो दिन 21 डिसेम्बर हो। त्यस्तै दिन र रात बराबर हुने दिन 21 मार्च र सेप्टेम्बर 23 हुन्। दिन र रात बराबर हुनेलाई सम्पात अर्थात् इक्विनक्स भनिन्छ।
2: संसारमा सबभन्दा बढी कफी उत्पादन गर्ने देश ब्राजिल हो।
0: काठमाडौँ बाहिर खोलेको पहिलो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पस हो, यो बिरगंजमा पर्दछ।
2: संसारमा सबभन्दा बढी ऊन उत्पादन गर्ने देश अस्ट्रेलिया हो।
0: थेम्स नदीको किनारमा लन्डन, सिन नदीको किनारमा पेरिस भए जस्तै इराकको राजधानी बगदाद टिग्रिस नदीको किनारमा अवस्थित छ।
2: फिलिपिन्सको राजधानी मनिला हुनु अघि कोजन सिटीमा थियो।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यो सामग्री पछि यहाँहरू माझ राख्दैछौँ एउटा गीतलाई प्रकाश ध्रुतराजको स्वरमा। गीतमा रचना तथा संगीत रहेको छ सुरेन्द्र भूषालको। यो गीत स्वीकारौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउने नै छौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: विज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। कार्यक्रमको अन्त्यमा अब हामी राख्दैछौँ एउटा प्रेरक प्रसङ्गलाई। एकपटक भगवान बुद्ध आफ्ना केही शिष्य अर्थात् चेलाका साथ आफ्ना भक्तजनलाई विशेष प्रवचन दिने उद्देश्यले अर्कै गाउँतिर गइरहेका थिए। तीन चार दिनको यात्रापछि मात्र लक्षित गाउँ पुगिन र बाटामा कुनै पनि मानव बस्ती नभेटिने हुनाले उनीहरू खानपिन र विश्रामका सामग्री समेत साथमा लिएर हिँडेका थिए। हिँड्दै जाँदा उनीहरूले एउटा निर्जन स्थानमा प्रशस्त ससाना खाल्डा खनिएका देखे। जति अगाडि गयो त्यति नै धेरै खाल्डा देखेपछि बुद्धका शिष्यहरूको मनमा खुल्दुली बढ्दै गयो। अन्तत उनीहरूले बुद्ध सामु आफ्नो जिज्ञासा पनि यसरी राखी छाडे। भगवान, हामी सबैले निकै अगाडिदेखि नै यस बाटोमा दायाँ बायाँ यति धेरै खाल्डा देखिरहेका छौँ। यति धेरै खाल्डा कसले कुन प्रयोजनका लागि खन्यो या खनायो होला? हाम्रो खुल्दुली मेटिदिनु पर्यो प्रभु तपाईँले। त्यसपछि बुद्धले त्यो प्रश्नलाई चिर्दै गम्भीर हुँदै भने, यी खाल्डा यहाँ पानीको खोजी गर्ने कुनै गाउँले खनेको हुनुपर्दछ। उसले एउटा खाल्डोमा पानी नभेटेपछि अर्को अर्को खाल्टो खन्दा खन्दै यति धेरै खाल्टा खनेको हुनुपर्दछ। यति धेरै ससाना खाल्टा खन्ने कार्यमा लगाएको शक्ति एउटै ठुलो र गहिरो खाल्टो खन्न प्रयोग गरेको भए त उसले इनार नै खन्न सक्थ्यो होला नि त, र पानी पनि पाउन सकिन्थ्यो होला। त्यसैले तिमीहरूले यसबाट के बुझ भने, कुनै पनि काममा लागेको मान्छेले सही ढङ्गले परिश्रम त गर्नै पर्दछ, साथसाथै धैर्य पनि राख्नु पर्दछ, अनि मात्र सफलता प्राप्त हुन्छ। अन्यथा यी खाडल खन्ने परिश्रमीको जस्तै हालत हाम्रो पनि हुनेछ।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति द्विविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौँ।
1: अब कार्यक्रमबाट जाँदा जाँदै प्रविशा अधिकारी र बादल थापाको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना तथा संगीत रहेको छ विमल अधिकारीको। यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रम सञ्चालक साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस्त, नमस्कार, शुभ साता।

तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। पहिलो गीत सुनाउँछौ पुष्प नेपालीको स्वर, राममान तिर्सितको रचना हो भने शिवशंकरको संगीतमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो प्रेमध्वज प्रधानको स्वर किरण खरेलको रचना हो भने गायक स्वयंकै संगीतमा रहेको सदाबहार गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। सदाबहार गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, बच्चु कैलाशको स्वर, रचना र संगीत गायक स्वयंकै।

त्यो आँखाले लाउन मलाई मार्यो, त्यो बोलीले लाउन लाटो पार्यो, त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो। तिमी मलाई जिन्दगीमा कस्तो प्यार

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश मट्टा। प्रतिनिधि सभाको आजको बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 बहुमत र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। आर्थिक विधेयक 2083 7 संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयकमाथि 3 संशोधनको सूचना प्राप्त भएको थियो। ती दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर सोनी वाग्लेले स्वीकार गर्नुभएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनुभएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालु आर्थिक वर्षमा 35% पनि पुँजीगत खर्च नभएको भन्दै पुँजीगत खर्च कम हुने वर्तमान अवस्थामा आगामी वर्षबाट सुधार हुने र नतिजा देखिने गरी बजेट आएको बताउनुभयो। राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा अर्थमन्त्री डाक्टर वाग्लेले विदेशी ऋण निश्चित आयोजना र पूर्वाधार विकासका लागि नै आउने र त्यसमा नै केन्द्रित रहेको बताउनुभयो।

0: छलफलमा सांसदहरूले ऋण खर्च गर्दा जिम्मेवार बन्नुपर्ने, पुँजी निर्माण र आर्थिक वृद्धिमा प्रयोग गर्नुपर्ने, ऋणलाई परिणाम दिने गरी मात्रै प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। यसै गरी प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकले विभिन्न चारवटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 स्वीकृत गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलप्रति शोक प्रस्ताव पारित गरेको छ। नेपाली काङ्ग्रेसका तर्फबाट 2056 सालको आम निर्वाचनमा काभ्रे पलाञ्चोक जिल्लाबाट निर्वाचित सांसद पूर्व सांसद खरेलको असार 7 गते उपचारका क्रममा निधन भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार 18 गते बिहिबार बिहान 11 बजे बस्नेछ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उहाँले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन 21 निर्वाचनको मत परिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति कार्यगत एकताको माध्यमबाट अगाडि बढ्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्धनका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य जरुरी भएको बताउनुभयो। यस्तै पार्टीका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनु पर्नेमा जोड दिँदै युवा पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो। यस्तै पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टी बीच एकताको विकल्प नभएको बताउनुभयो। कार्यक्रममा मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ। रौतहटको गढीबाई नगरपालिका स्थित हरैया घाटमा बागमती नदीमा नुहाउने क्रममा डुबेर 2 बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज दिउँसो गढीबाई नगरपालिका 1 निवासी भन्टु राई यादवका 8 वर्षीय छोरा अनिकेस यादव र सोही स्थानका सुरेश यादवका 8 वर्षीय छोरा आदित्य यादव नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक मुना पासवानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर खोज तलास गर्दा उनीहरूलाई मृत फेला पारेको हो। मुलुकमा मनसुन क्रमशः सक्रिँदै हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार 16 र 17 गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ। महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी तथा 1-2 स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हवस् त, राति 11 बजेको यो समाचार सँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत संगीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 र 103 मेगाहर्जका साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह, सहयोगी नारायण बाबु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

0: ज्ञान र विविध जानकारी मूलक
1: रेडियो पत्रिका कार्यक्रम सिलसिला
0: सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट
1: सिलसिला
0: कार्यक्रम सिलसिला
1: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्।
0: खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रम तयार पारेका हौ। कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसंग लिएर श्रृङ्खलाबद्ध रूपमा समेट्ने गरेका छौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
1: कार्यक्रमको माध्यमबाट यहाँहरूले मनोरञ्जनका अतिरिक्त बढी भन्दा बढी रोचक र ज्ञानवर्धक विषय प्रसंग सुनेर लाभ लिन सक्नुहुनेछ। कार्यक्रमलाई पूरा समय सुन्नु हुन समेत हामी हार्दिक आग्रह गर्दछौँ। स्वास्थ्य सम्बन्धी जानकारी, सामान्य ज्ञानका प्रसंग, विज्ञान उपयोगी जानकारीका साथमा प्रेरक प्रसंग
0: केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट।
1: यो हो कार्यक्रम सिलसिला
0: सिलसिला।
1: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी सामग्रीहरू। धेरै खुसी हुँदा वा ज्यादै दुखी हुँदा आँखाबाट आँसु किन आउँछ त? अब यो बारेमा जानकारी दिँदैछौँ। आँसु भनेको अश्रु ग्रन्थिबाट निस्कने एक प्रकारको पानी जस्तो रस हो। अश्रु ग्रन्थि हाम्रो आँखाको माथितिरको ढकनीभित्र हुने गर्दछ। कसैलाई ठुलो आघात परेमा वा रिस उठेका बेला मानसिक कम्पनका कारण अश्रु ग्रन्थिका मांसपेशीहरू थिचिएपछि त्यसबाट आँसु बाहिर छचल्किन्छ। साथै धेरै खुसी भएर हाँस्दा पनि यसरी नै मांसपेशीहरू थिचिन गई हाम्रो आँसु आउने गर्दछ।
0: कार्यक्रम सिलसिलामा अब प्रसंग छ हामीलाई ऐठन किन हुन्छ। हामीले सुत्ने र उठ्ने प्रक्रियामा निद्राका 4 चरण हुन्छन्। पहिलो चरणमा निदाउने बित्तिकै 10 मिनटको स्थिति यस्तो हुन्छ कि आधा बिउजिएको र आधा निदाएको। यति बेला सानो तिनो दखलले पनि हाम्रो निद्रा बिथोलिन सक्छ। कसैले चरको स्वरमा बोल्यो भने, ढोका खोलेको आवाज आयो भने, भाँडा बर्तन बजेको आवाज आयो भने मान्छेको निद्रा भङ्ग हुन्छ। बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुर हुँदै जान्छ। दोस्रो चरणमा मुटुको धड्कनको पनि गति बिस्तारै घट्दै जान्छ। तेस्रो चरणमा पुगेपछि हामी एकदमै गहिरो निद्रामा पुग्छौँ। चौथो चरणलाई ऱ्यापिड आई मुभमेन्टको चरण भनिन्छ। यो चरणसम्म पुग्दा हाम्रो निद्रा अझ गहिरो हुन्छ। यति बेला श्वास प्रश्वास प्रक्रिया बढिरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्त सञ्चार बढिरहेको हुन्छ, तर हाम्रो मांसपेशीहरू एकदम निष्क्रिय हुन्छन् र केही कुरा थाहा नपाउने स्थितिमा हुन्छौँ। यही चरण हो हामीले सपना देख्ने पनि। ऱ्यापिड आई मुभमेन्टबाट निस्किने क्रममा हामीलाई कहिले काहीँ ऐठन हुन सक्छ। दिमाग चलिरहेको हुन्छ, शरीर चलाउन खोज्दा शरीर चल्दैन, त्यसकारण हामी अत्तालिँदै बिउजिन्छौँ। हल्का निद्रा र शरीर निष्क्रिय भएको अवस्था हो यो। यसैले हाम्रो पुरातन समाजमा भूत प्रेतले दुःख दिएको भन्ने बुझाइ छ। यसैलाई ऐठन भन्ने गरिएको छ। अङ्ग्रेजीमा भने यसलाई स्लिपिङ प्यारालाइज भनिन्छ। मनोचिकित्सक भन्छन् खास गरी निद्राको तालमेल नमिल्दा ऐठन हुने हो। खास गरी निद्राको चक्र बदलिने बेलामा यस्तो हुन्छ। ऐठनका सम्बन्धमा व्यक्ति पछि फरक फरक अनुभव सुनिएको छ। कसैलाई गरौँ वस्तुले थिचे जस्तो हुन्छ भने कसैलाई बलियो वस्तुले अठ्याए जस्तै हुन्छ, कसैलाई सास नै थुनिदिए झैँ हुने गर्छ। यस्तो स्थिति केही सेकेन्ड वा मिनटसम्म हुने हो। मनोचिकित्सकका अनुसार ऐठन पर्नु भनेको सुताएको स्थिति नमिल्नु वा ओछ्यान असजिलो हुनु नै हो। तर ऐठनका बारेमा समाज अनेक धारणा वा भ्रम व्याप्त छन्। त्यही कारण ऐठन परेपछि मान्छेहरू चिन्तित हुने गरेका छन्। ऐठन आफैमा रोग नभए पनि यसका बारेमा जुन भ्रम छ त्यसले मान्छेलाई भने मनोरोगी बनाउने डर हुन्छ। अनिद्रा, उत्तानो परेर सुत्ने, नशालु पदार्थ खाएर सुत्दा ऐठन हुने सम्भावना बढी हुन्छ। कहिलेकाहीँ शरीरमा अक्सिजनको मात्रा कम हुँदा पनि ऐठन भएको जस्तो हुने मनोचिकित्सकहरू बताउँछन्।
1: विज्ञान उपयोगी प्रसंग राख्ने क्रममा हाम्रो मुटु किन ढुकढुक गर्दछ त? अब यो बारेमा जानकारी दिँदैछौ। मुटुलाई प्राणीहरूको अति महत्वपूर्ण अङ्गको रूपमा चिन्न सकिन्छ। हाम्रो छाती भित्र बायाँतिर मुटु रहेको हुन्छ। मुटुमा 4

0: कोठा रहेका हुन्छन्। माथिल्लो दुई कोठालाई अरिकल र तल्ला दुई कोठालाई भेन्टिकल भन्ने गर्दछौ। अरिकल र भेन्टिकलको बीचमा भल्भ हुन्छ। सबभन्दा पहिले रगत मुटुको अरिकलमा आइपुग्दछ अनि अरिकलबाट रगत भेन्टिकलमा पस्दछ। भेन्टिकल रगतले भरिएपछि खुम्चिन थाल्दछ। खुम्चाउँदा भेन्टिकलमा भरिएको रगत अर्को भल्भबाट रक्त नलीमा निस्कने कार्य गर्दछ। भेन्टिकल खुम्चिँदा अरिकलको भल्भमा रगतले हिर्काउँछ, तर अरिकलको भल्भ भने आफै बन्द भइसकेको हुन्छ। त्यस्तै भेन्टिकल फुक्दा रक्त नलीको भल्भमा रगतले हान्छ, तर त्यो पनि स्वतः बन्द भइसकेको हुन्छ। यसरी ती दुवै भल्भमा रगतले हान्दा मुटु हाम्रो ढुकढुक गरिरहन्छ।
1: मौरीको कतिवटा पेट हुन्छ यो जानकारी छ? मौरी निकै सानो रहे तापनि त्यसको पेट भने दुईवटा रहेको हुन्छ, मान्छेको भन्दा एउटा बढी। यसको खाना फुलको रस र पराग हो। जब मौरी फुलको रस चुस्छ तब त्यो रस त्यसको पहिलो पेटमा पुग्छ। त्यसको पहिलो र दोस्रो पेटको बीचमा एउटा भल्भ रहेको हुन्छ र यो मौरीको बसमा हुन्छ। मौरीले आफ्नो इच्छा अनुसार अलिकति अथवा सबै रस दोस्रो पेटमा पठाउन सक्छ अथवा फेरि मुखमै फर्काउन पनि सक्छ, जसले त्यसका बच्चाहरूलाई पोस्छ। र जब मौरीलाई आफ्नै लागि खाना चाहिन्छ तब त्यसको पहिलो बाटो दोस्रो पेटमा खाना सर्छ र अरू जनावरको जस्तै पाचन क्रिया त्यहाँ सुरु हुन्छ।
0: मानिस किन बुढो हुन्छ यो बारेमा जानकारी दिँदैछौ। जति जति मानिसको उमेर बढ्दै जान्छ त्यति त्यतिकै रूपमा जैविक प्रक्रियामा पनि परिवर्तन देखा पर्दै जान्छ। उमेर बढ्दै जाँदा शारीरिक क्रियामा पनि शिथिलता बढ्दै जान्छ। शारीरिक अवस्थामा शिथिलता आउनु नै बुढ्यौली लाग्नु हो। शारीरिक शक्ति र अवस्था कमजोर हुनु भनेको हाम्रो कोशिकाहरू क्रमशः असक्षम रहनु हो। कोशिकाहरू कमजोर भएपछि हाम्रो शरीरको मृगौला, कलेजो, मुटु तथा फियोहरू कमजोर हुन थाल्दछन्। यी अङ्गहरू कमजोर भएपछि रक्त सञ्चारमा पनि व्यवधान आउँछ। रक्त प्रणालीको व्यवधानबाट शरीरका प्रत्येक अङ्गमा पोषक तत्त्वहरू पुग्न सक्दैन। यस किसिमको कमीबाट आँखा, कान, दाँत तथा स्मरण शक्ति कमजोर बन्दै जान्छ। पाचन शक्तिले ठिकसँग काम गर्दैन र रक्त प्रणालीमा अनियमितता हुन्छ र बिस्तारै मानिसलाई बुढ्यौलीले छोप्ने गर्दछ।
1: विज्ञान उपयोगी सामग्रीहरू समेटिरहेका छौँ कार्यक्रम सिलसिलामा। यति बेला असिना के गर्दा पर्दछ भन्ने जानकारी छ। असिना भनेको वर्षाको पानीको थोपामा जमेको वा बरफले ढाकेको हिउँको डल्ला हो। पानीको थोपा तल नझरी माथितिर निकै चिसो तापक्रममा पुग्यो भने जम्ने गर्दछ। यो खस्न थाल्दा फेरि माथि उडेर पुग्न सक्दछ र हरेक पल्ट नयाँ बरफको पत्र जम्ने गर्दछ। त्यसैले गर्दा कहिलेकाहीँ असिनाको आकार निकै ठुलो हुने गर्दछ। हामीले असिना छोएर अथवा फोडेर हेर्यौँ भने उक्त असिना बरफले नै बनेको हुन्छ। कार्यक्रम सिलसिलामा अबलाई भने गीत सुनाउँदैछौ तृष्णा गुरुङको स्वर रचना र सङ्गीतमा।

0: कार्यक्रम सिलसिला रेडियो नेपालको केन्द्रीय प्रसारणबाट कार्यक्रम सिलसिलामा छौ। यो कार्यक्रम हरेक आइतबार बिहान 11 बजेको समाचार पछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्दै आइरहनु भएको छ।
1: आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पनि पुनः प्रसारणको रूपमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ।
0: आजको कार्यक्रममा हामीले स्वास्थ्य सेगमेन्ट अन्तर्गत शरीरमा डावर किन आउँछ र कसरी निको गर्ने यो बारे चर्चा राख्दैछौ। शरीरमा थरी थरीका डावर आउँछन्, विशेष गरेर कमिलाले टोकेको जस्तो गरी डावरहरू आउँछन्। 20 मिनटदेखि 1 घन्टासम्म आउने डावरलाई हामी अर्टिकालिया भन्छौँ। यो अन्तर्गत डावरहरू नभई आँखा ओठ सुन्निने अनि श्वास फेर्न गाह्रो हुने हुन्छ। एउटा एक्युट अर्टिकालिया हो जुन छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको हो। एक्युट अर्टिकालिया धेरै जसो खानाको कारणले हुन्छ, विशेष गरेर सी फुड र ब्रुफिन जस्तै दुखाइ कम गर्ने औषधि खाँदा हुन्छ। अर्को क्रोनिक अर्थात् दीर्घकालीन अर्टिकालिया हो जुन 6 हप्ता बढी समयसम्म रहन्छ। कसैलाई घाममा 10-15 मिनट हिँड्न साथ यस्तो डावर आउने हुन्छ भने, कसैलाई चिसो हावामा बस्दा, कसैलाई पानी खेलाउँदा त कसैलाई व्यायाम गर्दा डावर आउँछ। कतिपय अर्टिकालिया कुनै कारण नभइकन पनि आउँछन्। अधिकांश मान्छेलाई रातको समयमा डावर आउँछ। रगतको जाँच गरी रोगको कारण पहिचान गरी यसको उपचार गरिन्छ। के कारणले अर्टिकालिया भएको हो त्यसको आधारमा चिकित्सकले औषधि दिन्छन्। अर्टिकालियाको कारण हेरेर औषधि 3-6 महिनासम्म चलाउनु पर्छ। यसै क्रममा शरीरमा डावर किन आउँछ यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी राख्दछौ।
2: डाक्टर साहबलाई आजको यो हाम्रो कार्यक्रममा स्वागत गर्दै पहिलो जिज्ञासा, गर्मी महिनामा बढी मात्रामा देखा पर्ने हुन्छ डावर, र त्यसको अलावा अघि पछि पनि देखा पर्ने हुन्छ, यो डावर के हो र कस्ता कस्ता प्रकारका डावरहरू हुने गर्दछन् होला डाक्टर साहब?
3: हाम्रो शरीरमा आउने डावर चाहिँ थरी थरीका हुन्छन्। स्पेसली अब यो चिलाउने खालको कमिलाले टोकेको जस्तो डावरहरू जुन चाहिँ आउँछ, घरि घरि आइराख्ने हुन्छन्। 20 मिनटदेखि 1 दिनसम्म आउने खालको डावरहरूलाई चाहिँ हामीले के भन्छौँ भने अर्टिकेरिया भन्छौँ। यो अर्टिकेरियामा खालि डावर मात्र नभइकन कहिले काहीँ चाहिँ आँखा ओठहरू पनि सुन्निने, सास फेर्न गाह्रो हुने पनि हुन्छ।
2: अनि यो डावर चाहिँ के कारणले हाम्रो शरीरमा आउने हुन्छ र कस्तो कस्तो शारीरिक अवस्थामा पनि डावर आउने हुन्छ डाक्टर साहब? डावरसँग शरीरको अन्य रोगका पनि केही सम्बन्धहरू रहेका हुन्छन् कि हुँदैनन् होला?
3: कारण भन्नाले चाहिँ हामीले यसलाई अर्टिकेरियालाई 2 भागमा विभाजन गर्छौँ। एउटा चाहिँ एक्युट अर्टिकेरिया भन्छौँ जो चाहिँ एकदम छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको लागि, र अर्को चाहिँ हामीले क्रोनिक अथवा दीर्घकालीन रूपमा आउने अर्टिकेरिया भन्छौँ, यो चाहिँ 6 हप्ता भन्दा लामो भन्छौँ त्यसलाई हामीले। अनि एक्युट अर्टिकेरिया पनि प्रायः जसो चाहिँ खानाको एलर्जीले गर्दा स्पेसली सी फुडहरू खाँदाखेरि आउने हुन्छ। अर्को भनेको चाहिँ तपाईँको प्रुफिन जातिको पेन किलरहरू खाँदाखेरि आउने हुन्छ। त्यस्तै गरी क्रोनिक अर्टिकेरिया चाहिँ हामीले 2 भागमा विभाजन गर्छौँ। एउटा भनेको चाहिँ क्रोनिक इन्ड्युसिबल अर्टिकेरिया भन्छौँ, र अर्को चाहिँ क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भन्छौँ। क्रोनिक इन्ड्युसिबल भनेको चाहिँ बाहिरी कारणले गर्दाखेरि चाहिँ आउने, कुनै कारणले गर्दाखेरि निस्किने अर्टिकेरिया, जस्तै कसै कसैलाई घाममा हिँड्दा साथ 10-15 मिनटमै डावरहरू शरीरभरि आउने हुन्छ, त्यसलाई हामीले सोलर अर्टिकेरिया भन्छौँ। कसैलाई चिसो हावामा बस्यो भने आउने हुन्छ, त्यो भनेको चाहिँ कोल्ड अर्टिकेरिया हुन्छ। कसैलाई पानी खेलाउँदा बित्तिकै आउने, तातो चिसो केही फरक पर्दैन, तर पानी खेलाउँदा बित्तिकै आउने, त्यो भनेको एक्रोजेनिक अर्टिकेरिया भयो। कसैलाई चाहिँ एक्सर्साइज गरेपछि आउँछ, त्यसलाई चाहिँ हामीले एक्सर्साइज इन्ड्युस्ड अर्टिकेरिया भन्छौँ, शरीर तातेर आउने कोलिनर्जिक अर्टिकेरिया पनि भन्न सक्छौँ। कसैलाई कसैको लुगाहरू लगाएको ठाउँमा आउँछ, त्यसलाई हामीले प्रेसर इन्ड्युस्ड अर्टिकेरिया भन्छौँ। कसैलाई चाहिँ त्यो थर्कन भाइब्रेसनको कारणले गर्दाखेरि पनि डावरहरू आउने हुन्छ, त्यसलाई चाहिँ हामीले भाइब्रेटरी अर्टिकेरिया भन्छौँ। त्यस्तै गरी क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भने नामैले भन्छ स्पोन्टेनियस, भनेको यसमा कुनै पनि कारण हुँदैन तर डावर चाहिँ आइरहन्छ। यो क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया फेरि मान्छेलाई एकदमै सताउँछ, लामो समयसम्म आउँछ, कसैलाई 10-20 वर्षसम्म आउने, लामो टाइमसम्म औषधि खाइराख्नुपर्ने हुन्छ। तर यसमा हामीले के चाहिँ भन्न सक्छौँ भने क्रोनिक स्पोन्टेनियस अर्टिकेरियामा चाहिँ हामीले 30-50% केसमा चाहिँ शरीरभित्र गएर आफ्नै शरीरले नै गराएको हो कि भनेर पनि स्टडीहरूले देखाएको छ। त्यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले अटोइम्युन अर्टिकेरिया भन्छौँ। त्यसमा चाहिँ शरीरभित्रले आफै एन्टिबडी बनाउँछ, अनि त्यसले गर्दाखेरि चाहिँ अर्टिकेरिया डावरहरू निस्केर आउँछ।
2: अर्टिकेरिया भन्नुभयो नि, अर्टिकेरिया यो खालको डाबर शरीरका अन्य रोगसँग के कस्तो सम्बन्ध हुन्छ होला?
3: यस्तो खालको अर्टिकेरियाहरू चाहिँ थाइरोइड रोगसँग डायबिटिसससँग पनि आबद्ध हुन्छ र यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले यो अटोइम्युन हो कि होइन भनेर छुट्याउन सक्यो भने त्यसको ट्रिटमेन्टमा धेरै हेल्प हुन्छ। अब त्यसरी छुट्याउनको लागि चाहिँ एउटा अटोलोगस सेरम स्किन टेस्ट भन्ने हुन्छ, त्यसमा चाहिँ हामीले पेसेन्टको रगतलाई निकाल्छौँ, त्यसलाई सेन्ट्रिफ्युज गरेर चाहिँ सेरम सेतो भाग छुट्याउँछौँ, त्यसलाई पेसेन्टमै इन्जेक्सन गर्छौँ। इन्जेक्सन गरेर हामीले 10-15 मिनटमा हेर्छौँ, त्यसले पनि डाबर निकाल्यो भने चाहिँ हामी यो चाहिँ अटोइम्युन अर्टिकेरिया रहेछ भनेर बुझ्छौँ। अब यस्तो अटोइम्युन अर्टिकेरिया चाहिँ के हुन्छ भने त अघि मैले भनिसकेँ लामो टाइम औषधि खानुपर्ने हुन्छ। अब यो औषधि खाने समस्यालाई बिरामीलाई त अब धेरै कुराले असर गर्छ होइन, पैसाको अभाव हुन्छ, औषधि खानु पऱ्यो, अर्को टेन्सन हुन्छ, त्यसलाई कम गर्नको लागि चाहिँ हामीले अटोलोगस सेरम स्किन थेरापीले चाहिँ एकदमै यसमा मद्दत गर्छ। यस थेरापीमा चाहिँ के गर्छौँ भने हामीले त्यसरी नै हामीले सेरम निकाल्छौँ र हामीले बिरामीलाई चाहिँ इन्जेक्सनको माध्यमबाट मांसपेशीमा हाल्छौँ। यो चाहिँ हप्तै पछि हामीले 9 हप्तासम्म हाल्छौँ। यसरी हाल्दाखेरि चाहिँ के देखाएछ भने बिरामीले औषधि खानु पर्दैन होइन, अनि यसरी हाल्दाखेरि चाहिँ कतिको अटिकेरिया चाहिँ आफै डाबा आउने समस्या चाहिँ आफै पनि निको भएर गइरहेको हुन्छ। अब सधैँको लागि नभए पनि कम्तीमा 6 महिनासम्म चाहिँ स्टडीहरूले नै देखाएको छ कि डाबा फेरि आउँदैन। अब फेरि आयो भने हामी फेरि सेरम थेरापी बारम्बार चाहिँ गर्न सक्छौँ। यसरी यो अटोलोगस सेरम स्किन थेरापी भन्ने चाहिँ अहिले यो डाबा आउने समस्यालाई चाहिँ एकदमै राम्रो एउटा उपचारको माध्यम भएर नयाँ देखिएको छ।
2: हजुर, खास गरी डाबर शरीरको सबै भागमा बढी देखिने हुन्छ कि निश्चित भाग हुन्छ डाबर आउने, यस बारेमा पनि थोरै जानकारी थपिदिनुहुन्थ्यो कि?
3: डाबर चाहिँ हाम्रो शरीरको जुनै पनि भागमा आउन सक्छ, शरीरको अब कुनै पनि भागमा बाँकी राख्दा जुन पनि भागमा आउन सक्छ, तर अब डाबरको पनि एउटा लेभल हुन्छ। स्किनको हाम्रो स्किनको अब मिड डर्मिससम्म आयो भने चाहिँ हामीले त्यसलाई विल्स भन्छौँ, तर अब अलि गहिरोसम्म आयो, स्किनको अलिक तल्लो भागसम्म गयो अनि त्यसपछि बोसोसम्म पनि गयो भने चाहिँ त्यसलाई चाहिँ हामीले एन्जियोडेमा भन्छौँ। त्यस्तो खालको एन्जियोडेमा चाहिँ आएपछि जानलाई तपाईँलाई टाइम लाग्छ, कम्तीमा पनि 3 दिन जति चाहिँ लाग्छ त्यो निको हुनलाई। अनि यस्तो खालको एन्जियोडेमा चाहिँ अलिकति डराउनु पर्ने हुन्छ, कसै कसैको भित्र श्वास नलीभित्र आयो भने चाहिँ सास फेर्न गाह्रो भएर चाहिँ ज्यान पनि जान सक्ने हुन्छ, त्यही भएर चाहिँ अस्पताल चाहिँ तुरन्त गइहाल्नु पर्ने हुन्छ।
2: डाबर आउनु भनेको खानाको एलर्जीले पनि आउने हुन्छ कि हुँदैन होला? अझ खास गरी कस्तो खानपानले हाम्रो शरीरमा बढी मात्रामा डाबर देखिन सक्दछ, यो बारेमा केही कुरा थपिदिनुहुन्थ्यो कि?
3: डाबर त एलर्जीको कारणले गर्दाखेरि मात्र आउनु त होइन होइन, अब फुड एलर्जी अघि मैले भने बढी मात्रामा चाहिँ एलर्जी पनि हो, तर इन्फेक्सनहरूले गर्दाखेरि पनि अब यो जुन चाहिँ लामो समयसम्म आउँछ नि क्रोनिक अर्टिकेरिया भन्ने, हो त्यस्तो खालको डाबरलाई चाहिँ इन्फेक्सनहरूले जस्तै दाँतको इन्फेक्सन, त्यसपछि ग्यास्ट्रिकले, त्यसपछि अर्को हुन्छ तपाईँको कुनै पनि लामो समयसम्म भयो इन्फेक्सनहरूले चाहिँ त्यस्तो खालको क्रोनिक लामो समय आउने डाबरलाई चाहिँ बढाउँछ। अनि अरू भनेको चाहिँ खानेकुराले गर्दाखेरि पनि कहिले कहीँ डाबर आउँछ, स्पेसली रङ हालेको खानेकुराहरूले गर्दाखेरि, त्यसपछि कसै कसैलाई चाहिँ रेड मिटले गर्दाखेरि, कसैलाई चाहिँ रक्सीले गर्दाखेरि पनि डाबर चाहिँ आइरहने हुन्छ।
2: डाबर आएको व्यक्तिले कहिले कहीँ लापरवाही गर्दाखेरि अर्थात् चिकित्सकलाई नदेखाइकन बस्यो भने पनि यसले डाबर फैलिने अवस्था वा अन्य समस्याहरू के आउन सक्दछन् होला?
3: डाबरको समस्यालाई लापरवाही गरे हजुरले औषधि खानु भएन, नियमित रूपमा चेकअपै गराउनु भएन भने यो झन् बढ्दै बढ्दै बढ्दै जान्छ होइन। पहिला सुरु एक ठाउँमा त डाबर आउँथ्यो भने पछि त्यही जे कुराले डाबर गराएको त्यसले शरीरभरि डाबर आउने, त्यसपछि अलिक कडा खालको डाबर आउने, सास फेर्न गाह्रो हुने, ज्यान पनि जाने, त्यस्तो समस्या चाहिँ आउन सक्छ।
2: कस्तो उमेरका लागि यो डाबर आउने हुन्छ डाक्टर साहब?
3: अब यो डाबर चाहिँ प्रायः जस्तो चाहिँ तपाईँको 20-40 वर्षको उमेरमा चाहिँ धेरै देखिन्छ, तर बच्चाहरूमा पनि हुँदैन भन्ने चाहिँ छैन, बच्चाहरूमा पनि देखिने चाहिँ देखि नै रहन्छ डाबरे।
2: अब हाम्रो शरीरमा आएको डाबरको उपचार हामीले कसरी गर्ने त?
3: यसको उपचार चाहिँ हामीले अब मेन उपचार यो डाबरको उपचार भनेको चाहिँ हाम्रो एन्टिहिस्टामिन भन्छौँ। एन्टिहिस्टामिन भनेको यो सिट्रिजिन, फेक्सोफेनाडिन जस्तो औषधिहरू हो। अब फेरि अब यो औषधिहरू चाहिँ एक दिन खाएर चाहिँ हुँदैन, हामीले यस्तो डाबरको केसमा चाहिँ औषधि नियमित रूपमा होइन दिनका दिन खानुपर्ने हुन्छ र हामीले भनेको जसरी त्यसरी हामीले सुरुमा चाहिँ 3 महिना चलाउने, त्यसपछि बिस्तारो घटाउने खालको एउटा छुट्टै पद्धतिको ट्रिटमेन्ट हुन्छ कि, त्यसरी चाहिँ हामीले नियमित रूपमा औषधि खाएर बिस्तारै यसलाई कन्ट्रोल गरेर ल्याएर औषधि घटाउनु पर्ने हुन्छ। अब अलिकति गाह्रो खालको अटोइम्युन अर्टिकेरियामा चाहिँ हामीले अटोलोगस सेरम स्किन थेरापी नै गर्नुपर्ने राम्रो हुन्छ।
2: डाबर आउन नदिनका लागि र जोगिनका लागि हामीले कस्ता उपायहरूलाई अवलम्बन गर्न सकिएला डाक्टर साहब, अन्त्यमा भनिदिनुहोस् न?
3: अब डाबरको समस्याबाट जोगिनको लागि त पहिला सुरु तपाईँलाई के कारणले गर्दाखेरि डाबर भएको छ भनेर पत्ता लगाउनु पर्यो। अब मैले अघि भनेको जस्तो एक्युटमा चाहिँ तपाईँको खानाको एलर्जी हो कि औषधिको कारण हो कि भनेर हेर्नु पर्यो। क्रोनिकमा चाहिँ तपाईँको केही इन्फेक्सनहरू छ कि छैन, तपाईँलाई थाइरोइडको समस्या छ कि छैन, सुगरहरू छ कि छैन, त्यो गर्नु पर्यो। त्यसबाहेक पनि अब तपाईँले चाहिँ अरू अटोइम्युन कजहरू छ कि अटोइम्युन पो हो कि भनेर अरू टेस्टहरू अटोलोगस सेरम स्किन टेस्टहरू गर्न सकिन्छ।
0: अहिले सुन्दै हुनुहुन्थ्यो शरीरमा डाबर किन आउँछ र कसरी निको गर्ने, यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। यो प्रसङ्ग पछि अबलाई भने उर्गेन दोङ र मेलिना राईले गाउनु भएको गीत राख्दैछौ, लक्ष्मण राईको रचना उर्गेन दोङको सङ्गीतमा।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला विविध विषयका जानकारी सहित केवल रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट रेडियो पत्रिका सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन्।
0: विश्वको सबभन्दा सानो संविधान अमेरिकाको हो भने ठूलो संविधान भारतको हो र अलिखित संविधान बेलायतको हो।
1: नेपालको सबभन्दा ठूलो उपन्यास माधवी हो।
0: विश्वमा सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्विडेन हो।
1: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
0: सर्वप्रथम SLC परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट।
1: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
0: रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ।
1: एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दाढी जुँगाउँछ।
0: चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्।
1: अन्तरिक्षमा जन्मेको पहिलो जीव धानचरी हो।
0: चिठी पत्रमा टिकट टाँच्ने चलन जुद्ध शमशेरको पालाबाट सुरु भएको हो।
1: विश्व सुन्दरी प्रतियोगिता सन् 1951 देखि सुरु भएको हो।
0: त्रिभुवन विश्वविद्यालयबाट PhD गर्ने प्रथम महिला बिनु लोहनी हुन्।
1: समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्।
0: लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड एमिसन अफ रेडिएसन हो।
1: शनि ग्रहलाई ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्य मण्डल पत्ता लगाउने वैज्ञानिक कोपर्निकस हुन्।
0: जापानको संसदलाई डायट भन्दछन्।
1: संसारको सबभन्दा सानो चरा हमिङबर्ड हो। यो पछिल्तिरबाट पनि उड्न सक्दछ।
0: पानीमा खेती गर्ने प्रविधिलाई हाइड्रोफोनिक्स भनिन्छ।
1: महाराज धीराज उपाधि लिने प्रथम राजा अंशु वर्मा हुन्।
0: नेपालको पहिलो महिला पाइलट रक्षा राणा हुन्।
1: सिंहको बच्चालाई केसर भनिन्छ।
0: अङ्ग्रेजी अक्षरको सबभन्दा पुरानो अक्षर ओ हो भने नयाँ अक्षर जे र बी हुन्। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। धेरै पहिले एक बेकर अर्थात् पाउरोटी बनाउने मान्छे र एक किसान एउटै गाउँमा बस्ने गर्दथे। दुवै बीच व्यावसायिक सम्बन्ध पनि थियो। बेकरले किसानलाई दैनिक 1 पाउन्ड पाउरोटी बेच्थे भने किसानले त्यही बेकरलाई 1 पाउन्ड नौनी बेच्ने गर्दथे। एक दिन बेकरले मनमनै सोचे, कतै यो किसानले मलाई कम तौलको नौनी त दिइरहेको छैन। बेकरलाई किसानले दिएको नौनी तौलिन मन लाग्यो। उनले पाउरोटी तौलिने आफ्नो तराजु निकालेर नौनी पनि तौलिए। नभन्दै आफूले तिरिरहेको भन्दा केही कम ओजनको नौनी प्राप्त गरिरहेको उनले थाहा पाए। बेकरले किसानको ठगी विरुद्ध अदालतमा मुद्दा पनि हाले। मुद्दाको सुनवाईको दिन बेकर र किसान दुवै अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएका किसानलाई न्यायाधीशले प्रश्न गरे, तिमीले कुन तराजु प्रयोग गरेर तौलिने गरेका छौ? अनि किसानले पनि सहजै जवाब दिए, म जस्तो एउटा गरिब किसानसँग तराजु कहाँबाट हुनु हजुर? मैले त निकै पुरानो जमानाको नापतौलको विधि प्रयोग गर्दै आएको छु। त्यसैबाट मैले मेरो नौनीलाई जोख्ने गर्दछु। किसानको जवाब सुनेर न्यायाधीशले पुनः प्रश्न गर्दछन्, त्यसो भए तिमीले आफ्नो नौनीलाई कसरी तौलेर बेच्छौ? यो पनि भन्देऊ न महोदय, मैले भनिसके नि मसँग कुनै तराजु र ढक छैन। मैले हरेक दिन यिनै बेकरबाट 1 पाउन्ड पाउरोटी खरिद गर्दै आएको छु। यिनले म कहाँ पाउरोटी ल्याइसकेपछि म त्यही पाउरोटीलाई मेरो घरायसी तराजुमा एकातिर राख्छु र अर्कोतिर नौनी राखेर बराबर तौलिएर यिनलाई दिने गर्दछु, ताकि उनले दिएको पाउरोटी र मैले दिएको नौनीको तौल एकै हुन सकोस्। किसानको कुरा सुनिसकेपछि न्यायाधीशले फैसला गर्दै अन्त्यमा भन्छन्, यस मुद्दाका वास्तविक दोषी ती पाउरोटी बेच्ने बेकर पो रहेछन्, जसले आफ्नो पाउरोटीको तौल पाउन्ड नै पुरा नगरी बजारमा बेच्दा रहेछन्। उनले किसानलाई 100 रुपियाँ जरिमाना तिर्नु पर्दछ र 2 महिनासम्म निशुल्क 1 पाउन्ड पाउरोटी पनि उनले किसानलाई दिनु पर्दछ। अन्त्यमा न्यायाधीशको यो फैसला सुनेर किसान दङ्ग परे भने बेकर भने निराश बनेर घर फर्किएका थिए।
1: रेडियो पत्रिका सिलसिला रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो। यो हो रेडियो पत्रिका सिलसिला रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सिलसिला। यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। अर्को साताको आइतबार बिहान 11 बजेको समाचार पछि विविध विषयका साथ आउने नै छौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक पत्र पत्रिका अनलाइन स्रोत त्यस्तै रेडियो टेलिभिजन र न्यू मिडियाबाट खोज र संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा पर्न गएमा त्यसलाई सच्याएर बुझिदिन समेत आग्रह गर्दछौँ।
0: यसै अनुरोध सहित अब हामी कार्यक्रमबाट छुट्टिँदैछौँ। जाँदा जाँदै पुष्पन प्रधान र अस्मिता अधिकारीको युगल स्वरमा एउटा गीत राख्दैछौँ। गीतमा रचना रहेको छ विपिन किरणको अनि सङ्गीत पुष्पन प्रधानको। यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रमबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौँ।
2: हवस् त, नमस्कार, शुभ साता।

0: नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरको बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। जल, जमिन र जंगल हाम्रो बाँच्ने पहिलो आधार हो। वातावरण र पर्यावरण बलियो बनाउन वनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामीले रेट कार्यान्वयन के हो र रेट कार्यान्वयन र वनको सम्बन्ध के छ त भन्ने सवालमा गरिएको छलफल, जलवायु परिवर्तनको असरले गर्दा अमेरिकामा हालै जारी भएको नयाँ कानूनको बारेमा जानकारी र काठमाडौँ उपत्यकामा वायु प्रदूषण कसरी बढिरहेको छ त भन्ने विषयको सूचना सहितको सन्दर्भ सामग्रीहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गर्छौ एउटा अन्तर्राष्ट्रिय प्रसङ्गबाट। अमेरिकाको न्युयोर्की गभर्नर केथी होचुलले हालै क्लाइमेट चेन्ज सुपर फन्ड एक्ट नामक विधेयकमा हस्ताक्षर गरेकी छन्। 2000 देखि 2018 प्रदूषणका लागि जिम्मेवार कम्पनीहरूबाट रकम उठाउने लक्ष्य राखेको छ। विधेयकले ठूला कम्पनीहरूलाई जरिवानाको दायरामा ल्याएर नियमन गर्न खोजेको छ। यसको प्रभावले न्युयोर्कका केही बासिन्दाहरूलाई महँगो जीवनयापन गर्न बाध्य पार्न सक्छ। फक्स न्यूजका अनुसार अमेरिकन इनर्जी इन्स्टिच्युटका सिईओ र संस्थापक जेसन इसाकले भने बाइडेनले जलवायु सम्बन्धी अर्थव्यवस्था व्यापी कदम चालिरहेका छन्। यो अन्तर्राष्ट्रिय प्रसङ्गपछि नेपालमा वायु प्रदूषणको अवस्था कस्तो छ र काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्नुको कारण के हो त, लागौं यही प्रसङ्गतर्फ। 2019 काठमाडौँको वायुको गुणस्तर PM2.5 थियो, जसले संवेदनशील समूहका लागि अस्वस्थ बनाइराख्यो। काठमाडौँको वायु प्रदूषण नागरिकहरूको स्वास्थ्यका लागि चिन्ताको विषय बनिरहेको छ। काठमाडौँमा प्रदूषणको स्तर बढ्नुमा धेरै कारणहरू लुकेका छन्। काठमाडौँ उपत्यकाको गहिरो स्थान र वरिपरिका पर्वत श्रृङ्खलाले प्रदूषण फैलन नदी सहरमै रोक्ने गर्छ। त्यसो त चीन र भारत जस्ता छिमेकी देशहरू जसमा अझै पनि वायु प्रदूषणको समस्या व्यापक छ। सहरमा पुराना सवारी साधन र उद्योगहरूले धेरै धुवा र हानिकारक कणहरू वायुमण्डलमा फ्याँकिरहेका छन्। राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। नेपालमा वनको महत्त्व कति छ? वन नेपालको आम्दानीको स्रोत हो भन्दा अचम्म लाग्ला, तर वन देशको बलियो अर्थतन्त्र पनि बन्न सक्छ। यही विषयमा आज हामीले रेट कार्यान्वयन के हो र वन र रेट कार्यान्वयनको सम्बन्ध के छ त यही विषयमा छलफल गर्न आज हामीले हाम्रो स्टुडियोमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुडासैनीलाई निम्ताएका छौँ। आउनुहोस्, उहाँसँगका कुराकानी सुनौ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद।
0: आज विशेष गरी रेट कार्यान्वयन केन्द्र भनेको के हो र वन जङ्गल संरक्षण गरे बापत त्यसको फाइदा, त्यसको महत्त्व र किन हामीले वन, हाम्रो वरिपरि भएको वन रुख बिरुवा संरक्षण गर्नुपर्छ भन्ने विषयमा यहाँसँग छलफल गर्नेछौँ। सुरुमा भनिदिनुहोस् न, रेट कार्यान्वयन केन्द्र भनेको के हो त?
1: हस्, धन्यवाद। तपाईँले मलाई आज यो रेडियो नेपाल मार्फत रेड कार्यान्वयन केन्द्रले के काम गर्छ भनेर आमन्त्रण गर्नुभएको छ। त्यही विषयमा मैले रेड कार्यान्वयन केन्द्र के हो र यसले कसरी काम गर्छ भन्ने विषय चाहिँ जानकारी गराउन चाहन्छु। खास गरी पछिल्लो समय जलवायु परिवर्तनको सन्दर्भमा जलवायु परिवर्तनको दुईवटा प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्नलाई दुईवटा मेथडहरू छन्। त्यही मिटिगेसन र एडाप्टेसन अथवा अनुकूलन र न्यूनीकरणका कार्यक्रम मध्ये यो रेड भन्ने शब्द चाहिँ न्यूनीकरणसँग सम्बन्धित छ। यो कार्यक्रमले खास गरी कार्बन उत्सर्जन हुने मुख्य स्रोत अथवा कार्बन डाइअक्साइडको उत्सर्जन कमी ल्याउनलाई वन चाहिँ सबैभन्दा सस्तो सजिलो र व्यवस्थापनको हिसाबले सबभन्दा सहज विषय भएको वैज्ञानिकहरूले भनेका छन्। त्यसकारण जलवायु परिवर्तनको प्रभाव र असरलाई कम गर्ने सबैभन्दा सजिलो सस्तो उपाय चाहिँ वनको क्षयीकरण घटाउने, वन विनाश घटाउने मुख्य कार्यक्रम हो। यसै सन्दर्भमा रहेर अङ्ग्रेजीमा यसलाई चाहिँ हामीले डिफरेस्टेसन घटाउने र डिग्रेडेसन घटाउने भन्ने अवस्थाबाट रिड्युसिङ डिफरेस्टेसन एन्ड डिग्रेडेसन शब्दबाट रेड भन्ने शब्द आएको हो र यो रेड भन्ने शब्दले खास पाँचवटा विषयलाई फोकस गर्छ। एउटा डिफरेस्टेसन भनेको वन विनाश घटाउने, डिग्रेडेसन भनेको वनको क्षयीकरण घटाउने र अरू तिनवटा क्रियाकलाप प्लस भन्छ हामीले। त्यो रेड प्लसभित्र प्लसमा तिनवटा क्रियाकलाप पर्छन्। त्यो प्लस भन्नाले चाहिँ एउटा दिगो वन व्यवस्थापन सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट भन्छ, त्यस पछाडि अर्को चाहिँ कार्बनको सञ्चिति संरक्षण भन्छ, कार्बन स्टक कन्जर्भेसन भन्छ, र अर्को चाहिँ कार्बन स्टक इन्हान्समेन्ट भन्छौँ हामीले अथवा कार्बन सञ्चिति अभिवृद्धि। यो पाँचवटा क्रियाकलाप गरिसकेपछि चाहिँ हाम्रो वनको उत्सर्जन कमी आउँछ भन्ने अवधारणा हो। र हामी जस्ता अल्प विकसित मुलुकहरू, कम विकसित मुलुकहरूको लागि युएनले बनाएको एउटा अवधारणा र कन्सेप्ट हो, जसले चाहिँ जलवायु परिवर्तनको लाभ र वातावरणीय सेवा बापतको भुक्तानीको रकम हामी जस्ता मुलुकहरूले पाउन सकौँ भनेर बनाइएको अवधारणा रेड प्लस हो। र यो रेड प्लस कार्यक्रम चाहिँ संसारका 65 मुलुकहरूले कार्यान्वयन गरिरहेका छन् र यो रेड कारण केन्द्र मार्फत चाहिँ नेपाल सरकारले रेड प्लसका कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ। र यो बिल्कुलै विदेशी जस्तो नाम, अङ्ग्रेजी जस्तो नाम सुनिए पनि यो नेपाल सरकारको स्थायी संरचना र वन तथा वातावरण मन्त्रालयको विभाग स्तरको संरचना हो र यो चाहिँ सहसचिवको नेतृत्वमा सञ्चालित कार्यक्रम हो। र रेड प्लस कार्यक्रम चाहिँ हामीले अहिले नेपालमा खास गरी दुईवटा कार्यक्रम चलाइरहेका छौँ। एउटा विश्व ब्याङ्क र विश्व यो कार्बनको FCPF भन्छ, फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी भन्ने छ, त्योसँग हामीले तराईको 13 जिल्लाको चाहिँ कार्बन बिक्री गर्ने, उत्सर्जन घटाएर बिक्री गर्ने कार्यक्रम एउटा रहेको छ, त्यसको हामी भुक्तानीको चरणमा छौँ भने दोस्रो चाहिँ हामीले अमेरिका, नर्वे, बेलायत र दक्षिण कोरिया सम्मिलित लिफ कोलिजन भन्छ, लोअर इमिसन एक्सिलेटिङ फरेस्ट फाइनेन्स भन्ने एउटा संयन्त्र छ, त्यो रेड प्लस कार्यक्रम चाहिँ हामीले गण्डकी, लुम्बिनी र बागमती तिनवटा प्रदेशमा सञ्चालन गरेका छौँ। र यसै वर्ष यही रेड प्लस कार्यक्रम अन्तर्गत नेपाल सरकारले हाम्रो कर्णाली र कोशीमा यो रेड प्लस कार्यक्रम मार्फत कार्बन उत्सर्जन न्यूनीकरण गर्ने, कार्बन बिक्री र व्यापारका कार्यक्रमहरूको अगाडि सारेको छ। यो वर्ष हामी यो कार्यक्रम कार्यान्वयन गरेछौँ र यसै सन्दर्भमा यही कार्यक्रमलाई जोडेर हामीले समृद्धिका लागि वन भन्ने कार्यक्रम, 15 पञ्चवर्षीय योजनाको गेम चेन्जर प्रोजेक्ट र हाम्रो 16 पञ्चवर्षीय योजनाले पनि परिलक्षित गरेको समृद्धिका लागि वन कार्यक्रम पनि रेड कार्यान्वयन केन्द्रले कार्यक्रम कार्यान्वयन गरिरहेको छ।
0: हजुर, यहाँले भर्खरै उठाउनु भयो कार्बन बिक्री गर्दैछौँ भनेर, खासमा यो कार्बन बिक्री भन्या चाहिँ के त हाम्रा श्रोताले बुझिने गरिकन बताइदिनुहोस् न।
1: हस्, यो खास गरी विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन वायुमण्डलमा धेरै गर्छन् र हाम्रा जस्ता मुलुकहरूले यो कार्बन उत्सर्जन न्यून गर्छौँ र जलवायु परिवर्तन हाम्रो न्यून भूमिका छ र हामी जस्ता मुलुकहरूलाई खास गरी हामीले सञ्चित गरेको वनबाट त्यो कार्बन चाहिँ विश्व बजारमा विकसित मुलुकहरूलाई चाहिँ बिक्री गर्ने सामान्य बिजाइ चाहिँ यो हो, तर हामीले यो चाहिँ नतिजामा आधारित हुन्छ। हामीले वन जङ्गल जोगायौँ, वनमा हामीले दिगो वन स्थापन गऱ्यौँ र तपाईँको वनमा हामीले चाहिँ कार्बन जोगायौँ भनेर हामीले हिसाब गर्छौँ, त्यो हिसाब गरेर हामीले नापेको कार्बनभन्दा काम गरेर कति कार्बन बढायौँ भन्ने हिसाब गरिसकेपछि त्यो हिसाबको आधारमा हामीले चाहिँ जोसँग सम्झौता हुन्छ त्यो पक्षसँग चाहिँ हाम्रो कार्बन यति उत्सर्जन कमी ल्याएछौँ भनेर भुक्तानीको लागि दाबी गर्छौँ र सम्बन्धित पक्ष वा मुलुक वा सम्बन्धित निकायले हामीलाई हाम्रो सृजित भएको उत्सर्जन कटौती भएको कार्बनलाई हामीले कार्बन क्रेडिट भन्छौँ, त्यसको भुक्तानी चाहिँ नेपाललाई गर्नुपर्छ। यो भनेको हाम्रो चाहिँ के हो भने हामीले काम गरेर वन जङ्गल जोगाएर दिगो वन स्थापन गरेर र घटाएको कार्बनको भुक्तानी उनीहरूले दिनुपर्छ भन्ने चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनको म्यान्डेट छ, हामीसँग सम्झौता हुन्छ, त्यो अनुसार हामीले रकम प्राप्त गर्छौँ। यो नै हाम्रो कार्बन व्यापार हो। खास गरी यसलाई अझ सजिलो भाषामा हामीले भन्नुपर्दाखेरि के हो भने, विकसित मुलुकले, हामी जस्ता मुलुकले कार्बन घटाएका छौँ, घटाएको परिमाणलाई आधार मानेर हामीलाई पैसा दिने प्रक्रिया नै कार्बन व्यापार हो। र हामीले यो वर्ष चाहिँ विश्व ब्याङ्कसँग चाहिँ एक टन कार्बन इक्विभ्यालेन्ट कार्बन डाइअक्साइडको चाहिँ हामीले $5 पाउने गरी सम्झौता 2021 गरेका थियौँ। त्यसै गरी लिफ कोलिजन भन्ने अघि मैले भने यो गण्डकी, लुम्बिनी र बागमतीको 32,00,000 हेक्टरको वन क्षेत्रको कार्बन बिक्री गर्दैछौँ। त्यस्तो चाहिँ एक टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्टको चाहिँ हामीसँग चाहिँ लगभग $10 हामीले रकम पाउने सम्झौता र एलओआई भएको छ। त्यही अनुसार हामी अगाडि बढिरहेछौँ र यो कार्बन व्यापार चाहिँ नतिजामा काम गराउने हो। मैले एउटा साझा बुझाइ के भन्नुपर्छ भने, यदि हामीले वनको दिगो वन स्थापन गऱ्यौँ, वनमा हामीले प्रकृतिमा आधारित पर्यावरणका काम गऱ्यौँ, वनमा हामीले काष्ठजन्य उद्योगलाई कच्चा पदार्थ उपलब्ध गरायौँ, गैर काष्ठजन्य जडीबुटी उद्योग खोल्यौँ भने सो त्यो राम्रो हो। कार्बन चाहिँ हामीले सहलाभको रूपमा बुझ्नुपर्छ। फेरि कार्बनबाट अत्यधिक पैसा आएर हामीले समृद्धि हासिल गरिहाल्छौँ भन्ने भन्दा नि, दिगो वन स्थापन गऱ्यौँ भने चाहिँ महत्त्वपूर्ण उपलब्धि हुन्छ, धेरै उद्योग धन्दाहरू खोल्न सकिन्छ र समृद्धिमा पुग्न सकिन्छ भन्ने कुरा हो। र यो कार्बन चाहिँ हामीले वन व्यवस्थापन र वन संरक्षण गर्दा गर्दै प्राप्त सहलाभलाई अतिरिक्त लाभको रूपमा बुझ्नुपर्छ। यो चाहिँ हामीले योभन्दा फर ढङ्गले सबै चिज यही हो भनेर बुझ्नु हुँदैन भनेर म आदरणीय श्रोताहरूलाई जानकारी गराउन चाहन्छु।
0: त्यसो भए मानव जनजीवनमा अथवा समग्र पारिस्थितिक पद्धतिमा प्रणालीमा चाहिँ वनको महत्त्व कति छ?
1: एकदमै राम्रो विषय उठ्नुभयो। खास गरी हामीले वनको महत्त्वलाई दुईटा हिसाबले हेर्नुपर्छ। एउटा सेवा, वनले दिने सेवा के छन् भनेर अध्ययन गर्नुपर्छ, र अर्को वनले के वस्तुगत सामग्रीहरू दिन्छ भनेर हेर्नुपर्छ। यदि वस्तुगत सामग्रीहरू हामीले हेऱ्यौँ भने, खास गरी हामीले काठ, दाउरा, घाँस, पत्कर, सुत्तर, सेउला, काठ, जडीबुटीको कुरा गर्छौँ, र पारिस्थितिकीय सेवा अथवा वातावरणीय सेवाको ढङ्गले वनले दिने सेवालाई हेऱ्यौँ भने, हामीले अक्सिजनदेखि लिएर र तपाईँको यो कार्बन साइकलको कुरा, जलचक्र को कुरा, र यो बिरुवाको परागसेचन अथवा पोलिनेसनको कुरा, यस्ता कुराहरू, र सिङ्गो इकोसिस्टमलाई सन्तुलित गर्ने विषयमा वनले हामीलाई सेवा प्रदान गरेको छ। अझ यसलाई अन्य अलिकति फर ढङ्गले बुझियो भने, हामीले एस्थेटिक भ्यालुको अथवा सौन्दर्यीकरणको कुरा लिन सक्छौँ। त्यसै गरी हामीले तपाईँको यो न्युट्रिएन्टका साइकललाई अगाडि सार्ने विषयहरू लिन सक्छौँ, र कार्बन सेवालाई चाहिँ हामीले महत्त्वपूर्ण वातावरणीय सेवाको रूपमा लिएर बढ्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा विषय के हो भने, हाम्रो खास गरी वन चाहिँ हाम्रो जनजीविकासँग तिनवटा पक्षबाट जोडिन्छ। एउटा आर्थिक अवस्थालाई सबलीकरण गर्ने, दोस्रो कुरा भनेको हाम्रो आदिवासी, दलित र समुदायहरूले चाहिँ आफ्नो परम्परागत ज्ञान र प्रथाजनित अभ्यासलाई, सांस्कृतिक विषयहरूलाई चाहिँ यसले संरक्षण गर्नलाई चाहिँ वनको अर्को महत्त्वपूर्ण भूमिका छ। त्यसै गरी अर्को तेस्रो महत्त्वपूर्ण भूमिका भनेको चाहिँ हाम्रो यसले चाहिँ हाम्रो वातावरणीय सेवा अन्तर्गत रहेर हामीलाई ठुलो सहयोग र टेवा पुर्याएको छ। अझ हामीले यसलाई वनलाई राम्रोसँग बुझ्ने हो भने, हाम्रो किसान महिला समुदायहरूको दैनिक गर्जो टार्ने मुख्य स्रोत, आधारभूत स्रोतको रूपमा वनलाई बुझ्नुपर्छ। त्यतसर्थ वनलाई अहिले हामीले तिनवटा आयामबाट बुझ्नुपर्छ। एउटा आर्थिक आयामबाट बुझ्नुपर्छ, एउटा सामाजिक आयामबाट, जस्तो तपाईँले हाम्रो यो सामाजिक सोसियल भ्यालुको कुरा वनसँग जोड्नुहुन्छ, तेस्रो वातावरणीय आयाम, र चौथो आयाम भनेको चाहिँ हामीले अहिले सांस्कृतिक आयामबाट हाम्रा चेपाङका चिउरीका कुरा, त्यसै गरी हाम्रो चाहिँ नेवार समुदायको बेल विवाहको कुरा, अथवा तपाईँको उत्तरी सिमानामा बस्ने शेर्पा समुदाय, हाम्रो तमाङ समुदायको टटेलोको कुरा, यी सबै हिसाबले जैव विविधता र प्रथाजनित अभ्यासमा संस्कृति संरक्षणलाई समेत हेर्यो भने वनको महत्त्व चाहिँ प्रष्ट रूपमा बुझ्न सकिन्छ।
0: हजुर, जस्तै अब वन जङ्गल फडानी गर्नु हुँदैन, वन फडानी गर्नु चाहिँ अपराध पनि हो भन्ने किसिमको एउटा सामाजिक मान्यता पनि छ नि, होइन? यो विषयमा तपाईँ के भन्नुहुन्छ?
1: यस्तो छ, हाम्रो खास गरी वन क्षेत्रले प्रकाश संश्लेषण विधिद्वारा हेर्नुहुन्छ भने बिरुवाले कार्बन डाइअक्साइड ग्यास लाई चाहिँ लिने र अक्सिजन चाहिँ हाम्रो वायुमण्डलमा फ्याँक्ने गर्छ। तसर्थ मान्छेको जीवन निर्वाहको लागि अक्सिजन चाहिँ महत्त्वपूर्ण चिज हो, अथवा यसलाई हामीले ग्यास हो, त्यो अक्सिजन ग्यासको लागि वन सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। त्यस हिसाबले यो हामीसँग हाम्रो जीवन जीवनसँग जोडिएको विषय हो। जस्तो बजारमा तपाईँले अक्सिजन किन्नु पर्यो अथवा हस्पिटलमा गएर अक्सिजन किन्नु पर्यो भने त्यसको मोल छ, तर तपाईँले हामीले वन संरक्षण गरेर जङ्गल जोगाइदिएर फ्री रूपमा निशुल्क रूपमा जुन अक्सिजन पाइरहनु भएको छ त्यो अमूल्य छ, र हामीले बजारबाट सधैँ अक्सिजन किनेर बाँच्न सक्ने अवस्था हुँदैन। तसर्थ वन वन नहुने भयो भने त मानवको जीवन अथवा हाम्रो यो समग्र मानव सभ्यता कल्पना गर्न सकिँदैन। पहिलो महत्त्वपूर्ण पक्ष चाहिँ हामीले यो हाम्रो जीवनसँग सँगै जोडिएको छ भन्नुपर्छ, र फेरि मान्छे जन्मिने बित्तिकै हाम्रो वातावरण र वनसँगको मान्छेको सम्बन्ध अर्को आयाम छ। हामी मर्दादेखि जन्मिँदादेखि मर्दासम्मको हाम्रो हाम्रो दाउराको प्रयोग, हाम्रो संस्कृतिको प्रयोग, मानव सभ्यताको प्रयोग, यो सम्पूर्ण प्रयोगमा वनबाट उत्पादन हुने वस्तु र वनले दिने सेवा दुवै विषयहरू जोडिएका हुन्छन्। तसर्थ वन संरक्षण गर्नुको विकल्प छैन, तर यसबाट अहिले पछिल्लो समय भनेको आर्थिक समृद्धि खोज्ने विषय हो। हामीले जङ्गल वनलाई दिगो रूपमा व्यवस्थापन गरेर त्यसबाट अधिकतम काठ, दाउरा, घाँस पत्कर, सुत्तर स्याउला हाम्रा आधारभूत आवश्यकता परिपूर्ति गर्ने र यसबाट सञ्चालन हुने उद्योग धन्दाहरू खोल्ने, कास्ट मिलहरू खोल्ने, जडीबुटी उद्योगहरू खोल्ने, प्लाई उद्योगहरू खोल्ने, भेनियर उद्योगहरू खोल्ने, धूप बनाउने उद्योगहरू खोल्ने, पल्प र पेपर कागज उद्योग बनाउने खोल्ने, त्यसै गरी हामीले कपडा बनाउने उद्योगहरू खोल्ने, यस्ता यावत क्षेत्रहरू छन् जसले हामीले ठुलो सानो एउटा उद्यमदेखि लिएर ठुलो उद्योगसम्म खोल्न सक्ने अवसर वनले सिर्जना गर्छ, र यसले गर्दा हाम्रो मान्छेको आर्थिक र सामाजिक र वातावरणीय रूपमा पनि हामी वनसँग सँगै जोडिएका छौँ, र मान्छे र मानव समुदाय चाहिँ सिङ्गो वनसँग अनिष्टाति सम्बन्ध छ भन्ने कुरा बुझ्नुपर्छ।
0: हजुर, वन संरक्षण गरे बापत वनले पैसा कमाउँछ भन्ने कुरा चाहिँ अनौठो सुनिन्छ होइन। जस्तो वन क्षेत्र जोगाए बापत देशको अर्थतन्त्रलाई टेवा पुग्ने, वन क्षेत्र जोगाए बापत त्यहाँका निजी सामुदायिक वनका उपभोक्ताहरूले त्यसको लाभ लिन सक्ने अवस्था कतिको छ?
1: एकदमै राम्रो प्रश्न गर्नुभयो। खास गरी 1970 ताका नेपाल चाहिँ मरुभूमिकरण हुँदैछ भनेर विभिन्न अध्ययन अनुसन्धान भएका प्रतिवेदनहरू हामीसँग थिए। त्यस पश्चात नेपाल सरकारले चाहिँ समुदाय, आदिवासी, दलित, महिला, जनजाति, उहाँहरूको चाहिँ संरक्षणमा महत्त्वपूर्ण भूमिका हुन्छ भनेर नेपाल सरकारले चाहिँ समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गर्यो। त्यस कार्यक्रम मार्फत चाहिँ हामीले सामुदायिक वन भन्ने कार्यक्रम चाहिँ हाम्रो प्राथमिकतायुक्त कार्यक्रम हामीले कार्यान्वयन गऱ्यौँ, र त्यो कार्यक्रम पश्चात चाहिँ अहिले हामी 1990 आजको मितिसम्म हेर्नुभयो भने हामी 29% वनबाट हामी 45% वन क्षेत्र भएको मुलुकको रूपमा पर्छौँ, र संसारका सबै मुलुकहरूमध्ये नेपाल पहिलो नम्बरको मुलुकमा पर्छ वन संरक्षणको अभियानले हेर्नुभयो भने। खास गरी वन जङ्गल जोगाउनलाई हाम्रो आदिवासी, जनजाति, समुदाय, सामुदायिक वनको ठुलो योगदान छ। समुदाय र नागरिकहरूले ठुलो लगानी गर्नुभएको छ, दिनौँ जङ्गल चाहिँ संरक्षण गर्ने, जङ्गलमा गोडमेल गर्ने, वृक्षारोपण गर्ने, जङ्गल जोगाउने भूमिका उहाँहरूको अथक रह्यो, र त्यस हिसाबले अहिले हामीसँग वन चाहिँ 45% छ, र यो अवस्थाले के देखाउँछ भने हामी संरक्षणमा अब्बल भएछौँ, हाम्रो वन संरक्षण संस्थागत भयो भन्ने बुझ्नुपर्छ, र हाम्रो आधारभूत आवश्यकतालाई वनले मुख्य रूपमा परिपूर्ति गरेको छ। हाम्रो आजभन्दा एक दशक अगाडिको मात्रै कुरा हेर्नु भने हाम्रो काठ, दाउरा, घाँस पत्कर, सुत्तर स्याउला आधारभूत वस्तुहरू सामुदायिक वन, साझेदारी वनहरूले उपलब्ध गराएका थिए, र अहिले हामीले संरक्षण गर्दै हामी अब व्यवस्थापनतर्फ लम्किएर पैसा आर्जन गर्ने, आर्थिक जो गर्नेतर्फ लम्कनुपर्छ। अब हामीले खालि आधारभूत आवश्यकता परिपूर्तिलाई निरन्तरता दिँदै अधिकतम वनबाट लाभ लिनेतर्फ अग्रसर हुनुपर्छ। यसको लागि जङ्गललाई उत्पादनमुखी बनाएर जानुपर्छ, तर जनतालाई अग्राधिकारमा राखेर सामुदायिक संस्था, सामुदायिक वन, कब्लेती वन र साझेदारी वनमा जनताको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित हुने कुरालाई सुनिश्चित गर्दै अब वनलाई उत्पादनमा जानुको विकल्प छैन। यही कुरालाई सोझेर नेपाल सरकारले सामुदायिक वन वन लगायत सबै वनको चाहिँ यो वनको दिगो व्यवस्थापनको मापदण्ड तयार गरेको छ र तद अनुकूल हाम्रो वन ऐन 2049 र वन नियमावली 2051 सफल कार्यान्वयन पश्चात संघीयता पश्चात हामीले दुईवटा महत्त्वपूर्ण दस्तावेज निर्माण गरेका छौँ। एउटा वन नीति 2075 र अर्को चाहिँ वन 2076 र वन नियमावली 2079 बनाएका छौँ। यसले खास गरी महिला आदिवासी जनजातिको सहभागितालाई उल्लेखनीय रूपमा चाहिँ अझै उजागर गरेको छ। अझ महिलाहरूलाई त हामीले 50% हाम्रो कार्य समितिमा ल्याउने व्यवस्था गरेको छ। आर्थिक कार्य सञ्चालनमा महिलाको भूमिका का चाहिँ आर्थिक कारोबारमा अध्यक्ष वा सचिवमध्ये मुख्य कार्यकारी पदमा महिला हुनुपर्छ भन्ने छ। आर्थिक कारोबारमा महिलाको दस्तखत अनिवार्य चाहिए भन्ने छ। त्यसकारण महिलाको नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका रह्यो र अहिले हामीसँग हेर्नुहुन्छ भने 62,000 भन्दा बढी महिलाहरू चाहिँ नेतृत्वमा हुनुहुन्छ। चाहे स्थानीय तहको वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मलाई हिसाब हेर्नु हो भने 62,000 भन्दा महिला नेतृत्व चाहिँ हाम्रो विभिन्न तहमा क्रियाशील हुनुहुन्छ। यो सामाजिक पुँजी हो, यो सिर्जना भएको छ।
0: हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।

वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुरासैनी, नेपालमा वनको संरक्षण किन आवश्यक छ र वनको महत्व कति छ त भन्ने विषयमा हामीसँग कुराकानी गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।
1: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। उहाँका सफलताको कथा राख्छौँ अनि सङ्घर्ष र तितामिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले सडकमा चिया कफी बेच्दा बेच्दै करोडौँको मालिक बन्न सफल युवा उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरेको छु। कुनै बेला सडकमा डुलाउँदै चिया कफी बेच्ने तिनै युवा वर्षाले यति बेला ललितपुरको व्यापारिक केन्द्र लगनखेलमा कफी हाउस, बबल टी र आफ्नै ब्रान्ड टमाटो क्लोदिङका तयारी सामग्रीको व्यवसाय गर्दै आउनु भएको छ। वर्षा र उहाँका दाजु दुईजना भएर सञ्चालनमा ल्याएको ओपाज इन्भेस्टमेन्ट ग्रुपले उहाँ सहित 30 जनालाई रोजगारी दिनुका साथै करोडौं रुपियाँको कारोबार समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक वर्षा रञ्जितकारसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद सर।
1: यहाँको चाहिँ यो ओपाज इन्भेस्टमेन्ट ग्रुप यहाँले सञ्चालनमा ल्याउनु भएको छ होइन? यो ग्रुपबाट चाहिँ के दुईवटा सेक्टरहरू चाहिँ
2: सञ्चालनमा ल्याइरहेको? एउटा चाहिँ ओपाज कफी हाउस, जुन चाहिँ रेस्टुरेन्ट बिजनेस हो, जहाँबाट चाहिँ हामी खाना अनि ड्रिङ्क्सहरू बेच्छौँ। अनि अर्को चाहिँ टोमाटो चाहिँ रिसेन्टली नै हामीले ओपन गरे हो, जसबाट चाहिँ हामी फेसन सामानहरू चाहिँ लुगा जुत्ता, अब कमिङ डेजमा चाहिँ एक्सेसरिजहरू ज्वेलरिजहरू पनि बेच्छौँ कमिङ डेजमा चाहिँ।
1: हजुर, सुरु चाहिँ तपाईँले त्यो कफीबाट सुरु गर्नुभयो होइन?
2: इन्ट्रेस्टिङ छ टपिक चाहिँ। हामीले चाहिँ अझै सडकमा बिजनेस स्टार्ट गरेको, म 12 सके पछाडि म र मेरो दाइले चाहिँ, म 17 वर्ष थिएँ, मेरो दादा चाहिँ 20 वर्ष हुनुहुन्थ्यो, अनि हामी दुईजनाले चाहिँ अब भन्दा हाँस उच्च होला थर्मसमा लगनखेलमा मङ्गल बजारमा कफी बेच्थ्यौँ कि, त्यसरी स्टार्ट गरेको थियौँ हामीले चाहिँ।
1: यहाँले चाहिँ त्यो कफी सुरु गर्दाखेरि चाहिँ सडकबाट कफी बेच्न सुरु गर्नुभयो होइन? सडकमा भनेको चाहिँ सडकमा बसेरै त्यही बनाउने हो कि तयारी गरेर त्यसपछि सडकमा आएर चाहिँ बिक्री गर्ने के गर्ने?
2: हामी यस्तो गर्थ्यौँ, हिँड्थ्यौँ मजाले, त्यो तपाईँले उता असनहरूमा देख्नु भयो होला नि, काठमाडौँहरूमा बच्चाहरू थरोसेर चिया बुझ्दै हिँड्छ नि, सेम त्यही मोडल कपी एन्ड पेस्ट हो, तर हामीले चाहिँ कफी बेच्थ्यौँ के। त्यतिखेर चाहिँ अब नर्मली 20 रुपियाँमा चिया बेच्थ्यौँ नि त थर्मसमा, हामीले चाहिँ 40 रुपियाँमा कफी दियौँ क्या। कफीको टेस्ट यति मिठो थियो कि मान्छेहरूले बरु 3 कप दिनमा चिया खानु छ त 1 कप कफी खान्छु भनेर त्यसरी चाहिँ ट्रेन्ड सेट गरेको थियो क्या हामीले चाहिँ लगनखेलमा। अनि बिस्तारै त्यस पछाडि लगनखेलमा सडकमा स्टार्ट गरेर अहिले लगनखेलमा नै अब जस ओपाज कफी हाउस छ भनौँ न।
1: सुरु गर्दा चाहिँ यहाँले कहाँ बसेर बेच्नुहुन्थ्यो नि?
2: त्यो लगनखेल चाहिँ हामीले किन चुज गरे भने, एक त क्राउड प्लेस पनि थियो, अब हामी अलिकति स्मार्ट प्ले गरेर भनौँ न, अब त्यहाँ क्राउड प्लेस भनेपछि व्यापार भइहाल्थ्यो होइन, अनि व्यापारीहरूलाई चाहिँ स्पेसली हामी टार्गेट गर्थ्यौँ, फेरि व्यापारी पनि सडकमा नै बेच्ने व्यापारी हुनुहुन्थ्यो नि, जसलाई चाहिँ अब घरबाट चिया आउने खाना आउने इम्पोसिबल थियो, अनि उहाँलाई नै टार्गेट गरेर चिया बेच्न जान्थ्यौँ कि हामी चाहिँ, अनि उहाँले खाइदिनु हुन्थ्यो।
1: कफी बिक्री गर्दाखेरि चाहिँ चिया पनि अथवा छुट्टै कफी मात्रै बिक्री गर्नुहुन्थ्यो?
2: अनि हामीले कफी चिया भेराइटिज ल्याउँथ्यौँ, फर्स्टमा त हामीले कफी मात्र बेच्छु सोचा, पछि कफी अनि चिया अनि लेमन टी अनि ब्ल्याक कफी मिल्क कफी लाइक डिफ्रेन्ट भेराइटिज लिएर हाम्रो एउटा दुईजनाको टिम अपमा जानु पर्थ्यो क्या, एकजना जानु मिल्दैन, एकजना चाहिँ बाकस पुग्थ्यो, बक्समा चाहिँ हाम्रो भेराइटिज पाउडर्स हुन्थ्यो क्या, फेरि हामीले चाहिँ रेडिमेड हुन्थ्यो, अनि तातो पानी एउटा हुन्थ्यो, अनि त्यो तातो पानीमा चाहिँ जुनै पनि हाम्रो रेमिडिजहरू चाहिँ मिक्स हुन्थ्यो कि, सो त्यसरी चाहिँ बेच्थ्यौँ।
1: पसाइ पनि नजिकै थियो,
2: त्यही नजिकै लनखेलबाट 5 मिनटको दूरीमा थियो हाम्रो घर चाहिँ, अनि त्यतिखेर चाहिँ हामीले जाउला खेलमा, खासमा अझ कुरा अझ इन्ट्रेस्टिङ छ, हामीले खासमा लगनखेलमा त्यो जुन चिया बेचेको थियौँ नि, त्योभन्दा अगाडि जाउला खेलमा चाहिँ हामीले क्याफे नै खोलाएको थियौँ क्या, त्यतिखेर स्टार्ट चाहिँ क्याफे नै खोलाएको थियो 4 लाख रुपियाँको इन्भेस्टमेन्टबाट है, अनि हामीले 3 महिना पनि टिक्न सकेनौँ क्या, हुन त चाय चाइल्ड पनि त्यहाँ चाइल्डिस थियो, दाइ बहिनी भर्खर 20 वर्ष, म 17 वर्ष, हामीलाई केही नलेजै छैन होइन, सिधा त्यो के भन्छ विदाउट एनी के भन्छ तरवाल बिना चाहिँ हामी वार खेल्न गाँस्तो भएको थियो कि। अनि त्यतिखेर इन्ट्री गरिसकेपछि थाहा भयो कि रेन्ट एक्सपेन्सेस अनि हाम्रो स्यालेरी एक्सपेन्सेस त्यो कभरेज गर्न यति गाह्रो हुँदो रहेछ, मेन बिजनेस डुब्ने चाहिँ त्यसले गर्दा रहेछ भनेर थाहा पायो क्या हामीले। अनि त्यहाँबाट 3 महिना 4 महिना बिस्तारै सस्टेन भयो, अनि त्यस पछाडि चाहिँ हामीले क्लोज डाउन नै गर्नु पऱ्यो क्या त्यो बिजनेसलाई चाहिँ। अनि त्यो क्लोज डाउन गरिसकेपछि फेरि हार मान्ने कुरा भएन, त्यो 4 लाख पनि अनेस्टली भनेर लोन लिएको, हामीले लोन लिएको मागेको यताउता गरेको हो क्या, अनि त्यो त तिर्नु पर्दै नै हाल्यो। अनि त्यहाँबाट हामीले बाउन्स ब्याक चाहिँ स्ट्रिटमा कफी सेलिङ गरायो क्या, रेस्ट इज द हिस्ट्री।
1: यसरी लगानी गरेर यो व्यवसाय गर्नुपर्छ भन्ने आँट अथवा सल्लाह कसैले दियो कि कसरी सुरुवात गर्नुभयो?
2: होइन होइन, अब यसमा पनि हामीलाई अब यस्तो छ, हाम्रो चाहिँ एउटा रिच टु ऱ्याक्स भन्छ नि, एउटा ऱ्याक्स टु रिच भनेर हुन्छ नि तपाईँलाई थाहा होला होइन, सो त्यस्तै स्टोरी नै छ भन्नुपर्छ। बच्चा बेला मलाई जहाँसम्म याद छ अब त्यस्तै नर्सरी एलकेजी युकेजीसम्म राम्रो ठाउँमा हुर्काएर राखेको, अनि त्यस पछाडि बिचमा बाबा बिराम भयो पछाडि होइन पोभर्टी भन्दा पनि अन्डर पोभर्टी पनि देखाएको छ क्या, बच्चादेखि चाहिँ एकदमै अभावमा हुर्केको क्या हामी चाहिँ। अनेस्टली भन्नुपर्दा दाइर म होइन साथीको घर जाँदाखेरि साग भात पाकिरहेको छ भने पनि हामीलाई त्यो पनि ओहो भन् खानु मन लाग्ने होइन, काइन्ड अफ त्यो भने चाहिँ बुझ्यो होला क्या, मासु भात पनि होइन साग भात भनौँ न होइन, सो त्यो अभावमा हुर्क्या भएर होला होइन। अनि फेरि हाम्रो रगतमा पनि एउटा ड्याडको राम्रो बिजनेस जाने रगत पनि थियो, बिचमा बिराम भएर चाहिँ अफ रोड गयो होइन, अफ ट्र्याक गयो। सो हामी बच्चादेखि जहिले बिजनेस गर्नुपर्छ या पैसा कमाउनुपर्छ भन्ने एउटा मान्यता लिएर चाहिँ हुर्केको, दाजुहरू बहिनी त धेरै मिल्थ्यो बच्चादेखि नै। अनि मेरो एसएलसी प्लस टू सकिसके पछाडि चाहिँ राइट टाइमिङ पनि लाग्यो, अब मैले पनि टाइम दिन सक्छु, दाइ त झन् ब्याचलर्स कम्प्लिट गरेर बस्नु भएको थियो, भनेपछि हामीले अब राइट टाइम हो अब चाहिँ गरौँ न त भनेर चाहिँ स्टार्ट गर्यो। सो त्यसरी स्टार्ट भयो कि
1: रेस्टुरेन्ट खोल्ने, त्यतिको लगानी 4 लाख रुपियाँ लगानी लगाएर सुरु गर्नुभयो, त्यो चाहिँ सक्सेस हुन सकेन, प्रयास गर्नुभयो। पछाडि तपाईँहरू फेरि रोडमा त्यो कफी बेचेर हिँड्दा कस्तो अनुभव हुन्थ्यो त्यति बेला, अलिकति अप्ठ्यारो असजिलो लाग्नेहरू पनि हुन्थ्यो कि?
2: यसलाई चाहिँ अब सिधा भाषामा भन्नुपर्दा चाहिँ त्यही माइन्ड सेट भन्छु होइन, माइन्ड सेट र विलिङनेस भनौँ न, त्यो भित्रैबाट चाहे पछाडि चाहिँ लाज भन्ने कुरा लागिँदैन रहेछ। अनि अर्को भनेको चाहिँ दुईटा अप्सन छ, डु अर डाई भन्ने छ नि त होइन, सो डाई भन्दा त डु इज बेटर नि त होइन, यही कुराबाट स्पष्टीकरण मिल्छ होला। किनभने मैले अघि पनि भनेको थिएँ मलाई अभावमा जिउनु मन थिएन, एन्ड मैले रोडमा कफी बेचेर होइन, एउटा मेरो स्व्याग पोइन्ट चाहिँ के थियो भने म र मेरो दाईको छ, त्यतिखेर हामी 17 वर्ष लगभग 18 वर्ष र दाई 21 वर्षको उमेरमा हामीले मासिक 3 लाख रुपियाँ बचत गर्न सक्यौँ क्या, जुन यतापट्टि बााउन्स ब्याक गरेर पनि लाइक जुन जाउला खेलमा हामीले सर्ट आउट गरेको थियौँ त्यसलाई फेरि खोलेर पनि मासिक 3 लाख रुपियाँ चाहिँ हामीले जोगाउन चाहिँ सफल भइसकेको थियौँ क्या, त्यो सडकबाट नै
1: बेच्छ।
2: अब त्यो भइसके पछाडि चाहिँ स्व्याग पोइन्ट के हुन्थ्यो भने ठिक छ, अब त्यतिखेर चाहिँ ट्रेन्ड के थियो भने फाइनेन्समा काम गर्ने, ब्याङ्कमा काम गर्ने भने चाहिँ ओहो हुन्थ्यो क्या त्यो टाइममा अहिले होइन है। अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने भित्रै अब कसैले मलाई भन्ने आँट त गर्दैनथ्यो, तर आफूले आफूलाई पनि सेल्फ मोटिभेसन गर्नु पर्थ्यो, ठिक छ त्यो ब्याङ्कमा जागिर खाइरहेछ 20-25 हजार कमाएर होला म्याक्सिमम्, म 3 लाख रुपियाँ यता सडकमै बेचेर कमाइरहेको छु भने वाइ नट, किनभने डुइङ समथिङ इनोभेटिभ क्रिएटिभ अनि अलिकति भिडबाट छुटेर गर्दाखेरि मजा आउँछ र कमाइन्छ पनि भन्दा वाइ नट, सो त्यो चाहिँ मोटिभेसन थियो मेरो लागि, एन्ड दाईको लागि म मेरो लागि ऊ। अनि अर्को एउटा कुरा चाहिँ भन्नु मलाई, यदि फेरि म एक्लैले स्टार्ट गरेँ अथवा सुरज एक्लैले स्टार्ट गरे भए चाहिँ यहाँसम्म पुगिँदैन, उसले पनि त्यही भन्छ म पनि त्यही भन्छु क्या, उसको नाम चाहिँ सुरज रञ्जितकार होइन, कति रात रोको होइन, त्यो सबै कुराहरू याद आउँदाखेरि चाहिँ अब प्राउड फिल हुन्छ, जस्ट एउटा बहिनी भएर
1: कुनै ठाउँमा रेस्टुरेन्ट खोल्नुभयो तर त्यो सक्सेस भएन र सडकमा जानुभयो, अहिले फेरि तपाईँहरूले सुरु गर्नु भएको छ रेस्टुरेन्ट होइन, अहिले चाहिँ कस्तो छ नि
2: मतलब बिजनेस वाइज? योभन्दा अगाडि एउटा इन्टरभ्यू थियो कि त्यो रोडबाट करोडपति भनेर भनेको थियो नि, त्यो चाहिँ लगभग 2 वर्ष अगाडि थियो क्या होइन, त्यो इन्टरभ्यूको 2 वर्ष पछाडि आज 7 वर्ष, त्यो 5 वर्षमा थियो आज 7 वर्षमा छु, म 7 वर्षमा चाहिँ म प्राउडली भन्न सक्छु ओ रोडबाट करोड, अब चाहिँ कसैले भन्छ भने म प्राउडली एक्सेप्ट गर्छु। सो तपाईँले अघि क्वेसन गर्नु भएको आन्सर चाहिँ त्यही हो, अहिले कस्तो छ त गोइङ गुड।
1: कार्यक्रम पौर्खीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक मध्येका एक उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, कफी हाउस पनि सञ्चालन छ, अर्को टमाटो एउटा क्लोदिङ ब्रान्ड होइन, अहिले चाहिँ त्यो बेला र अहिले बेलाको बिचमा तुलना गर्दाखेरि चाहिँ कस्तो अनुभव हुन्छ?
2: अब दुईटा किसिमले आन्सर दिनुपर्छ होला, पहिला यो खाउँ त्यो लाउँ त्यो लाउँ भन्दाखेरि 50 रुपियाँ सोच्नु पर्थ्यो भनेदेखि अहिले मलाई सोच्नु पर्ने जरुरी छैन, सो खुसी पनि छु तर एट द सेम टाइम सतर्क पनि रहन्छु क्या, किनभने जुन कुरा मैले पाएको छु यो गुमाउनु पनि सक्छु, र त्यसको महत्त्व गरेन भने भोलिको दिनमा फेरि जमिनमा थचारिन नै सक्छु, त्यो हिजोको दिन फेरि दोहोरिँदैन नि भन्ने कुराले चाहिँ सतर्क गराउँछ।
1: सुरुमा तपाईँले त्यो कफी सडकमा बिक्री गरेर हिँड्नुभयो, त्यति बेला चाहिँ लगानी चाहिँ कतिबाट सुरु गर्नु भएको थियो?
2: प्यारेन्ट्सको हैसियत थिएन, होइन, त्यतिखेर हैसियत भएन नि, फाइनेन्सियली वी क्यान अफोर्ड. अब त्यतिखेर चाहिँ हामीले भनौँ न सबैजनालाई भन्यो होला क्या, अब यो स्टार्ट गरौँ, किनभने म र दाईसँग सुरजसँग त पैसा थिएन, हामीसँग लिटरली पैसा थिएन क्या. त्यस पछाडि हामीले ममुले चाहिँ एउटा सानो पूजा पोसो चाहिँ खोल्नु भएको थियो, होइन, त्यहाँबाट चाहिँ तिन चारवटा फाइनेन्ससँग चाहिँ उहाँको राम्रो कनेक्सन्स थियो. अब त्यतिखेरको हिसाबमा भने फाइनेन्सियल अनि कोअपरेटिभ भनेकोले धेरै नै सहयोग गर्थ्यो, साना तथा मझौला व्यवसाय अथवा यस्तो यस्तो कुराहरू हुन्थ्यो. अनि मम्मीले चाहिँ एउटा दुईवटा तिनवटा फाइनेन्समा चाहिँ प्रस्ताव हाल्नुभयो, त्यहाँबाट सर्टेन एमाउन्ट हामीले सङ्कलन गर्यो, अर्को बाँकी भनेको 10,000, 20,000, 30,000 गरेर कलेक्सन्स गरेर दाईले दाईको साथीसँग, मैले मेरो साथीसँग, मामासँग, माइजूसँग, अङ्कलसँग, आन्टीसँग, जतिजना पनि हुन्छ, हामीले प्रस्ताव राखेर थोरै थोरै एमाउन्ट गरेर सङ्कलन गरेर 4,00,000 बनाएको. ओके, इट्स नट लाइक लास्ट 4,00,000 रेली अब बिजनेस भने होइन नि त, हामीले त्यो 4,00,000 सङ्कलन गर्न नै 2-3 महिना लाग्यो होला. विशाल बिहाइन्ड द स्टोरी त्यो पनि छ नि त. त्यो 4,00,000 दुबाइसके पछाडि चाहिँ हाम्रो एउटा दिमागमा चाहिँ के आयो भने, त्यतिखेर त अब हामी 17 वर्षको लागि त 4,00,000 भनेको त हैसियतको बार नै हो 17 वर्षको उमेरको लागि, होइन. सो एउटा कुरा चाहिँ के पनि आयो भनेदेखि चाहिँ 4,00,000 अलिकति ठुलै अमाउन्ट इन्भेस्ट गरेछ, अलि एकैचोटि लेभल 2, लेभल 3 स्टेप गर्दाखेरि चाहिँ पछुताउँदो रहेछ भनेर हामीले त्यहाँ पनि बुझ्यौँ. र अनि हामीले के गर्यौँ, त्यो जुन चाहिँ स्ट्रिटमा सडकमा बिजनेस स्टार्ट गरेको थियो नि, त्यतिखेर हामीले त्यही इन्भेस्टमेन्ट भनेको 2 थर्मोसमा अनि 2-4 प्रडक्ट, हाम्रो कफीको प्याकेटहरू अनि चिया, चियापत्ती, दुध अनि पानी, त्यति नै त हुने होइन. सो बाकस त हामी नर्मली त्यो जुन चाहिँ चाउचोको बाकसलाई कति राम्रो बनाएर चार्ट पेपरले बनाएर राम्रो बनाएर लगाउँदाखेरिको त्यतिखेर इन्भेस्टमेन्ट 10-15 हजारबाट स्टार्ट गराउ, अनि त्यो 10-15 हजारले चाहिँ हामीलाई 3,00,000 आमदानी गराइदियो.
1: 10-15 हजार रुपियाँको लगानी थियो, तर तपाईँहरूले मन्थली चाहिँ 3,00,000 जति चाहिँ आमदानी गर्नुभयो
2: गरे, किन त्यहाँ चाहिँ फेरि रिसाइकल, लाइक रिसाइकल भन्दा पनि त्यसलाई के भन्छ, सर्कुलेसन चाहिँ आजको भोलि भयो नि त. आज मैले एक प्याकेट बेच्यो, मलाई त्यहाँबाट 500 फाइदा भयो, 500 छुट्टायो, अब त्यो 1,000 रुपियाँ फेरि इन्भेस्ट गर, त्यो सर्कुलेसन भएको भएर चाहिँ हामीले त्यही 15,000, 20,000 स्टार्ट गरौँ. तर फेरि साइड बाई साइड हाम्रो ओभर हेड त यतापट्टि रेन्ट तिर्नु पर्ने थियो, धेरै कुराहरू थियो, स्यालेरी स्टाफहरूलाई पालेर राखेको थियो, होइन, 2-3 जना त होल्ड गर्नु पर्यो नि त, किनभने 2 महिना पछि फेरि भने जस्तै स्टाफ पाएन भने त्यसको पनि हामीले हेरिदिनु पर्यो. फेरि हामी बच्चै भए पनि त्यो अरूको इम्प्याथी गर्न जान्ने क्या, उसले मेरो लागि काम गराएको छ भनेदेखि उसको पनि बाल बच्चा छ, किन त्यो मलाई कनेक्ट हुन्छ नि त. त्यो टाइममा त मम्मी एज अ सिङ्गल मम कसरी पाल्नु भएको, त्यो ओभरअल सबै कुराहरू रिलेट हुन्थ्यो क्या, अनि त्यही भएर नि पाल्यो. सो 3,00,000 रुपियाँ फाइदा चाहिँ भयो, तर त्यो यस्तो हुन्थ्यो कि यहाँ र लियो फेरि यहाँ तिर्दियो, त्यसरी चाहिँ.
1: तपाईँले सडकमा चाहिँ कफी बेच्नुभयो र पहिलाको जुन डुबेको लगानी त्यहाँ तिर्नुभयो त्यति बेला पनि. अहिले चाहिँ यो इन्भेस्टमेन्ट ग्रुपमा चाहिँ जुन टोमाटो ब्रान्डको र यो ओपाज कफीको दुइटैको कुरा अलिकति बताइदिनु.
2: त्यसको त्यही बिल्डिङको तल चाहिँ हाम्रो फुड कोर्ट एन्ड बबल टी भनेर पनि लन्च गरेका छौँ, जसमा चाहिँ हामी बबल टिजहरू पनि बेच्छौँ. त्यो चाहिँ 3 सेगमेन्ट हो क्या, त्यो पनि स्ट्राटेजिकल हुनु पर्यो नि त, अब बिचमा पार्लर छ, त्यो बाहेक चाहिँ हाम्रो सबै बिजनेस तलदेखि माथिसम्म 5th फ्लोरसम्म हो.
1: यहाँको अहिले त्यो ग्रुपले सञ्चालन गरेको ओपाज कफी अनि त्यस पछाडि यो टोमाटो क्लोदिङ ब्रान्ड यिनीहरू चाहिँ लगनखेलमा सञ्चालन छ.
2: ओपाज इन्भेस्टमेन्ट ग्रुपले चाहिँ 2 ठाउँमा लगानी गराएको छ अहिलेको केसमा, 3 ठाउँ भनौँ. एउटा फुड कोर्ट एन्ड बबल टी भनेर पनि छ, त्यही 1st फ्लोरमा चाहिँ फुड कोर्ट एन्ड बबल टी छ, अनि त्यहाँबाट 2nd फ्लोरमा चाहिँ ओपाज कफी हाउस भनेर छ, अनि जुन चाहिँ 5th फ्लोरमा त्यहाँ चाहिँ टोमाटो छ. त्यसरी चाहिँ सेगमेन्ट गरेर हामीले यी 3 ठाउँमा चाहिँ लगानी गराएको छ. अब अर्को कमिङ डेजमा चाहिँ सेरेनी भनेर कार्डामम ब्लिस जुन चाहिँ चिया, जुन हामीले सडकमा बेच्छौँ नि त्यो चिया, हो त्यही चिया चाहिँ अब हामी प्याकेट प्याकेटमा लन्च गरेर घर घरमा पुर्याउने चाहिँ कोसिस गर्छौँ, किनकि त्यो टेस्टमा चाहिँ हामी खत्रै कन्फिडेन्ट छौँ. तर अब नेपाली मार्केटमा प्राइस सेन्सिटिभ हुन्छ नि त, त्यो भएर चाहिँ अलिकति हामी मुभलिन पछाडि परिरहेछौँ.
1: युवाहरूले इच्छा शक्ति राख्यो भने हामीलाई लगानीको र अरू धेरै कुराहरूले चाहिँ खासै प्रभाव पार्दैन, हामीले केही गर्न खोज्यो भने इच्छा शक्तिले पनि धेरै कुराहरू गर्न सकिन्छ भन्ने कुरा हो. त्यसको उदाहरण चाहिँ यहाँ पनि हो भन्ने मलाई लाग्छ. आमदानीको हिसाबले मासिक अथवा वार्षिक रूपमा चाहिँ कति जति आमदानी हुन्छ, त्यो आमदानी कुरा पनि गर्न मिल्छ?
2: मिल्छ, त्यही अघि भने जस्तै अब कति भनेर चाहिँ भएन, तर जस्ट ट्रान्जेक्सन्स, अब प्रफिटको कुरा चाहिँ नगरौँ, जस्ट वार्षिक तपाईँको करोडौँको ट्रान्जेक्सन्स हुन्छ. र अनि यो रिसेन्टली चाहिँ टोमेटो लन्च गरिसके पछाडि चाहिँ त्योभन्दा अझै एक्स्ट्रा अर्निङ भइरहेछ.
1: अहिले चाहिँ यहाँहरू यो जुन व्यवसाय गरिराख्नु भएको छ नि, यो व्यवसायमा चाहिँ कति जतिले रोजगारी पाएका छन्?
2: त्यो चाहिँ म र मेरो दाई शुद्ध काउन्ट गर्ने हो भने चाहिँ हामी 30 जना काम गर्छौँ ओभरअल. डिजिटल मार्केटिङ, तपाईँको फेसबुक, इन्स्टाग्राम ह्यान्डलर सबैलाई गरेर चाहिँ 30 जना जस्तो चाहिँ हामी काम गर्छौँ.
1: कार्यक्रम पौर्खीको कथामा आज म ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरिरहेको छु. वर्षाजी, अहिले यहाँले जुन व्यवसाय सञ्चालन गर्नु भएको छ, सायद साझेदारी दाजु र बहिनी दुईजना मिलेर गर्नु भएको छ होइन, 10-15 हजारमा सुरु गरेको व्यवसाय अहिले यहाँले करोडौंको हाराहारीमा पुर्याउनु भएको छ, हिजोको दिन र आजको दिनलाई तुलना गर्दाखेरि कस्तो अनुभव हुन्छ?
2: खुसी लाग्छ, अब अभियसली खुसी लाग्छ, मेहनत गरेर अनुसारले फल पायो भनेदेखि चाहिँ स्टार्टिङ चाहिँ अब एउटा सजेसन एडभाइस दिनु पर्यो भने मैले कुनै युथहरूलाई चाहिँ कोही स्टार्ट गर्न खोजिरहेको छ भनेदेखि चाहिँ फर्स्टमा तिमी आँट, तिमी लड्छौ, त्यो सबै कुरालाई एक्सेप्ट गर एन्ड त्यस पछाडि जुन आउँछ नि त्यो चाहिँ अनएक्सपेक्टेडली मिराकल आउँछ क्या। सो मेरो लाइफको स्टोरी पनि त्यही नै हो, सफल हुन्छ कुनै पनि फिल्डमा। सो इन जेनरल म खुसी छु।
1: तपाईँहरू जस्तो युवालाई चाहिँ थप केही गर्नको लागि उत्साह बढाउनको लागि चाहिँ राज्यले चाहिँ कस्तो कुरामा सहयोग गरिदियो भने तपाईँहरू जस्तो युवालाई अझ थप केही गर्नको लागि उत्साह बढ्छ?
2: अब यो कुरा चाहिँ बोल्न हुन्छ कि हुँदैन मलाई थाहा छैन, किनभने म यता के अरे रेडियो नेपालमा आइरहेको छु अनि अभियसली म दरबारभित्र छु। तर अब ठिक छ, जस्ट बिङ अ युथ, नथिङ पर्सनल। एउटा चाहिँ अब हाम्रो देश पनि अलिक डेभलप भइदिए हुन्थ्यो नि होइन, लाइक किन जापान जानु, किन अस्ट्रेलिया जानु? हाम्रो नेपालीहरूको डेस्टिनेसन त्यो नै हो, जसको पढे लेखा छ, अनि जसको लेखा छैन उनीहरू भनेको खाडी मुलुक जाने हो होइन। सो योको मेन रिजन भनेको चाहिँ अभियसली देशले राज्यले राम्रो सुविधा नदिनु भएको हो नि त होइन। एन्ड अर्को चाहिँ बिजनेस गर्दाखेरि चाहिँ एउटा अलिकति सस्ता भइदिए हुन्थ्यो भन्ने कुरामा चाहिँ फर्स्ट त रजिस्ट्रेसन गर्नमा नै प्रब्लम छ क्या हाम्रो। म लिटरली होइन त्यतिखेर 18 वर्ष थियो होला, 18-19 इन बिट्विन थियो होला, त्यतिखेर म नागरिकता बोकेर त्यो कार्यालय 50 चोटि दाएँ होला क्या। त्यो चाहिँ मेरो एकदमै नाइट मेरै हो। मलाई एउटा टाइम त के भन्नु भइसकेन, भयो म यो बिजनेस गर्दैन, म बरु बाहिर जान्छु। किन? रिजन वाज द्याट क्या, कार्यालयमा होइन एउटा पेपर दिएर 1 नम्बरमा जा भन्छ, कहिले 10 नम्बरमा जान्छ, कहिले 15 नम्बरमा जा भन्छ, एन्ड गाली खाएर आउनुपर्छ क्या। अनि सेम यसलाई डाइरेक्टली रिलेट गर्ने भनेदेखि जापानमा चाहिँ अब मेरो साथीभाइ दिदीहरू हुनुहुन्छ होइन, उहाँहरूले भने अनुसारले चाहिँ जापानमा बिजनेस खोल्नलाई गभर्मेन्ट सेक्टरमा गयो भनेदेखि माला लगाएर पठाउँछ अरे क्या। अनि नेपालमा त आज चाहिँ हामीले त केही क्राइमै गरे जस्तो गरेर बिहेभियर पाएँ क्या मैले चाहिँ। अनि यो चाहिँ मैले मात्र पाओ कि भनेर सोचेको, तर मैले धेरैको मुखबाट सुन्दाखेरि चाहिँ एटलिस्ट त्यो रजिस्ट्रेसन मात्र सजिलो बनाइदियो भने ल ठिक छ, ट्याक्स त हामी कमाएको अनुसार तिर्दिन्छौँ, हामीलाई प्रब्लम छैन, किनभने राज्य बलियो त एउटा राम्रो बजेट भयो भने पनि त बलियो हुन्छ नि, त्यो कुरा बुझेको छ हामीले एज अ जनता। तर स्टार्टिङमा त्यसरी नेगेटिभ बनाइदिँदाखेरि चाहिँ मलाई उबरै चित्त दुखेको थियो, त्यतिखेर रोको पनि थिएँ क्या, म त पुग्यो मलाई, म जान्न किन त्यहाँ यस्तो कराएर पठाएको थियो क्या मलाई। तिम्रो दिमाग त पहिला निकाल्यो होइन, तिम्रो के अरे यो कार्यालयमा यताउता गर्ने त दिमाग छैन तिमीसँग, तिमी बिजनेस कसरी गर्छौ भन्दाखेरि त वर्ड वाज लाइक खतरा छ क्या मलाई चाहिँ, आज पनि सम्झाखेरि खतरा चित्त दुख्छ
1: क्या। व्यवसाय सुरु गर्ने बेलामा राज्यले अलिकति सहजीकरण, व्यवसाय मैत्री
2: मेन चाहिँ डिजिटल भइदियो झन् सजिलो, घरमै बसेर दर्ता हुने होइन, लाइक किनभने उहाँहरूसँग इन्फर्मेसन त भइहाल्छ, हरेक नागरिकको सबै इन्फर्मेसन भइ नै हाल्छ होइन, घरमै बसेर वान क्लिकमै दर्ता हुने हुन्छ कि होइन, वान क्लिकमै ट्याक्स तिर्न मिल्ने हुन्छ कि,
1: धेरै सहज त हुँदै गएको छ
2: अहिले त धेरै हुँदैछ।
1: तपाईँहरू जस्तो युवाहरू जो चाहिँ केही गर्न खोज्थे, केही गर्न चाहिँ इच्छा छ, केही गर्नको लागि इच्छा छ, यो खालको व्यवसाय गर्न सक्थे, मसँग लगानी छैन भन्नुहुन्छ, अथवा चाहिँ मसँग लगानी छ तर आइडिया छैन भन्ने पनि हुनुहुन्छ क्या, ती युवाहरूलाई चाहिँ कुनै पनि व्यवसाय अथवा केही गरौँ भन्नको लागि चाहिँ तपाईँको एउटा अहिलेसम्म गरेको अनुभवले चाहिँ कस्तो खालको सल्लाह दिनुहुन्छ?
2: मेरो मम्मीको चाहिँ एउटा फेभरेट डाइलग थियो होइन, घर बस्यो नेपाल देख्यो भन्थ्यो नि। सो त्यही कुरालाई चाहिँ मलाई अलिक एक्जागरेसन गर्न चाहे होइन, लाइक सपना जसले पनि देखेको हुन्छ है फर्स्ट थिङ भनेको सबलाई शिखर चल्नु मनपर्छ, तर तिमी घरबाट बाहिर निस्किएनौ भनेदेखि नि स्टार्टै हुँदैन क्या। के थाहा मैले पहिला नचालेको भए मलाई स्ट्रिट कफी सेलिङ भनेको के हो, ओपाल भनेको के हो, टोमाटो भनेको के हो, मेरो सपनाको बाहार हुन्थ्यो होइन, मेरो औकातको बाहार हुन्थ्यो अनेस्टली भन्नुपर्दा, अझै त्यही शब्दमा भन्नुपर्दा। सो तिमी गन्तव्य पुग्नुको लागि चाहिँ फर्स्टमा हिँड्नु पर्छ, हिँड्दै गर्दाखेरि कोही न कोही भेटिन्छ क्या, लाइक त्यो भित्रबाट विल पावर, तपाईँ स्पिरिचुअलिटी भन्ने कुरा कतिको मान्नुहुन्छ थाहा छैन, तर म चाहिँ मान्छु है, भित्रबाट चाहने हो भनेदेखि चाहिँ एउटा शाहरुख खानको डाइलग पनि छ, मेरो दाइले चाहिँ धेरै बोल्नुहुन्छ कि यो तिमी चाहने हो भनेदेखि चाहिँ होइन, त्यो संसार युनिभर्स नै तिमीलाई साथ दिन्छ कि, तर स्टार्ट गर्नु पर्यो क्या, पैसा छैन मसँग नि त थिएन नि त, तर स्टार्ट गरिसके पछाडि कोही न कोहीले चाहिँ तिम्रो कुरा बुझिदिन्छ भन्ने कुरा हो।
1: उहाँ हुनुहुन्थ्यो आफ्नै पौरखमा रमाउने उत्साहित युवा उद्यमी ओपाज इन्द्र।

0: मेरो प्रिय देवता, म दुखीको निम्ति यत्रो त्याग, यस्तो दुःख गर्नु हो?
1: रानी, दुःख भनेको त्यागमा होइन, लोभ र मोह मात्र। हेर, सुख भनेको वस्तु न धनमा छ न महलमा, न राम्रो लुगामा छ न मिठो खानामा छ। सुख भनेको जुन बखतमा जुन कुराको आवश्यक हुन्छ, हृदयदेखि मागेको हुन्छ, त्यही पाउनमा छ। रानी, हृदयलाई पवित्र बनाउनको निम्ति एकमात्र उपाय छ, सुखी मानव प्रेम र मानव प्रेमको सुखमय बाटो त्याग। जबसम्म हामीमा त्याग हुँदैन, तबसम्म प्रेमी र प्रेमिका बन्न सक्दैन। के होला, ईश्वरले यत्रो विशाल पृथ्वी बनाउनु भएको छ, हाम्रो झोपडी पनि एक जङ्गलको छेउमा बन्छ।
0: अवश्य

आकाशलाई चुम्दै हिउँको चुली उठेको अनन्त देखे किन्तु कति दूर दूर दूर यो छुटेको तिम्रै मुटुको धड्कन छामी यो गीत गुजेको।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1843 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 15 गते सोमबार, ज्येष्ठ शुक्ल पक्ष पूर्णिमा तिथि। तदनुसार जुन महिनाको 29 तारिक सन् 2026 नेपाल सम्बत 1146 तछलाथो पूर्णिमा पुन्हे। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र उत्तम पाण्डे, सहकर्मी रमा ढुङ्गाना, प्रमिला गजुरेल अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्यदेव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुनायो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रसारण गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुनाउनेछौ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुनाउनेछौ अखबार कार्यक्रम, 6:30 समय हो अन्तर सम्वादको, 7 बजे सुनाउनेछौ समाचार, समाचारपछि 7:25 प्रसारण गर्नेछौ संचार तथा सूचना कार्यक्रम, 7:45 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 पुनः हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ करिब 8:35, 8:35 प्रसारण गर्नेछौँ सरोकार कार्यक्रम, 9 बजेको समय हो नेपाली समाचारको, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौँ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम, 9:45 करिब 10 बजेसम्म हामी यहाँलाई असारे गीत सुनाएर मनोरञ्जन गराउनेछौँ, 10 बजे सुनाउनेछौ समाचार, समाचारपछि 10:05 प्रसारण गर्नेछौ देश दर्शन कार्यक्रमको पुनः प्रसारण, 10:35 करिब 11 बजेसम्म पुनः फेरि हामी यहाँलाई असारे गीत सुनाएर मनोरञ्जन गराउनेछौ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ,

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: भनिन्छ 80% रोगको बिमारीको कारण पेट हो। पेट स्वस्थ भयो भने व्यक्ति स्वस्थ रहन्छ। पेटलाई स्वस्थ राख्न सक्यौँ सबैभन्दा ठुलो उपलब्धि। जीवनमा योभन्दा ठुलो उपलब्धि अर्को छैन। होइन भने सम्पत्ति कमाऊ, सबै सम्पत्ति अन्तिममा लगेर हस्पिटललाई देऊ र रोग पनि निको हुँदैन। जब हाल यही छ हाम्रो स्वास्थ्यभन्दा ठुलो सम्पत्ति के छ र? सबैभन्दा ठुलो सम्पत्ति नै स्वास्थ्य हो। किनभने जति पनि सम्पत्ति कमाएको छ यही स्वस्थ भएर कमाएको हो। अस्वस्थ भइदिए भए कमाउन सक्थ्यौँ र? कमाइ गर्ने मूल आधार नै हाम्रो शरीर हो। शरीर बिगारेर कमाएर के गर्नु र? शरीरलाई स्वस्थ राख्ने उपाय कहिल्यै हामीले खोजेनौँ। बाहिरबाट आफूलाई सिँगार्ने उपाय चाहिँ खोज्यौँ। अनुहार नराम्रो भयो भने राम्रो कसरी बनाउने? कपडा नराम्रो भयो भने राम्रो राम्रो कपडा कसरी लगाउने? घर नराम्रो भयो भने घरलाई कसरी शृङ्गार गर्ने? हर एकलाई राम्रो बनाउने प्रयत्न गऱ्यौँ तर आफ्नो पेटलाई राम्रो बनाउने प्रयास कहिल्यै गरेन। आफ्नो पेटको सजावट यता ध्यान कहिल्यै दिएन। पेट जतिसुकै फोहोर होस्, पेट रोगी होस्, हामीलाई केही मतलबै छैन। यता ध्यान नै दिएनौँ जबकि सबैभन्दा महत्त्वपूर्ण थियो हाम्रो पेट। पेटभन्दा महत्त्वपूर्ण अरू केही पनि छैन। शरीरभन्दा महत्त्वपूर्ण के छ र? शरीरलाई बचाउँ। शरीरलाई बचाउनुको अर्थ पेट बचाउँ। किनभने 80% भन्दा बढी बिमारी पेटबाट उब्जिन्छ। भनाइको मतलब शरीरका अङ्ग अङ्गलाई स्वस्थ राख्नु छ भने पेटलाई स्वस्थ राख। शरीरका कुनै पनि अङ्ग स्वस्थ राख्नु छ त्यो अङ्ग सिधै स्वस्थ राख्न सकिन्न। पेटलाई स्वस्थ राख, शरीरका कुनै पनि अङ्ग स्वस्थ हुन्छन्। चाहे प्रेसरको समस्या छ, डायबिटिजको समस्या छ, अरू जुनसुकै समस्या होस् सबै पेटसँग सम्बन्धित छन्। बिना पेट अरू बिमारी उत्पन्न हुँदैन। बिमारी उत्पन्न गर्ने प्रमुख घर पेट हो। त्यसकारण यो पेटलाई कसरी स्वस्थ राख्ने यति चेतना हामी सबैमा हुनुपर्छ। ल, मेरो शरीर भए मात्रै सबै छ, यति रमाइलो गर्न पाएको छ, सुख पाएको छ, आनन्द भएको छ। पेट बिग्रेर भएभरको रोग लागेपछि कति पीडा हुन्छ, पीडा भएपछि अनि थाहा हुन्छ। तर हामी चेत्दैनौँ, अर्काको देखेर चेत्नु पर्थ्यो, चेत आउँदैन हामीलाई। जब आफ्नो पेट पुरै बिगारेर पुरै रोगी भइसक्यो त्यसपछिबाट चेत आउँछ, बाबा कस्तो गल्ती गरिएछ, अब रोएर के गर्नु, सपार्न गाह्रो हुन्छ। एक पटक पेट बिगारिसकेपछि राम्रो बनाउनु फलामको चिउरा अत्यन्तै कठिन। सुरुमा बिग्रिन नदिएको भए हुन्थ्यो। यो पेट बिगार्न सजिलो रहेछ, बिग्रिएपछि बनाउन अत्यन्तै गाह्रो। यो औषधि गरिने हुँदैन, ऊ गरिने हुँदैन, जेसुकै उपायहरू गरे पनि पेट पहिलाको जस्तो बनाउन अत्यन्तै कठिन हुन्छ। सुरुमै सम्हालिनुपर्छ, खानपानलाई ध्यान दिनु पर्यो। अब हामी जे जे खाँदाखेरि पेट बिग्रिन्छ त्यही त्यही खानेकुरा छानी छानी खान्छौँ। अब यहाँ त बासी खानेकुराहरूलाई पनि मान्यता दिएको छ। पाउरोटी कहिले बनेको, डेट एक्सपायर कहिले हुन्छ, 7 दिन पछाडि हुन्छ। कहीँ 7 दिनको बासी पनि कोही खान्छ? बिहानको बेलुका त बासी हुन्छ, हाम्रो परम्परा रह्यो। बेलुकाको खानेकुरा भोलिलाई रह्यो भने बासी खानेकुरा खानु हुँदैन। बासी खानेकुरा कसैले खाँदैनथे, बेलुकाको बिहान खाँदैनथे। अब हामी दुई दिन, तिन दिन, चार दिन अगाडि बनेको तयारी खानेकुराहरू ल्याएर खान्छौँ। त्यसलाई नसडाउनको लागि अथवा नकुहियोस् भनेर यस्तो रसायन मिसाइएको हुन्छ। त्यो रसायन सर्वाधिक हानिकारक, किनभने नि पेटमा खाना गएपछि त्यो सहज रूपमा पस्नुपर्छ, पस्नलाई भित्र त कुहिनु त पर्यो नि, गल्नु पर्यो। अब पहिल्यै औषधि हालेको छ त्यसमा, सात दिनसम्म नगल्ने। अब त्यो नगल्ने विषादी हालेपछि अथवा रसायन हालेपछि पेटले बिचरा कसरी गलायोस् नि, अब त्यो जिउँदै रह्यो, पेटमा पचाउनै सकेन पेटले। जुन खानेकुरालाई पनि लामो समय नसडोस् भनेर, नबिग्रियोस् भनेर जुन रसायन हालिएको हुन्छ, सबैभन्दा ठुलो हानिकारक त्यो हो। त्यसले पच्न दिँदैन अब खानेकुराभित्र। अब तयारी खानेकुरा किनेर खान्छौँ अनि पेट बिग्रिएन, अनि मेरो पेट बिग्रियो भनेर रोएर के गर्नु? अनि पेट दुख्छ, रोएर बस्छ, अब रोएर के गर्ने? कुन औषधि दिने? कति कठिन छ, अब हामी कुरा बुझ्दैनौँ। जानी जानिकन विष खाइरहेका छौँ। अब यतापट्टि हाम्रो कसैको पनि ध्यान छैन। हामी कहाँ स्वास्थ्य मन्त्रालय छ, स्वास्थ्य विभागहरू, स्वास्थ्य संस्थाहरू छन्, तर ती सबै संस्थाहरूले रोग लागेपछि उपचार गर्ने विधि मात्रै बताउँछन्, तर रोग लाग्न नदिनलाई के गर्नुपर्छ कसैलाई केही मतलबै छैन। न जनतालाई मतलब छ, न सरकारलाई मतलब छ, कसैलाई पनि केही मतलबै छैन। बिमारीको मूल कारण पेट हो, र पेटलाई स्वस्थ राख्नको लागि पहिलो कुरा त खानपानमा ध्यान दिनैपर्छ। सबैभन्दा पहिला ताजा खानेकुरा खाने, अहिले बन्यो अहिले खायो, बिहान पकायो बिहानै खायो, बेलुकाको बेलुकै। बासी खानेकुराबाट मात्रै बचौँ। तयारी खानेकुराहरू, पहिल्यै बनाएर राखेका कुनै पनि खानेकुराहरू, चाहे पाउरोटी होस् या बिस्कुट होस्, चाउचाउ त बिस नै भइहाल्यो, सबभन्दा खतरनाक चाउचाउ त छुन पनि हुन्न, त्यो अछुत हो। त्यो यहाँ त बुद्धि बिग्रेका मान्छेहरू, मान्छेलाई चाहिँ अछुत भन्छन्, होइन त्यो चाहिँ अछुत हो, त्यो छुन पनि हुन्न। बिस्कुट, पाउरोटी इत्यादि यी सबै हानिकारक छन्, किनभने तयारी खानेकुराहरू, यिनीहरूलाई ताजा बनाइराख्नको लागि रसायन मिसाइएको हुन्छ, जुन रसायन अत्यन्तै हानिकारक हुन्छ, पचाउन कठिन हुन्छ, पच्दैन, नबिग्रियोस् भनेर पहिले हालेको छ नि, के गर्नु? त्यसकारण यस्ता खानेकुराहरूबाट बच्नको लागि एउटै मात्रै उपाय, खाना जस्तो बन्यो ताजा बन्यो ताजा खानेकुरा खाउँ। बिहान पकायो बिहान, बेलुका पकायो बेलुका। बासी हुने गरी पकाउने किन, धेरै किन पकाउनु पर्यो? अलिकति खाना थोरै भएर के बिग्रिन्छ? थोरै खाना खाए हुन्छ नि, एक दुई गाँस कम भएर केही पनि नोक्सान हुँदैन। बरु थोरै भए होस्, तर बासी चाहिँ नबचोस्, त्यतातिर सजग हुनुपर्छ। खानेकुरामा सजग हुने, पेट बचाउन चाहने व्यक्तिले। दोस्रो सर्वाधिक महत्त्वपूर्ण, हाम्रो पुरै जीवन श्रम र विश्राम सन्तुलनमा बाँचेको छ। पुरै जीवन बाँच्छ भने एउटै कारणले हो, श्रम र विश्रामको सन्तुलन। श्रम र विश्राम असन्तुलन भयो कि भए भरको बिमारी सुरु भयो। बिमारीको मुख्य कारण नै श्रम र विश्रामको असन्तुलन। प्रकृतिले त बनाइदिएको थियो नि आधा रात आधा दिन, रात विश्रामको लागि, दिन श्रमको लागि बनाएको थियो। तर हामी अप्राकृतिक भयौँ। हामी जतिखेर पनि श्रम, राति पनि श्रम गर्छौँ, दिउँसो पनि सुत्छौँ, हाम्रो कुनै ठेगानै छैन। एउटा चराचुरुङ्गीलाई हेर्नुहोस् त, दिनभरि श्रम गर्छ, केही खानेकुरा खोजेर खाइरहेको हुन्छ, साँझ परेपछि कुनै खानेकुरा खाँदैन, चुपचाप सुत्यो, बिहान उज्यालो नभइकन उठेर हिँड्दैन, पर्खिन्छ उज्यालो नहुन्जेलसम्म। हामी बिहान सुत्नु पर्यो भने दस बजीसम्म सुत्या छ, अनि बेलुका रातभरि चाहिँ काम गरेर बस्या छ, यो उल्टो पाल्टी भयो। हामीले कतिखेर श्रम कतिखेर विश्राम गर्ने जानेनौँ। पेटलाई पनि श्रम र विश्रामको सन्तुलनमा राख्नुपर्छ स्वस्थ हुन चाहने व्यक्तिले। बेलुका 6:30 बजेपछि खाना खानु अत्यन्तै हानिकारक छ। बेलुकाको 6:30 बजे, अब अप्ठ्यारो होला कति मानिसलाई, गाह्रो हुन्छ 6:30 बजे कसरी खाना खाने, तर प्रयास गरेपछि नहुने के छ र? असम्भव यो दुनियाँमा के छ र? र फेरि नियम नै के हो भने, जुन काम सबैभन्दा गाह्रो छ, कठिन छ, पहिला त्यही काम गर्नुपर्छ। गाह्रो काममा नै पहिला हात हाल्नुपर्छ। सजिलो काम त सबैले गर्छन् नि, गाह्रो काम गर्नु पो गर्नु, कठिन काम गर्नु पो गर्नु, चुनौतीपूर्ण काम गर्नुपर्छ। 6:30 बजेपछि खाना खान्न खान्न, बस अँध्यारो भएपछि खाना खानु हुन्न, घाम छँदै खानुपर्छ। राति पेटलाई विश्रामको लागि, यदि हामीले 6:30 बजे खाना खाइसक्यौँ भने घामको प्रकाश छाउन्जेलसम्म खाना पचाउन सजिलो हुन्छ। घामको प्रकाशले त्यो तेजले खाना पचाउन मद्दत पुर्याउँछ। र 9:30 बजे सुत्दाखेरि 6:30 बजे खाना खायो भने पनि 9:30 बजे 3 घन्टा भइसकेका हुन्छ। 3 घन्टामा खाना पचिसकेका हुन्छ, खाली हुन्छ पेट, अब पचाउनु पर्दैन। अब राति सुत्दा पेटले पुरा विश्राम पायो, आरामसँग सुत्यो पेट पनि, पेटले काम गर्नु परेन अब, किनभने खाना पचाउने कार्य सकियो उसको। श्रम गर्ने आधा समय, विश्राम गर्ने आधा समय। त्यसैले पेटलाई जति रेस्ट दिन्छौँ, जति हामी विश्राम दिन्छौँ, त्यति नै पेट स्वस्थ हुन्छ। र खाना खाँदाखेरि उठुस मुठुस हुने गरी कहिल्यै पनि खानु हुँदैन। खाना खाएपछि पनि पेट हलुका अनुभव भओस्। तेस्रो, यो प्रकृतिबाट सिकौँ। हामी यो पृथ्वीका उपज हौँ, पृथ्वीबाटै हामी बनेको हो। पृथ्वी जस्तो छ यो हाम्रो शरीर त्यस्तै छ, रत्ती पनि फरक छैन। जस्तो पृथ्वीमा कति भाग पानी छ, पुरा पृथ्वीमा जमिन कति भाग छ, पानी कति भाग छ, 70% पानी छ पृथ्वीमा, 30% मात्रै जमिन छ, अथवा 3/2 पानी छ, 1% मात्रै जमिन छ। यसलाई बुझौँ र हाम्रो शरीरमा पानी कति भाग छ, हाम्रो शरीरमा पनि 70% पानी छ र 30% मात्रै ठोस छ। जस्तो पृथ्वी छ हाम्रो शरीर त्यस्तै छ। अब पेटलाई सन्तुलनमा स्वस्थ राख्ने मानिसले यो प्रकृतिको नियमलाई बुझौँ। मेरो शरीर कस्तो छ, यो पृथ्वी कस्तो छ, पृथ्वी जस्तो छ मेरो शरीर त्यस्तै छ। जति पानी पृथ्वीमा छ, जति जमिन छ, मेरो शरीरमा पनि त्यस्तै छ, ठक्कै पृथ्वी जस्तो छ। अब खाना खाँदाखेरि 70% तरल हुनुपर्छ, 30% मात्रै ठोस हुनुपर्छ। उही सन्तुलन एउटै हो। ल बिग्रियोस् त कसरी पेट बिग्रिन्छ हेरौँ। प्राकृतिक भएपछि बिग्रिँदैन, प्रकृति जस्तो छ मैले त्यस्तै व्यवहार गर्नुपर्छ होला आफूलाई, कहिले पनि शरीर बिग्रिँदैन। अप्राकृतिक भयो समस्या। अब 30% ठोस, 70% पानीको अर्थ के हो? फेरि हामी त यो गरौँला, 30% खाना लियो, 1/3, 3/3 खानेकुरा लियो, अनि 2/2 पानी लिएर बसाउँला फेरि गिलासमा, अनि खाना खाँदै पानी घटाघट। त्यस्तो पानी भने होइन, खानेकुरा बनाउँदाखेरि जे खानेकुरा बन्छ त्यसमा 2/3 पानी भएको खानेकुरा हुनुपर्छ, झोरिलो खानेकुरा। तरकारी बनायो झोरिलो, तारेको भुटेको होइन, जहाँ ठोस मात्रै छ, तरल छँदै छैन, त्यस्तो खानेकुरा खान हुन्न। जुन खानेकुरामा 70% पानी छ, 30% ठोस छ, त्यस्तो खानेकुरा मात्रै खान योग्य हुन्छ। झोरिलो खानेकुरा, पुरा झोल हालेर बनाउने, पानी हालेर बनाउने, यो सिद्धान्त पृथ्वीको सिद्धान्त, यसलाई लागू गरौँ। पेट कहिल्यै बिग्रिँदैन। पेट बिग्रिएन भने अब बिमारी गए, 80% बिमारी स्वाहा सब गए। बिमारीबाट बस्ने सबैभन्दा उत्तम विधि हो आफ्नो पेटलाई स्वस्थ राख्नु। पेटलाई स्वस्थ राख्ने 3 महत्त्वपूर्ण सूत्रहरू।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

युगल सरकार श्री राधा गोविन्द चरणारविन्दमा कोटि कोटि प्रणाम गर्दै कार्यक्रम अध्यात्म सन्देशको प्रतीक्षामा रहनुभएका हाम्रा आदरणीय श्रोताहरू, कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। नाम में है सर्वशक्ति गोविंद राधे, दुर्दैव वश विश्वास ना बता दे। राधा गोविंद गीत। भगवान नाम को महात्म्य बताउँदै चैतन्य देव गौरांग महाप्रभु आफ्नो शिक्षाष्टकममा भन्नुहुन्छ, हे श्री कृष्ण, तिमीले आफ्नो नाममा नै सम्पूर्ण शक्ति भरिदिएका छौ। साथै नाम उच्चारणको लागि यो बेला नै गर्नुपर्छ भनेर नियम एवं शर्त आदि पनि राखिदिएका छैनौ। तैपनि मेरो दुर्भाग्य, तिम्रो यो सुमधुर नाममा मेरो अनुराग हुँदैन। आदरणीय श्रोताहरू, जगद्गुरु श्री कृपालुजी महाराजले राधा गोविन्द गीत नामको अनमोल ग्रन्थमा श्री चैतन्य देव गौरांग महाप्रभुको शिक्षाष्टकमलाई यस प्रकार प्रस्तुत गरिदिनु भएको छ।

0: आदरणीय श्रोताहरू, अब प्रस्तुत छ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: अथातो ब्रह्म जिज्ञासा ब्रह्म सूत्र पहिलो अध्यायको पहिलो पादको पहिलो सूत्र यसको व्याख्या गर्दै यहाँलाई अहिलेसम्मको प्रवचनमा सम्झाइयो ब्रह्मको परिभाषा। ब्रह्मको हो जसद्वारा यो संसार उत्पन्न हुन्छ, स्थित रहन्छ, प्रलयमा लीन हुन्छ, त्यो ब्रह्म हो, भगवान हो, परमात्मा हो। उसमा अनेक गुण छन्, शक्ति छन्, तीन प्रमुख छ, सत, चित, आनंद। भगवान को सत्ता को कहिले अभाव हुँदैन, सदा रहन छ, ज्ञानमय भगवान छ, आनंदमय भगवान छ, र यो संसार को सृष्टिकर्ता पनि भगवान हो। यो वेदांत दर्शन द्वारा मैले तपाईहरुलाई समझाएं। यद्यपि हाम्रो सनातन वैदिक धर्ममा अनेक वेद शास्त्र छन्, वेद एवं शास्त्रहरू, तर ती सब पार नपाइसक्नु छन्। लाखौं मन्त्रको वेद, यद्यपि वेद जुन हो त्यो अनन्त छ, अनन्ता वै वेदाः। वेद माने जान्नु, विद धातुमा घ प्रत्यय लागेर वेद बनेको छ। जान्नु अनन्त छ, अर्थात वेद अनन्त छ। अनन्त भए फेरि यो कसरी समेटियो? मात्रामा 1,00,000 मन्त्र छ। यस कारण कि हाम्रो ब्रह्माण्ड जुन छ सानो छ, र यसका गवर्नर 4 ब्रह्मा छन्। यी ब्रह्माजीको दिमागले जति भेट्न सके भगवानले त दिए, तर ब्रह्माले जति लिन सके त्यति नै यहाँ छ। त्यसैले 1,00,000 मन्त्रवाला वेद छ। बुद्धि खराब नगर्नु होला, यदि कुनै बेला कुनै प्रसङ्ग आयो कि वेद त अनलिमिटेड छ, यो पनि सत्य हो। वेद 1,00,000 मन्त्रको छ, यो पनि सत्य हो। क्षमता चाहियो नि लिनलाई। समुद्रमा जानुहुन्छ तपाईँहरू, रामेश्वरम इत्यादि चार धाम आदि जानुभयो होला जगन्नाथजीमा, या यही खोलामा पनि रतुवा खोलामै जानुभयो भने पनि आफ्नो भाँडो जति छ त्यति नै ल्याउन सक्नुहुन्छ? सबै त ल्याउन सक्नुहुन्न। त्यस्तै ब्रह्माजीको, हर ब्रह्माण्डको ब्रह्माजीको क्षमता हुन्छ। हाम्रो यहाँभन्दा धेरै क्षमता भएका अरू ब्रह्माण्डका ब्रह्माहरू छन्। त्यसैले वेद जुन छ यो लिमिट छैन, यसको अनलिमिटेड छ। यहाँ केवल 1,00,000 छ। त यो वेद एवं अन्य शास्त्र पुराण आदिको बारेमा पनि मैले जानकारी दिएँ। वेदव्यास भगवानका अवतार, उनको बारेमा नि बताएँ। त यो जानी नसक्नु वेद शास्त्रलाई उनले सूत्रात्मक रूपमा वेदांत दर्शनमा बनाइदिए, केवल 556 सूत्रमा समेटिदिए, 16 4 अध्याय। र 4 अध्यायमा मैले बताएँ तपाईँहरूलाई याद होला, पहिलो अध्याय समन्व अध्याय, अर्थात् ब्रह्म सम्बन्धी विषयलाई समेटिएर बताइएको समन्वाध्याय, यसको वर्णन छ यहाँ। त्यसपछि वेद शास्त्र एवं भगवानमा विरोधी सिद्धान्त लागू हुन्छ, विरोधी सिद्धान्त जुन हामीमा लागू हुँदैन त्यो केवल भगवानमै लागू हुन्छ, र वेद शास्त्रमै त्यो चिज लागू हुन्छन्। तमाम चिज छन्, मैले तपाईँहरूलाई सम्झाएँ। अपाडिपादो जवनो ग्रहिता पश्यत्य चक्षुः सशृणोत्य कर्ण, यानि कि वेद भन्छ कि ब्रह्म त्यो हो जसको गोडा छैन तर दौडिन्छ, हात छैन तर समात्छ, नाक छैन तर सुँघ्छ, कान छैन सुन्छ, जिब्रो छैन रस पनि लिन्छ। यो छ यो ब्रह्मको परिभाषा। यसको ठ्याक्कै अनुवाद गीताको 13:14 श्लोकमा छ। सर्वेन्द्रिय विवर्जितम्, इन्द्रिय छैनन् तर सब चिज ग्रहण गर्छ। एउटै श्लोकमा विरोधी सिद्धान्त छ, विरोधी धर्म। त यसको पनि समन्वय गरियो वेदान्त दर्शनमा, वेद व्यास भगवानका अवतारले गरे। त्यसैले यो सम्बन्धी विषयको निरूपण समन्वय गरिएको जुन अध्याय छ त्यो समन्वयाध्याय, दोस्रो अध्याय। तेस्रो अध्याय जीवको परम चरम लक्ष्य ब्रह्म प्राप्ति। त ब्रह्म केले प्राप्ति हुन्छ? संसारी ज्ञानले त हुँदैन, ब्रह्म ज्ञान चाहियो। त ब्रह्म ज्ञानद्वारा कसरी साधना गरेर ब्रह्मलाई प्राप्त हुन्छ यो सम्बन्धी बताको अध्याय साधनाध्याय। त्यसपछि अन्तिम अध्याय एक छ जुन फलाध्याय, अर्थात् साधकले कुन प्रकारको फल प्राप्ति गर्ने अधिकारित्व अनुसार कार्य गरेको छ त्यो फल प्राप्तिको निरूपण। यो चार अध्याय, 556 सूत्र छन् पूरा वेदको अर्थ, तर एक एक सूत्रमा 12-12 वर्ष बोल्न सकिन्छ मैले बताएँ। यति छ समुद्र समान। त यसैको सूत्र हो यो अथातो ब्रह्म जिज्ञासा, ब्रह्म सम्बन्धी जिज्ञासा। त फेरि जवाब यही बाट मैले बताएँ, ब्रह्म त्यो हो जसद्वारा यो संसार उत्पन्न हुन्छ, स्थित रहन्छ, प्रलय हुन्छ। त भौतिकवादीको प्रश्न, भगवानबाटै बन्ने भए फेरि भगवान आनन्दमय ज्ञानमय भए यो संसार किन दुःखमय, इत्यादि प्रश्न। त्यसको समाधान मैले गरेँ, हर प्रकारले तपाईँहरूलाई सम्झाएँ। तर यहाँ हाम्रो स्वयंको एक प्रश्न कि भगवान सर्वव्यापक छ भने हामीलाई किन अनुभव हुँदैन? मैले बताएँ अनुभव हुन्छ, हुन सक्छ, त अनुभव चाहिँ किन गर्नुपर्ने? बताएँ मनुष्यको 3 अवस्था हुन्छ, जाग्रत, स्वप्न, सुषुप्ति। सुषुप्तिमा परमात्माको छायासँगको मिलन आनन्द हुन्छ, त त्यही आनन्दलाई वास्तविक स्वरूप प्राप्त गर्नलाई, किनकि ब्रह्म नै आनन्द हो। रसो वै सह रसोग्वम हेवायम लब्ध्वानन्दी भवति, वेद भन्छ। तैत्तिरीय उपनिषद 2:7, अर्थात भगवान नै आनन्द हो। नै यो संसारको धन सम्पत्ति परिवार आनन्द होइन, भगवान नै। त जुन आनन्द छ त्यसलाई प्राप्त गरेर नै हामी सुखी हुन्छौँ, आनन्दमय हुन्छौँ, कमन सेन्सको कुरा। त यहाँ प्रयोजन सिद्ध भयो कि आनन्दमय हुनको लागि हामी भगवानलाई जान्न चाहन्छौँ, प्राप्त गर्न चाहन्छौँ, अनुभव गर्न चाहन्छौँ। यसको उपाय के हो? उपाय हो भगवानको कृपा। तर तुलसीदास आदिमा त कृपा भए, हामी माथि किन भएन? जबकि वेद भन्छ अमृतस्य वै पुत्र हो, सब भगवानको पुत्र हो, त्यो पुत्रमाथि कृपा गर्ने, हामी माथि कोप गर्ने, सबै माथि कृपा गरिदियो भने उसको के जान्छ? त यो प्रश्नको जवाबमा बताइयो कि परमात्मा र जीवात्माको बीचमा एक तत्व छ माया, बस त्यही कारणले हामी जान्न सक्दैनौँ। यी मायाका अनेक भेराइटी छन्, एक योग माया छ, एक माया छ। यो मायामा पनि 2 प्रकारको माया छ, हाम्रो माया पनि, एक आवरण माया, एक विक्षेप माया। आवरण मायाले आत्मालाई ढाकिदिएको छ, परमात्माको हो यो कुरा भुलाइदिएको छ। विक्षेप मायाले यो संसारमै हामीलाई भुलाइदिएको छ। यो मैले अन्य प्रवचनमा डिटेल्स गरेको छु। भगवान योग मायामा, हामी मायाको अन्डरमा। त्यो मायाको दुईटा प्रकार, एउटाले आत्मालाई भुलाइदिन्छ, अर्कोले यो मनलाई यो संसारको सामानमा भुलाइदिन्छ। जसरी एक बच्चालाई खेलौना दिएपछि भुल्छ, अघिसम्म रोइरहेको थियो, अब खेलौना खेल्दैछ, भुल्यो भुल्यो, आमाको बाउको दुध खाने बेला अब सब भुल्यो। आमाले बोलाउन जान्छ, ए बाबु दुध खान आइज न, भोक लाग्यो, जा। त आमाले के गर्छ, त्यो खेलाउन लुकाइदिन्छ। लुकाइदिन्छ त फेरि है भोक लाग्यो जब गएर दुध खान्छ। त्यस्तै यो संसारको खेलौना जुन छ, यी घर गाडी बङ्गला यस सब खेलौनामा हामी भुलेका छौँ। यो मायाको स्वरूप हो। जसरी बच्चा खेलौनामा भुल्छ, यो कसैले हटाउन सक्दैन, उही भगवानले नै हटाइदियो भने मात्र हो, किनकि भगवानको शक्ति हो। त यो कसरी हट्छ, यसको के उपाय छ? कृपा। कृपा कसरी प्राप्त हुन्छ? उपासनाद्वारा, पुकारेर। जसको अरे हामी कसैको घरमा गयौँ, घरभित्र जानु छ, यत्रो भोटे कुकुर आयो हाउ हाउ गर्न, तब कसरी हट्छ त्यो कुकुर? जो हो त्यो कुकुरको मालिक जो हो त्यसैलाई भन्न पर्यो, ए भाइ हटाइदे न, त उसले हटाइदियो हट्छ, न त झम्टिन्छ। त यो माया भगवानको, अब भगवानलाई पुकार्नु पर्यो, बोलाउनु पर्यो, ए ठाकुरजी, हे भगवान, हटाऊ तिम्रो मायालाई। बस जसरी घर पेटी ल्याउँछ, ए टाइगर, छ कुकुर नाम राख्छन् टाइगर, ए टाइगर यता आइज, यता लुलुक्क पुच्छर लुकाएर जान्छ। तपाईँले भनेर जान्दैन, तपाईँ टाइगरको सट्टा सेयर भन्नुहोस्, हात्ती भन्नुहोस्, मान्दैन त्यसले जति फकाएन। त भगवान्द्वारा नै माया जान्छ। जब पर्दा हट्छ त फेरि कोठाभित्र उज्यालो प्रकाश आउँछ, यो त कमन सेन्स हो। त्यसैद्वारा भगवान्लाई जान्न सकिन्छ। त के हामीले उपासना गरेनौँ? गऱ्यौँ, तर साथमा तीन कपु या चरणलाई त्यागेनौँ हामीले। मान सम्मान इत्यादि पूजा पाठद्वारा पनि यही चाह्यौँ हामीले। यी सब कारणले गर्दा हाम्रो कल्याण हुन सकेन। त्यसैले अध्यात्म जुन छ, आत्मकल्याण चाहनेले मान सम्मान इत्यादि चाहनु हुँदैन, यो सब सिद्धान्त छन्। मैले यो पनि डिटेल्समा तपाईँहरूलाई सम्झाएँ। यस प्रकार हामीलाई अन्य चिज पनि बताएँ, तपाईँले भुल्नु भयो कि याद गर्नुभएको छ कि भगवानको कृपा भनेर पहिला पहिला रेडियोमा एक बथ्यो उखान कि भाग्यमा छ भन्दैमा ढोकामा दुध दुएर अडिन्छ र भन्थ्यो। त्यस्तै भगवानको कृपाद्वारै हुन्छ भनेर तपाईँहरू घरभित्र बसेर घामको तातो पाउनुहुन्न, बाहिर त जानुपर्छ, प्रयत्न पनि गर्नुपर्छ, तब काम बन्दछ। त्यसैले ईश्वर इच्छा भए सब हुन्छ, यो भर परेर नबस्नुहोस्। भगवानले त केवल तपाईँलाई शक्ति दिन्छन्, अब त्यसलाई जेमा प्रयोग गर्न मन लाग्छ तपाईँ गर्नुहोस्। त्यसैले यो कृपा भगवानले शक्ति दिए, त्यसैले यो शरीर चल्दैछ, हात गोडा चल्दैछ, कानले सुन्दैछ, गोडा हिँड्दैछ, अब यसलाई कता हिँडाउने, भट्टीतिर कि मन्दिरतिर, यो तपाईँको हातमा छ। भगवान्ले आएर किन भट्टी जान लागेछ भने हात पनि समात्दैन, मन्दिर जा भनेर घुचेड्दा नि घुचेड्दैन, जा जाऊ, खुसी छौ तिमी, यसमा तिमी तिम्रो निर्णय। त यो ईश्वर इच्छाको भर परेर पुरुषार्थ गर्नबाट पछि नपर्नु, एक। दोस्रो, भाग्यको चक्करमा पनि नपर्नु। भाग्य 2% मात्र छ, 98% हामी स्वतन्त्र छौँ कार्य गर्न। 100 रुपियाँ कसैले दिएको छ भन्छ, 2 रुपियाँ चाहिँ तैँले डोनेसन दिएस, दान दिएस, 98 रुपियाँ फ्री भएर खर्च गरेस्, त त्यो 2 रुपियाँ दिन पऱ्यो भनेर किन रोन्छौ? 98 रुपियाँ हातमा छ, त्यसलाई प्रयोग गर त अरू धेरै कमाउन सक्छ। यो र यसको साथमा अर्को एक चिज छ, तेस्रो चिज, व्यक्तिहरूलाई भगवानको इच्छा भए सब हुन्छ भन्नेबाट हटाएर ल्यायो, भाग्यमा आएर फस्छन्, भाग्यमा भयो होला भनेर, अब भाग्यबाट पनि निकाल्यो, फेरि अर्को चिजमा फस्छन्। केमा फस्छन्?
0: भर्खरै श्रवण गर्नुभयो जगद्गुरु श्री कृपालुजी महाराजद्वारा प्रतिपादित प्रेम र सिद्धान्तमा आधारित समन्वयात्मक दार्शनिक प्रवचन आदरणीय स्वामी श्री हरिदासजीबाट। आदरणीय श्रोताहरू, तत्त्वज्ञान श्रवण पश्चात तद अनुरूप साधना गर्न भगवानको नाम रूप लीला गुण धाम आदिको गायन गर्नु नै पर्छ। यो कलियुगमा यो नै एकमात्र साधन हो। आउनुहोस् दैन्यभावमा आधारित पद श्रवण गरौँ। जगद्गुरु श्री कृपालुजी महाराजले ब्रजभाषामा रचना गर्नुभएको यस पदमा भगवत मिलनको त्यो क्षण कहिले आउला भनी भक्तले आफ्नो भाव व्यक्त गरेको छ। श्रोताहरू, लौकिक जगतले जसलाई कल्पनाको संसार भन्छ, भगवान त्यसैलाई भावको राज्य भन्ने संज्ञा दिनुहुन्छ, जसको परिणाम स्वयं भगवानको प्राप्ति हुनेछ। हामी पनि केही बेर भावको राज्यमा विचरण गरौँ।

यस पदका साथै आजको कार्यक्रम यही नै समाप्त हुन्छ। भोलि बिहान 5:25 बजे सत्सङ्गसहित यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। जय श्री राधे।